0: FM Thank you.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर

यत्तिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यस कारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेकदाल सधैँ झै एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्षमा आएको छु। आजको वचनको शीर्षक रहेको छ सबै सत्यतामा। योहानको पुस्तक 16 अध्यायको 13 पदमा पवित्र बाइबलमा यसरी प्रभु यीशुले भन्नुभयो, जब उहाँ अर्थात सत्यको आत्मा आउनुहुनेछ तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोराउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुने छैन, उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुन्छ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ। पवित्र आत्मा परमेश्वरको विषयमा प्रभु यीशुले पवित्र आत्मा परमेश्वरले चाहिँ हामीलाई सबै सत्यतामा डोराउनुहुनेछ भनेर चाहिँ उहाँले यस खण्डमा भन्नुभयो। उहाँले प्रभु येशूले पवित्र आत्मा परमेश्वरलाई उहाँ उहाँ उहाँ भनेर चाहिँ यसरी सम्बोधन गर्नुभयो। हामीले पवित्र आत्मा भन्दाखेरि हावा हुनुहुन्छ होला जस्तो हामीलाई त्यो प्रकारको फिलिङ्सहरू हुन्छ, तर पवित्र आत्मा परमेश्वरलाई जब प्रभु येशूले उहाँ उहाँ उहाँ भन्नुहुँदाखेरि यहाँ पवित्र आत्मा परमेश्वर हावा नहुनु भएर पवित्र आत्मा परमेश्वर चाहिँ एक व्यक्ति हुनुहुन्छ भनिकन यहाँ स्पष्ट हुँदछ। र यहाँ उहाँले सुरु गर्नुहुँदाखेरि नै जब उहाँ भनेर चाहिँ भन्नुभयो, यसलाई अङ्ग्रेजीमा हि भनेर भनिएको छ। हावालाई हि भनेर सम्बोधन गरिँदैन, हावालाई उहाँ भनेर चाहिँ सम्बोधन गरिँदैन। हावा निर्जीव चिज भएको कारणले गर्दाखेरि हावालाई निर्जीव शब्दहरूले नै त्यो प्रकारले सम्बोधन गर्ने गरिन्छ। र यहाँ अर्थात सत्यको आत्मा आउनुहुनेछ र पवित्र आत्मा परमेश्वरलाई उहाँ भनेर चाहिँ उहाँले भन्नुभयो भने अर्को चाहिँ सत्यको आत्मा भनिकन उहाँले यसरी सम्बोधन गर्नुभयो। र अलि तलतिर चाहिँ तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोराउनुहुन्छ। उहाँ सत्यको आत्मा हुनुहुन्छ र उहाँले तपाईँ र मलाई सबै सत्यतामा डोराउनुहुन्छ भनिकन उहाँले प्रभु येशूले यस खण्डमा बताइराख्नु भएको छ। र धेरै मानिसहरूलाई सबै सत्यतामा डोरिनको लागि के होला, कुन कारणले गर्दाखेरि हामी सबै सत्यतामा डोरिन सकिएला भन्ने यही नै जिज्ञासा सबै मानिसहरूलाई छ। तर यहाँ प्रभु येशूले पवित्र आत्मा परमेश्वरलाई सत्यको आत्मा भनिकन त्यो नाम दिनुभयो। पहिलो कुरा उहाँलाई व्यक्तिको नाम दिनुभयो, उहाँ भनेर चाहिँ सर्वनाम व्यक्तिको रूपमा चलाउनु भयो। दोस्रो कुरा उहाँलाई सत्यको आत्मा भनिकन त्यो शब्दबाट उहाँलाई सम्बोधन गर्नुभयो पवित्र आत्मा परमेश्वरलाई। र उहाँले गर्ने काममा चाहिँ हामीलाई उहाँले सबै सत्यतामा डोराउनु हुनेछ भनिकन यस खण्डमा उहाँले भन्नुभयो। हामीलाई थाहा छ सृष्टिकर्ता परमेश्वर तीनवटा रूपमा उहाँ प्रकट हुनुभयो। पहिलो रूप पिताको रूपमा, दोस्रो रूप पुत्र येशू ख्रीष्टको रूपमा र तेस्रो चाहिँ पवित्र आत्मा परमेश्वरको रूपमा उहाँ प्रकट हुनुभएको हामीले बाइबलमा स्पष्ट देख्दछौ। पिता पुत्र पवित्र आत्मा परमेश्वर भनेर भनिएको कारण त्यही नै हो। र पिता हुनु भएर सृष्टिकर्ता परमेश्वरले उत्पत्तिको पुस्तकदेखि मलाकीको पुस्तकसम्म उहाँले मानिसहरूसँग संगति गर्नुभयो, मानिसहरूलाई सेवा पुर्याउनुभयो, देखभाल गर्नुभयो, हेरविचार गर्नुभयो, पालन पोषण गर्नुभयो। त्यो पछि उहाँ पुत्र येशू ख्रीष्ट हुन भइकन धरतीमा आउनुभयो। धरतीमा आउनुहुँदाखेरि उहाँको मुख्य योजना र काम चाहिँ मानिसहरूलाई मुक्ति र उद्धार, पाप क्षमा, मुक्ति र उद्धार यानि पितासँगको मिलाप, परमेश्वरसँगको मिलाप गर्नको लागि प्रभु येशू धरतीमा आउनुभयो भनिकन बाइबलमा त्यो बताइएको छ। र पुत्र हुन भइकन सृष्टिकर्ता परमेश्वर 33.5 वर्षसम्म धरतीमा उहाँ रहनुभयो। त्यसपछि उहाँले फेरि यो भन्नुभयो, म तिमीहरूलाई टुरो छोड्ने छुइनँ, म तिमीहरू भएकोमा आउनेछु। यानि म तिमीहरू भएकोमा पितासँग बिन्ती गरिकन पवित्र आत्मा परमेश्वर पठाइदिनेछु भनेर चाहिँ उहाँले यो प्रकारले प्रतिज्ञा गर्नुभयो। र पेन्टिकोसको दिनमा 120 जना माथि पवित्र आत्मा परमेश्वर आउनुभयो, रहनुभयो। त्यो समयदेखि पवित्र आत्मा परमेश्वर धरतीमा हुनुहुन्छ। र पवित्र आत्मा परमेश्वर जो सत्यको आत्मा हुनुहुन्छ, उहाँ सत्यको आत्मा तपाईँ र म भित्र रहन भइकन हामीलाई उहाँले सत्यतामा डोराउनुहुन्छ भनिकन बाइबलले हामीलाई ती कुराहरू बताएको हो। र यहाँ यो वाक्य पछि प्रभु येशूले भन्नुभयो, उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ भनेर चाहिँ प्रभु येशूले पवित्र आत्मा परमेश्वरको विषयमा भन्दै गर्नुहुँदाखेरि यी कुराहरू बताउनुभयो। उहाँले जे सुन्नुहुन्छ त्यही नै गर्नुहुनेछ भनेर यहाँ पिता पुत्र पवित्र आत्मा परमेश्वर त्रिएक परमेश्वरको फर्मेसनमा काम गराइमा हामीले पवित्र बाइबलमा यी कुराहरू नै देख्दछौँ। जब प्रभु येशू पुत्र भएर धरतीमा आउनुभयो, उहाँले पिता पिता पिता पिता जे पिताले गरेको देख्छु म त्यही नै गर्छु भनेर चाहिँ उहाँले त्यो भनिराख्नुभयो। तर यहाँ पवित्र आत्मा परमेश्वर आउनु भएपछि अब फेरि पुत्र येशू ख्रिस्ट भनेर चाहिँ उहाँले भनिराख्नु भएको, जे पुत्रबाट उहाँले सुन्नुभयो उहाँले त्यही नै गर्नुहुन्छ भने चाहिँ यहाँ पिता पुत्र पवित्र आत्मा परमेश्वरमा यो प्रकारको आज्ञाकारिता, यो प्रकारको एकता, यो प्रकारको अधीनताको कुराहरू छ भनिकन यस खण्डले यो कुराहरू पनि बताउँदछ। उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुन्छ। उहाँले यहाँ भन्नुभएको चाहिँ मबाट भन्नाले प्रभु येशूबाट पवित्र आत्मा परमेश्वरले जे सुन्नुहुन्छ उहाँले त्यही नै बोल्नुहुन्छ भनेर चाहिँ प्रभु येशूले यस खण्डमा भन्नुभएको हो। र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ र कतिवटा भविष्यमा के कुराहरू हुन आउँदैछ भन्ने कुराहरू सम्बन्धी पनि पवित्र आत्मा परमेश्वरले घोषणा गरिदिनुहुनेछ भनिकन यस खण्डमा प्रभु येशूले पवित्र आत्मा परमेश्वर सम्बन्धी यी कुराहरू भन्नुभयो। आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, प्रभु येशूले तपाईँ र मलाई टुरा छोड्नु भएन। उहाँले पितासँग विन्ती गर्नुभयो र यो समय पवित्र आत्मा परमेश्वरको समय हो र यो समयमा पवित्र आत्मा परमेश्वर उहाँले धरतीमा पठाइसक्नु भएको छ र तपाईँ र मलाई अब सत्यतामा अगुवाई हुनको लागि कन्फ्युजन छ भने यहाँ प्रभु येशूले यो स्पष्ट भन्नुभयो, पवित्र आत्मा परमेश्वर चाहिँ सत्यको आत्मा हुनुहुन्छ र पवित्र आत्मा परमेश्वरलाई हामीले निमन्त्रणा गर्यौं, पवित्र आत्मा परमेश्वरको अगुवाईलाई हामीले चाहना गर्यौं र पवित्र आत्मा परमेश्वरलाई हामीले अगुवाई गरेर हामीलाई डोराउन हामीले उहाँलाई दियौं भने हामीलाई सबै सत्यतामा उहाँले डोराउनुहुन्छ भनिकन यस खण्डमा प्रभु येशूले यो स्पष्ट गर्नुभयो। र पवित्र आत्मा परमेश्वर चाहिँ तपाईँ र म भित्र उहाँ बसोबास गर्नुहुन्छ भनिकन पवित्र बाइबलमा यो स्पष्ट गरिएको छ। उदाहरणको लागि पहिलो योहन्नाको पुस्तक 3:16-17 हामीलाई यही भनिएको छ कि हामी भित्र पवित्र आत्मा परमेश्वर बसोबास गर्नुहुन्छ र हाम्रो शरीर चाहिँ पवित्र आत्माको मन्दिर बनेको छ भने चाहिँ यो स्पष्ट गरिएको छ भने यहाँ पहिलो कोरिन्थीको पुस्तक 6:19 के तिमीहरूलाई थाहा छैन तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भनेर चाहिँ त्यहाँ भनिएको छ। हामीलाई त शोधनी गरिएको छ त्यस खण्डमा। त्यसले गर्दाखेरि अब सत्यको आत्मालाई म कहाँ खोज्न जाउँ भन्ने कुराहरू होइन, तर सत्यको आत्मालाई हामीले प्राप्त गर्नको लागि चाहिँ योहन्नाको पुस्तक 7 प्रभु येशूले यदि कोही तिर्खाउँछ भने म भएकोमा आओस् र पियोस् र उसको अन्तस्थकरणमा जीवित पानीका खोलाहरू बगि निक्लिनेछन् भनेर चाहिँ उहाँले भन्नुभयो। र पवित्र आत्मा परमेश्वर को चाहना गर्ने व्यक्तिहरूको लागि चाहिँ पवित्र आत्मा परमेश्वर आउन भइकन उहाँहरूको हृदयमा उहाँ बसोबास गरिदिनुहुन्छ र पवित्र आत्मा परमेश्वर हाम्रो सल्लाहकार पनि बनिदिनुहुन्छ। र योहन्नाको पुस्तक 14:26 प्रभु येशूले यही नै भन्नुभयो, यो खण्डलाई पनि म पढिदिँदछु, तर सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ भनिकन यस खण्डमा प्रभु येशूले भन्नुभयो। र पवित्र आत्मा परमेश्वरलाई प्रभु येशूले अर्को नाम दिनुभयो यस खण्डमा। अघि योहन्नाको पुस्तक 16 सत्यको आत्मा भनेर नाम दिनुभएको थियो भने यहाँ योहन्नाको पुस्तक 14 उहाँलाई सल्लाहकार भनेर पनि नाम दिएको छ र उहाँ हामीभित्र बस्नुहुन्छ भनेर चाहिँ त्यहाँ भनिएको छ। जसरी हामीले इन्टरनेटहरू चलाउँदाखेरि त्यो एउटा डिभाइस ल्याउँछौँ, त्यो घरमा राख्छौँ। त्यो डिभाइस भएर हामीले नेट जोडिसकेपछि त्यो पछि हामीले इन्टरनेट चलाउन सक्छौँ। भने जस्तै ख्रिस्ट येशूलाई जब एक व्यक्तिले विश्वास गर्नुहुन्छ र त्यो पछि मलाई पवित्र म पवित्र आत्माको अगुवाईमा हिँड्न चाहन्छु, पवित्र आत्मा परमेश्वर म भएकोमा म भित्र आएर तपाईँ बसोबास गर्नुहोस्, ममा भरिनुहोस् तपाईँ भनेर चाहिँ कसैले त्यसरी पवित्र आत्मा परमेश्वरलाई बोलाउनु भयो, निमन्त्रणा दिनुभयो आफूभित्र, भने पवित्र आत्मा परमेश्वर तपाईँभित्र आएर बास गर्नुभएको हुन्छ। र इन्टरनेटको डिभाइस घरमा राखेर उता इन्टरनेट अफिससँग जोडान गरिए पछाडि र मोबाइलमा जोडिए पछाडि जसरी हामी त्यो फाइदाहरू जुन प्रोग्रामहरू चलाउन सक्छौँ, भने जस्तै तपाईँभित्र पवित्र आत्मा परमेश्वर हुन भएर प्रभु येशूलाई तपाईँले विश्वास गर्नुभयो, पवित्र आत्मा परमेश्वरलाई तपाईँले निमन्त्रणा गर्नुभयो, त्यो पछि पवित्र आत्मा परमेश्वर तपाईँमा इन्स्टल हुनुभएको हुँदछ र त्यो समय पछि पवित्र आत्मा परमेश्वरबाट तपाईँले सल्लाह लिन भइकन तपाईँले लगातार जिन्दगीलाई सत्यताको बाटोमा लिएर जान सक्नुहुन्छ, किनकि सत्यको आत्मा तपाईँभित्र बास गर्नुभएको हुन्छ। र यति भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।

धन्यवाद सबैजनालाई। ख्रिस्ट येशूको नाममा जय मसीह। मेरो नाम सावित्री निरला हो। मेरो जन्म घर खोटाङ दिक्तेल जिल्ला हो। अनि मेरो चाहिँ गाविस चाहिँ 7 नम्बर पर्छ। अनि पालिका 3 नम्बर पर्छ मेरो ऐसल खर्क। तर हाल म चाहिँ यहाँ काठमाडौँमा बस्छु। अनि यहाँ काठमाडौँमा बस्छु, यहाँ जडीबुटी माथि वडा नम्बर 32 छेउमा बस्छु म। अनि मेरो सानो छोटो गवाईहरू छ। मेरो जीवनहरू चाहिँ धेरै सङ्घर्षमा बितेको जीवन हो। मेरो जीवनहरू चाहिँ मैले 25 वर्षको उमेरदेखि धेरै कष्ट पीडाहरू हरेक कुराहरू सहेको थिएँ। तर मैले आखिरीमा 55 वर्षतिर मैले परमेश्वरलाई चिनेर मेरो जीवन आजसम्म म खडा भएको छु। मैले धेरै नै प्रयास गरेँ मैले मेरो जीवनहरू त्याग्नलाई। धेरै गाह्रो थियो है। अनि के गर्नु सम्झिँदा धेरै चित्तहरू दुख्छ। मैले सहन नसक्ने मेरो बिमारहरू थियो, त्यसैले मैले झुन्डेर मर्नलाई मैले पासहरू लगाएँ। पशुपतिको जंगलमा गएर मैले पासहरू लगाएँ। अनि मैले त्यो रुखमाथि डोरी लगाएर, मेरो घाँटीमा डोरी लगाएर मैले तान्ने बेलामा मलाई एउटा आवाज आयो, तैँले अहिले मर्नु हुँदैन भन्ने आवाज आयो। तब मैले रोकिएर मैले डोरी निकालेँ। तब मैले आफैले डोरी निकालेर फेरि म घरमा आएँ। अनि तर म धेरै बिमारी हुन्थे अनि मलाई धेरै अत्यस लाग्थ्यो। अनि मैले एक दिनको कुरा थियो, मेरो बच्चाहरू सासानो हुनुहुन्थ्यो, मेरो श्रीमान बितेको धेरै वर्ष भइसकेको थियो। अनि म एक दिन चाहिँ कोठामा बसिरहेकी थिएँ। मलाई अचानक एकदमै मलाई बिमारले गाह्रो बनायो। अनि म भदौको दिन थियो, त्यो भदौको दिनमा एकदम बाढी आइरहेको थियो। अनि मैले चाहिँ मेरो लुगाहरू सबै फाटाहरू च्यातेर फोरेर जम्मै झुटो बनाएर म निक्लेर हिँडेछु। मलाई थाहा भएन, तर मैले कपडाहरू चाहिँ लगाइराखेकै रहेछु। यो मनाराको भेलमा पसेछु। मलाई त्यो मनाराको भेल ले पनि मलाई बगाएन, मलाई पारी तारिदिएछ। त्यहाँबाट पनि म हिँडेछु, मलाई थाहा छैन, म बेहोसमा छु। अनि म माथि यो गठ्ठा घर ब्यारेकदेखि अगाडि पुगेपछि मलाई यस्तोसँगले मेरो गालामा चढ्कायो, यो केले चढ्कायो चढ्कायो, एकै झापु हान्यो। त म त्यतिखेर झसङ्ग भएर म होसमा आउँदा घाम लागेको थियो, कतै कतै कतै परेको घाम लागेको थियो भदौको दिन। त्यहाँबाट म फर्केर मेरो शरीरहरू हेर्दाखेरि सबै डराउने तर्सिने जस्तो भएको थिए। हिलैहिलो माटै माटो मसँग केही पनि थिएन। त्यसो गर्दै गर्दै अनि फेरि फर्केर आउँदा मैले त्यो खोला हेर्न सकिनँ, त्यस्तो समुद्र जस्तो खोलो थियो। तब म फेरि बाटोबाट पुलबाट घुमेर म मेरो घरमा आएको छु। अनि म त्यसरी घरमा आएँ अनि मेरो साथीहरूले त कहाँ गइस् भन्थे, म त त्यहाँ खोलातिर घाँस काट्नु गएको, चिप्लेर लडेँ भने। अनि म घरमा आउँदा मेरो ढोकाहरू सबै खुलै थियो, कसैले चोरेर नि लगेको रहेनछ, केही थिएन छनु पनि। अनि म त्यस्तो हुँदै हुँदै हुँदै हुँदै बसेँ। अनि मैले एक दिन चाहिँ मैले साह्रो मेरो जीवनमा मैले धेरै कष्ट खाएँ, एकदम म बिमार हुने, कति धामी डक्टरहरू लाउँदा पनि मलाई डिसेक नहुने, धामी लायो झन् साह्रो हुने, डक्टर गयो धेर साह्रो हुने। अनि मैले एक दिन चाहिँ फेरि सोचे, यो जीवन बाँचेर मलाई अब काम छैन, मेरो सहारा पनि कोही छैन भनेर मैले यो ठिमीमा गएर मैले एउटा मेटासिट किने। अनि लिएर आएर बिर्को खोलेर त्यो पुल मुनि बसेर खान लाग्दा मेरो हातमा यस्तो साह्रो केले हान्यो हान्यो, त्यो सिसी त मैले आँ गरेको थिएँ तर खोलामा पुगिसकेछ, मैले खान सकिनँ र पाइन। त्यति गर्दा पनि म त्यस्तो कष्टमा बाँच्दै बाँच्दै आएँ, म धेरै कष्ट पाएको थिएँ। अनि मैले आखिरीमा म साह्रै नै टेन्सन हुँदा मैले अब चाहिँ म बाँच्दिन नै भन्ने अवस्था भएको थियो। तर मैले रातमा एउटा दर्शन देखेँ, परम प्रभुले भन्नुभयो मलाई, रुन जानेको छ तैँले केही जानेको छैन, सिरान मुनि बाइबल छ पढ भन्ने आवाज मलाई आयो। अनि मैले सपनैमा भने कि मलाई बाइबल पढ्न आउँदैन, म पढे लेखेको छुइनँ भने। अनि मलाई भन्नुभयो, तैँले केही नजाने पनि मलाई पुकार्न आउँछ, त मलाई पुकार, म तँलाई जीवन दिन्छु भन्नुभयो। तब मैले झसङ्ग भएर उठेर हेर्दा केही पनि भेटिन। तब मैले भोलिपल्ट बिहान उठेर हेरेँ तर मैले केही देखिन। अनि मैले एउटा वचन सुने, यो वचनहरू चाहिँ यो वचनहरू मैले टिभीमा सुने। अनि मैले सोचे मलाई राति पनि त्यस्तो भन्नुभयो, अब मेरो चाहिँ परमेश्वर कहाँ रहेछ त म खोज्छु भनेर। मैले 3 महिना मैले चर्च खोजेँ। अनि मैले खोज्दै खोज्दै खोज्दै खोज्दै खोज्दै आउँदाखेरि म गेथेमनी मण्डलीमा चर्चमा आएर मैले ख्रिस्ट येशूलाई पाएँ, नयाँ जीवन पाएको छु। मैले नयाँ जीवन पाएको नि अहिले 14 पुगेर 15 वर्ष लाग्छ। मेरो जिन्दगीमा धेरै संघर्षबाट पनि म अहिले सबै थोकबाट छुटकारामा छु, म शान्तिमा छु, म एकदम आनन्दीमा छु। अनि म अहिले मेरो नयाँ जीवन छ। अब रोग बिमार भन्ने कुरा त शरीरको रोगहरू त लाग्छ नै, जहाँ गए पनि लाग्छ नै, नलाग्ने होइन। तर परमेश्वरको वचनमा भन्नुभएको छ, धर्मी जनहरू चाहिँ 7 चोटि लडे पनि
म उठाउनेछु भन्नुभएको छ कि मलाई त्यसमा एकदम ढुक्क लाग्छ, गर्व लाग्छ। म वचन पढ्न नआए नि म वचनहरूलाई, परमेश्वरका वचनहरू एकदम सुन्छु अनि म ती वचनहरूलाई मनन गर्छु। अनि मलाई धेरै अघिदेखि यो गवाही दिने इच्छा थियो, किनभने म जस्ता नै रोगी बिमारीहरू कष्टमा परेकाहरूलाई छुटकारा दिने चाहिँ परम प्रभु मात्र हुनुहुन्छ। संसारमा कसैले पनि शान्ति आनन्दी जीवन कसैले पनि दिँदो रहेनछ, परम प्रभु बाहेक हाम्रो जीवन बाँच्ने ठाउँ काहीँ पनि छैन। हामी संसारमा हुँदा पनि बाँच्छौ, तर हामीले परम प्रभुमा धेरै भरोसा गर्न सक्यौं, उहाँको आज्ञा पालना गर्यौं भने हाम्रो आत्मा पनि मर्न पाउँदैन। त्यसैले म भन्छु, येशु ख्रिस्टमा भन्दा बाहेक चाहिँ जीवन काहीँ पनि पाइँदो रहेनछ। र येशु ख्रिस्टमा त धेरै थोक छ, चङ्गाई छ, मुक्ति छ, छुटकारा छ। र हाम्रो शरीर मरे पनि येशु ख्रिस्टमा हामीले विश्वास गर्यौं भने हाम्रो आत्मा बाँच्ने रहेछ। मेरो एकमुठी सास रौन्जेली येशु ख्रिस्ट नै मेरा परम पिता परमेश्वर हुन् भनेर म विश्वास गर्छु। सबै दाजुभाइ दिदी बहिनीहरूले यो गवाही सुन्नुहुनेले कति कष्टमा पर्नुभएकाहरूले तपाईँहरूले पनि विश्वास परम प्रभुमा गर्नुहोस् र नयाँ जीवन पाउनुहोस् भन्दै म तपाईँहरूलाई धन्यवाद, जय मसीह, नमस्कार भन्न चाहन्छु।

88 97 66 89 41 88 हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडी जाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
4: कार्यक्रम नारी आवाज प्रस्तोता ज्ञानु अधिकारीको साथमा हरेक आइतबार बिहान 10 देखि 11 बजेसम्म सुन्न

0: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
7: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
8: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
9: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
10: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
10: फोन नम्बर 40225-44
8: 40225-44 र 40225-72 40225-72।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: सत्य कुरा बताइदिनुहोस्। जयमसी आज आइतबार अगस्त 9 तारीक साउन 24 गते। आजको बाइबलले खण्ड हितोपदेशको पुस्तक 12 अध्यायको 22 पदबाट रहेको छ र यसरी लेखेको छ, परमप्रभु झूठा ओठलाई घिनाउनुहुन्छ तर वहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ। रोजाले इलियटले वाशिङटन डीसीमा भएको राष्ट्रिय हिज्जे प्रतियोगिताको चौथो चरणसम्म स्थान बनाएकी थिइन्। साउथ क्यारोलिनाबाट आएकी ती 11 वर्षीय बालिकालाई सार्वजनिक स्वीकारोक्ति भन्ने अर्थ दिने अभावल भन्ने शब्दको हिज्जे गर्न भनिएको थियो। तिनको नरम दक्षिणी क्षेत्रको उच्चारणको कारण तिनले त्यो शब्दको हिज्जे उच्चारण गर्दा निर्णायकहरूले दोस्रो अन्तिम अक्षर के थियो भनी निर्धारण गर्न सकेनन्। रेकर्डिङ सुन्दै उनीहरूले केही मिनटसम्म आपसमा बहस गरे तर त्यो बुझ्न धेरै धमिलो उच्चारण थियो। अन्त्यमा मुख्य निर्णायकले त्यसको सही जवाफ थाहा पाउने एकमात्र व्यक्ति तिनै बालिकालाई प्रश्न सोधे। त्यो अक्षर ए थियो कि ई थियो? त्यस बेलासम्म वरपरका बाल प्रतियोगीहरूको कानीखुसी सुनिसकेकाले रोजालीले त्यो शब्दको सही हिज्जे थाहा पाइसकेकी थिइन्। तथापि बिना हिचकिचाट तिनले जवाफ दिइन् कि तिनले त्यो शब्दको गलत हिज्जे बताएकी थिइन्। त्यसपछि तिनी मञ्चबाट निस्केर गइन्। लगभग 50 अखबारका रिपोर्टरहरू सहित त्यहाँ उपस्थित सम्पूर्ण दर्शकहरू उभिए र ताली बजाए। त्यो क्षण तिनका आमा बाबुको लागि गर्वको क्षण थियो। हारमा पनि तिनी विजेता पनि कि थिइन्। वास्तवमा ती अज्ञात विजेताको बारेमा भन्दा रोजाली इलियटको बारेमा वर्षौंदेखि बढ़ी लेखिएको छ। परमेश्वरको उद्धार पाएको सन्तानको रूपमा तपाईका स्वर्गीय पिताले वचन र कर्ममा इमानदारीको माग गर्नुहुन्छ। सत्य बोल्ने ओठ सधैँ स्थिर रहन्छन् तर झूठ बोल्ने जिब्रो केही क्षण मात्रै टिक्छ। यो कुरा तपाईँले हितोपदेशको पुस्तक 12 अध्यायको 19 पदमा हेर्न सक्नुहुन्छ। एउटाले अर्कालाई नढाट किनकि पुराना स्वभाव त्यसका चालचलन समेत तिमीहरूले त्यागेका छौ। यो कुरा तपाईँले कलसीको पुस्तक 3 अध्यायको 9 पदमा हेर्न सक्नुहुन्छ। यसकारण झूठ त्यागेर हरेकले आआफ्नो छिमेकीसँग सत्य बोल किनकि हामी एउटै शरीरमा एकअर्काका अङ्गहरू हौ। यो कुरा तपाईँले एफिसीको पुस्तक 4 अध्यायको 25 पदसम्म हेर्न सक्नुहुन्छ। हामीले जस्तो सुकै परिस्थितिमा पनि सत्य कुरा बताइदिनुपर्छ अनि त्यसले परमेश्वरको महिमा हुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: जय मसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
1: यो समय हो धन्यवाद बिहानी।

0: मित्र जमेसी तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज कार्यक्रम धन्यवाद बिहानी दिएर म आइजेक राई गुनिज एफएमको यो हरेक बिहान प्रसारण हुने कार्यक्रममा उपस्थित भइसकेको छु। मित्र आज म तपाईँलाई पावलको सेवाको शुरूआतको विषयमा प्रेरित अध्याय नौको 19-31 रहेको घटनाबाट केही कुरा प्रस्तुत गर्दै यस बिहानी परमेश्वरमा धन्यवादी हुनको लागि साथ दिनेछु। प्रिय मित्र पावलको सेवाको शुरूआत दमस्कसबाट भयो। येशु ख्रीष्टसँग भेट भएपछि प्रेरित पावलको जीवन परिवर्तन भयो। प्रभु येशु ख्रीष्टको शत्रु साउल उहाँको सेवक पावल बने। त्यसपछि उनले येशु नै परमेश्वरका पुत्र हुनुहुन्छ भनेर घोषणा गर्न थाले। उनले ख्रीष्टको सुसमाचार प्रचार गर्नको निम्ति आफैलाई समर्पण गरे। तर यो कुरा युहुदीहरूलाई मन परेन र तिनीहरूले उनको विरोध गर्न थाले। यहाँसम्म कि तिनीहरूले उनलाई मार्ने मतो गरे। तर प्रेरित पावल कसैको धम्कीमा नडराई पवित्र आत्मा परमेश्वरले अराए बमोजिम सुसमाचार प्रचार गर्न र ख्रीष्टको गवाही दिन झन प्रभावशाली बन्दै गए। उनी ख्रीष्टको निम्ति मर्न पनि तयार भए। उनको प्रभाव सम्पूर्ण युहुदी जातिमा पर्यो। मित्र आज परमेश्वरले हामीलाई पनि विशेष कामको निम्ति चुन्नु भएको छ र अलग गर्नु भएको छ अनि यसको लागि हामी परमेश्वरलाई धन्यवाद दिन सक्छौ, उहाँप्रति कृतज्ञ हुन सक्छौ। जसरी प्रेरित पावल पनि उहाँले दिनुभएको कर्तव्यमा काममा उहाँले दिनुभएको सेवामा धन्यवादी थिए बुझ्न सक्छौ, किनभने उनले युहुदी जातिमा प्रभाव पार्ने तरिकाले काम गरेका थिए ख्रीष्टको इच्छा अनुसार। प्रिय मित्र परमेश्वरले हामीलाई पनि विशेष कामको निम्ति चुन्नु भएको र अलग गर्नु भएको छ। त्यो विशेष काम चाहिँ परमेश्वरको सुसमाचार प्रचार गर्नु र ख्रीष्टको गवाही बन्नु हो। यसकारण हामी ख्रीष्टद्वारा छानिएका पवित्र आत्मा परमेश्वरद्वारा दोहोर्याइएका भएर ख्रीष्टको सुसमाचारको निम्ति जिउनु पर्दछ। येशु ख्रीष्टको निम्ति काम गर्दा आइपर्ने चुनौतीहरू सामना गर्न पवित्र आत्मा परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ। ख्रीष्ट आफैले प्रतिज्ञा गर्नुभएको छ मत्ती 28:20 हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु मत्ती 28:20। प्रेरित पावलको जीवन र सेवाबाट हामी उदाहरणसहित उत्साह र बल पाउन सक्छौ। पावल जस्तै हामी पनि अरूको निम्ति आशिष र उत्साहको पात्र बन्नु पर्दछ। के हामी येशु ख्रीष्टको सेवाको निम्ति आफैलाई अर्पण गर्न तयार छ? मित्र यस बिहानी म तपाईँलाई यही प्रश्न छोड्न चाहन्छु र तपाईँलाई उत्साह दिन चाहन्छु। हामी ख्रीष्टको सेवाको निम्ति आफैलाई अर्पण गरेकाहरू अरूलाई आशिष र उत्साह प्रदान गर्ने पात्रको रूपमा अगाडि बढ्दै जानुपर्दछ। मित्र म आशा गर्छु अहिले भनिएका यही उत्साहले भरिएका कुराहरू र परमेश्वरको वचनको घटनाबाट उत्साह दिँदै परमेश्वरप्रति धन्यवादी हुनुहोस् भन्ने अनुरोध गर्दै आजको लागि कार्यक्रम धन्यवाद बिहानीबाट प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै र तपाईँलाई पनि धन्यवाद दिँदै म आइजेक राई आजको लागि बिदा हुन्छु। जय मसीह। तपाईँको आजको दिन येशु ख्रीष्टको शान्ति र उत्साहले भरिएको होस्।
1: टाइम चेक यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन गेमरेज्यूको साथ कार्यक्रम हो प्रेयर टावर। आदरणीय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइरहनु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि हामी तपाईँसँग कुराकानी गर्दै आइरहेका छौं। श्रोता, हाम्रो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईंलाई प्रार्थना गर्नुपर्छ भनेर उत्साह दिनु र साथसाथै तपाईंसँग प्रार्थनामा सहकार्य गर्नु हाम्रो कार्यक्रमको एकमात्र उद्देश्य रहेको छ। आदरणीय श्रोता, अब भने त्यही उद्देश्य अनुरूप आज पनि सदाको बिहानी झैं हामी तपाईंको माझमा उपस्थित भइसकेका छौं। आदरणीय श्रोता, अब भने रेडियो नजिक आउनुहोस् र हामी एकसाथ मिलेर आजको यो बिहानलाई प्रार्थनामय बनाऊ। आदरणीय श्रोता, यदि तपाईंसँग कुनै प्रार्थनाको अनुरोध छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँका प्रार्थनाको अनुरोधहरू टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौ, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-0-23-44-646। हजुर, 98-0-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। आदरणीय श्रोता, यदि तपाईँ वाट्सएप तथा फेसबुक मार्फत तपाईँ आफ्नो प्रार्थनाका अनुरोधहरू प्रस्तुत गर्न चाहनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर तपाईँले हामीसँग आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्न सक्नुहुनेछ। आदरणीय श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाका अनुरोधहरू हामीसँग बाँड्दै रहनुहोस् र म पनि प्रार्थनासँग सम्बन्धित विषयमा केन्द्रित रहेर अबको केही समय तपाईँसँग बातचित गर्न गइरहेको छु। श्रोता, हामीले प्रार्थना चाहिँ एक दिन अथवा एकछिन अथवा एकचोटि गरेर पुग्दैन। विशेष गरी प्रार्थनाको त्यो पहलु छ अथवा त्यो क्षेत्र छ एउटा जसलाई अन्तर्विन्तीको क्षेत्र भनेर भनिन्छ र यो त झन् हामीले हाम्रो जीवनशैलीको रूपमा दैनिक रूपमा गरिराख्नु पर्ने रहेछ। प्रिय श्रोता, हामीले प्रार्थना गरिराख्यौं, अन्तर्विन्तीको प्रार्थना गरिराख्यौं भने हामीले मानिसहरूको निम्ति प्रायश्चित गरिरहेका हुँदछौं र जब हामी अरू मानिसहरूको निम्ति प्रायश्चित गर्छौं, अन्तर्विन्ती गर्छौं, तब हाम्रो धार्मिकता सदा सदाको लागि स्थिर रहँदो रहेछ भन्ने कुरा हामी थाहा गर्न सक्दछौ। तपाईँलाई थाहा छ ख्रिस्ट यीशुको धार्मिकता किन अनन्तसम्म छ अथवा उहाँलाई धार्मिकताका राजा भनेर किन चिनिन्छ, किनभने उहाँले सृष्टिको सुरुवातदेखि नै भनौ जुन दिनदेखि आदम र हब्बा पापमा फसे त्यसै दिनदेखि मानिसहरूको निम्ति अन्तर्विन्ती गरिराख्नु भएको छ। हजुर, अन्तर्विन्ती गरिराख्नु भएको थियो, गरिराख्नु भएको छ र सदा गरिराख्नुहुन्छ। त्यही कारण उहाँको धार्मिकताले पनि अनन्त अनन्तसम्म स्थान पाएको हामी महसुस गर्न सक्दछौं। प्रेसवता, म आज पनि तपाईसँग यही विषयमा गन्ती 16 अध्यायको 40 पददेखि तल 50 पदसम्मका खण्डहरूलाई तपाईँको बीचमा चर्चा गर्न गइरहेको छु। श्रोता, योभन्दा अगाडि पनि इसरायलीहरूले ठूलो विपत्ति भोगे र त्यस बेलामा 250 जना ती व्यक्तिहरू जो परमेश्वरको आज्ञा विपरीत खड़ा भएर ती अगुवाहरू जो दातान, अबिराम र कोरहको बहकाउमा लागेर विद्रोह गरेका थिए र परमेश्वरलाई उनीहरूले विद्रोहको स्वरूप डाहाको निम्ति धोपालेका थिए र त्यतिखेर सृष्टिकर्ता परमेश्वर यतिसम्म क्रोधित हुनुभएको थियो कि अब चाहिँ सबै समुदायले म भस्म पार्नेछु र तिमीहरूबाट अथवा मूसाबाट म एकजना एउटा छुट्टै अलग जाति खड़ा गर्नेछु भनेर समेत त्यसरी परमेश्वर क्रोधित हुनुभएको थियो। अनि त्यस अवस्थामा सर्वशक्तिमान परमेश्वरले के गर्नुभयो? सर्वशक्तिमान परमेश्वरले फेरि पनि इसरायलका निम्ति गरिएको मूसाको प्रार्थनालाई ग्रहण गर्नुभयो र सबै समुदायलाई उहाँले छोडिदिनुभयो। तर दातान, अबिराम र कोरह लगायत 250 जना मानिसहरूलाई उहाँले दण्ड दिनुभयो। यो कुरा परमेश्वरले अगाडि गर्नुभएको सबै इसरायली समुदायले देखेको थियो र उनीहरू परमप्रभुको क्रोधबाट आएका विपत्तिबाट एक रौं जति छलाबाट बचेका थिए। तर अब यहाँ फेरि 40 पददेखि इसरायलीहरूले अघिल्लो दिन गरेको गल्तीलाई फेरि दोहोर्याउँदैछन्। हामी देख्दछौ उनीहरूले यसरी भनेका छन् कि जस्तो परमप्रभुले एलाजारलाई मूसाद्वारा भन्नुभएको थियो, हारूनका सन्तान बाहेक कोही पनि अन्य मानिस धूप बाल्न नजिक नआओस् भनी होसियार गराउन इसरायलीहरूलाई यो सब भएको थियो, नत्र त त्यो पनि कोरह र उनको दल जस्तै हुनेछ भनेर सावधान गराउनलाई परमेश्वरले यस्तो एउटा चेतावनी स्वरूप ती विद्रोहीहरूलाई उहाँले दण्ड दिनुभएको थियो। तर परमप्रभु परमेश्वरले गर्नुभएको यो कामलाई उनीहरूले गलत अर्थ लगाएर यसको पछाडि सबै मूसाको नै हात छ भनेर मूसामाथि दोष थुपारेको हामी पाउँदछौ। यद्यपि मूसाले उनीहरूका निम्ति अन्तर्विन्ती गर्दै थिए, उनीहरूको निम्ति परमेश्वरसँग प्रार्थना गर्ने र उनीहरूलाई बचाउने काम गर्दै थिए र एक हिसाबले मूसाले इसरायलीहरूको निम्ति एउटा आत्मिक अभिभावकत्वलाई जिम्मेवारीपूर्वक निभाइरहेका थिए। आदरणीय श्रोता, यदि मूसा परमप्रभुको सामु खड़ा हुने थिएनन् र इसरायलीहरू परमेश्वरको सामु खड़ा भएर इसरायलीहरूको निम्ति अन्तर्विन्ती नगरेका भए, जुन दिन उनीहरूले मूर्ति पूजा गरेर बाछाको मूर्तिलाई पूजेर पहिलो विद्रोह गरे, त्यही दिन ती सबै सिनाईको उपत्यकामा भस्म भएर मरिसक्ने थिए। अनि फेरि यतिसम्म हुँदा पनि उनीहरूले अब मूसालाई नै आफ्नो शत्रु ठानेको हामी पाउँछौ र 41 पददेखि यहाँ यसरी भन्दैछन् मूसालाई, भोलिपल्ट इसरायलहरूका जम्मै समुदाय मूसा र हारूनको विरूद्धमा यसो भन्दै गनगनाए, तपाईँहरूले नै परमप्रभुका मानिसहरूलाई मार्नु भएको हो। तर जब समुदायले मोसा र हारूनका विरूद्धमा भेला भई भेट हुने पालतिर हेरे, तब अचानक बादलले त्यसलाई ढाक्यो र परमप्रभुको महिमा देखा पर्यो। मोसा र हारून भेट हुने पालका अघि गए अनि परमप्रभुले मोसालाई भन्नुभयो, तिमीहरू यस समुदायबाट पर हटिजाओ र म यिनीहरूलाई पलभरमा भस्म पार्नेछु। तब तिनीहरू घोप्टो परे अनि मोसाले हारूनलाई भने, तपाईँको धुपौरो लिनुहोस् र त्यसमा वेदीबाट आगो राखेर धूप हाल्नुहोस् र तुरुन्तै त्यस समुदायका लगेर तिनीहरूका निम्ति प्रायश्चित गर्नुहोस्, किनकि परमप्रभुको क्रोध दन्किसकेको छ र विपत्ति शुरू भएको छ। तब मोसाले भने झैं हारून धुपौरो लिएर समुदायको माझमा दौड़ेर गए। विपत्ति मानिसहरूको बीचमा आइसकेको थियो, तर तिनले धूप हालेर मानिसहरूका निम्ति प्रायश्चित गरे र तिनी मरेका र जिउँदाहरूको बीचमा खड़ा भए र विपत्ति थामियो। कोरहको घटनामा मरेका बाहेक त्यसबेला विपत्तिले मरेका 14,700 थिए र विपत्ति थामिएपछि हारून भेटुने पालमा मोसा कहाँ फर्किए भनेर उल्लेख गरिएको छ। श्रोता, यहाँ हामी देख्छौ 41 पदमा इसरायलीहरूले त्यही गल्ती गरे। उनीहरूले फेरि पनि परमप्रभुलाई क्रोधित तुल्याएको हामी देख्दछौ। पहिला पनि दातान, अभिहुर, कोरहका गल्ती यही थियो। उनीहरू मोसा र परमेश्वरका जनका विरूद्धमा उठेका थिए। अब यो पटक सिंगै इसरायली समुदाय उठेको छ अनि इसरायली समुदायले अब यहाँ दोष लाउँदैछ कि ती 250 मानिस र त्यो तीनजना मुख्य अगुवाहरूलाई मोसाले कुनै तन्त्र मन्त्र गरेर मारे या केही छलकपट गरेर मारे भनेर दोष लाउँदैछन्। यद्यपि सृष्टिकर्ता परमेश्वरले उनीहरूको आँखाकै अगाडि उहाँले आफैले दण्ड दिनुभएको कुरा उनीहरूले देखेका थिए, यसबाट हामीलाई थाहा लाग्छ कि यो मानिस जातिले परमप्रभु परमेश्वरलाई बारम्बार किन क्रोधित तुल्याउन खोज्छ, किन विद्रोह गर्न चाहन्छ, किन कहिले पनि मानिस पश्चातापी भएर परमेश्वरको आज्ञा पालन गर्नबाट सदैव चुक्दछ। यो एउटा गम्भीर प्रश्न हो। वास्तवमा यी मानिसहरूलाई एउटै पाप बारम्बार दोहोर्याउन लगाउनको लागि यहाँ परमेश्वरको शक्ति अथवा अरू कुनै शक्ति नभएर स्वयं दुष्ट आत्मा जो डियाबलसको शक्ति हो त्यो नै सक्रिय रहेको हामी यसलाई आत्मिक रूपले विश्लेषण गर्ने हो भने हामी देख्छौ। दुष्ट आत्माले अन्धकारको शक्ति डियाबलसले बारम्बार समुदायलाई परमप्रभुको विरूद्धमा विद्रोह गर्न उक्साएको हामी पाउँछौ र परमप्रभुको क्रोध दन्केको पनि पाउँछौ र तर त्यो क्रोधले भरिएको परमेश्वर र पापले भरिएका मानिसको बीचमा मोसा र हारून बारम्बार अन्तर्विन्ती गर्दै उनीहरूको बीचमा आएर उनीहरूलाई बचाइरहेको कुरा हामी यहाँ देख्न सक्छौ र यहाँ चाहिँ सोही क्रम धेरै लामो समयको अन्तरालपछि नभएर दुई दिनकै बीचमा दुईचोटि एउटै पाप दोहोराइरहेको हामी पाउँदछौ। श्रोता, अनि यस अवस्थामा के भएको छ? यस अवस्थामा पनि अब मोसा र हारून भीड़को गनगनदेखि वाक्क भएर परमेश्वरको क्रोध दन्केर समुदायले नष्ट पारोस् भनेर चुप्प लागि बसेका छैनन्। यहाँ मोसा र हारूनले एउटा अभिभावकत्व आत्मिक पिताको जस्तो भूमिका निभाएको हामी पाउँदछौं। जसरी हाम्रा शारीरिक पिताले, संसारको पिताले हामीले आफ्ना बालबच्चाहरूले जतिसुकै गल्ती गरे तापनि बारम्बार बारम्बार उनीहरूलाई ताडना दिँदै र चेताउँदै संरक्षण गर्छन् र उनका गल्तीहरूलाई सुधार्ने काम गर्छन्, त्यसै गरी यहाँ मोसा र हारूनले गरेको हामी पाउँदछौं। प्रिय श्रोता, यहाँ मोसाले जब परमेश्वरको आवाज उनीहरूलाई अब भस्म गर्ने कुरा गर्नुभयो, तब उनी तुरुन्तै घोप्टो परेर अन्तर्विन्ती गर्न प्रार्थना गर्न थालेको हामी पाउँदछौं। अब यहाँ प्रार्थना गर्दै गर्दा आत्मिक रूपले मात्र नभएर अब भौतिक रूपमा नै समुदायको लागि प्रायश्चित गर्न आवश्यक भएको कुरा मोसाले देखे र तुरुन्तै हारून पुजारीलाई धुपौरोबाट धुपौरोमा वेदीको आगो हालेर धूप हालेर समुदायको बीचमा गएर मरेका र जीवितहरूको बीचमा खड़ा हुनको लागि आज्ञा दिएको हामी पाउँदछौं। श्रोता, यसलाई हामीले एउटा सांकेतिक रूपमा नयाँ करारको प्रार्थनाको एउटा नमूनासँग हामी हेर्न सक्दछौं। वेदीको आगो भन्नाले हामी पवित्र आत्माको उपस्थिति र पवित्र आत्माको भरपूरीलाई हामी बुझ्न सक्छौं र धूप चाहिँ हाम्रो अन्तर्विन्ती सहित गरिएका परमेश्वरको प्रति समर्पित आराधना र प्रार्थना हो भनेर हामी थाहा गर्न सक्छौं। आदरणीय श्रोता, समुदायको बीचमा परमेश्वरलाई यसरी पुजारीले धूप राखेर वेदीको आगोमा धूप राखेर प्रायश्चित गर्दै गर्दा हामीलाई पनि परमेश्वरले आफ्नो राजकीय पुजारीगिरीको रूपमा नियुक्त गर्नुभएको हुनाले गर्दा संसारमा यस्तै प्रकारको आत्मिक अभिभावक कत्तोको भूमिका निभाउने जिम्मेवारी दिनुभएको छ भनेर हामी भन्न सक्छौं। र हामीले पनि आज परमेश्वरको आत्माद्वारा भरपूर भएर मर्दै अथवा आत्मामा परमेश्वरलाई नचिनेका व्यक्तिहरू र परमेश्वरलाई चिनेका व्यक्ति मण्डलीहरू दुवैको बीचमा रहेर परमेश्वरसँग उहाँको क्रोध संसारमा नपठाउन र हरेक मानिसहरूको हृदय सुसमाचारप्रति खोलिदिनको लागि अन्तर्विन्ती गरिदिनु पर्दछ। श्रोता, र यो कार्य महिनामा एकचोटि अथवा दिनमा अझै भनौ सप्ताहमा एकचोटि गरेर पुग्दैन, यो हामीले दिनदिनै गर्नुपर्ने हुन्छ। हामी देख्छौ यस खण्डमा अघिल्लो दिन पनि इसरायलीहरूले त्यही गल्ती गरे र भोलिपल्ट पनि फेरि एउटै गल्ती दोहोर्याउँदैछन्। इसरायलीहरू अघिल्लो दिन परमेश्वरको क्रोधबाट अलिकति रौं रौं रूपमा बचेका थिए र भोलिपल्ट उनीहरूले ती सब कुराहरू बिर्सिएर त्यसबाट चेत नपाइकन फेरि त्यही गल्तीको निम्ति जम्मा भएको हामी पाउँछौं। अघिल्लो दिन लगभग 250 जना अगुवाहरू र पुजारीका केही दलका केही व्यक्ति थिए भने अब यहाँ सिंहे समुदाय यहाँ खड़ा भएको हामी देख्दछौं। यसको अर्थ हामीले मानिसहरूको निम्ति दिनहौ प्रायश्चितको निम्ति प्रार्थना अन्तर्विन्ती गरिराख्नु पर्ने रहेछ भन्ने कुरा हामी देख्न सक्छौं। श्रोता, जसले यसरी अन्तर्विन्ती गर्छ र प्रायश्चित गर्छ त्यो व्यक्तिले परमेश्वरबाट अनन्तको धार्मिकता प्राप्त गर्न सक्दछ। प्रेसवता, यहाँ हामीले देख्छौ गन्ती 25:11 एलजारको छोरो पुजारी हारूनको नाति पिनासले इसरायलीहरूको बीचमा परमेश्वरको क्रोधले राखिएर इजरायलीहरूको निम्ति उनले प्रायश्चित गरेको हामी पाउँदछौं। र जब उनले खराबी गर्ने जो व्यक्ति थियो त्यो व्यक्तिलाई परमेश्वरले दिनुपर्ने क्रोध दण्ड उनले दिएको कारण परमेश्वरले सिंगो समुदायमाथि वर्षाउनु भएको क्रोध हटाउनु भएको र विपत्ति टरेको कुरा हामी यहाँ देख्न सक्छौ। र बाह्र पदमा परमेश्वर भन्नुहुन्छ, यसकारण यसो भन, हेर म त्यससँग मेरो शान्तिको करार बाँच्छु र त्यसलाई र त्यसको वंशलाई पनि सधैँको लागि पुजारी पदमा स्थिर गरिरहनेछ, किनभने त्यो आफ्नो परमेश्वरको निम्ति जोशीलो थियो र त्यसले इसरायलीको निम्ति प्रायश्चित गर्यो भनेर लेखिएको छ। श्रोता, यस खण्डलाई हामीले विचार गरौं, कसरी परमेश्वरले आफ्नो प्रायश्चित गर्ने व्यक्तिहरूको निम्ति, अन्तर्मिति गर्नेहरूको निम्ति धार्मिकता स्थापित गर्नुहुन्छ। भजन संग्रह 106:30 यही घटनालाई स्मरण गर्छ, तर पिनहास उठेर मध्यस्थ गरे र यसैले रूढी थामियो अनि यो तीनको निम्ति पुस्तौंसम्म सदाको लागि धार्मिकता गनियो भनेर उल्लेख गरिएको छ। श्रोता, मैले कार्यक्रमको शुरूआतमै तपाईँसँग भनेको थिएँ, येशु ख्रिष्ट कसरी अनन्तसम्मको लागि धार्मिकताको राजा गनिनुभयो। उहाँले त्यही गर्दै हुनुहुन्थ्यो जो आदमको पतनदेखि आजसम्म त्यही काम गर्दै हुनुहुन्छ र अनन्तसम्म त्यही काम गर्दै हुनुहुन्छ, जो धर्मी परमेश्वर र हामी पापी मानिसको बीचमा, जो ख्रिस्टलाई चिनेको होस् वा नचिनेको होस्, विश्वासी होस् वा गैर विश्वासी होस्, हरेकको निम्ति उहाँ पिताको दाहिने हातपट्टि बसेर अनन्तसम्म अन्तर्विन्ती गरिराख्नु भएको हुनाले गर्दा उहाँको धार्मिकता अनन्तसम्म रहिरहेको हो र उहाँ धार्मिकताको राजा बन्नुभएको हो। श्रोता, यदि तपाईँ हामी पनि अब ख्रिस्टको धार्मिकतामा बढ्न चाहन्छौ र हामी पनि एउटा ख्रिस्टलाई पछ्याउने ख्रिस्टियन हौ भनेर हामी परमेश्वरको सामु आफैलाई चिनाउन चाहन्छौ भने अब संसारमा बसेर त्यही काम गर्नु पर्यो जुन काम यीशु स्वर्गमा बसेर गर्दै हुनुहुन्छ, अर्थात मानिसहरूको निम्ति अन्तर्विन्ती, इसाई र गैर इसाई दुवैको निम्ति अन्तर्विन्ती गर्नु पर्यो, मण्डली र संसारको निम्ति सबैको निम्ति हामीले परमेश्वरसँग अन्तर्विन्ती गर्नु पर्यो। यही कारण तपाईँ र हामी पहिलो पत्रस 2:9 अनुसार राजकीय पुजारीगिरीको रूपमा हामी चुनिएको वंशको रूपमा नियुक्त भएका हौं। तादनी श्रोता, यसकारणले गर्दा जसले अन्तर्विन्ती प्रार्थना गर्नबाट चुक्दछ त्यो व्यक्तिले आफ्नो परमेश्वरबाट प्रदत्त आत्मिक पुजारी पद गुमाउने जोखिम धेरै हुन्छ। यसकारणले गर्दा हामीले अन्तर्विन्ती प्रार्थना गर्दा हामीले कसैको निम्ति उपकार मात्र गरिरहेका हुँदैनौ, कसैको निम्ति प्रायश्चित मात्र गरिरहेका हुँदैनौ, स्वयं हाम्रो धार्मिकतालाई पनि बढ़ावा दिइरहेका हुन्छौं भन्दै भनी कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले पनि सुनौ एउटा सुमधुर भक्ति गीत।

सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको साथमा प्रस्तोता जोनाथन गिरी अनि प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र सुजन घिमिरेज्यू र अब भने तपाईँ श्रोताहरूले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा चारजना श्रोताहरूको प्रार्थनाको अनुरोध आएको छ र सबैभन्दा पहिलो श्रोता हुनुहुन्छ नकुल राउत इमाडोलदेखि हुनुहुन्छ ललितपुर इमाडोलदेखि र उहाँको प्रार्थनाको अनुरोध छ मेरो जाङमा धेरै झमझमाउने भइरहेको छ त्यसकारण गर्दा चंगाई भएको होस् भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ अनि त्यसै गरेर उत्तम शिवाकोटीज्यूको पनि प्रार्थनाको अनुरोध रहेको छ हजुरलाई धेरै धेरै धन्यवाद भएको शुक्रबार काठमाडौँदेखि धादिङसम्मको यात्राको लागि र शनिबारको सेवाकाईको लागि प्रार्थना गरिदिनु भएको र मेरो सेवाकाई आशिषित भएको छ साथै आज म धादिङबाट काठमाडौँ यात्रा गर्दैछु यात्रा सुरक्षित भएको होस् भनेर आज र साथै आज जोडी मिलाउने सेवाकाई पनि छ उक्त सेवाकाई पनि आशिषमय होस् भनेर प्रार्थना गरिदिनु होला भन्नुभएको छ भने अर्को श्रोता हुनुहुन्छ पम्फा गोपाली चितलाङबाट उहाँको प्रार्थनाको अनुरोध रहेको छ मेरो सासु आमाको हात दुखेको छ खुट्टामा पनि घाउ भएर समस्या भइरहेको छ चंगाई भएको होस् भनेर प्रार्थनाको अनुरोध राख्नुभएको छ भने अर्को श्रोता हुनुहुन्छ अमिता महर्जनज्यू उहाँको प्रार्थनाको अनुरोध रहेको छ मेरो पेट पोल्ने आँखा पोल्ने भइरहेको छ चंगाई भएको होस् र म पनि निरन्तर प्रार्थनामा समय बिताउन सकौं मेरो साथी कमला महर्जन जसको आन्द्रामा घाउ भएको छ र चंगाई भएको होस् अनि माया महर्जनको कलेजोमा घाउ भएर शरीर अस्वस्थ छ चंगाई भएको होस् र आउने भदौ महिनामा डाँडाको प्रार्थनामा कार्यक्रम गर्ने योजना बनाएको छु भनेर उहाँले यो प्रार्थनाको अनुरोधहरू राख्नुभएको छ तादनी श्रोता आउनुहोस् हामी अब यी सबै श्रोताहरूको निम्ति केही समय प्रार्थना गर्नेछौ सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता हामी तपाईँलाई धन्यवाद दिन्छौं र तपाईँ परमेश्वर जसले हाम्रो हरेक प्रार्थनालाई सुनेर जवाफ दिनुहुन्छ र यतिखेर हामी तपाईँ परमेश्वरमा यी श्रोताहरूको प्रार्थनाको अनुरोधलाई लिएर आउँदछौ पिता हामी प्रार्थना गर्छौं नकुल राउतको निम्ति उहाँको जुन प्रकारको समस्याहरू छ पिता परमेश्वर तपाईँ परमेश्वर चंगाई दिनुहुने प्रभु छुटकारा दिनुहुने पवित्र परमेश्वर हुनुहुन्छ र तपाईँ यहोवा राफा परमेश्वर हुनुहुन्छ साथै प्रभु तपाईँ परमेश्वरले उत्तम सेवाकोटी जीवलाई जुन प्रकारले आशिष र अनि सहायता गर्नुभयो हामी तपाईँलाई धन्यवाद दिन्छौं र साथै उहाँ आज काठमाडौँतिर आउँदै हुनुहुन्छ प्रभु उहाँको यात्रा सुरक्षित हुन सकेको होस् र उहाँले आज जुन विवाहको सेवाकाई गर्दै हुनुहुन्छ त्यो सेवामा पनि तपाईँको आशिष अनुग्रह र समर्थन रहन सकेको हामी प्रार्थना गर्छौं त्यसै गरी पिता हामी प्रार्थना गर्दछौ पम्फा गोपाली ज्यूको सासूको निम्ति उहाँको हात दुखेको छ खुट्टामा घाउ भएर समस्या भइरहेको छ पिता तपाईँ परमेश्वरले आफ्नो चंगाईको हातले छुनुहोस् र तपाईँ परमेश्वरले निको पार्नुभएको छ हामी विन्ती गर्दछौ प्रार्थना गर्दछौ पिता तपाईँ परमेश्वर हाम्रो प्रार्थनालाई सुनेर उत्तर दिनुहुने प्रभु हुनुहुन्छ पिता त्यसै गरी अमिता महर्जन ज्यूको पेट पोल्ने आँखा पोल्ने भइरहेको छ प्रभु तपाईँ परमेश्वर चंगाई छुटकारा दिनुभएको छ भजन संग्रह 107 20 पद अनुसार जति पनि रोगी बिमारीहरूका नामहरू उहाँले दिनुभएको छ समस्याहरू दिनुभएको छ उहाँहरू हरेकलाई तपाईँ परमेश्वरले चंगाई दिनुभएको पिता हामी प्रार्थना गर्दछौ उहाँका साथीहरू कमला महर्जन ज्यूको जो आन्द्रामा घाउ भएको छ अनि त्यसै गरेर माया महर्जनज्यूको कलेजोमा घाउ भएको छ पिता परमेश्वर तपाईँ परमेश्वरले उहाँहरू सबलाई आफ्नो शक्तिशाली हातले छुनुहोस् पिता तपाईँ सबै रोगको विशेषज्ञ हुनुहुन्छ कारण तपाईँले सबैको अंग प्रत्यङ्गहरू आमाको गर्भमा रच्नु भएको पिता यदि तिनीहरूलाई बदल्नु पर्नेछ भने पनि तपाईँ परमेश्वरले नै बदल्नुहोस् र चंगाई गर्नुहोस् प्रभु निको पार्नु प्रभु अनि त्यसलाई हल्का मर्मत गरेर चलाउन मिल्छ भने पनि प्रभु तपाईँले निको पार्नु भएको छ पिता हामी तपाईँलाई धन्यवाद दिन्छौ र हामी विश्वास गर्छौ मानिस र औषधि विज्ञानको नजरमा असम्भव भन्दा असम्भव ठहरिएका कुराहरू तपाईँ परमेश्वरको नाउँमा सम्भव हुन्छ भन्ने हामी विश्वास गर्छौं र आजसम्म त्यही भइरहेको छ पिता र सोही विश्वास अनुरूप आज पनि यी तपाईँका जनहरूको निम्ति काम गर्नुभएको छ हामी विन्ती गर्छौ साथै अमिता महर्जनज्यू जो निरन्तर प्रार्थनामा समय बिताउन चाहनुहुन्छ तपाईँले सहायता गर्नुभएको श्रावणी भदौ महिनामा जो
डाँडाको प्रार्थनाको कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ पिता परमेश्वर, अनि उहाँको योजनालाई तपाईँ परमेश्वरले समर्थन गर्नुभएको छ र त्यो पूरा गर्न सहायता गर्नुभएको छ। धन्यवाद पवित्र पिता, हामी तपाईँको चरणमा आउँछौ। सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँछौ र हामी धन्यवाद दिन्छौ तपाईँ परमेश्वरले हाम्रा हरेक प्रार्थनालाई उत्तर दिइसक्नुभएको छ भन्नको लागि। धन्यवाद पवित्र प्रभु, सम्पूर्ण कुरा तपाईँ परमेश्वरको हातमा राख्दै माग्छौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु क्रिस्टको नाउँमा, आमेन। अवस्त श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै पनि आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा सुजन घिमिरेज्यूको साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म तपाईँको दिन आशिषमय होस्। अवस्था जयमसी।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्यमा र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौ।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: आदरणीय श्रोता र जयमसी सदाको आइतबार चाहिँ आजको आइतबार पनि हामी तपाईँहरूको माझ उपस्थित भएका छौं। सदा चाहिँ आज पनि म विशेष नयाँ विषयवस्तु लिएर आएको छु यहाँहरूको माझमा। केही दिनदेखि म मनोवैज्ञानिक परामर्शका कुराहरू गरिरहेको छु, समाजमा भइरहेका घटनाहरूको बारेमा त्यसलाई आधार बनाएर केही कुराहरू गर्न गइरहेको छु। आज पनि म तपाईँहरूसँग एउटा निकै संवेदनशील विषयमा कुरा गर्न चाहन्छु। तपाईँहरू सुरुदेखि अन्तसम्म मेरो साथमा रहनुहोला। केही दिनदेखि सामाजिक सञ्जालमा एउटा वृद्ध बाबुको अन्त्येष्टिसँग सम्बन्धित भिडियो र समाचार एउटा निकै चर्चामा छ अहिले। समाचार थियो भारतको हरियाणा स्थित एउटा वृद्धाश्रममा बस्दै आएका 72 वर्षीय वृद्धको निधनको कुरामा लिएर थियो। उहाँका 3 छोरीहरू रहेछन्। अन्त्येष्टिमा छोरीहरू उपस्थित हुन सकेनन् र वृद्धाश्रमका कर्मचारी तथा स्वयंसेवकहरूले उहाँको अन्तिम संस्कार गरे। छोरीहरूले भिडियो कलमा अन्तिम संस्कार हेरेको समाचार पनि आएको छ। द टाइम्स अफ इन्डियाले यी कुराहरू इंगित गरेको थियो। तर सामाजिक सञ्जालमा फैलिएको केही सामग्रीमा भने यस घटनालाई अझ भावनात्मक ढंगले प्रस्तुत गरिएको पाइन्छ। कसैले भनिरहेका छन् बाबुले छोरीहरूका लागि जीवनभरि लगानी गरे, छोरीहरूले बाबुको अन्तिम संस्कारमा पनि साथ दिएनन् आएनन्, लास जरिरहेको थियो तर छोरीहरूलाई नुहाउन र खाना हतार थियो। अब प्रश्न उठ्छ हाम्रो बीचमा, हाम्रो दिमागमा, के हाम्रो समाज साँच्चीकै यति कठोर हुँदै गएको हो त? के छोराछोरीलाई जन्माएर पढाएर हुर्काएर आफ्नो जीवनको सम्पत्ति र समय उनीहरूका लागि खर्च गरेपछि बुढेसकालमा बाबु आमाले एक्लोपन पाउने हुन् त? तर आज हामी कसैलाई गाली गर्न होइन, एउटा गम्भीर प्रश्न सोध्न बसेका छौं। मानिसको मनमा यस्तो भावनात्मक दूरी किन पैदा हुन्छ? एउटा घटनाबाट सम्पूर्ण समाजलाई दोष दिन त मिल्दैन होला जस्तो लाग्छ मलाई। र आदरणीय श्रोताहरू, सबभन्दा पहिले

0: हामीले एउटा कुरा बुझौं, एउटा भिडियो हेरेर सम्पूर्ण घटना बुझिँदैन। हामीलाई परिवारभित्र के भएको थियो थाहा नहुन पनि सक्छ। बाबु र छोरी बीच सम्बन्ध कस्तो थियो, उहाँहरू बीच कुनै पुरानो विवाद पो थियो कि उहाँहरू बीच कुनै पुरानो अरू कुनै व्यवहारिक कुराहरू बाहेकहरू पनि हुन सक्छ, छोरीहरू पनि आफै कुनै समस्यामा पो थिए कि यात्रा गर्न वास्तवमा कठिनाई पो थियो कि होइन, यी सबै कुराहरू नबुझी हामी तुरन्तै कसैलाई दोष दिन सक्दैनौ। किनभने सामाजिक सञ्जालले प्रयोग घटनाको एउटा टुक्रा देखाउँछ तर त्यो सम्पूर्ण जीवन त्यसले देखाउँदैन। हामीले एउटा पाटोबाट देखेर हुन सक्छौ र त्यसको त्यसभन्दा पछाडि अन्य कुराहरू पनि हुन सक्छ। तर यस घटनाले उठाएको प्रश्न भने एकदमै महत्वपूर्ण विषय छ। त्यो प्रश्न हो, किन आज धेरै वृद्ध मानिसहरू आफ्नै छोराछोरी हुँदाहुँदै पनि एक्लो महसुस गरिरहेका छन्। यो भारतको मात्र समस्या होइन, यो नेपालको मात्र समस्या होइन। आज नेपालमा पनि वृद्ध बाबुआमा घरमा एक्लै बस्ने, छोराछोरी विदेशमा हुने, फोन कम हुने, बिरामी हुँदा छिमेकीले अस्पताल लैजानुपर्ने या बाबुआमा वृद्धास्थानमा बस्नुपर्ने अवस्था हामीले देखिरहेका छौँ। कतिपय छोराछोरीले बाबुआमालाई धेरै माया गर्छन् तर कतिपय अवस्थामा आर्थिक सहयोग पठाएर मात्र पनि आफ्नो जिम्मेवारी पूरा भएको ठानिन्छ। पैसा आवश्यक छ, चाहिन्छ हर कुरामा, तर बाबुआमालाई पैसा मात्र चाहिएको हुँदैन। उनीहरूलाई कसैले सोधोस्, बुबा आज कस्तो हुनुहुन्छ, आमा औषधि खानुभयो, आज खाना खानुभयो, म तपाईँलाई भेट्न आउँदैछु, यस्ता शब्दहरू पनि बाबुआमाले आशा गरिरहेका हुन्छन्। तर त्यस्तो हुँदैन अनि मान्छेलाई विभिन्न घटनाहरूमा मान्छेहरू एक्लै परेको हामी देख्न सक्छौँ अहिले समाजमा। आखिर यस्तो भावनात्मक दूरी किन आउँछ होला भन्ने कुरा गम्भीर विषय अहिले उठेको छ। अब हामी मनोविज्ञानतिर जाउँ। मनोविज्ञानले के भन्छ त्यसलाई? मानिसको व्यवहारको पछाडि धेरै कारण हुन्छन्, सबैलाई एउटै कारणले व्याख्या गर्न सकिँदैन। कुनै पनि समस्यालाई एउटै दृष्टिकोणबाट हेर्नु पनि हुँदैन, त्यसकारण यसलाई विभिन्न चरणहरूमा हेर्नुपर्ने हुन्छ। बाल्यकालको सम्बन्ध, यदि बच्चाले बाल्यकालमा आमा बाबुबाट प्रेम, सुरक्षा र सम्मान पायो भने सामान्यतया भावनात्मक सम्बन्ध बलियो बन्न सक्छ। यदि घरमा निरन्तर झगडा भयो, अपान भयो, अत्याधिक नियन्त्रण भयो, शारीरिक वा मानसिक हिंसा भयो, बच्चाको कुरा कहिले सुनिएन भने ठूलो भएपछि पनि त्यो चोट मनमा रहन सक्छ। त्यसैले हामीले कहिलेकाहीँ देख्ने छोराछोरीले बाबुआमालाई किन वास्ता गर्दैनन् भन्ने प्रश्नको उत्तर उनीहरूको बाल्यकालमा पनि हुन सक्छ। र कहिलेकाहीँ पुरानो पारिवारिक विवादले पनि यस्तो कुराहरू गरेको हुन सक्छ। कहिलेकाहीँ सम्पत्ति, विवाह, बुहारी ज्वाइँ, दाजुभाइ, दिदीबहिनी, आर्थिक व्यवहार वा निर्णयका कारण पनि सम्बन्ध बिग्रिएको हुन सक्छ। बाहिरबाट हेर्दा छोरीले बाबुलाई माया गर्दैन तर भित्रको कथा हामीलाई थाहा नहुन पनि सक्छ। भावनात्मक थकान पनि एउटा कुरा हो। कुनै पनि व्यक्ति लामो समयदेखि तनावमा छ भने उसको भावनात्मक प्रतिक्रिया कमजोर हुन जान्छ। त्यसकारण यसमा चाहिँ धेरै कुराहरू हुन सक्छन्। कामको दबाव, आर्थिक समस्या, आफ्नै परिवारको समस्या, बालबच्चाको जिम्मेवारी, विवाहको समस्या, यी सबै समस्याले मानिसलाई मानसिक रूपमा थकाइसकेको हुन्छ। त्यसपछि उसले अरूको दुःखप्रति पहिलेको जस्तो प्रतिक्रिया नदिन पनि सक्छ। मान्छे धेरै कुरामा मौन भइदिन्छ अनि यसको अर्थ सधैँ माया नै छैन भन्ने हुँदैन। बाहिरबाट हेर्दा त्यस्तो देखिन सक्छ तर कुरा भित्री बाटो अर्को हुन सक्छ। त्यसकारण आदरणीय श्रोताहरू, मृत्युको सामना गर्न नसक्ने मनोविज्ञान पनि हुन सक्छ। सबैका लागि मृत्यु सजिलो विषय होइन। कतिपय मानिस मृत्युको सामना गर्दा अत्यन्त भावुक हुन्छन्, कतिपय मानिस रुँदैनन्, कतिपय रुन्छन्, कतिपय मानिस अन्त्येष्टिमा जान समेत रुवाउँछन्। किनभने मानिसको दुःख व्यक्त गर्ने शैली फरक फरक हुन सक्छ। कसैले रोएर दुःख व्यक्त गर्ला, कसैले चुप लागेर गर्ला, कसैले काममा व्यस्त भएर गर्ला, कसैले मानिसहरूबाट टाढा भएर गर्ला, कसैले अन्तिम संस्कारमा उपस्थित हुन नसकेर पनि त्यस्तो भएको हुनसक्छ। त्यसैले नरोएको मानिसलाई दुःखी छैन या दुःखमा छैन भन्न मिल्दैन। अर्को पक्ष पनि हुन सक्छ। यदि कसैले लामो समयदेखि आफ्नो वृद्ध बाबुआमाको आवश्यकता पूर्ण रूपमा व्यवस्था गर्छ, सम्बन्ध तोड्छ, बिरामी हुँदा वास्ता गर्दैन र मृत्युमा पनि कुनै भावनात्मक प्रतिक्रिया देखाउँदैन भने त्यसलाई गम्भीर पारिवारिक वा मनोवैज्ञानिक समस्याको संकेतका रूपमा पनि हेर्नुपर्ने हुन सक्छ। के थाहा त्यो नानीहरू त्यही समस्याबाट पो गुजरिरहेको थियो कि कुनै उनीहरूलाई अरू अन्य समस्याहरूले पो गाँजेको थियो कि। त्यसकारण आधुनिक जीवनले हामीलाई कहाँ पुर्याउँदैछ भन्ने कुराहरूलाई हामीले ख्याल गर्नुपर्ने हुन्छ। हामी बिजी त छौँ, हामी काम पनि गरिरहेका छौँ र आफ्ना नजिकका आफन्तहरूलाई जसले बचपनदेखि उहाँहरूले हुर्काउनु भयो उहाँहरूदेखि हामी टाढा हुनुपर्ने बाध्यता किन आइपरेको छ अहिले? त्यसकारण अर्को ठुलो कारण हाम्रो आधुनिक जीवन पनि हो। पहिले परिवार ठुलो हुन्थ्यो, एउटै घरमा हजुरबुवा, हजुरआमा, बाबुआमा छोराछोरी सबै हुन्थे। अहिले परिस्थिति बदलिएको छ, छोराछोरी विदेश जान्छन्, शहर परिवर्तन गर्छन्, देश परिवर्तन गर्छन्, अलग भएर बस्छन्। कामको समय लामो हुन्छ, मोबाइलमा सयौं साथी हुन्छन्, तर घरमा बसेको वृद्ध बाबुआमासँग 5 मिनट कुरा गर्ने समय हामीसँग हुँदैन। यो निकै ठूलो विरोधाभास हो। हामीसँग संचारको साधन बढ्यो तर संवाद घट्यो, मोबाइल बढ्यो तर भेटघाट घट्यो, सामाजिक सञ्जाल बढ्यो तर वास्तविक सम्बन्ध कमजोर हुन सक्छ। हामी हजारौं मानिसको फोटो हेर्छौं तर आफ्नै आमाको अनुहार हेर्न समय निकाल्दैनौं। यो सोच्नु पर्ने कुरा हो। अहिलेको लागि, समाजको लागि, नयाँ पुस्ताका लागि यो एउटा चुनौतीको विषय हो। त्यसकारण भन्न सक्छन् विदेशमा रहेका, व्यस्त रहेका नानी बाबुहरूले, उहाँहरूलाई लाग्न सक्छ मैले पैसा पठाइदिएको छु, मेरो जिम्मेवारी पूरा भयो। प्रिय श्रोताहरू, के आज धेरै परिवारमा एउटा सोच यही देखिन्छ, मैले पैसा पठाएकै त छु नि? हो, पैसा आवश्यक छ, औषधि चाहिन्छ, खाना चाहिन्छ, घर खर्च गर्नुपर्ने हुन्छ, तर वृद्ध बाबुआमाको जीवनमा अर्को पनि कुरा आवश्यक छ, त्यो हो सम्बन्ध। जसरी बाबुआमाले बचपनदेखि हिँड्न नसक्ने अवस्थादेखि, बोकेरदेखि लिएर, गर्भदेखि लिएर, जसरी बाबुआमाले हुर्काएर, पढाइ लेखाइ गरेर एउटा सक्षम नागरिक बनाउनुहुन्छ, जिम्मेवार एउटा व्यक्ति बनाउनुहुन्छ, तर बुढेसकालमा मानिसले आफ्नो उपयोगिता घटेको महसुस गर्न सक्छ। उनीहरू टाढा, बाबुआमादेखि टाढा हुँदा छोराछोरीहरूले आफ्नो महत्व बिर्सेको भान हुन सक्छ। पहिले बाबु घरको निर्णयकर्ता थिए, आमाले घर चलाउनुहुन्थ्यो, सबै कुरा उहाँहरूलाई सोधिन्थ्यो। बुढेसकालमा अचानक अब तपाईँ बस्नुहोस्, हामी गर्छौं भन्न थालिन्छ। यस्तै कहिलेकाहीँ उनीहरूमा एक्लोपन, निराशा, असहायपन, आफू बेकार भएको भावना एउटा आउन सक्छ, त्यो दिमागमा आउन सक्छ। त्यसैले वृद्धावस्था केवल औषधिको विषय मात्र होइन, यो एक सम्मान र सम्बन्धको विषय पनि हो। त्यसकारण कस्तो सम्बन्ध बनाउने, त्यो अहिलेका पुस्ताहरूले धेरै सोच्नुपर्ने बेला आएको छ। आमा बाबुले पनि एउटा कुरा बुझ्नुपर्छ, अब हामी छोराछोरीलाई मात्र दोष नदिउँ भन्नु हुनुपर्छ। बाबुआमाले पनि बुढेसकालको तयारी गर्नुपर्छ, छोराछोरीले हेरचाह गर्नु भन्ने चाहना स्वाभाविक हो, तर मैले तिमीहरूलाई पढाएँ त्यसैले तिमीहरूले जीवन मरमलाई पाल्नै पर्छ भन्ने मानसिकता पनि स्वस्थ सम्बन्धको आधार होइन। छोराछोरीलाई प्रेम दिनुपर्छ, माया स्नेह गर्नुपर्छ, तर उनीहरूलाई भावनात्मक रूपमा बाँधेर राख्नु हुँदैन। सम्पत्ति सबै छोराछोरीको नाममा गरेर आफू आर्थिक रूपमा असहाय हुने अवस्था सोचेर गर्नुपर्छ। अहिले धेरै समस्याहरू आएको छ, त्यसकारण विभिन्न समस्याहरू आफ्नो लागि आर्थिक रूपमा आफू खाली नगरिकन सबै छोराछोरीलाई जुन दिने चलन छ, आफू खाली भएर त्यो गर्नु हुँदैन। बुढेसकालका लागि एउटा आर्थिक योजना चाहिन्छ, स्वास्थ्य योजना चाहिन्छ, सामाजिक सम्बन्ध चाहिन्छ, विश्वासिलो साथी चाहिन्छ, धार्मिक आफ्नो आध्यात्मिक समुदायहरूलाई सबै आवश्यक हुन्छ। त्यो सबै मिलाउन सक्ने एउटा व्यवस्थापन आफू बुढेसकालमा जानुभन्दा अगाडि मान्छेले गरिसकेको हुनुपर्छ जस्तो लाग्छ मलाई। आधुनिक श्रोताहरू, समाधान के होला ती कुराहरूको? अब सबैभन्दा महत्वपूर्ण कुरा समाधान के हो? के हामी केवल छोराछोरीहरूलाई गाली गरेर समस्या समाधान गर्न सक्छौँ? कदापि सक्दैनौ। हामीले परिवारलाई पुनः जोड्नुपर्छ। पहिलो कुरा समाधान गर्ने पहिलो स्तर, पहिलो खुड्किलो नै संवाद हो। हप्तामा कम्तीमा एकपटक बाबुआमासँग लामो कुराकानी गरौं। अहिलेका नवविवाहहरूले, पुस्ताहरूले फोन मात्र गरेर हुँदैन, ठिक हुनुहुन्छ, ठिक छु, ल राखे, यति मात्र होइन, सोधौं तपाईँलाई अहिले के कुराले दुःख दिइरहेको छ, कुनै कुरा चाहिएको छ तपाईँलाई, मसँग कुनै गुनासो छ, मैले गर्न सक्ने के हो, सबै कुराहरू गरौं। समय समय मिल्दा बाबुआमालाई भेट्न पनि जाउँ। दोस्रो समाधान भनेको पुरानो चोट निको पार्ने गर्नुपर्छ। हामीले कुनै कुराहरू छन् भने, यदि बाबुआमा र छोराछोरी बीच पुरानो विवाद छ भने, पहिले कसको गल्ती थियो भन्ने प्रश्नमा हामी अड्कनु हुँदैन, बरु अब कसरी सम्बन्ध सुधार्नेतिर लाग्नुपर्छ। त्यसकारण पहिलो कुरा हामीले संवाद गर्नुपर्छ। यदि त्यस्ता केही कुराहरू छन् भने हामीले क्षमा लिने दिने कुराहरू गर्नुपर्छ। कहिलेकाहीँ परिवारमा वर्षौंसम्म रिस राखिन्छ, 10 वर्ष पुरानो कुरा, 20 वर्ष पुरानो कुरा, त्यो रिस बोकेर मानिस आफै थाक्छ, र कतिपय मान्छेहरू त माफी नलिएर त्यसरी मान्छेहरूको जीवन सकिएको। त्यस कारण कहिले पनि क्षमा दिने र लिने दुइटै गर्नुपर्छ। रिस बोकेर मानिस सधैँ रहन सक्दैन, सम्भव भए माफी मागौं, माफी दिउँ, तर हिंसा वा गम्भीर दुर्व्यवहार भएको अवस्थामा सुरक्षित सीमा कायम राख्दै विशेषज्ञ सहयोग लिनुपर्छ। त्यसका आदि श्रोताहरू, हामीले अर्को एउटा समाधानको उपायमा बाबुआमा वृद्धहरूलाई पनि निर्णयमा सहभागी गराउँ। उहाँहरूलाई केवल बिरामी मानिस जस्तो व्यवहार नगरौं। सोधौं, बुवा तपाईँको विचार के छ, आमा तपाईँलाई कुन ठाउँ मनपर्छ, तपाईँ के गर्न चाहनुहुन्छ। सम्मानले मानिसको आत्मसम्मान जोगाउँछ। उहाँहरूलाई चाहिँ तपाईँहरूले दिनुपर्ने केही कुरा पनि छैन, उहाँहरूको जीवन गइसकेको हुन्छ, वृद्ध अवस्थामा हुनुहुन्छ, उहाँहरूलाई खान हुँदैन, लाउन त्यति इन्चेस हुँदैन, जान सक्नुहुन्न, तर त्यस्तो बेला उहाँहरूलाई आत्मसम्मान जोगाइदिनुपर्छ। उहाँको आत्मसम्मान तपाईँहरूको लागि आशीर्वाद हुन सक्छ। हरदी श्रोताहरू, बच्चाहरूलाई हामी के सिकाउन सक्छौ त? प्रिय श्रोताहरू, आजको बच्चाले भविष्यको समाज बनाउने हो। कस्तो समाज निर्धारण गर्ने भन्ने कुरा हामीले हाम्रा बच्चाहरूलाई दिने शिक्षा, संस्कार र व्यवहारबाट हो। यदि बच्चाले बाबुआमालाई गाली गरेको देख्यो भने उसले त्यही सिक्छ। यदि बच्चाले हजुरबालाई सम्मान गरेको देख्यो भने उसले पनि सम्मान सिक्छ। त्यसैले बच्चालाई केवल ठुलो भएपछि डाक्टर बन, इन्जिनियर बन, धेरै पैसा कमाऊ भन्ने होइन, हामीले यो पनि सिकाऊ मानिस बन, मानवता नबिर्स्यौ, मानवतालाई तिमीले जगाइराख भनेर सिकाउनु पर्छ। कमजोरलाई सहयोग गर, वृद्धलाई सम्मान गर, आमा बाबुको कुरा गर, दुखी मानिसलाई साथ देऊ, कसैको मृत्युमा संवेदना प्रकट गर भन्ने कुराहरू सिकाउनु पर्छ। त्यसकारण सामाजिक सञ्जालले त अहिले हाम्रो संवेदना बढाइरहेको छ कि घटाइरहेको छ जस्तो लाग्न सक्छ। मलाई त कन्फ्युजन हुन्छ कहिले काहीँ, आज एउटा दुःखद घटना भयो भने तुरन्तै भिडियो बन्छ, त्यसपछि लाइक कमेन्ट सेयर भ्युज अनि एउटा प्रश्न तपाईँहरू। हामी दुःखलाई पनि मनोरञ्जन त बनाउँदै छैनौँ कहिले, कसैको मृत्युको भिडियो हेरेर भावुक कमेन्ट गर्न सजिलो छ, तर आफ्नै घरको वृद्ध बुवा आमालाई दिनको 10 मिनट दिन गाह्रो हुन्छ। हामीहरू सोसल मिडियामा यस्तो उस्तो भनेर कुरा गर्छौँ, तर हाम्रो व्यवहार कस्तो छ? हाम्रो बोलाइ र हाम्रो गराइ एउटै हुनुपर्छ। सामाजिक सञ्जालले हामीलाई अरूको दुःख देखाइरहेको छ, तर वास्तविक संवेदना भने मानिसको छेउमा बसेर देखाउनुपर्छ। उसले महसुस गर्नुपर्छ मेरो पीडामा कसले साथ दियो भन्ने कुरा। मानिसको छेउमा बसेर यदि देखाइएको संवेदनाले खास माने राख्छ। त्यसैले कुनै भाइरल भिडियो देख्दा तुरन्तै निर्णय नगरौं, पहिले तथ्य बुझ्नु जरुरी छ, पारिवारिक स्थिति बुझौं, मानिसको निजी दुःखलाई मनोरञ्जनको साधन नबनाऊ। तपाईँ हामीले आदरणीय श्रोताहरू, आजदेखि हामीले गर्नुपर्ने केही कुराहरू तपाईँहरूलाई म 1, 2, 3, 4 गरेर भन्दैछु। आजको कार्यक्रम पछि प्रत्येक श्रोताले 10 वटा काम गर्न सक्नुहुन्छ। 1, आजै आमा बाबुलाई फोन गर्नुहोस्, टाढा हुनुहुन्छ भने, नजिक हुनुहुन्छ भने उहाँहरूको दुःख सुख बिमार गएर सोध्नुहोस् र खुट्टा दबाएर तपाईँ बस्न सक्नुहुन्छ, आमा बाबुलाई खुट्टा मालिस गरिदिन सक्नुहुन्छ। 2, उहाँहरूको स्वास्थ्य सोध्नुहोस् कस्तो छ उहाँहरूको अवस्था। 3, पुरानो रिस छ भने संवाद शुरू गर्नुहोस्, पुराना कुराहरू रिस राग सबै फ्याँक्नुहोस्। 4, वृद्ध मानिसलाई बोझ्न ठान्नुहोस्, किनकि जवान मान्छेको पनि जाने बाटो त्यही हो, संसार यसरी नै चल्छ। 5, आफ्ना छोराछोरीलाई वृद्धलाई सम्मान गर्न सिकाउनुहोस्। 6, सामाजिक सञ्जालमा अपुष्ट समाचार तपाईँहरूले नफैलाउनुहोस्। 7, परिवारमा महिनामा कम्तीमा एकपल्ट सबै मिलेर कुरा गर्ने एउटा समय बनाउनुहोस्। 8, वृद्ध आमा बाबुको आर्थिक तथा स्वास्थ्य योजना बनाउनुहोस्। 9, धेरै गम्भीर पारिवारिक विवाद भए परिवार परामर्शदाता र मनोवैज्ञानिकको सहयोग लिनुहोस्, समाधान उहाँको परामर्श लिनुहोस्। 10, मृत्यु आउनु अघि प्रेम व्यक्त गर्नुहोस्, किनभने मृत्यु एक दिन त आउँछ आउँछ। यदि बाबुआमा भोलि गइसकेपछि, मृत्यु भइसकेपछि म उहाँलाई प्रेम गर्थे, यस्तो गर्न पाए हुन्थ्यो बाबुआमालाई भनेर भन्नुभन्दा उहाँहरू जीवित हुनुहुँदै तपाईँहरूले चाहिँ उहाँहरूलाई प्रेम गर्नुहोस्, उहाँहरूलाई माया गर्नुहोस्। भोलि उहाँहरू मरिसकेपछि अन्त्येष्टिको नाउँमा विभिन्न श्राद्धहरू गरेर केही पनि अर्थ छैन। हाम्रो समाजमा एउटा चलन छ, बाबुआमा चिसो छिनीमा सुतेर बित्नु भएको हुन्छ, तर हामी बाहुनलाई खाटदान गर्ने समाजमा छौँ हामी। त्यसकारण यसरी भन्नुभन्दा जिउँदा हुँदा म तपाईँलाई माया गर्छु भन्न सक्नु नै ठुलो कुरा हो। आदरणीय श्रोताहरू, आज हामीले एउटा भाइरल घटनाबाट धेरै ठुलो प्रश्न उठाएका छौँ, धेरै महत्वपूर्ण कुरा छ। एउटा त्यो साधारण इन्डियाको एउटा त्यो कुरा मात्र होइन यो, तर हाम्रो उद्देश्य 3 छोरीहरूलाई दोषी प्रमाणित गर्नु पनि होइन। हामीलाई उनीहरूको पारिवारिक जीवनको सम्पूर्ण कथा थाहा पनि छैन। उपलब्ध रिपोर्ट अनुसार उनीहरूले यात्रा गर्न नसकेको बताइएको छ, भिडियो कल मार्फत अन्तिम संस्कार हेरेको भन्ने कुरा आएको छ, तर घटनाले हामी सबैलाई ऐना देखाएको छ। त्यो ऐनामा हामीले आफूलाई हेर्नुपर्छ, म आफ्ना बाबुआमासँग कति समय कुरा गर्छु, उहाँहरूलाई माया गर्छु भनेर कति पटक भन्छु, उहाँ बिरामी हुँदा म कति पटक उहाँलाई साथ दिएको छु, मेरा बच्चाहरूले मलाई आफ्ना हजुरबा हजुरआमासँग व्यवहार गरेको कसरी देखिरहेका छन्। हामीले याद राख्नुपर्ने कुरा छ, घर ठुलो भएर परिवार ठुलो हुँदैन, माया ठुलो भयो भने परिवार ठुलो हुन्छ, पैसा धेरै भएर सुखी परिवार हुने होइन, सम्बन्ध बलियो भयो भने परिवार सुखी हुन्छ। आदरणीय श्रोताहरू, अब कार्यक्रमको अन्तमा परमेश्वरको वचनबाट हामी एउटा शिक्षा लिन चाहन्छौँ। गलाती 6:2 यहाँहरूले हेर्नुभयो भने बाइबलको पुस्तकमा, एक अर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। यो वचन केवल चर्चमा बस्ने मान्छेको लागि मात्र होइन, मण्डलीका लागि मात्र होइन, पास्टरका लागि मात्र होइन, विश्वासीको लागि मात्र होइन, त्यो घरका लागि पनि हो, त्यो परिवारका लागि पनि हो, यो समाजका लागि पनि हो। एक अर्काको भार उठाऊ, जब बाबु बुढो हुन्छन् उहाँको भार उठाऊ, जब आमा बिरामी हुन्छन् उहाँको भार उठाऊ, जब छोराछोरी समस्या पर्छन् उनीहरूको भार उठाऊ, जब परिवारमा कसैको मन टुट्छ उहाँको कुरा सुनौ, जब वृद्ध मानिस एक्लो हुन्छ उहाँसँग बसौ, किनभने ख्रिस्टको प्रेम केवल मुखले बोल्ने प्रेम होइन, व्यवहारमा देखाउने प्रेम हो। ख्रिस्टको प्रेम व्यवहारमा देखाउने प्रेम हो। त्यसकारण 1 तिमोथी 5:4 लेखिएको छ, बाइबलले परिवारप्रति जिम्मेवार हुन सिकाउँछ। यसको अर्थ परिवार भनेको केवल मेरो श्रीमती, मेरो श्रीमान र मेरो बच्चाहरू मात्र होइन, हामीभन्दा पहिले हाम्रो लागि दुःख गर्ने पुस्तालाई पनि सम्झनु गर्छ। तर आज हामी जहाँ छौँ त्यसको पछाडि बाबुआमाको त्याग छ। हामीले पाएको शिक्षा, हामीले पाएको घर, हामीले पाएको संस्कार, हामीले पाएको अवसर, धेरै कुराको पछाडि उहाँहरूको पसिना छ। त्यसैले वृद्धावस्था पुगेका बाबुआमालाई बोझ होइन आशीर्वादको रूपमा हामीले लिन सकौं। प्रिय श्रोताहरू, बाबुआमा सधैँ रहनुहुन्न हाम्रो माझमा, हामी पनि सधैँ रहँदैनौ, तर आज उहाँहरू हामीसँग हुनुहुन्छ भने उहाँसँग कुरा गरौं, उहाँको हात समाऊ, उहाँलाई सम्मान गरौं, उहाँले बारम्बार सुनाएको पुरानो कथा भयो भने फेरि सुनौ, किनकि एक दिन त्यही आवाज बन्द हुनेछ, त्यो कुर्सी खाली हुनेछ, उहाँले गर्ने त्यो फोन कहिल्यै बज्ने छैन, त्यसपछि हामीसँग बाँकी रहनेछ केवल सम्झना मात्र। अब कल्पना गर्नुहोस्, हाम्रा कारणले हाम्रा माता पिताले दुःख पाउनुभयो, उहाँले उचित उपचार पाउनु भएन, उहाँहरूको सन्तुष्टि भएन भने हाम्रो जिन्दगी, हाम्रो सम्पत्ति के को लागि? त्यसैले मृत्युपछि आएको पश्चातापले केही काम गर्दैन। जिउँदा हुँदै नै हामीले प्रेम गरौं, परिवारलाई सम्पत्तिले होइन प्रेम, क्षमा, सम्मान र जिम्मेवारीले जोडौं। आज सबैले एउटा कुरा संकल्प गरौं, मेरो परिवार, मेरो देश पनि सबै कुरामा स्वस्थ हुनुपर्छ। आज मनोवैज्ञानिक रूपमा हामीहरू समाजमा विखण्डनमा छौं, त्यसकारण मृत्यु आएपछि हामीले पश्चाताप गर्न जरुरी नै छैन। त्यसकारण परिवारलाई सम्पत्तिले होइन प्रेम, क्षमा, सम्मान र जिम्मेवारीले जोडौं। आज सबैले एउटा कुरा संकल्प गरौं, म मेरा बाबुआमालाई जिउँदै हुँदा सम्मान गर्नेछु, म मेरो छोराछोरीलाई पनि यही संस्कार सिकाउनेछु, म वृद्धलाई बोझ होइन सम्मानको पात्र ठान्नेछु, र जहाँ परिवार टुट्न लागेको छ त्यहाँ सकेसम्म प्रेम र सम्वादको पुल बनाउनेछु। परमेश्वरले हाम्रा परिवारमा प्रेम, क्षमा, सम्मान र एकता दिनुभएको होस्। आजको दिन यहाँहरूको आशिषमा बितेको होस्। यहाँहरू सबैलाई धन्यवाद। जय मसीह।
1: आदरणीय श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ, र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ, र कार्यक्रमप्रति तपाईँ कुनै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ, साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511030 83, 98511030 83। हवस् त श्रोता, अब चाहे भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ, र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: सम्पूर्ण मण्डली परिवारमा प्रभु येशु ख्रीष्टको नाममा जय मसीह। हुन्छ, हामीले केही समयदेखि यो सिरिजमा परिवारमा चेलापन भन्ने सिरिजमा हामीले वचन सुनिराखेका छौँ र यो चाहिँ तेस्रो भाग हो। अनि भाग तिनमा पुग्दै गर्दाखेरि मैले चाहिँ यसरी राखेको छु मेरो टपिक आजको, परिवारमा सुसमाचार कसरी जिउने, चेलापन कसरी जिउन सक्छौँ, अथवा चेलापनमा कसरी हामी हुर्कन सक्छौँ, चेलापन कसरी हुनसक्छ, अथवा प्रभुलाई पछ्याउने कुरामा हामी कसरी अभ्यास गर्न सक्छौँ भन्ने कुरा चाहिँ आज हामीले कलसीको पुस्तकबाट एकछिन हामी अध्ययन गर्नेछौँ। सुसमाचार केन्द्रित जीवन अथवा परिवार हामी कसरी जिउन सकिन्छ भन्ने चाहिँ योबाट एकछिन हामी हेर्नेछौँ। कलसीको पुस्तक अलिकति कन्टेक्स्ट हेर्दै गर्दाखेरि चाहिँ यो चाहिँ पावलले लेखेको पत्र हो, झ्यालखानमा हुँदाखेरि है येशूको बारेमा सुसमाचार सुनाएको कारणले गर्दाखेरि उनी कैदमा भएको अवस्थामा लेखेको यो पत्र हो। अनि यो कलसीको मण्डली चाहिँ पावलले सुरुवात गरेका थिएनन्। कलसीको चर्च पावलका सहकर्मी इफाफ्रस भन्ने एकजना व्यक्ति हुनुहुन्छ, तपाईँले कलसीमा पढ्न सक्नुहुन्छ, विशेष गरी कलसीको 1:7-8 तपाईँले हेर्न सक्नुहुन्छ। उनी चाहिँ कलसीको एकजना बासिन्दा पनि थिए, त्यही बस्ने मान्छे थिए। उनले पावलबाट सुसमाचार सुने अनि त्यसपछि आफ्नो ठाउँमा गएर मण्डली स्थापना गरे। अनि केही समय अगाडि चाहिँ इफाफ्रसले चाहिँ पावललाई झ्यालखानमा भेट्न गएका थिए, है कैदमा उनलाई भेट्न गएका थिए र कलसीको बारेमा चाहिँ पावललाई चाहिँ केही कुराहरू उनीले भनेका थिए। सबै कुराहरू लगभग कलसीका विश्वासीहरूले राम्रो प्रकारले जिइराखेका थिए, तर एक दुईवटा कुराहरू थियो, एक दुईवटा सांस्कृतिक दबावहरू अथवा कल्चरल प्रेसर्सहरू थियो जसले गर्दाखेरि येशूमा भन्दाखेरि पनि कति कुराहरू संस्कृतिको कुराहरूमा पावलका विश्वासीहरू बहकिने सम्भावनाहरू थियो। त्यसकारण पनि पावलले यो पत्र चाहिँ कलसीका विश्वासीहरूलाई येशु ख्रीष्टमा प्रोत्साहन दिनको लागि, एन्करेज गर्नको लागि, अनि इफाफ्रसले उठाएका मुद्दाहरू थिए है, कति कुरा चाहिँ रिचुअल्सका कुराहरू त्यहाँनिर खतराहरू थियो है, रिचुअल्स भन्नाले आफूले कस्तो प्रकारले जीवन जिउनुपर्छ अनि त्यो चाहिँ खतनाको कुराहरू, उदाहरणको लागि त्यो कुराहरू त्यहाँनिर निकै जल्दो बल्दो थियो, त्यो समस्याहरू थियो। एउटा नस्टिसिजम भन्ने अर्को झुटो शिक्षा थियो, भनेको नस्टिसिजम भनेको नलेज है, जसले अलिकति जानेको छ आत्मिक रूपमा अलिकति जान्ने छ त्यो मान्छे चाहिँ परमेश्वरको नजिक भन्ने प्रकारको बुझाइहरू पनि त्यहाँनिर थियो। त्यसकारण पावलले चाहिँ यहाँनिर यो पत्र लेख्दै गर्दाखेरि चाहिँ येशू ख्रीष्ट नै सबै थोक हुनुहुन्छ भन्ने कुरा चाहिँ उहाँले बताउन खोज्नु भएको छ यहाँनिर। अनि कलसीका विश्वासीहरूले भोगेका चुनौतीहरू त्यही नै थियो है, मुक्तिको लागि येशू मात्र प्राप्त हुनुहुन्न, येशू मात्रै प्राप्त हुनुहुन्न, अरू पनि अलिकति थपथाप गर्नुपर्छ, राम्रो जीवन पनि जिउनुपर्छ, खतना पनि सकेसम्म गर्नुपर्छ, धार्मिक कुराहरू पनि गर्नुपर्छ। तपाईँले यहाँ 2:17-18 तपाईँले हेर्नुभयो भने त्यहाँनिर पाउनुहुन्छ है, 16 तल खाने पिउने कुराहरूमा, पर्वको कुराहरूमा, के गर्ने के नगर्ने भन्ने कुराहरूमा चाहिँ उनीहरूले अझै पनि विश्वास गर्दैन। येशु ख्रीष्टलाई त विश्वास गर्यो मुक्तिदाता हुनुहुन्छ भनेर, तर येशु ख्रीष्ट मात्रै भएर पुगेन, अलिकति अरू कुराहरू पनि, संस्कृतिमा भएका कुराहरू पनि थपथाप गर्नुपर्छ भन्ने कुराहरू चाहिँ उनीहरूले बुझेका थिए, अथवा त्यो प्रकारले एउटा खतरा थियो त्यहाँनिर, अरू पनि थपथाप गर्नुपर्छ है। अनि ख्रीष्टमा विश्वास गरेर मात्रै मुक्ति पाइँदैन, खतना गर्नुपर्छ, धार्मिक र संस्कृतिका नियमहरू पनि पालन गर्नुपर्छ भन्ने चाहिँ प्रेसर्सहरू थियो, दबावहरू थियो त्यहाँनिर। तर कलसीका विश्वासीहरूलाई पावलले भन्न खोजेको कुरा चाहिँ यही हो कि येशु नै प्राप्त हुनुहुन्छ, उहाँ सर्वश्रेष्ठ हुनुहुन्छ। तपाईँले 1 र 2 पढ्नुहोस् घरमा गएर है, अनि मात्रै 3 बुझ्नुहुन्छ, उहाँ सबै कुराभन्दा माथि हुनुहुन्छ। 1 अध्यायको 15 र 16 तपाईँले हेर्नुभयो भने उहाँ है येशु ख्रीष्ट नै अदृश्य परमेश्वरको प्रतिरूप हुनुहुन्छ, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक र उहाँकै निम्ति सृजिएका हुन् भन्ने प्रकारले चाहिँ पावलले यहाँनिर कलसीको विश्वासीहरूलाई बुझाउन खोजिरहेको हामी यहाँ देख्दछौँ। ख्रिस्टले हाम्रो पाप र अपराधहरू क्षमा गरिकन हामीलाई स्वतन्त्रता ल्याउनु भएको छ, त्यही कुरा चाहिँ पावलले देखाउन खोजेको छन्। सो आजको खण्डमा जाँदै गर्दा त्यो प्रकारले उहाँ नै सबै कुराको शिर हुनुहुन्छ। त्यस कारण तीन अध्यायमा तपाईँ पुग्नुभयो भने तीन अध्यायमा चाहिँ अनि तीन अध्यायमा तपाईँ आउनुहुन्छ भने यस कारण के कारण भन्दाखेरि चाहिँ परमेश्वरले तिम्रो लागि सबै कुराहरू गरिसक्नु भएको छ, उहाँ नै सबै कुराको शिर हुनुहुन्छ। त्यस कारण चाहिँ यदि तिमीहरू अब क्रिस्चियनमा जी उठाएका छौ भने माथिको कुराको खोजी गर। यो क्रिस्चियनहरूलाई भन्दै हुनुहुन्छ माथिको कुराहरूको खोजी गर। अनि तीन अध्यायमा आउँदै गर्दाखेरि विशेष हामी त्यहाँ दुईवटा कुरा हामीले ध्यान दिनुपर्ने हुन्छ। एउटा कुरा चाहिँ पुरानो जीवनको कुरा र नयाँ जीवनको कुरा, क्रिस्टलाई नचिन्दाखेरिको कुरा र क्रिस्टलाई चिनेपछिको जीवन। अनि दुईवटा कुरा छ, त्याग्ने कुरा छ अनि धारण गर्ने कुरा छ। त्यहाँनिर दुईवटा कुरा त हामीले त्यहाँनिर देख्छौँ, त्यही कुराहरूलाई हामीले सरस्वती हामीले हेर्नेछौँ। के कुराहरू त्याग्ने, के कुराहरू मार्ने, के कुराहरू चाहिँ धारण गर्ने। है क्रिस्चियन जीवन येशु ख्रीष्टलाई विश्वास गरेपछि मुक्ति पाइन्छ भन्ने जीवन मात्र होइन फेरि हो। हामीले येशुलाई विश्वास त गर्यौँ, येशु नै सबै थोक हुनुहुन्छ भनेर पनि हामीले विश्वास गर्यौँ, तर कसरी जिउने अब भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हुँदो रहेछ। आजको वचन त्यही नै छ, लिभिङ द गस्पल भनेको चाहिँ मैले येशु प्रभुलाई विश्वास गर्ने मात्रै होइन तर मेरो जीवन कसरी जिउँछु भन्ने कुरामा पनि महत्त्वपूर्ण हुँदो रहेछ। त्यही कुराहरू हामी देख्छौँ, तर म कस्तो कुरा कसरी म येशु ख्रीष्टमा जिउँछु भन्ने कुराले चाहिँ फेरि मेरो आइडेन्टिटी तय गर्दैन। तर येशु ख्रीष्टले सबै कुराहरू मेरो लागि गर्नुभएको छ, तपाईँ र मेरो लागि गर्नुभएको छ, त्यसकारण अब कसरी जिउने भन्ने कुरा, म कसरी जिएर चाहिँ येशु प्रभुलाई खुसी पार्ने भन्ने चाहिँ होइन। त्यो भने उल्टो हो, फेरि हामी धर्मकर्मतिर लाग्छौँ, फेरि हामी कानुन मान्नेतिर लाग्छौँ, रुलहरू फलो गर्नेतिर लाग्छौँ। तर जब हामी येशु ख्रीष्टले तपाईँ र मेरो लागि गर्नुभएको कामलाई हामी देख्छौँ, महसुस गर्छौँ, अनुभव गर्छौँ, त्यसपछि हामी उहाँलाई खुसी पार्न चाहन्छौँ। सो तीन अध्यायमा हामी आउँदै गर्दाखेरि चाहिँ माथिको कुरा खोज्ने कुरा, अनि जहाँ येशु प्रभु हुनुहुन्छ, अनि त्यसपछि संसारिक कुराहरूलाई मार्ने कुरा। है मार्ने कुरा त्यहाँनिर तपाईँले पाँच पदमा हेर्नुहुन्छ भने संसारिक स्वभावका कुराहरू छन्, ती कुराहरूलाई मार भनेको छ, व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ, जो मूर्ति पूजा हो भनेको छ। है अनि यसो विचार गर्दै थिएँ, मरेको कुरा फेरि फर्केर आउँदैन। सो व्यभिचारको कुराहरूमा चाहिँ मार भनेको छ, यो चार पाँचवटा कुराहरू छ, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ, जो मूर्ति बजार, त्यो भनेको मार भनेको, दे सुडन्ट कम ब्याक इन आवर लाइफ। क्रिस्चियनको जीवनमा त्यो हुनु हुँदैन भन्न खोजेको। अनि नमरेको भने त फेरि आउँछ नि, मरेको त जीवित हुँदैन नि, होइन? तिनलाई हामीले मारेको छौँ कि छैनौँ जीवनलाई? अब क्रिस्टलाई नचिन्दाको जीवन फरक हुनसक्छ, तर क्रिस्टलाई चिनिसकेको जीवन चाहिँ यो कुराहरू मारेको हुन्छ। अब फेरि आठ पदमा तपाईँले त्याग भनेको छ, अनि यी कुराहरू चाहिँ त्याग भनेको छ, रिस, क्रोध, डाह, निन्दा, अनि आफ्नो मुखबाट निस्कने फोहोर बोलीहरू। अब त्यागेको कुराहरू कति समयमा याद आउन सक्छ, होइन? लभ पर्यो, छुट्यो, याद आउन सक्छ नि त, पुरानो लभरको याद आउन सक्छ नि त। तर त्यो कुरालाई चाहिँ त्यागेको कुरा याद आउन सक्छ तर चाहिँ त्याग्न पर्यो भनेको रिस आउन सक्छ, क्रोध आउन सक्छ, डाह निन्दा आउन सक्छ तपाईँहरू मिले, तर त्यसलाई त्याग्नु पर्यो। त्यागेका छौँ भनेदेखि चाहिँ अब नयाँ जीवन धारण गरेका हुन्छौँ। अनि बिस्तारै तल जानुभयो भने अनि नौ पदमा एउटाले अर्कालाई नढाट भन्छ, पुरानो स्वभाव, है जुन पुरानो स्वभावको मार्ने कुरा, त्याग्ने कुरा चाहिँ पुरानो स्वभावसँग सम्बन्धित छ, ती कुराहरू, ती स्वभाव र तिनीहरूका चाल चलन समेत, है चलन समेत तिमीहरूले त्यागेका छौ भन्छ। अब तिमीहरूले त्यागिसकेका छौ, सो त्यागिसक्यौ, सुन्नुहोस् है, मारिसक्यौ, अब त्यागिसक्यौ, अब त्यति भएर मात्रै नै हुँदो रहन्छ. दस पदमा तपाईँले हेर्नुहुन्छ भनेदेखि अब र नयाँ स्वभाव धारण गर. यो कुरामा एकछिन हामी विचार गर्नेछौँ है, नयाँ स्वभाव धारण गर्ने कुराहरू. अनि आज चाहिँ बाह्रदेखि बल्ल अलिकति तल हेर्दै जाउँ है त. अनि अब बाह्र पदमा तपाईँले विशेष गरी हेर्नुहुन्छ भनेदेखि चाहिँ परमेश्वरमा चुनिएकाहरू भनेको छ यहाँनिर है. परमेश्वरमा चुनिएकाहरू, अब चुनिएकाहरू त चुनिएकाहरू छानिएकाहरू भनेको भेरी इम्पोर्टेन्ट. किन भन्दाखेरि परमेश्वरले पुरानो करारमा हेर्नुहुन्छ भनेदेखि चाहिँ इजरायलीहरूलाई आफ्नो प्रजा भनेर चुन्नु भएको छ, आफ्नो छोराछोरीहरू बनाउनु भएको. त्यो भनेको पोजेसन हो क्या, मेरो आफ्नो चुनिएकाहरू, आफ्नो बनाइएकाहरू. सो त्यस कारण यहाँ हेर्छ भने यस कारण भन्दै गर्दाखेरि परमेश्वरका चुनिएकाहरू, अब तपाईँ र म क्रिस्चियनहरू विश्वासीहरू यदि चुनिएका हो भनेर विश्वास गर्छौँ भनेदेखि फर्स्ट थिङ तपाईँ र मैले बुझ्नुपर्ने कुरा छ, युआर चोज. तपाईँहरूमा चुनिएकाहरू, विशेष जातिहरू, विशेष कामको लागि तपाईँहरूमा चुनिएकाहरू. पहिलो पत्रसको 2:9 पनि त्यही भन्छ, चुनिएका जाति, चुनिएका वंश. यदि हामी चुनिएकाहरू हौँ भनेदेखि चाहिँ अब नचुनिएको हो भने यो मतलब छैन. अब तल भनेको कुराहरू मतलब छैन. तर चुनिएको जाति हो भनेदेखि चाहिँ, चुनिएका हौ भनेदेखि चाहिँ अब यहाँदेखि तल भनेको कुरा चाहिँ तपाईँ र मलाई लागु हुन्छ. केही कुराहरू अब हामीले गर्नुपर्ने रहेछ यदि चुनिएकाहरू हौ भनेदेखि चाहिँ. यदि चुनिएकाहरू पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर भनेर भनेको छ. पहिलो कुरा चाहिँ हामीले चुनिएकाहरू, चुनिएको भन्न बित्तिकै के हामी बुझ्नुपर्छ भन्दाखेरि चाहिँ मेरो आइडेन्टिटीको कुरा हो है. चुनिनु भनेको अर्को कुरा भनेको तपाईँ र मको मेरो आइडेन्टिटीको कुरा पनि हो. पावलले चाहिँ यहाँनिर तिमीहरू अब क्रिस्चियन भयो त्यस कारण गएर गर है, यो गर, क्रिस्चियन भएको कारणले गरे गएर यो गर भन्न खोजेको होइन. मैले के गर्ने, मैले कसरी जिउने, परिवारमा कसरी जिउने, कस्तो व्यवहार गर्ने भन्नुभन्दा पहिला चाहिँ म को हुँ भनेर बुझ्न आवश्यक छ. म को हुँ भनेर मेरो आइडेन्टिटी मैले पत्ता लगाउँछु भने, बुझ्छु भने मात्रै म अब कसरी जिउने भन्ने कुरासँग सम्बन्धित हुन्छ. त्यसकारण चुनिएकाहरू, अब चुनिएकाहरू, प्रियहरू, परमेश्वरले चुनेकाहरू, अब चाहिँ यो कुराहरू धारण गर. अब धारण गर्ने कुरा कसरी धारण गर्ने? करुणा, दया, दीनता, नम्रता. सो यहाँ चाहिँ के भन्छ भने इङ्ग्लिसमा चाहिँ एटलिस्ट क्लोथ युर सेल्फ चाहिँ भन्ने कुरा छ, क्लोथ युर सेल्फ, धारण गर भन्ने कुरा है त. सो यो कुराहरू अब नयाँ स्वभावहरू धारण गर्नु भनेको चाहिँ के हो त है, एकछिन हेरौँ. र चुनिएकाहरूले चाहिँ यो कुराहरू धारण गर्ने कुरा यहाँनिर गरेको छ. जुन तपाईँ र म, यदि तपाईँ र मैले येशू प्रभुलाई विश्वास गरेका छौँ भनेदेखि चाहिँ, आफ्नो मुक्तिदाता भनेर ग्रहण गरेका छौँ भनेदेखि चाहिँ, अब तपाईँ र म उहाँका चुनिएकाहरू हौँ. त्यो हाम्रो नयाँ पहिचान हो, न्यू आइडेन्टिटी हो. अब त्यो नयाँ पहिचान लाई अब धारण गरेर जिउनको लागि सर्टन क्यारेक्टर्सहरू अब हामीले धारण गर्नुपर्ने रहेछ. अनि धारण गर्नु भनेको चाहिँ यसो सोच्दै थिएँ, विचार गर्दै थिएँ होइन, अब सबैजनाले कति राम्रो कपडाहरू लाएर आउनु भएको छ, किन पुरानो फाटेको झुत्रै झम्रे कपडा किन लाएर आउनु भएन, किन होला? तपाईँले किन नयाँ कपडालाई चाहिँ घरमै छोडेर पुरानो कपडा लाएर आउनु भएन? पुरानो कपडा लाएर आएको भए पनि त भइहाल्थ्यो होइन. किन हामीले नयाँ कपडाहरू धारण गर्छौँ अथवा लाउँछौँ भन्दाखेरि चाहिँ, फेरि नयाँ कपडा तपाईँ लाएर आउनुभयो, छोडेर आउनु भएन. त्यसै गरी हाम्रो विश्वासी जीवनमा हेर्दाखेरि त्यो नयाँ धारण गर्ने भनेको चाहिँ नयाँ कपडा लगाउने, लगाइसकेपछि त्यो यहीँ शरीरमा बस्छ नि, त्यो बाहिर हुँदैन नि त, शरीरमै हुन्छ नि त, ढाक्छ नि शरीरलाई होइन. सो जब हामीले नयाँ चरित्र धारण गर्ने, नयाँ स्वभाव धारण गर्ने कुरा बाइबलले हामीलाई गर्छ, त्यस्तै जस्तो कुनै कुराहरू त्याग्नु अथवा पुरानो कुराहरू, पुरानो लुगालाई फुकाल्नु, फुकालेर घरमै राख्नु, अनि नयाँ कपडा चाहिँ लाएर आउनु, जस्तै नयाँ स्वभाव धारण गर्नु, नयाँ चरित्रहरू धारण गर्ने. अनि यो धारण गर्ने कुराले चाहिँ अब तल तपाईँले हेर्दै जानुभयो भने एज अ फ्यामिली, हाम्रो रिलेसनसिपमा, हाम्रो सम्बन्धहरूमा, हाम्रो परिवारमा, हाम्रो सोसाइटीमा, हाम्रो मण्डली परिवारमा त्यो कस्तो देखिन्छ. त्यो धारण नयाँ जीवन धारण गरेको नयाँ स्वभाव धारण गरेको कुरा कस्तो देखिन्छ हामी तल हेर्छौँ। त्यस कारण नयाँ चरित्र तिमीहरूले धारण गरेका छौ, विश्वासी जीवन पनि पुरानो चरित्र छोडेर चाहिँ हामी नयाँ चरित्र परमेश्वरको स्वरूपमा बनिएको है। दश पदमा तपाईँले हेर्नुहुन्छ माथि भने चाहिँ सृष्टिकर्ताको स्वरूप अनुसार हामी ज्ञानमा नयाँ भइरहेका छौँ। न्यू सेल्फ अथवा नयाँ स्वभाव धारण भन्ने नयाँ मान्छे नै नयाँ हो, त्यो भनेको इमेज है, पुरानो होइन अब कम्प्लिटली नयाँ हो। जो कोही नयाँ क्रिस्मस छ भने त्यो नयाँ सृष्टि हो भनेर पनि हामीलाई बाइबलले भन्ने कुरा देख्छौँ। सो हामी पहिलो अब बुधातिर हामी जान्छौँ। त्यस कारण परमेश्वरले तपाईँ र मलाई विशेष उद्देश्यको लागि चुन्नु भएको छ र नयाँ स्वभाव धारण अब पुरानो होइन, अब नयाँ स्वभाव धारण, यदि पुरानो आदतहरू छन् पुरानो स्वभावहरू छन् भनेदेखि अब हामी नयाँ हुनुपर्नेछ, नवीकरण हुनुपर्नेछ। अनि यो नयाँ स्वभाव धारण गरेको जीवनका आदतहरू अथवा क्यारेक्टरिस्टिक्सहरू एक दुईवटा कुराहरू हामी देख्छौँ यहाँनिर है। तेह्र पदमा तपाईँले हेर्नुहुन्छ भने यो शब्दहरू छ एउटाले अर्कोलाई भन्ने तिनचोटि दोहोरिएको छ त्यो खण्डमा तपाईँले हेर्नुहुन्छ भने एउटाले अर्कोलाई भेरी इम्पोर्टेन्ट है। यो एकले अर्कालाई सोह्र पदमा पनि छ, तेह्र पदमा दुई ठाउँ त्यो गरेको छ भनेको छ इम्पोर्टेन्ट। त्यहाँ भन्न खोजेको चाहिँ क्रिस्चियन एक्लो हुँदैन भन्न खोजेको है। एकले अर्कालाई भने के कम्युनिटीको कुरा हो नि, एउटाले अर्कोलाई एकले अर्कालाई भनेको चाहिँ क्रिस्चियन जीवन अथवा चेलापन जिउने भनेको समुदायमा कम्युनिटीमा हो। अनि परिवार पनि एउटा कम्युनिटी हो, बायोलोजिकल कम्युनिटी, नजिकको कम्युनिटी, सबैभन्दा नजिक होला तर एउटा कम्युनिटी हो, समाज हो। अनि समाजमा मात्रै तपाईँ र म क्रिस्चियन चरित्रहरू अभ्यास गर्न सक्छौँ। हामी त्यहाँ दुईवटा कुरा हामी देख्छौँ है, एउटाले अर्कोलाई सहने गर भनेको छ है, एउटाले अर्कोलाई सहने गर। त्यो सहने कुरामा चाहिँ बहुत गाह्रो छ, मलाई चाहिँ बहुत गाह्रो लाग्छ। अब यहाँ चाहिँ भन्छ एकले अर्कालाई सहने गर भन्छ, तर तपाईँ सहने कि नसहने भन्ने चाहिँ तपाईँ र मेरो हरेक दिनको चोइस हो, छनौट हो तपाईँलाई, त्यो चाहिँ पक्कै पनि हो। तर माथि अघि भने जस्तै यदि धारण गरेका छौँ भने करुणा दया दीनता नम्रता धैर्य धारण गरेको छौँ भनेदेखि पहिला धारण गर्ने कुरा इम्पोर्टेन्ट रहेछ, त्यो कुराहरू हामीमा आउने कुरा रहेछ, अनि त्यसपछि चाहिँ सहने कुरा रहेछ। यदि तपाईँ र मैले त्यो कुरा धारण नै गरेको छैनौँ भनेदेखि त सहन त सकिँदैन। हाम्रो वरिपरि हामी देख्छौँ, सोसियल मिडियामा देख्छौँ, झगडै मात्र गरेको देख्छौँ होइन, रिल्सहरू हेर्नु जता त्यता झगडै मात्र देख्नुहुन्छ तपाईँहरूले है। त्यसकारण मैले भन्न खोजेको चाहिँ सहने कुरामा चाहिँ हामीले दुईवटा कुरा याद गर्नुपर्छ होला। पहिलो कुरा, सहने कुरा पनि परिपक्वताको कुरा हो। सहने कुरा सजिलो छैन, तर तपाईँ र म जब परिपक्व बन्दै जान्छौँ भनेदेखि चाहिँ सहने कुराहरू अलिकति प्र्याक्टिस हुँदै जान्छ। अनि दोस्रो कुरा चाहिँ सहने कुरा हाम्रो अघि पनि भने मैले निर्णयको कुरा पनि हो। तपाईँ हामी रियाक्टिभ हुने कि प्रोएक्टिभ हुने, रेस्पोन्स चाहिँ इम्पोर्टेन्ट हो। उसले के गरेको छ भन्दाखेरि रेस्पोन्समा त उसले के गर्छ तपाईँ र मैले डिटर्मिन गर्न सक्दैन। तपाईँलाई कसैले प्याच छ भन्छ, हर्ट गर्छ, तपाईँले कन्ट्रोल गर्न सक्नुहुन्छ। तपाईँहरूमा रियाक्टिभ हुने प्याच छ भन्ने कि प्रोएक्टिभ हुने, तल अर्को पनि छ त्यो त्यसलाई हामी त्यो पनि हेर्छौँ है। सायद त्योसँग अलिकति अझै इम्पोर्टेन्ट छ जस्तो लाग्छ है। क्षमाको कुरा पनि छ तलतिर होइन, तेह्रै पदमा तपाईँले हेर्नुहुन्छ भने एक अर्कालाई क्षमा गर, एउटाले अर्कोलाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एक अर्कालाई क्षमा गर्ने गर। अनि त्यो एउटा उदाहरण भन्दा तपाईँ कतिजनाको छ मेरो आफ्नै पनि छ क्षमा गर्न, र फेरि त्यो पनि तपाईँ र मेरो आइडेन्टिटीसँग आउँछ होइन, चुनिएकाहरू भनेकोसँग आउँछ। यदि तपाईँ र म चुनिएका हौ भनेदेखि चाहिँ अब क्षमा चाहिँ हामीले कसरी दिने अथवा दिने कि नदिने भनेको सहेर मात्रै हुँदो रहेछ, सहनशीलता भएर ओ होइन के अरे उसले भनेको त सबै कुरा सहनु पर्ने रहेछ, सहँदा सहँदा सहँदा विस्फोट हुन्छ नि कति बेला होइन, सुन्दा सुन्दा सुन्दा सुन्दा त्यो विस्फोट हुन्छ, त्यो मात्रै पनि होइन रहेछ। हेर्नुहोस् है, सहनु पर्ने राम्रो कुरा हो, तर सहने सँगै क्षमाको अभ्यास त्यति नै महत्त्वपूर्ण हुँदो रहेछ। धेरै परिवारमा सम्बन्ध टुट्नुको कारण, सम्बन्धहरू टुट्नुको कारण चाहिँ एकअर्कालाई क्षमा दिन नसकेर नै हो। क्षमा दिन त्यति अवश्य पनि सजिलो छैन, तर क्षमा त्यति बेला मात्रै तपाईँ र मैले दिन सक्दो रहेछौँ जति बेला तपाईँ र मैले क्षमाको अनुभव गरेका छौँ। परमेश्वरले कसरी तपाईँलाई र मलाई क्षमा गर्नुभयो, जसरी यहाँ भनेको छ जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ। येशु क्रुसमा आफै मर्नु भएको थिएन, आफ्नो पापको लागि मर्नु भएको थिएन, ऊ मर्नको लागि केही गल्ती पनि गर्नुभएको थिएन, हामीलाई थाहा छ। तर किन मर्नुभयो, उहाँ किन विलिङली उहाँ जानुभयो? एभ्री टाइम तपाईँ मैले पाप गर्छु, तपाईँ मेरो हृदयभित्र पाप मात्रै, हामी क्षमा पनि गर्न सक्दैनौँ, सहन सक्दैनौँ, तर पनि येशूले सहनु भएको छ, येशूले क्षमा गर्नु भएको छ। अब उहाँका तपाईँ र म चुनिएकाहरू क्षमा गर्नको लागि तयार हुनुपर्छ, क्षमा गर्न सक्नुपर्छ। येशूले भन्नुभयो मत्तीको छमा, किनकि तिमीहरूले मानिसहरूको अपराध क्षमा गर्यो भने तिमीहरूको स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई क्षमा गर्नुहुनेछ, तर तिमीहरूले मानिसहरूको अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुने छैन। यदि तपाईँ मैले क्षमा गर्न सक्दैन भनेदेखि तपाईँ मेरो पाप क्षमा हुँदैन भन्न खोजेको यहाँनिर। क्षमा पाएकाहरूले क्षमा दिनुपर्छ, क्षमा दिन सक्दैन भने हाम्रो पनि पाप क्षमा हुँदैन भन्ने कुरा यहाँबाट स्पष्ट देखिन्छ। त्यसकारण चाहे त्यो परिवारमा होस्, त्यो सम्बन्धमा होस्, चाहे चर्चमा होस्, कसैले तपाईँलाई हर्ट गरेको छ भने यु गट टु बी द फर्स्ट पर्सन टु गो एन्ड आस्क फर फर्गिभनेस। अनि फर्गिभनेस अथवा क्षमा दिने कुराले जहिले पनि सम्बन्ध राम्रो हुन्छ भन्ने छैन। येशूले सबैलाई बराबर प्रेम गर्नुहुन्छ, सबैलाई क्षमा गर्नुभएको छ, तर क्षमा तपाईँ र मैले महसुस चाहिँ व्यक्तिगत रूपमा हामीले गर्ने हो। भनेको येशू सबैको लागि मर्नु भएको होइन नि त, उहाँलाई विश्वास गर्नेहरूको लागि मर्नु भएको हो नि त, सबैको लागि होइन। त्यस कारण फर्गिभनेस भन्ने कुरा बहुमूल्य छ, कस्टली छ। तपाईँ र मलाई क्षमा गर्नको लागि क्रुसमा जानु भनेको चाहिँ कति हर्ट भयो होला, कति पेन उहाँले सहनु भयो होला, कति दुःख सहनु भयो होला। अनि तपाईँ र मैले चाहिँ एकजना व्यक्तिले तपाईँलाई मलाई हर्ट गर्छ भने, दुःख दिन्छ भने, पीडा दिएको छ भने के हामी क्षमा गर्न सक्दैनौँ? सक्नुपर्छ। त्यही नै हो डिफरेन्स भनेको, त्यही नै हो प्रेरणा। त्यस कारण एउटा क्रिस्चियन र नन क्रिस्चियनमा डिफरेन्स के हुन्छ? नन क्रिस्चियन हो भनेदेखि यदि तपाईँले प्रभुलाई चिनेको छैन भनेदेखि चाहिँ उसले जस्तो गरेछ त्यस्तै गर्ने हो नि त, अझै बेसी गर्ने हो, अझै बेसी भन्ने हो। तर हामी त्यसो गर्दैनौँ किनकि प्रभुले चाहिँ हामीलाई क्षमा गर्नको लागि भन्नुभएको छ, आदेश दिनुभएको छ। अर्को चाहिँ हामी यहाँ देख्छौँ प्रेम धारण गर भन्ने कुरा देख्छौँ, फेरि धारण गर्ने कुरा नै छ। 14 पदमा यी सबैभन्दा बढी बरु प्रेम धारण गर जसले सबै थोकलाई सम्पूर्ण एकतामा बाँच्छ भनेर भनेको छ है। विभिन्न ठाउँमा प्रेमको कुराहरू देख्छौँ, प्रेम चाहिँ एउटा भावना मात्रै होइन है, प्रेम भनेको चाहिँ आई लभ यु भन्ने मात्रै होइन रहेछ, प्रेम भनेको चोइस हो। तर हामी यहाँ हेर्दाखेरि चाहिँ पहिलो कोरन्थीको 13 पनि हामी यही देख्छौँ प्रेम कस्तो हुन्छ भन्ने कुरा है। पहिलो कोरन्थीको 13 चाहिँ प्रेम सहनशील हुन्छ, दयालु हुन्छ, प्रेमले डाहा गर्दैन, हट्ठी हुँदैन, प्रेमले आफ्नो कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन। त्यहाँ गएर तपाईँ पढ्न सक्नुहुन्छ। पहिलो युहन्नाको 4:10-11 प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौँ तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनु भयो। क्रिस्टलाई तपाईँ र मेरो पापको प्रायश्चितको निम्ति पठाउनु भएको कुरा हामी देख्छौँ, त्यो नै प्रेम हो भनेर चाहिँ युहन्नाले त्यहाँनिर लेखेको कुरा देख्छौँ। त्यस कारण परिवारमा अथवा सम्बन्ध अरू सम्बन्धहरूमा प्रेम भनेको जिउने कुरा रहेछ है, देखाउने कुरा पनि होइन रहेछ। प्रेम भनेको धारण गर्ने कुरा, जब धारण गरेको कुरा अघि पनि हेर्दैथ्यौँ, त्यो चाहिँ तपाईँ र म भित्र हुन्छ, ममा हुन्छ, अनि मात्रै नयाँ जीवन हुन्छ, फरक जीवन हुन्छ, चेलापनको जीवन हुन्छ। त्यसै गरी हामी तेस्रो कुरा चाहिँ परिवार सम्बन्धहरू क्रिस्टको यहाँ अर्को छ, एउटा इम्पोर्टेन्ट कुरा हाइलाइट गर्न चाहन्छु म तपाईँहरूलाई। 15 र 16 पदमा विशेष गरी क्रिस्टको शान्तिले तिमीहरूको हृदयमा राज्य गरोस् भनेको छ। फेरि माथिसँगै आउँछ, तपाईँ र म नयाँ स्वभाव धारण गरेका जीवन, ख्रिस्टलाई धारण गरेकोहरूको जीवनमा चाहिँ ख्रिस्टको शान्तिले हृदयमा राज्य गरेको हुँदो रहेछ। वरिपरि हेर्नुहोस्, तपाईँकै आफ्नो जीवनमा हेर्नुहोस्, शान्तिमा हुनुहुन्छ कि अशान्तिमा हुनुहुन्छ होइन? विभिन्न समस्याहरू होला, समस्याग्रस्त भएर जाँदै हुनुहुन्छ होला, सम्बन्धहरू टुटेको छ होला, सम्बन्धहरूमा बाधाहरू छ होला, दुःख कष्टहरू छन्, आइडोन्ट नो तपाईँ के भएर जाँदै हुनुहुन्छ। तर त्यो बिचमा पनि ख्रिस्टको शान्ति छ कि छैन तपाईँको हृदयमा, रिफ्लेक्ट गर्न सक्छन्। एभन चाहिँ ख्रिस्टको शान्तिले तिमीहरूको हृदयमा राज्य गरोस्। सो तपाईँ र मेरो हृदयमा चाहिँ ख्रिस्टको शान्तिले बास गरेको छ, राज्य गरेको छ। राज्य त कुनै कुनाले गर्छ गर्छ तपाईँ र मेरो जीवनमा, होइन? दुःख कष्ट, अशान्ति, झै झगडा अथवा दिमागमा धेरै कुरालाई, त्यो कुराले त राज्य गरेको त हुन्छ नि त। त्यस कारण के छ तपाईँ र मेरो हृदयमा? ख्रिस्टको शान्तिले राज्य गर्ने हो, ख्रिस्टले नै राज्य गर्ने हो, कि चाहिँ अरू कुराले राज्य गर्ने हो? त्यस कारण तपाईँ र मेरो चोइस, छनौट भनेको चाहिँ कसलाई राज्य गर्न दिने। अनि सोह्र पदमा सो ख्रिस्टमा मात्रै शान्ति छ र उहाँले मात्र स्वर्गीय अनन्तसम्म रहने त्यो शान्ति दिन सक्नुहुन्छ भन्ने कुरा हामी देख्छौँ। येशूले पनि भन्नुभयो है, योहन्नाको 14:27 येशूले भन्नुहुन्छ, शान्ति म तिमीहरूलाई छोडिराख्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिए जस्तो म तिमीहरूलाई दिँदैन, तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस् भनेर आफ्नो चेलाहरूले भन्नुभएको थियो। येशू ख्रिस्ट अब मर्नको लागि जाँदै हुनुहुन्थ्यो क्रुसमा, अनि चेलाहरू चाहिँ दुःख पीडा महसुस गरेको हामी देख्छौँ, अशान्ति भएको हामी देख्छौँ। अनि येशूले भन्नुहुन्छ, संसारले दिए जस्तो म तिमीहरूलाई दिँदैन। त्यसकारण संसारको जस्तो होइन, तर परमेश्वरले दिने शान्ति चाहिँ अनन्त अनन्तको शान्ति, स्वर्गीय शान्ति। अनि त्यो चाहिँ तपाईँ मैले परिवारमा अनि सम्बन्धमा अनुभव गर्नुपर्ने रहेछ। अनि अन्तमा चाहिँ ख्रिस्टको वचनको प्रशस्तताको कुरा गरेछ तपाईँ, हेर्नुहोस् है, यो चाहिँ अर्को महत्त्वपूर्ण कुरा होला। हेर्नुहोस् है, ख्रिस्टको वचन तिमीहरूमा प्रशस्ततासँग बास गरोस्। अब यो भनेको के हो? हामीलाई समय भएको बेलामा मात्रै बाइबल पढ्ने बानी छ, अनि मन लागेको बेलामा मात्रै बाइबल यसो पल्टायो, त्यही पनि त्यो बाइबलमा चाहिँ कहाँनिर मेरो लागि आज के भनेको छ त्यो चाहिँ भेटिन्छ कि कतै भनेर मात्रै हामीले बाइबल पढ्छौँ। कतिको बाइबल नराम्रो सपना होला भनेर बाइबलमै सिरानीमा राखेर सुत्ने पनि हुनुहुन्छ होला कतिजना है। तर यहाँ भनेको के हो? हेर्नुहोस् है, यहाँ के भनेको छ पावलले? ख्रिस्टको वचन तिमीहरूमा प्रशस्ततासँग बास गरोस् भनेको, माथि चाहिँ ख्रिस्टको शान्तिले तिम्रो हृदयमा राज्य गरोस्, हृदयमा। अनि यहाँ चाहिँ त्योसँग सम्बन्धित छ, यदि परमेश्वर ख्रिस्टको शान्तिले तपाईँ र मेरो हृदयमा राज्य गर्ने गरेको तपाईँहरू म चाहन्छु भनेदेखि चाहिँ वचन चाहिँ मोस्ट इम्पोर्टेन्ट हुँदो रहेछ। भनेको एभ्रिथिङ तपाईँहरू मैले जे गर्छौँ ख्रिस्टको वचन चाहिँ केन्द्र हुनुपर्दो रहेछ। बास गरोस् भनेको छ, बास गरोस् भनेको के हो? त्यो डुवेल, दुईवटा कुरो हुँदो रहेछ बास गर्ने भन्ने कुरा, टु मेक इट होम, त्यसले चाहिँ तपाईँमा घर बनाओस्। अब केही न केहीले त यहाँभित्र घर त बनाइराखेको हुन्छ, होइन? सो तपाईँ र मेरो हृदयमा केलाई केले चाहिँ घर बनाउन दिने? वचन अथवा चाहिँ अरू कुराहरू, परिवारका समस्याहरू, हरणहरू, प्रेमका कुराहरू, अभावका कुराहरू, कि परमेश्वरको वचनले तपाईँ र मेरो हृदयलाई बास गर्न दिने? ख्रिस्टको वचनले हाम्रो जीवनमा डेरा बनाओस् क्या। तपाईँ कहिले काहीँ ट्रेकिङ जानुभएको छ, हिँड्न जानुभएको छ? अब कति गाउँमा बसेको मान्छे त हिँडेरै आएको होला। ट्रेकिङ गर्दै जाँदाखेरि कहीँ तपाईँ बास गर्नुहुन्छ, बास बस्नुहुन्छ नि, होइन? कुनै डेरामा गएर बास बस्नुहुन्छ नि, बास बस्नुहुन्छ क्या। बसेपछि तपाईँ जाँदैन नि, त्यहीँ सुत्छ खान्छ, होइन? त्यही हो वचन तपाईँ र मेरो हृदयमा बास गरोस् भनेको चाहिँ त्यसलाई डेरा बनाउन दिनु पर्यो, त्यसलाई काम गर्न दिनु पर्यो। सबै कुरा मेरो लागि वचनले चाहिँ निर्धारण गर्नु पर्यो भन्न खोजेको यहाँनिर है। अनि ख्रिस्टको वचन बास गरेको, डेरा बनाएको जीवन चाहिँ र परिवार चाहिँ आराधनाको परिवार हुँदो रहेछ। पहिलो तल हेर्दै जानु भनेदेखि चाहिँ पुरा बुद्धिमानी साथ एउटाले अर्कोलाई सिकाओ र अर्ती देऊ र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ भजन स्तुति र आत्मिक गान गाऊ। त्यो भनेको आराधनाको परिवार हुँदो रहेछ। जब हाम्रो परिवार आराधनाको परिवार हुन्छ, ख्रिस्ट केन्द्रित परिवार हुन्छ, तपाईँको जीवन र परिवारमा ख्रिस्टको वचनको प्रशस्तता बास गरेको छ भनेदेखि त्यो चाहिँ परमेश्वरमा आराधनाको परिवार हुन्छ। तपाईँको मेरो जीवनबाट परमेश्वरको आराधना हुनु पर्दछ। अनि भर्स 17 तपाईँले हेर्नुहुन्छ, कुरा वा काममा जे जे गर्छौँ सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूमा गर्ने गर। ख्रिस्ट केन्द्रित जीवन नै ख्रिस्ट केन्द्रित परिवार हुन्छ। प्रियहरू, हामी जे पनि गर्छौँ हाम्रो मोटिभेसन ख्रिस्टको महिमाको निम्ति हुँदछ। हामीले हरेक दिन हाम्रो परिवार र सम्बन्धहरूमा जिउँदै गर्दा हामीले गर्नुपर्ने प्रश्न, यो प्रश्न हामीले सोध्नुपर्छ, हामीले गरेको बोली, हाम्रो व्यवहार, हाम्रो क्यारेक्टर्स सोच, द थिङ द्याट वी थिङ्क, हामीले गरेको बोली, व्यवहार, सोचले ख्रिस्टको महिमा र ख्रिस्टलाई देखाइराखेको छ कि छैन, मेरो छिमेकीको भलाइ गरेको छ कि छैन, कि हामीले आफ्नो स्वार्थको माथि लागि मात्रै हामीले गरेका छौँ। अनि ख्रिस्ट केन्द्रित परिवार अनि सम्बन्धहरू सबै कुरा ख्रिस्टको दृष्टिकोणबाट हेर्छ र ख्रिस्टलाई नै उचाल्ने र म्याग्निफाई गर्ने, उहाँलाई देखाउँछ। तपाईँको लाइफले, मेरो लाइफले, मेरो जीवनले, मेरो परिवारको जीवनले ख्रिस्टलाई म्याग्निफाई गर्छ। When Christ is exalted, that is what Christ-centered family looks like. Amen? हुन्छ, हामी यसको लागि प्रार्थना गर्नेछौँ।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊ। तपाई सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

यस रेडियो मार्फत जीवित परमेश्वरको जीवित वचन तपाईँहरूको माझमा ल्याउन पाउँदा मलाई बडो आनन्द लागेको छ। आदरणीय श्रोता मित्रहरू, आजको पाठ मैले छानेको छु भजन संग्रहको पुस्तक 119 97 98 र 101 पदलाई। यसमा यसरी लेखिएको छ, तपाईँको व्यवस्थालाई म कति प्रेम गर्दछु, दिनभरि म तिनै माथि मनन गर्दछु। तपाईँका आज्ञाहरू सदाकाल मसँग छन्, तिनले मलाई मेरा शत्रुहरू भन्दा बुद्धिमान तुल्याउँछन्। तपाईँको वचन पालन गरौं भनेर मैले आफ्ना गोडालाई हरेक खराब मार्गबाट अलग गरेको छु। परमेश्वरको व्यवस्था परमेश्वरले हामीलाई दिनुभएको उहाँको वचन हो। परमेश्वरको वचनले हामीलाई बाटो देखाउँछ। प्राचीन कालमा जिएका यी भजनकारले परमेश्वरको वचनको महत्व बुझेर पोखेका उद्गार मैले तपाईँलाई पढेर सुनाएको छु मित्र। ती भजनकारले परमेश्वरको वचनलाई प्रेम गर्दथे, माया गर्दथे। तिनले हर क्षण परमेश्वरको वचन स्मरण गर्दथे, ती माथि मनन गर्दथे अनि विचार गर्दथे। अनि तिनले त्यसो गर्दा त्यसको प्रतिफल के भयो त्यो हामीलाई बताउँछन्। तिनी भन्छन्, परमेश्वरको वचनले तिनलाई तिनका शत्रुहरू भन्दा बुद्धिमान तुल्यायो। बुद्धिले मानिसलाई जीवनमा सही निर्णय गर्दै अघि बढ्न सहायता गर्दछ। अनि सत्य परमेश्वरको सत्य वचनले त झन हामीलाई निर्दोष जीवन जिउन सहायता गर्दछ। जीवनको कुनै कुनै परिस्थितिमा हामीले के गर्ने कसो गर्ने भनी निर्णय लिन धेरै गाह्रो पर्दछ। तर यदि तिनले त्यसो गर्दा त्यसको प्रतिफल के भयो त्यो हामीलाई बताउँछन्। तिनी भन्छन्, परमेश्वरको वचनले तिनलाई तिनका शत्रुहरू भन्दा बुद्धिमान तुल्यायो। बुद्धिले मानिसलाई

तिनमाथि मनन गर्छौं भने हामी जीवनको जुनै पनि स्थिति र परिस्थितिमा सहायता पाउन सक्छौ। परमेश्वरको वचनले मानिसलाई जीवन दिन्छ, त्यसै कारणले यसलाई जीवित वचन भनिएको हो। त्यो वचन परमेश्वरले तपाईँलाई पनि दिनुभएको छ मित्र। परमेश्वरको वचन घरको आलमारीमा वा सिरानी मुनि राख्नका निम्ति होइन, तर त्यो पढ्नका निम्ति हो। यदि हामी सही ज्ञान र बुद्धि प्राप्त गर्न चाहन्छौ भने हामीले दिनहौ यो बाइबललाई पढ्नुपर्छ, परमेश्वरको वचनलाई अध्ययन गर्नुपर्छ र उहाँको वचनमाथि मनन गर्नुपर्छ, अनि मात्र हामीले जीवनमा सही प्रकारको निर्णय लिन सक्छौ। एक दिन गाउँमा बस्ने एकजना केटो आत्महत्या गर्ने विचार लिएर गाउँदेखि नजिकैको एउटा पहरातिर अघि बढिरहेको थियो। त्यो दिन उसलाई घरमा बुबाले बेसरी कुटेका थिए। उसको मन दुखेको थियो श्रोता मित्र। उसलाई एक क्षण पनि जिउने इच्छा थिएन। एउटा कुरा यहाँ बताउन चाहन्छु, त्यो के भने जीवनमा जस्तै दुःख कष्ट अपमान असफलता अन्याय सहन परे पनि आत्महत्या गर्ने विचार लिनु मूर्खता हो, अनि त्यो ठूलो अपराध पनि हो, त्यो एउटा पाप हो। त्यसो गर्ने मानिसलाई परमेश्वरले पनि क्षमा गर्नुहुन्न। राज्यको कानूनको नजरमा पनि त्यो एउटा ठूलो अपराध हो। अब त्यो केटो आत्महत्या गर्न अघि बढिरहेको थियो। बाटोमा जाँदै गर्दा उसले एउटा सानो कागजको टुक्रा देख्यो। त्यो के रहेछ भने उसले उठाएर हेर्यो, त्यो परमेश्वरको वचन लेखिएको कागज रहेछ। सुसमाचारको एउटा पर्चा थियो त्यो, त्यसमा येशूको यो वचन लेखिएको थियो, ए सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु, मत्ती 11 अध्यायको 28 पदमा। उसले त्यो भन्दा अघि प्रभु येशूको नाउँ कहिल्यै सुनेको थिएन श्रोता मित्र, तर त्यो वचन पढेपछि उसको मनका विचारहरू परिवर्तन भए। ऊ भित्र येशूको बारेमा जान्ने इच्छा पलायो। एक प्रकारको आशा र उज्यालो किरण उसको मनमा उदाएको जस्तो उसलाई लाग्यो। उसले आत्महत्या गर्ने विचारलाई त्यागिदियो। उसले प्रभु येशूको बारेमा सोधखोज गर्यो, प्रभुको वचन खोजेर पढ्न थाल्यो। उसले प्रभु येशूमा विश्वास गर्यो, उहाँलाई ग्रहण गर्यो। आज उसले एक सफल जीवन जिइरहेको छ। परमेश्वरको वचनले मानिसलाई निराशाको खाल्डोबाट बाहिर निकाल्छ, जीवनमा आशा दिन्छ अनि सान्त्वना दिन्छ। श्रोता मित्र हो, आज यदि तपाईँले परमेश्वरको वचनलाई प्रेम गर्नुभएको छ, माया गर्नुभएको छ भने तपाईँको निम्ति त्यो भन्दा ठूलो आशा केही पनि हुन सक्दैन। त्यही वचनले तपाईँलाई आशा दिन्छ, त्यही वचनले तपाईँलाई सान्त्वना दिन्छ, अनि त्यही वचनले तपाईँलाई एउटा सफल जीवन जिउन सहायता गर्दछ। त्यसकारण म तपाईँलाई यसै रेडियो मार्फत भन्न चाहन्छु कि परमेश्वरको वचनलाई प्रेम गर्नुहोस्, उहाँको वचनलाई मनन गर्नुहोस्, अनि उहाँको वचनलाई माया गर्नुहोस्। हाम्रो जीवनलाई सुचारू रूपले अघि बढाउनु हो भने हामीले आफ्नो सुविधा र फाइदा मात्र नहेरी अरूलाई पनि विचार गर्नु पर्दछ, किनकि हाम्रो जीवन अरू मानिसहरूसित जोडिएको हुन्छ। यसै कारण हामी समाजमा परिवारमा कसरी जिउनु पर्छ भन्ने विषयमा पनि परमेश्वरको वचनले हामीलाई केही निर्देशनहरू दिएको छ। ती मध्ये एक दुईवटा पढेर म तपाईँलाई सुनाउन चाहन्छु, कृपया ध्यान लगाएर सुन्नुहोला। परमेश्वर भन्नुहुन्छ, तिमीहरूले आफ्नो छिमेकीलाई थिचो मिचो नगर्नु र त्यसलाई नलुट्नु, ज्यालामा काम गर्नेको पैसा एक रात पनि तिमीहरूसँग नरहोस्, बहिरालाई नसराप, दृष्टिहीनको अगाडि ठोकर लाग्ने कुरा नराख, तर आफ्ना परमेश्वरको भय मान, म परम प्रभु हुँ, तिमीहरूले अन्याय नगर, ठुलो होस् वा सानो होस्, मान्छे हेरेर होइन तर सबै मान्छेको उचित न्याय गर, मानिसहरूका बीचमा निन्दा नफैलाओ, तिमीहरूले आफ्नो छिमेकीको जीवन जोखिममा नपार, म परम प्रभु हुँ, आफ्ना भाइ बन्धुसित दुश्मनी नगर, आफ्ना आफन्तहरूसित बदला लिन नखोज र इब्बी नराख, तर आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर, म परम प्रभु हुँ, तिमीहरूले मेरा नियमहरू पालन गर। लेवी 19 अध्यायको 13-19 पदमा यी कुराहरू हामीले पढ्न सक्छौ। हाम्रो जीवनको व्यवहारसित सम्बन्धित अरू पनि धेरै कुराहरू परमेश्वरको वचनमा बताइएको छ। हो श्रोता मित्र, परमेश्वरले किन यी कुराहरू हामीलाई बताउनु भयो? किनकि हामीले एक सत्य वा धर्मी मानिसले जस्तो व्यवहार गर्न सकौ भनेर नै पवित्र

0: सो बाइबलमा उहाँले यी कुराहरू हामीलाई दिनु भएको छ। उहाँको वचनलाई पालन गरौं भनेर उहाँले हाम्रो निम्ति परमेश्वरको वचन लेखिदिनु भएको छ र बाइबल नामको पुस्तक तपाईँको हातमा र मेरो हातमा रहेको छ। परमेश्वरको वचन हामीलाई शिक्षा दिनको निम्ति हो। शिक्षाले हाम्रो जीवनमा परिवर्तन ल्याउनु पर्छ। यदि कुनै शिक्षाले परिवर्तन ल्याउँदैन भने त्यो व्यर्थ हो। परमेश्वरको वचन पवित्र बाइबलले यो कुरा स्पष्ट रूपमा बताएको छ कि हामीले मानिसहरूसित निष्कपट सम्बन्ध राखेर यो संसारमा जिउनु पर्छ। मानिसहरूसित ठिक सम्बन्ध नराखी कुनै पनि व्यक्ति परमेश्वरको अघि धर्मी ठहरिन सक्दैन। कतिजना मानिसहरू हुन्छन् जसलाई हेर्दा उनीहरूले परमेश्वरको धेरै भक्ति गरेको जस्तो देखिन्छ, धेरै धर्मी जस्तो लाग्छ, तर उनीहरू आफ्नो वरपरका मानिसहरूलाई कुनै वास्ता गर्दैनन्। दिन दुखीहरूलाई सहायता गर्न उनीहरू अघि आउँदैनन्। यसो गर्नु एउटा पाखण्डीपन हो। त्यस्ता मानिसहरूलाई परमेश्वरले अस्वीकार गर्नुहुन्छ। तपाईँको जीवनको अवस्था कस्तो छ नि मित्र? आज एकछिन विचार गर्नुहोस्। हामीले परमेश्वरको वचन पढ्नु पर्छ अनि त्यसलाई आफ्नो हृदयमा राख्नु पर्छ। उहाँको वचन मानेर जिउनु पर्छ। तब हाम्रो जीवन धन्य हुनेछ। हामीलाई ठिक मार्गमा डोर्याउनका निम्ति नै परमेश्वरले उहाँको वचन हामीलाई दिनुभएको हो। मित्र, जीवित परमेश्वरको वचन पढ्नुहोस्। परमेश्वरको अनुग्रह सधैँ तपाईँको जीवनमा रहनेछ र उहाँको वचनले नै तपाईँलाई कसरी जिउने, कुन मार्गमा जिउने त्यो कुरा सिकाउनु हुनेछ। एक पटक आफ्नो जीवनलाई प्रभुको वचनमा राखेर हेर्नुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौँ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छु। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
1: नमस्ते, मेरो नाम इमानुएल टाटा। अहिले तपाईँहरू

नमस्ते नमस्ते। दुवै हात जोडेर तपाईँलाई आज यस कार्यक्रममा स्वागत गर्न पाउँदा म धेरै खुसी छु। ज्ञानले मानिसलाई सही बाटोमा डोर्याउँछ। अरूको कुरा सुनेर त्यसै अनुसार जिउनु महामूर्खता हुन्छ। कुनै पनि कुरा आफैले जान्नु र बुझ्नु अति महत्वपूर्ण कुरा हुन्छ। पहिले परमेश्वरलाई नमान्ने, विश्वास नगर्ने एक डाक्टरले यीशुमा विश्वास गरेको कुरा आज म तपाईँलाई बताउनेछु। म तपाईँको आफ्नै भाइ, तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय श्रोता मित्र, म तपाईँप्रति कृतज्ञ छु। तपाईँले लेख्नुभएका सन्देशहरूको निम्ति, तपाईँले पठाउनु भएको प्रेम भेटीको निम्ति, तपाईँको प्रार्थनाको निम्ति, तपाईँसित कुराकानी गर्न पाउँदा, तपाईँसित बातचित गर्न पाउँदा मेरो निम्ति ठूलो हर्षको कारण बनेको छ, उत्साहको कारण बनेको छ। धन्यवाद तपाईँलाई। आउनुहोस् सधैँभरि आज पनि एउटा भक्तिमय मधुर भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार

दक्षिण अफ्रिकाको एक डाक्टरले येशूमा विश्वास गरे। हालसालै तिनले आफ्नो कामबाट अवकाश लिए। तिनले धेरै वर्षसम्म चार्ल्स डार्विनको क्रम विकासको सिद्धान्तमा विश्वास गरेका थिए, तर मानव शरीरलाई परमेश्वरले नै सृष्टि गर्नुभएको हुनुपर्छ भन्ने कुरामा तिनी पछि विश्वस्त भए। संसारमा डाक्टरहरू सहजै परमेश्वरमा विश्वास गर्दैनन्। उनीहरू विज्ञानमा विश्वास गर्छन्, विज्ञानका उपलब्धिहरूमा विश्वास गर्छन्, भरोसा गर्छन्। कति डाक्टरहरू त परमेश्वरको कुरा गर्दा उनीहरू हाँस्छन्, ठट्टा गर्छन्, खिक्का छोडेर उनीहरू चाहिँ ठट्टा गर्छन्, परमेश्वर छैन भन्छन्। तर अफ्रिकाका ती डाक्टरले परमेश्वरमा विश्वास गरे। तिनलाई एउटा पत्रिकाको सम्पादकले तिनको विश्वासको बारेमा केही प्रश्न सोधेका थिए। तिनलाई यस्तो प्रश्न गरिएको थियो, तपाईँ पहिला किन क्रम विकासको सिद्धान्तमा विश्वास गर्नुहुन्थ्यो? डार्विनका कुराहरूमा तपाईँ यति चासो किन राख्नुहुन्थ्यो? तिनले जवाब दिँदै भने, हुन त म एक धार्मिक परिवारमा हुर्केको थिएँ, तर परमेश्वर हुनुहुन्छ भन्ने कुरामा विश्वास भन्दा बढी शंका लाग्थ्यो। मानिसहरूलाई नरकको आगोमा पठाउने पनि परमेश्वर हुनुहुन्छ र भनी म सोच्थे, आफैलाई प्रश्न गर्थे। अनि विद्यालयका प्राध्यापकहरूले जीवित प्राणीहरूलाई ईश्वरले सृष्टि गरेको होइन, सबै प्राणी क्रम विकासको कारण अस्तित्वमा आएका हुन् भन्दा मैले उनीहरूको कुरा पत्याए। क्रम विकासको शिक्षा सही हो भने म सोच्थे। त्यसरी म त्यस सिद्धान्तमा विश्वास गर्ने व्यक्ति बने। तिनलाई सोधिएको अर्को प्रश्न थियो, कुन कुराले गर्दा बाइबलमा तपाईँको चासो जाग्यो? तिनले जवाब दिए, मेरी पत्नीले क्रिस्चियनहरूसित बाइबल अध्ययन गर्न थालिन्। परमेश्वरले मानिसलाई नरकको आगोमा दण्ड दिनुहुन्न भनेर तिनीहरूले मेरी पत्नीलाई बाइबलबाट देखाए। परमेश्वरले हाम्रो पृथ्वीलाई सुन्दर ठाउँ बनाउने प्रतिज्ञा गर्नुभएको छ भन्ने तिनीहरूले देखाए, सिकाए। बल्ल चित्त बुझ्दो शिक्षा फेला पारे जस्तो लाग्यो। एक क्रिस्चियनसँग मैले एकपटक मानव शरीर र यसको शुरूआत बारे छलफल गरे। त्यस बेला हिब्रू 3:4 यो सरल वचनले मेरो मन छोयो, जहाँ लेखिएको छ, किनभने हरेक घर कुनै न कुनै मानिसबाट बनाइएको हुन्छ, तर सब थोक बनाउने त परमेश्वर नै हुनुहुन्छ। अर्को प्रश्न, के मानव शरीरको अध्ययनले तपाईँलाई सृष्टिको शिक्षा सही हो भनेर स्वीकार गर्न सहायता गर्यो? तिनले भने, अँ, सहायता गर्यो। उदाहरणको लागि हाम्रो शरीरलाई आफै निको हुन सक्ने क्षमता सहित बनाइएको छ। जस्तै शरीरमा घाउ हुँदा त्यो निको हुन 4 चरणको एउटा प्रक्रिया शुरू हुन्छ। यस प्रक्रियामा एउटा चरण पूरा हुन नपाउँदै अर्को चरण शुरू भइहाल्छ। यस कुराले मलाई शल्य चिकित्सकले त शरीरको आफै निको हुने क्षमतासित मिलेर काम गर्ने मात्र हो भनेर सम्झायो। तिनलाई सोधिएको अर्को प्रश्न यस्तो थियो, घाउ हुँदा त्यसलाई निको पार्न हाम्रो शरीरले के गर्छ? तिनले जवाब दिए, घाउ भनेको केही क्षणमा नै त्यसको पहिलो चरण शुरू हुन्छ। यस चरणमा रगत बग्न नदिन विभिन्न काम हुन्छ। यी कामहरू जटिल हुन्छन् अनि सबै काम ठिक ठिक समयमा पूरा हुन्छ। हाम्रो शरीरको रक्त संचार प्रणाली पनि अचम्मको छ। हाम्रो शरीरका सबै रक्त नलीलाई जोड्ने हो भने झण्डै 1,00,000 किलोमिटर लामो हुन सक्छ। साथै हाम्रो शरीरको रक्त संचार प्रणालीसित रक्त नलीमा परेको पुवाल टाल्ने र मरम्मत गर्ने क्षमता छ। केही घण्टापछि रगत बग्न बन्द हुन्छ र घाउ भएको ठाउँ सुन्न थाल्छ। घाउ सुनिने यो चरणमा पनि विभिन्न कामहरू हुन्छन्। सबैभन्दा पहिला रगत बग्न नदिन साँगुरो भएको रक्त नली फुलिन थाल्छ। यसरी फुलिएपछि घाउ भएको ठाउँमा रक्त सञ्चालन हुन पाउँछ। त्यसपछि रगतमा भएको प्रोटिनयुक्त तरल पदार्थले गर्दा घाउ भएको ठाउँ सुनिन्छ। यस तरल पदार्थले संक्रमणसित लड्ने विषालु पदार्थको असर कम गर्ने र बिग्रेका कोषहरूलाई हटाउने काम गर्छ। घाउ भएको ठाउँ सुनिने क्रममा लाखौं अणु र कोषहरूको उत्पादन पनि हुन्छ। तिनीहरू सबैलाई आफ्नो काम दिएको हुन्छ। अणु र कोषहरूको उत्पादन हुने क्रममा अर्को चरणका लागि बाटो तयार पार्ने पनि गरिन्छ। घाउ भएको 2 दिनभित्रै
हाम्रो शरीरले घाउ निको पार्न आवश्यक तत्वहरू उत्पादन गर्न थाल्छ। यो नै तेस्रो चरणको शुरूआत हो। दुई हप्तामा नै त्यस्ता आवश्यक तत्वहरू उत्पादन हुने काम तीव्र गतिमा सञ्चालन हुन्छ। घाउ वरिपरि रेसा फाइबर उत्पादन गर्नका लागि कोषहरू शरीरका विभिन्न भागबाट घाउ भएको ठाउँतिर सर्छ र त्यहाँका ती कोषहरूको संख्यामा वृद्धि हुन्छ। साथै घाउ भएको ठाउँमा ससाना नयाँ रक्त नलीहरू पनि बन्छ। यी रक्त नलीहरूले अनावश्यक तत्वहरू हटाउने र आवश्यक पोषक तत्व उपलब्ध गराउने काम गर्छ। अर्को एउटा जटिल काम पनि हुन्छ जसमा विशेष किसिमका कोषहरूको उत्पादन हुन्छ र ती कोषहरूले घाउ पुर्ने काम गर्छन्। ओहो, धेरै काम हुँदो रहेछ। त्यसो भए घाउ पुरै निको हुन अझै कति समय लाग्छ? अन्तिम चरणमा घाउ भएको ठाउँलाई पहिलेको जस्तै आकार दिने काम हुन्छ। यो काम पुर्याउन महिनौ पनि लाग्न सक्छ। भाँचेका हड्डीहरू पुनः बलिया हुन्छन् र घाउ वरिपरि भएका नरम रेसाहरूको ठाउँ अझ मजबुत तत्वहरूले लिन्छ। घाउ निको हुने प्रक्रिया वास्तवमै आपसी तालमेलको एउटा उत्कृष्ट नमूना हो। शरीरले कसरी आफैलाई निको पार्छ भनेर देख्दा म आश्चर्यमा पर्छु। येशूका विश्वासीहरूको सबैभन्दा राम्रो कुरा तपाईँलाई के लाग्यो? तिनले भने, येशूका विश्वासीहरू मिलनसार हुन्छन्। उनीहरू विश्वासयोग्य, इमान्दार र सत्यवादी हुन्छन्। उनीहरूमा सहयोगी भावना हुन्छ। उनीहरूको निस्वार्थ जीवन देखेर मलाई प्रभु येशूको बारेमा जान्ने इच्छा जाग्यो। मैले परमेश्वरको बारेमा अध्ययन गर्न थाले। परमेश्वरले मानिसको शरीरमा गर्नुहुने काम देखेर म अचम्मित भए। मानिसको शरीर धेरै अचम्म लाग्दछ। कुनै मानिसले, कुनै डाक्टरले मानिसको शरीर बनाउन सक्दैन। डाक्टरले मात्र मानव शरीरको उपचार गर्न सक्छ, त्योभन्दा बढी केही गर्न सक्दैन। परमेश्वर मात्र मानव शरीरको सबैभन्दा महान डाक्टर हुनुहुन्छ भन्ने कुरा बाइबलबाट मैले बुझे। तिनलाई अन्तिम प्रश्न गरियो ती डाक्टरलाई, तपाईँ येशूको विश्वासी बन्नुभयो के त्यस कुराले तपाईँलाई सहायता पुर्यायो? तिनले जवाब दिए, मैले धेरै सहायता पाएँ। जस्तै चोटपटक लागेका बिमारीहरूको उपचारमा लामो समय बिताउँदा धेरै डाक्टर तथा नर्सहरू मानसिक र भावनात्मक रूपले थकित साथै उदास पनि हुन्छन्। तर म एक क्रिस्चियन भएकोले त्यस्तो जोखिमपूर्ण भावनाबाट जोगिन सके। साथै रोग बिमार र दुःख कष्टको अन्त्य गर्नुहुने अनि कसैले म बिरामी परे भन्नु नपर्ने संसार ल्याउनुहुने सृष्टिकर्ताका प्रतिज्ञाहरूको बारेमा बिमारीहरूलाई बताउन सके। यो थियो एक डाक्टरको जीवन कथा। कस्तो लाग्यो तपाईँलाई जसले प्रभु येशूमा विश्वास गरे? हाम्रो समाजमा केही शिक्षित मानिसहरू परमेश्वरलाई, उहाँको अस्तित्वलाई स्वीकार गर्दैनन्। सबै कुरा छ त होइन, त्यसै कारण परमेश्वरलाई अङ्गीकार गर्न चाहदैनन्। परमेश्वरको अस्तित्वलाई नै मान्दैनन्। उनीहरू परमेश्वर छैनन् भन्छन्, अनि जे अल्लाह फैलिएको छ जस्तो मान्यता चलेको छ त्यसैमा विश्वास गरेर आफ्नो जीवन काट्दछन्। त्यो डाक्टर पनि त्यस्तै थिए, तर तिनले आफै परमेश्वरको बारेमा जान्ने निश्चय गरे, संकल्प गरे। प्रत्येक मानिसले त्यसो गर्नुपर्छ। हामी अरूहरूले फैलाएको अल्लाहमा विश्वास गरेर जिउनु हुँदैन, तर आफैले जान्नु र बुझ्नुपर्छ। परमेश्वर हरेक मानिसले उहाँलाई चिनोस् भन्ने चाहनुहुन्छ। हामीले कुनै पनि कुरा छानबिन गर्नुपर्छ। तपाईँ पनि अरूहरूको कुरा, समाजमा फैलिएको हल्ला सुनेर जीवित परमेश्वरलाई नकारेर अविश्वास र अन्धविश्वासतिर तपाईँ लागेर जिउँदै हुनुहुन्छ भने होसियार हुनुहोस्। तपाईँको निम्ति समय थोरै छ। परमेश्वरले अनुग्रह गर्नुहुने समय थोरै छ। परमेश्वरलाई चिन्नुहोस्। तपाईँले आफ्नो वरिपरि विश्वास गर्ने व्यक्तिहरू छन् भने उहाँहरूबाट जानकारी लिनुहोस् वा नजिकको कुनै चर्च गिर्जा गएर सोधपुछ गर्नुहोस्। जान्नुहोस्, बुझ्नुहोस्, केही नोक्सान हुँदैन। तपाईँलाई यस कुराले राम्रो गर्नेछ, असल गर्नेछ। याद गर्नुहोस्, यो जीवन, सुन्दर जीवन तपाईँको आफ्नै जीवन हो र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि

कुराकानी गर्दा गर्दै समयले मलाई बिदाई दियो। आज एउटा अनौठो कुराकानी हाम्रो थियो, एउटा डाक्टरको जीवनबाट उसका कुराहरू। म विश्वास गर्छु तपाईँ आशिषित बन्नुभयो। मलाई अवश्य नै आफ्ना विचारहरू लेख्नुहोला। परमेश्वरले तपाईँलाई

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तिमी परमेश्वरको मन पर्ने सन्तान हौ। जेमुसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथ जीवनका क्षणहरू श्रृंखलाको अङ्क 9 यहाँहरूलाई स्वागत छ। हाल सालै मेरो एक साथीले परमेश्वरले उनीहरूका लागि गर्नुभएको साँच्चै अद्भुत कुराको बारेमा मलाई बताएकी थिइन्। उनीहरूको अद्भुत गवाही सुनेपछि मैले उनलाई भने, परमेश्वरले यो तपाईँको लागि गर्नुभयो किनभने तपाईँ उहाँको मन पर्ने सन्तान हुनुहुन्छ। हामी दुवै हाँस्यौं अनि मेरो साथीले भन्यो, हो तपाईँ सही भन्दै हुनुहुन्छ। केही दिनपछि परमेश्वरले मेरो जीवनमा एउटा अचम्मको काम गर्नुभयो। मैले त्यही साथीलाई मेरो गवाही सुनाए। उनले भने, परमेश्वरले यो तपाईँको लागि गर्नुभयो किनभने तपाईँ उहाँको मन पर्ने सन्तान हुनुहुन्छ। हामी दुवै फेरि हाँस्यौ। अवश्य पनि मैले त्यसपछि जवाब दिनु पर्यो, हो म परमेश्वरको मन पर्ने सन्तान हुँ। यसको बारेमा सत्य यो हो कि हामी सबै परमेश्वरका प्रिय सन्तान हौ। उहाँले एउटा सन्तानलाई अर्को भन्दा बढी प्राथमिकता दिनुहुन्न। हामी सबै उहाँको लागि धेरै विशेष छौ। हामी सबै जस्तै येशूलाई हाम्रो प्रभुको रूपमा ग्रहण गरेका छौ, हामी परमेश्वरका सन्तान हौ जसलाई उहाँले माया गर्नुहुन्छ र वास्ता गर्नुहुन्छ। पहिलो यूहन्नाको पुस्तक 3:1 हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभयो कि हामी परमेश्वरका सन्तान बने कहलिएकाहरू हौ र साँच्चै हौ पनि। यसै कारणले त संसारले हामीलाई चिन्दैन किनभने त्यसले उहाँलाई चिनेनन्। आमा बुबाहरूलाई कहिले काहीँ तिनीहरूका छोरा छोरीहरू मध्ये एकले सोध्छ वा अरू कसैले, तपाईँको मन पर्ने सन्तान को हो? आमा बुवाले जवाफ दिनेछन्, तिमीहरू सबै हो। आमा बुवाले धेरै चाँडै सिक्छन् कि तिनीहरूका छोरा छोरीहरू एकै नासका छैनन्। प्रत्येक बच्चाको आफ्नै व्यक्तित्व हुन्छ। प्रत्येकले अरू भन्दा फरक सोच्छ र व्यवहार गर्ने गर्छ, तर आमा बुवाले तिनीहरू मध्ये प्रत्येकलाई उस्तै माया गर्नुहुन्छ। इफिसियको पुस्तक 2:4-5 तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई क्रिस्टसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। प्रिय श्रोता, हामी मध्ये कोही पनि परमेश्वरको प्रेम प्राप्त गर्न योग्य थिएनौ। हामी सबै पापी भएर यस संसारमा आएका थियौं, तर परमेश्वरको प्रेम अनुग्रह दया र क्षमाले भरिएको छ। उहाँले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई हाम्रो सट्टामा क्रुसमा आफूलाई बलिदान गर्न अनुमति दिनुभयो। येशूले त्यो तपाईँको लागि गर्नुभयो र उहाँले त्यो मेरो लागि गर्नुभयो। भजन संग्रहको पुस्तक 86:15 तर हे परम प्रभु, तपाईँ कृपालु र अनुग्रही परमेश्वर हुनुहुन्छ, क्रोध गर्नमा ढिला, प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ। हामीले परमेश्वरले हाम्रो लागि अद्भुत कामहरू गर्नुहुनेछ भन्ने आशा गर्नुपर्छ। किनभने उहाँ सधैँ धेरै दयालु हुनुहुन्छ। हामीले गल्ती गर्दा उहाँ दयालु हुनुहुन्छ। हामी उहाँको अपेक्षा पूरा गर्न चुक्दा उहाँ हामीसँग धैर्यवान हुनुहुन्छ। र सबैभन्दा महत्वपूर्ण कुरा, परमेश्वर हामीलाई आफ्नो सम्पूर्ण हृदयले सधैँ प्रेम गर्न वफादार हुनुहुन्छ। हामी उहाँमा भरोसा राख्न सक्छौ कि उहाँले हामीलाई हरेक घण्टा हरेक दिन प्रेम गर्नुहुन्छ। कहिलेकाहीँ यस्तो पनि हुन सक्छ जब तपाईँको जीवनमा तपाईँले भोगिराख्नु भएको समस्याहरूको कारणले गर्दा परमेश्वरको प्रेम तपाईँप्रति स्पष्ट हुँदैन। त्यस समयमा तपाईँप्रति परमेश्वरको प्रेम स्वीकार गर्नुहोस्। आफैलाई भन्नुहोस्, परमेश्वरले मलाई धेरै माया गर्नुहुन्छ, म उहाँको मन पर्ने सन्तान हुँ, अनि पक्कै पनि उहाँको प्रेमले तपाईँको हृदयलाई न्यानो पार्नेछ। त्यसपछि धैर्यपूर्वक परमेश्वरले तपाईँप्रति आफ्नो प्रेम ठूलो तरिकाले प्रकट गर्नुहुनेछ भनेर पर्खनुहोस्। सपन्याहको पुस्तक 3:17 परमप्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ, उहाँ बचाउनलाई सामर्थ्य हुनुहुन्छ, उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ, उहाँले आफ्नो प्रेममा तलाई शान्त पार्नुहुनेछ, गीत गाएर उहाँ तेरो बारेमा रमाउनुहुनेछ। प्रिय श्रोता, परमेश्वरले तपाईँको लागि राख्नुभएको खुसी र आनन्दले आफूलाई भरिपूर्ण हुन दिनुहोस्। हरेक दिन तपाईँप्रति परमेश्वरको प्रेमलाई सम्झदै उठ्नुहोस्। उहाँसँगै हाँस्नुहोस्। तपाईँप्रति उहाँको भलाइमा आनन्दित हुनुहोस्। ठूलो स्वरमा स्वीकार गर्नुहोस्, म परमेश्वरको मनपर्ने सन्तान हो। त्यसपछि उहाँले तपाईँप्रति आफ्नो प्रेम प्रकट गर्नुहुनेछ भनेर पर्खनुहोस्। यसको अपेक्षा गर्नुहोस्, किनकि तपाईँ साँच्चै उहाँको मनपर्ने सन्तान हुनुहुन्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: जय मसीह। म देविका लामा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
2: जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। साँचो साथी भनेको के हो? अबदेखि म तिमीहरूलाई नोकर भन्दिन, किनकि त्यसका मालिकले के गर्दछ नोकरले जान्दैन। तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनकि जे मैले मेरा पिताबाट सुने मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु। यूहन्ना 15:15। मनोवैज्ञानिकहरू भन्छन् कि अधिकांश मानिसहरूले प्रत्येक वर्ष 500 देखि 2500 मानिसहरूसँग चिनजान गर्छन्। तपाईँले काम गर्ने ठाउँका व्यक्तिहरू, सँगै स्कूल पढेका साथीहरू, आउँदा जाँदा बाटोमा प्राय सधैँ देखिने अनुहारहरू, तपाईँ बस्ने बिल्डिङमै बस्ने अरू मानिसहरू, तरकारी किन्ने पसलको साउनी, घरमा ग्यास सिलिण्डर ल्याइदिने भाइ, तपाईँको हुलाकी वा डाक्टर, तपाईँले यी मानिसहरूलाई भेट्दा विनम्रतापूर्वक हात हल्लाउनुहुन्छ, नमस्ते भन्नुहुन्छ, हात मिलाउनुहुन्छ र मिठो वचन बोल्नुहुन्छ। तर यति बाहेक यी मानिसहरूलाई कुनै पनि प्रकारले तपाईँको वास्तविक साथीहरू भन्न सकिँदैन। त्यस्तो वास्तविक साथी जो हरेक परिस्थितिमा तपाईँको साथ खड़ा हुन्छ र तपाईँलाई भरोसा दिन्छ। हाम्रो चिन्जानका हजारौं मानिसहरूको भीड़मा जम्मा जम्मी 7 जना चाहिँ हाम्रो साँचो मित्र हुन्छन् रे। यो भनाई निकै प्रचलित छ। प्रश्न यो छ कि के तपाईँको चिन्जानमा भएका सबै मानिस तपाईँको साथी हुन् त? एकजना व्यापारी भन्न त उसको हरेक ग्राहकलाई भन्छ नि, हेर्नुहोस् एउटा साथीको नाताले म तपाईँलाई यो बताउँदैछु, तपाईँ त मेरो साथी हो नि, होइन त? तपाईँलाई त्यो व्यापारीको बारेमा के नै थाहा हुन्छ र? सायद ऊ एक राम्रो मानिस होला, अथवा के थाहा प्रहरीमा उजुरी परेको व्यापारी पो हो कि? साथी भनेको के हो? पृथ्वीको मध्य पूर्वी भागमा एउटा भनाई निकै प्रचलित छ, साथी भनेको त्यो मानिस हो जोसँग हामी हाम्रो मनमा भएको भूस र अन्न एकसाथ ढुक्क भएर पोखाउन सक्छौ, जसमाथि हामी भरोसा गर्न सक्छौ कि उसले आफ्नो कोमल हातले त्यो भूसबाट अन्नलाई छुट्टाएर जतन साथ राख्छ र सबै भूसलाई हावामा उडाइदिन्छ। कस्तो सुन्दर भनाई है। तपाईसँग कतिजना वास्तविक साथीहरू छन्? हामी मध्ये धेरै जसो तनावपूर्ण टुटेको सम्बन्धमा छौं। एकजना जवान मानिसको बारेमा तपाईँलाई बताउँछु। उसको वैवाहिक सम्बन्ध भर्खरै टुटेको छ। कार्यालयमा काम गर्ने साथीहरूसँग घुलमिल हुन उसलाई गाह्रो भइरहेको छ। त्यो भाइले मलाई भन्दै थियो, अहिले एकजना साँचो मित्र पाउनको लागि म जे पनि गर्न तयार छु। सायद तपाईँलाई पनि त्यो जवान मानिसको जस्तो अनुभव भएको छ होला, वा के तपाईँ त्यो भाइले भनेका कुरासँग रिलेट गर्न सक्नुहुन्छ? आशा नै नगरेको गाडधन अकस्मात भेटाउनु जस्तो हो र साँचो मित्र भेटाउनु? यदि तपाईँलाई त्यस्तो लाग्छ भने त्यो विचारलाई आफ्नो दिमागबाट फालिदिनुहोस्। अन्य बहुमूल्य थोकहरू जस्तै असल मित्र भेटाउन पनि धेरै मेहनत गर्नुपर्छ र चुनौतीहरूको सामना गर्नुपर्छ। जब तपाईँ अन्य मानिसहरूसँग बोलचाल गर्न थाल्नुहुन्छ तब बिस्तारै मित्रता सुरु हुन्छ। त्यो मित्रतालाई कायम गरिराख्नको लागि तपाईँले मिलनसार चरित्र या आचरण विकास गर्नुपर्ने हुन्छ। के सबैसँग मिलनसार हुन वा घुलमिल हुन तपाईँलाई गाह्रो लाग्छ? लाग्छ भने यो सुन्नुहोस्। एक अमेरिकी जनरल एउटा अधिकारी जर्ज प्याटन भन्ने हुनुहुन्छ, जो धेरै प्रतिभाशाली मानिस हुनुहुन्थ्यो, तर उहाँको साथीहरू भने एकदमै कम थिए। जर्ज प्याटनको जीवनी लेख्ने एक जीवनी कार्डले उहाँको बारेमा यसो भन्नुभएको छ, जर्ज प्याटन धेरै मान सम्मान, पदक र महिमा कमाएका व्यक्ति थिए, तर उनले कहिले पनि साथी बनाउन सकेनन्। अचम्मको कुरा है, धेरैजना मानिसहरूको बीचमा ती मानिसहरूको हाकिम जसले सम्मान त धेरै पायो तर कसैको साँचो मित्र बन्ने विश्वास कमाउन सकेन। कुनै व्यक्ति जो अरू भन्दा भिन्न छ, फरक छ, उसको धेरै साथीहरू हुँदैनन्। उसले साथी नहोस् भन्ने चाहना राख्दैन, पक्कै पनि उस साथी बनाउन चाहन्छ तर कहिले सफल हुँदैन र अन्तत साथी बिना एक्लै हुन पुग्छ। अस्वीकार हुन्छु कि भन्ने डर र संकोचको कारण उसले हत्तपत्त साथी बनाउने कदम चालिहाल्न सक्दैन। प्रिय मित्र, तपाईँको जस्तै विचार, रुचि र चाहना भएको मान्छे यो संसारमा पक्कै कतै न कतै कुनै न कुनै कुनामा छ। हुन सक्छ ऊ पनि आफ्नो जस्तै विचार, रुचि र चाहना भएको एकजना साथीको लागि प्रतीक्षा गरिरहेको छ। यो एक खास स्वभाव हो मित्रताको, कि फरक सामाजिक पृष्ठभूमि भएका, फरक पुस्ता र फरक संस्कृतिका, लामो भौगोलिक दूरीमा बसोबास गर्ने दुई व्यक्तिहरू बीच मित्रता हुन सक्छ, अनि त्यही मित्रता उनीहरू बीचको तमाम भिन्नतालाई चिर्ने एकमात्र समानता हुनेछ। वास्तविक मित्रताको कुञ्जी एक अर्कासँग पारदर्शी र संवेदनशील हुनु हो। यसले तपाईँलाई मानिसहरूको भीड़बाट अलग गरी राख्ने, संकोचको त्यो पर्खालको उचाइलाई कम गर्ने काम गर्छ। आफ्नो जीवनमा तपाईँले बन्द गरिराख्नु भएको मित्रताको ढोका खोल्नुहोस्, जसले कसैलाई तपाईँको जीवनमा प्रवेश गर्न अनुमति दिन्छ। प्रिय मित्र, एउटा कुरा याद राख्नुहोस्, संसार अपरिचित मानिसहरूले होइन तर साँचो मित्रहरूको खोजी गरिरहेका मानिसहरूले भरिएको छ।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: म गायिका धनुषा घले तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
0: आफ्नो ध्यानलाई जाँच्नुहोस्। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा एउटा निकै कठिन प्रश्नका साथमा आएकी छु। ल सुन्नुहोस्, प्रश्न यस्तो छ। पछिल्लो पटक मानिसहरूले भरिएको कोठामा सायद कुनै पार्टीमा प्रवेश गर्दाको पल सम्झनुहोस् जहाँका धेरै जसो मानिसहरूलाई तपाईँले चिन्नु भएको थिएन। ल सम्झनुभयो, त्यसो भए मेरो प्रश्न छ, तपाईँ आफूले कसरी प्रतिक्रिया दिएको देख्नुहुन्छ? कोठाभरि आँखा घुमाउँदा तपाईँ के सोचिरहनु भएको थियो? मैले केही समय अघि आफ्ना केही साथीहरूलाई यो प्रश्न सोधेकी थिए र तीमध्ये दुई तीनजनाले स्वीकार गरे कि हो, त्यस्ता परिस्थितिहरूले उनीहरूलाई थोरै चिन्ता र डरले भर्ने गर्छन्। अरूहरू भने भीड़मा आफूले चिनेको कोही छ कि भनेर आँखा दौड़ाउँथे ताकि उनीहरू उसँग निर्थक्क भएर कुरा गर्न सकुन्। केही मानिसहरू अगाडि बढ़ेर परिचय गराउन चाहन्थे तर ठ्याक्कै के भन्ने भनेर थाहा नभएको डरले उनीहरू रोकिन्थे। यो हामी सबैले सामना गर्ने कुरा हो। हामी सोचिरहन्छौं कि मानिसहरूले हाम्रा बारेमा के सोच्नेछन्, कसैले हामीसँग कुरा गर्दैन कि भन्ने डर हामीलाई हुन्छ अनि चिन्ता र डरकै कारण हामी ती नयाँ मानिसहरूबाट पन्छिन्छौं जसलाई परमेश्वरले हामीसँग भेट गराउन चाहनु भएको हुन्छ। जब मानिसहरू आफूलाई अप्ठ्यारा सामाजिक परिस्थितिहरूमा पाउँछन् उनीहरू कहिलेकाहीँ आफ्नै भित्र मात्र हेर्ने अर्थात अन्तर्मुखी हुने बानी बसाल्छन् जसले केवल एक्लोपनलाई जन्म दिन्छ। तर परमेश्वर चाहनुहुन्छ कि हामी सधैँ बाहिर अरूका आवश्यकताहरूतर्फ हेरौं। फिलिपी 2:4 भन्छ, तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज तर अरूका हितलाई पनि हेर, तिमीहरूमा यस्तो मन होस् जो ख्रिस्ट येशूमा पनि थियो। ल त्यसो भए अरूप्रति उहाँको भावना र दृष्टिकोण कस्तो थियो त, विशेष गरी ती मानिसहरूप्रति जसलाई उहाँले कहिले भेट्नु भएको थिएन? यहुन्ना 17:18 देखाउँछ कि उहाँ आफ्ना वरिपरिका मानिसहरूका लागि प्रार्थना गर्नुभयो। त्यसपछि यहुन्ना 4:4 हामी देख्छौं कि येशूले कुराकानी शुरू गर्नुभयो र मानिसहरूलाई उनीहरूकै बारेमा प्रश्नहरू सोध्नुभयो। फेरि यहुन्ना 5:5 हामी देख्छौं कि येशूले उनीहरूका आवश्यकताहरू निहाल्नुभयो र ती आवश्यकताहरू पूरा गर्नुभयो। येशू आफ्नै भित्र मात्र हेर्ने व्यक्ति हुनुहुन्न थियो, उहाँ सधैँ बाहिर अरूतर्फ हेरिरहनुहुन्थ्यो विशेष गरी सामाजिक परिवेशमा। अनि यदि हामी उहाँ जस्तै बन्न चाहन्छौ भने उहाँले हामीलाई पनि त्यसै गर्न आग्रह गर्नुहुन्छ। लगभग कसैलाई पनि नचिनेको कोठामा छिर्नु, कोक र खाजा लिनु अनि मुस्कुराउँदै त्यसै गइरहेको अर्को व्यक्तिसँग कुराकानी शुरू गर्नु साहसको कुरा हो। कसलाई थाहा छ र त्यो व्यक्तिले पनि ठ्याक्कै तपाईँले जस्तै महसुस गरिरहेको हुन सक्छ। तर हेर्नुहोस्, यदि हामीसँग येशूको जस्तै दृष्टिकोण छ भने हामी उहाँको आत्मविश्वासका साथ अरूतर्फ हात बढ़ाउन सक्छौ। तपाईँसँग आत्मविश्वासको कमी हुन सक्छ तर उहाँसँग छैन। अनि यसरी तपाईँले महसुस गर्न थाल्नुहुन्छ कि हरेक नयाँ चिन्जान एउटा ईश्वरीय भेट हो। तपाईँलाई थाहा छ त्यो सत्य हो, किनकि परमेश्वर हामीले भेट्ने व्यक्तिमा काम गर्दै हुनुहुन्छ। उहाँ काम गरिसक्नु भएको छ र परमेश्वर हामी भित्र पनि काम गर्दै हुनुहुन्छ। यसरी परमेश्वरका दुईवटा सृजनाहरू एकअर्काको सम्पर्कमा आउँछन्। जब हामी यस दृष्टिकोणका साथ नयाँ मानिसहरू कहाँ पुग्छौं, हामी आफ्नो एक्लोपन भन्दा पारी एउटा साहसी कदम चालिरहेका हुन्छौं। त्यसैले आज येशूको जस्तै दृष्टिकोण राख्नुहोस्, विशेष गरी जब तपाईँ आफूले नचिनेका मानिसहरूले भरिएको कोठामा छिर्नुहुन्छ। सोच्नुहोस्, उहाँले के गर्नुहुन्थ्यो होला जब तपाईँ त्यो कोठामा प्रवेश गर्नुहुन्छ? मनमनै सोच्नुहोस्, म यहाँ कोसँग जोडिन सक्छु, कसलाई अलिकति मित्रवत कुराकानीको खाँचो परेको जस्तो देखिन्छ, म कसरी यस कोठाको कुनै व्यक्तिलाई ख्रिस्टको प्रेम देखाउन सक्छु? हे प्रभु, मलाई राम्रा प्रश्नहरू सोध्न र कुराकानीको ध्यान ममा होइन उनीहरूमा केन्द्रित राख्न मदत गर्नुहोस्। मेरा डर र हिचकिचाटहरू हटाउनुहोस् र तपाईँको प्रेमले अरूलाई छुनका लागि अहिले यही कोठामा तपाईँको योजनामा सहमति हुन मलाई मदत गर्नुहोस्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्युज एफएम 105.1
1: सुन्नु न बजे कोटा
2: सामान नभेटेर बेपत्ता
1: होइन सामान चाहिँ के चार ल्याएको
2: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
1: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छँदै छ नि
2: कहाँ छ यो
1: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
3: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
4: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9851074236 9851074236
4: र फोन नम्बर 01513010 छ 01513010 छ
3: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
2: ल है ल घरियासी सामान एउटै छातामुनि पाइन्छ ठ्याक्कै पारेर
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
6: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
5: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
6: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
5: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
6: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
8: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
3: इमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ इमाडोल ज्वेलर्स इमाडोल कृष्ण मन्दिर चोक ललितपुर
4: प्रोप्राइटर सानु सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38
10: बाइबल सम्बन्धी प्रश्नोत्तरको कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब सुन्न नभुल्नुहोला प्रत्येक आइतबार बिहान 11 बजेदेखि 12 बजेसम्म कुमार अब्राहमको साथमा
11: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस
12: हरेक किसिमका छपाईहरू एउटै छानामुनि
13: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस् हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ सेवाको लागि सम्पर्क
11: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड गल्कुपाखा 29 थमेल काठमाडौँ
12: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ
13: फोन नम्बर 40225444
11: र 40225724
14: गाउन भाडामा
15: गाउन भाडामा
14: हे गाउन भाडामा
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
15: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841768602 9841768602
16: र 9818251240 9818251240

0: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: गुड न्यूज एफएम 105.1।
6: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।

0: जयमसी नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमलाई सुनेर हेरेर बस्नु भएको सम्पूर्ण श्रोता दर्शक मित्रमा कार्यक्रम नारी आवाज फिमेल भोइस लिएर म ज्ञान उपस्थित भइसकेको छु र प्राविधिकमा सुजन र विजयजी हुनुहुन्छ र नारी आवाज चाहिँ तपाईँले गुड न्यूज एफएमको प्रसारणमा सुन्दै हेर्दै आइरहनु भएको छ र आइतबारको दिन चाहिँ हामी लाइभ तपाईँहरूसँग कुराकानी गर्ने गर्दछौ र यसको प्रसारणहरू चाहिँ तपाईँले पुनः प्रसारण शनिबार दिन पनि सुन्न सक्नुहुनेछ र युट्युब च्यानलहरूमा चाहिँ तपाईँहरूले चाहिँ जुनसुकै समयमा पनि तपाईँहरूलाई पाइक पर्दा सुन्न हेर्न सक्नुहुनेछ र फेसबुकमा पनि छौँ हामी तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ र नारी आवासमा हामी नारीलाई अलिकति विशेष रूपमा चाहिँ परमेश्वरको महिमाको निम्ति हामी छौँ है तपाईँहरूले पनि आफ्नो भूमिकालाई नबिर्सिनुहोस् है भनेर झगझगाउँदै आइरहेका छौँ विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्दै पनि आइरहेकी छु मैले मलाई आशा छ तपाईँहरू नारी पुरुष दुवैले यो कार्यक्रमलाई हेरेर सुनेर साथ दिइरहनु भएको छ किन भन्दाखेरि चाहिँ हामीले यो कार्यक्रममा भन्दै पनि आइरहेका छौँ जस्तै हेरिरहनु भएको छ सुनिरहनु भएको छ तपाईँहरूलाई थाहा पनि छ एउटा नारी अथवा पुरुष यो संसारमा आउनको लागि नारी र पुरुष दुवैजनालाई परमेश्वरले एउटा मेडिएटरको रूपमा प्रयोग गरिरहनु भएको छ अथवा भनौ उहाँले चाहिँ सृष्टि गर्नुभएको छ र त्यत्तिकै प्रेम परमेश्वरले नारी र पुरुषलाई गर्दै पनि आइरहनु भएको छ हाम्रो आफ्नो भूमिका छ तर हामी नारीहरू चाहिँ अलिकति व्यस्त हुन्छौ अलिकति हराइरहेका हुन्छौं त्यो कारणले गर्दा नहराउ है भन्नको लागि झगझगाउनको लागि हामीले यस कार्यक्रममा उत्साह दिँदै पनि आइरहेका छौं आज पनि म एक्लै आएको छैन मैले एकजना पाहुनालाई निम्ताएकी छु र उहाँको विषयमा अलिकति म तपाईँहरूको बीचमा भन्न चाहन्छु उहाँ चाहिँ नेम ज्ञानेश्वर मण्डलीको एउटा सक्रिय सदस्य हुनुहुन्छ लामो समयदेखि चाहिँ उहाँले चाहिँ त्यही नै सेवकाई गरिरहनु भएको र उहाँलाई म ढिला नगरिकन परिचय गर्न चाहन्छु र उहाँको नाम र मेरो नाम एकदमै मिल्दोजुल्दो नै छ भन्नुपर्छ सेम नै छ भन्न चाहन्छु म एकदमै खुसी पनि छु उहाँसँग आज हामी कुराकानी गर्दैछौ र उहाँ भन्ने बित्तिकै तपाईँहरूलाई अलिकति गेस पनि गर्नुभएको छ होला उहाँ चाहिँ ज्ञानु थापा मगर हुनुहुन्छ र उहाँको संघर्ष सफलता आजसम्मको जति पनि परमेश्वरमा हिराएका कुराहरू छन् भोगाएका कुराहरू छन् उहाँको व्यक्तिगत कुराहरू छन् होइन पारिवारिक कुराहरू छन् सामाजिक कुराहरू छन् ती कुराहरूलाई आज हामी उजागर गर्ने प्रयास गर्नेछौँ अथवा तपाईँहरूको समक्ष प्रस्तुत गर्ने जमर्को गर्नेछौँ आशा छ तपाईँहरू एकदमै आश्वासित हुनुहुनेछ ढिला नगरिकन उहाँलाई म स्वागत गर्न चाहन्छु ज्ञानेजी यहाँलाई एकदम स्वागत छ गयमसी हजुर आरामै हुनुहुन्छ
1: आरामै छु
0: हजुर केमा व्यस्त हुनुहुन्छ हिजो आज
1: हिजो म यस्तै सेवा सङ्गतिमा अनि भर्खरै दुई तिन दिनको व्यापार नि गर्न
0: व्यापार पनि गरिरहनु भएको छ हजुर व्यवसायमा चाहिँ तपाईँ हिजो आज लागिरहनु भएको छ हजुर अहिले रिसेन्टली अहिलेका कुराकानी त हामीले गऱ्यौँ नै होइन त्यो कारणले गर्दा हामी अलिकति अगाडिका कुराकानीहरू गर्नेछौँ अहिलेका कुराकानी गर्नलाई पहिलाका कुराकानीहरू गर्नु एकदमै आवश्यक पनि छ होइन त्यो कारणले गर्दा ज्ञानुजी तपाईँ कुन ठाउँमा जन्मिनुभयो तपाईँको बाल्यकाल कस्तो रह्यो र प्रभुलाई कसरी पाउनुभयो अलिकति छोटकरीमा हामीलाई बताइदिनुहोस् न
1: म चाहिँ सिन्धुपाल्चोकमा जन्मेको हो सिन्धुपाल्चोक यो कुनचोक हो पोखरे मेरो जन्म घर चाहिँ अनि बाल्यकाल चाहिँ त्यस्तै ठिकै भन्नु पर्छ अब एउटा सामान्य परिवार थियो होइन बुबा चाहिँ जागिरी हुनुहुन्थ्यो अनि आमा चाहिँ घरमै हुनुहुन्थ्यो अनि त्यहाँनेरि हामी चाहिँ त्यहाँ थियौँ हामी पहिला चाहिँ तिन दिदी बहिनी थियौँ अनि त्यस्तै गर्दै अलि पछि पछि भाइ बहिनीहरू अरू चाहिँ अलि पछि भयो अनि हामी बहिनीहरू म चाहिँ पढेको छैन अनि यत्तिकै अब भनौँ न दुःख थियो गाउँघरमा पनि दुःखै थियो अनि यत्तिकै अब बढ्दै हुर्किँदै गइयो अनि त्यहाँबाट अब यता काठमाडौँ आउनुलाई साथीहरूसँग यता आइयो
0: तपाईँ कति उमेरमा चाहिँ काठमाडौँ आउनुभयो
1: त्यस्तै 19 वर्ष थिएँ होइन
0: 19 वर्षको उमेरमा तपाईँ परिवारको सहमतिमा परिवारहरूसँग सरसल्लाहसहित काठमाडौँ आउनुभयो
1: हजुर
0: काठमाडौँ आउन मन लाग्यो भन्नुभयो हजुरले जस्तो बाल्यकाल त्यही नै बितिरहेको थियो परिवार हुनुहुन्थ्यो सबै कुरा सबैजना हुनुहुन्थ्यो हुन त सबैको रहरको सहर काठमाडौँ नै छ होइन कतिजनाको कामको सिलसिलामा आउनुभयो कि के गर्नको लागि आउनुभयो
1: म यत्तिकै पहिला त अब त्यति बेर त लोथुरमा एकदम लाठी जस्तो थिएँ होइन, अनि सबैजना अब हाम्रो गाउँको चाहिँ दिदी बहिनीहरू सबैजना आउने, अनि सबैजना नेपाल भन्थे, नेपाल भने कस्तो लगाउने अनि अब नपढेको मान्छे पनि अनि त्यस्तो भनेको भएर अनि हामी पनि जान पायौँ हुन्थ्यौँ नि कस्तो होला त्यो नेपाल भन्थ्यौँ, अनि बुवाहरू पनि जागिरे भएर चाहिँ एक एक वर्ष घर जानुहुन्थ्यो, अनि कहाँ अरूहरूले चाहिँ अनि ऊ नेपालबाट आए फलाना भन्थे, अनि ए हामी पनि त्यो नेपाल जान पाए हुन्थ्यो भनेर चाहिँ रहर थियो एउटा
0: रहरको सहर। तपाईँ 19 वर्षको उमेरमा काठमाडौँ आउनुभयो, केही समय घुमेर फर्किनु भयो कि त्यस पछाडि काठमाडौँमै रहनुभयो?
1: एकचोटि म आए, म त्यस्तै हजुरआमा बिरामी भएर आएको थिएँ, त्यति बेर चाहिँ म कति वर्ष थिएँ थाहा थिएन, अनि सोझी बिरामी बसेको थियो, अनि त्यति बेर आउँदा चाहिँ मलाई एउटै रमाइलो लाग्यो कि गाउँघर अँधेरो बसेँ, यहाँ त बेलुका यसो हेर्दा उज्यालो होइन, अनि मनि यस्तै बस्नु पाए हुन्थ्यो जस्तो लाग्थ्यो, अनि पछि आएको ठुलो भएपछि।
0: हजुरआमा यतै हुनुहुन्थ्यो त्यो समयमा तपाईँ यता आउनुभयो?
1: हजुरआमा घरमै हुनुहुन्थ्यो,
0: यता लिएर आउनुभयो तपाईँ आउनुभयो। तपाईँले भन्नुभयो गाउँ घरबाट सहरमा आउँदै गर्दा उखु झिलिमिलीको त्यो रमाइलो भनेर आउनुभयो, जब तपाईँ पछि काठमाडौँ नै बस्ने भनेर आउनुभयो जुन तपाईँले गाउँ देख्नु भएको थियो अलिकति बत्तीबाट होइन, त्यो अहिले त बत्ती पुगिसकेको छ होला, त्यो समयको कुरा गर्दैछौ, अब जे जस्तो भए पनि अलिकति अगाडिका कुराकानी गर्दैछौ हामी होइन। तपाईँ गाउँबाट त्यो अँध्यारो अथवा कतिवटा असुविधा भनौँ त्यो गाउँभन्दा सहर फरक देखेको कारणले गर्दा तपाईँ आकर्षित हुनुहुन्थ्यो आउनुभयो, अनि पछि आइसके पछाडि चाहिँ कस्तो लाग्यो, तपाईँले सोचेको जस्तो रहेछ सहर?
1: आइसकेपछि त म त्यति बेर पनि म बस्ने गरेर आएको चाहिँ होइन, अनि आई अनि दिदीको के अरे बुवा ठुलबुवाको छोरीहरूसँग बस्दै यता जोरपाटीबाट चाहिँ अनि बस्दै आएको थिएँ, अनि आएपछि यत्तिकै साथीभाइसँग त्यो अल्लरी बल्लरे हो कि म अलि केही पनि नबुझ्ने थिएँ कि, जे भने नि ए भनेर भन्ने खाले जस्तो थियो,
0: जाउँ भनेपछि जाउँ
1: अनि जाउँ भन्दा भन्दा चाहिँ अब भनौँ न त्यति बेलै त्यति बेलै चाहिँ अनि एकजना साथीसँग हिँडेपछि जे होस् हिँडे भयो के, त्यति बेर चाहिँ हामी घुम्न भनेर निस्केको अर्कै ठाउँमा गयौँ के, ऊ जुन साथी चाहिँ अब भनौँ न हिँडेर छ, अनि म उसँगै जाँदाखेरि चाहिँ म फेरि घर फर्किन मिलेन कि।
0: भन्नु खोज्नु भएको मतलब चाहिँ जस्तो तपाईँ आउनुभयो कामको लागि आउनुभयो, त्यस पछाडि तपाईँ साथीको लही लहीमा जाँदाखेरि चाहिँ त्यस्तो ठाउँमा पुग्नुभयो जहाँ चाहिँ तपाईँ अब घर फर्केर जानुभन्दा त्यही नै घरजम गरेर बस्नुभयो, यसलाई विवाह भन्न मिल्छ?
1: त्यस्तै भनौँ न अब जुन त्यो साथीलाई त्यो अर्को उसको भनौँ केटाले लग्यो, लगेपछि त्यही उसकै केटाको साथीसँग चाहिँ फेरि म बसेँ होइन, उनीहरूले चाहिँ त जानु हुँदैन तँलाई त अब पुलिसले लैजान्छ यस्तो भनेपछि त हो मलाई लगिहाल्छ भनेर म डर फर्किनँ कि।
0: त्यस पछाडि तपाईँको सहमति थियो कि असहमति नै तपाईँहरू त्यसै लाग्यो तपाईँलाई विवाह?
1: त्यस्तो भनेपछि अब सबैजनाले सम्झाउँदा होइन अब यस्तो हो त जानु मिल्दैन भनेपछि त त्यहाँ मर्नुभन्दा त किन जानु भन्ने डर नै, त्यो बेला म चाहिँ फर्केर बोलेको भए चाहिँ म फेरि फर्किन पाउँथेँ, त्यो दिनको सानो गल्तीले जिन्दगीभरि चाहिँ कस्तो पछुतो लागिरहन्छ कि मलाई
0: के लाग्छ। साथी सही हुनुपर्दो रहेछ अथवा साथीको कारणले, साथी कति महत्वपूर्ण रहेछ जीवनमा?
1: कति कुरामा एकदम महत्वपूर्ण छ, कति कुरामा चाहिँ चिन्न सकेन भने चाहिँ जिन्दगी
0: असल साथी भइदिएन भने जिन्दगी जता पनि मोडिन
1: सक्छ।
0: तपाईँको साथीको कारणले गर्दा तपाईँ एउटा भनौँ न त्यति धेरै ज्ञान नभएको, के गर्दा के हुन्छ भन्ने कुरा थाहा नभएको, कसैले तैँले यहाँबाट गइस् भने चाहिँ यस्तो हुन्छ भन्ने खालको कुरा पर्यो, तपाईँ त्यो समयमा चाहिँ बाध्यतावश त्यही नै बस्न थाल्नुभयो, त्यस पछाडि घरजम गर्नुभयो त्यहाँ। काठमाडौँको बसाई त्यो समयमा कस्तो रह्यो अनि कसरी चाहिँ तपाईँले प्रभुलाई पाउनुभयो, कस्तो कस्तो अवस्था भयो त्यो समयमा?
1: अनि त्यहाँबाट चाहिँ अब मेरो दुःखको दिन सुरु भयो होइन, त्यो बेला मैले कल्पना गरेको थिएन कि, सोचेकै थिएन, त्यो बेला चाहिँ मैले त्यो सम्झेँ भने अहिले पनि म कस्तो उयो लाग्छ क्या, डर लाग्छ त्यो फर्केर हेर्दाखेरि अहिले। त्यो बेलामा चाहिँ अनि जुन बिहे गरेर गएपछि चाहिँ अब त्यही एक डेढ महिना जस्तो चाहिँ राम्रो भयो होइन, त्यहाँपछि चाहिँ अनि दिनकै त्यस्तै त हो नि, त्यो कुटै पिटै खानुपर्ने, कस्तो नराम्रो नराम्रो शब्दहरू बोल्नुपर्ने, हामी चाहिँ अब गाउँमा बसे पनि हामीले नराम्रो शब्द बोलेको थिएनौँ, अब हामी आमा तिनजना दिदी बहिनी बस्दाखेरि त्यति नराम्रो बोल्ने मान्छेहरू थिएन, बाहिर हामी घुम्दैन थियौँ, अनि यहाँ आएर त्यस्तो बोलीहरू सुन्दा त यस्तो मलाई कस्तो हुने क्या, त्यो अशान्ति मात्रै होइन यो त्यो दिमागै कस्तो हुने क्या, यस्तो नराम्रो कहिले नबोलेको कुरा सुन्नु पर्ने, कहिले नसुने कुरा बोल्दो रहेछ भनेर एकदमै नराम्रो लाग्थ्यो। अनि पछि चाहिँ एकदम नराम्रोसँग भनौँ न त्यस्तो
0: तपाईँहरूको सम्बन्ध बिस्तारै टिसिँदै गयो, नराम्रो हुँदै गयो। तपाईँले सोच्नु भएको थियो विवाह गर्दै गर्दा उहाँहरूले यो व्यक्तिसँग तेरो लागि ठिक छ भनेर साथीहरूले भनिँदै गर्दाखेरि त्यो समयमा डर लागेको थियो यो व्यक्ति कस्तो हुन्छ के पर्छ बोलुन् कि भन्ने केही थियो तपाईँलाई कि होइन होस् अब भन्ने खालको थियो?
1: त्यतिखेर त्यस्तो सम्झना थिएन कि, त्यो मलाई
0: राम्रै होला भन्ने,
1: अब यही त होला नि, अब जे भयो नि अब त्यहाँ गएर अब नराम्रो हुनुभन्दा त अब के अन्त भन्ने हुन्थ्यो कि, मलाई त्यो मान्छे राम्रो होला यो जिन्दै जाला भन्ने यतिको सोचै थिएन कि मसँग, त्यति चाहिँ
0: ठुलो उमेरको पनि हुनुहुन्थ्यो,
1: सोच त अलिकति नआउने कि, त्यो बिहे गरेपछि यस्तो उस्तो हुनुपर्छ भन्ने त त्यो त मलाई थाहा नै छैन कि, त्यो आफै हुन्छ होला भन्नु थान्थ्यो कि,
0: आफै हुन्छ होला भन्नु थाल्नुभयो। अब सहरमा आउनुभयो, अलिकति लाइफ जीवन अलिकति परिवर्तन पनि होला, सोचेको भन्दा सहज पनि होला भन्ने पनि सोच्नुभयो होला होइन? त्यो कति समयसम्म उहाँसँग रहनुभयो तपाईँ?
1: कति समयसम्म भन्दाखेरि त्यस्तै तिन वर्षसम्म
0: रहनुभयो। त्यस पछाडि तपाईँले सक्नु भएन सँगै बस्नलाई,
1: त्यहाँ पछि मैले त्यहाँ पछि तिन वर्ष रहँदै जाँदा बाबु भयो होइन, अब बाबु भएपछि अनि दुई वर्ष जति भएपछि चाहिँ धेरै म चाहिँ जतिपल्ट ऊ गरे कुटे पनि त्यहाँ चुलाएर भन्ने त्यस्तो थिएँ। अनि दिनको मैले चाहिँ त्यो बिहानदेखि 11-12 बजीसम्म चाहिँ कहिले 9-10 चोटि कुटाएको हुन् कि, जतिखेर देखेँ अनि बाटो के निस्केछ अनि भेट्यो भने लैजाइयो भनेर भन्ने खाले कि, अनि त्यस्तो भनेपछि मलाई कस्तो पिर लाग्थ्यो, अनि म चाहिँ कहाँ होला त्यसको उपाय भन्ने, त्यो बेलामा म बिचमा चाहिँ अब म चाहिँ केही अब हुन्छ नि आत्महत्या गर्ने जस्तो, अब आमा बुवा नभएपछि होइन मैले कोही भेट्न पनि सकिनँ नि त, म आफ्नो मैले बुद्धि बिगारेँ अब म कसरी जानु भनेर मैले आमा बुवा कोहीसँग पनि सम्पर्क राखेन, अनि जहिले पनि अब त्यस्तै शब्दहरू नि मारेर नालीमा हाल्छु भन्ने हुन्थ्यो, अनि ओहो झन् होला भनेर झन् डराउँथे नि म चाहिँ, अनि झनै डराउँथे, अनि त्यस्तो हुँदै हुँदै जाँदाखेरि चाहिँ पछि त्यो बाबुलाई बाबु पाउने बेलामा हस्पिटलमा छोडेपछि चाहिँ त्यति बेला म उसँग बसेँ, त्यस्तै 1.5 वर्ष जस्तो भएको थियो होला, अनि त्यहाँ बेलादेखि चाहिँ मलाई अनि अब चाहिँ हुने रहेनछ भन्ने आएको थियो, अनि पछि त्यस्तै गर्दा अनि अब बाबुहरूमा चाहिँ अब के गरी मर्ने त मर्ने उपाय चाहिँ कस्तो होला भनेर भन्थे, अनि हाम्रो अनि मैले चाहिँ त्यस्तो जे होस् हाम्रो भन्दा उता चाहिँ पसल थियो, अनि त्यो बिस हो कि के भन्छ नि त्यो मेटसी त्यस्तो पाउँथे, ल्याएर खोपमा राखेँ, यसो बाबुलाई हेर्दाखेरि अनि मलाई चाहिँ अब दुईजनाले खाने, म मऱ्यो भने ऊ मरेन भने उसलाई गाह्रो, अब ऊ मऱ्यो भने म मरेन भने मलाई गाह्रो, अब नहाने भनेर फेरि त्यो मिल्काएँ होइन मिल्काएँ, अनि फेरि त्यहाँबाट फेरि हुँदै गएँ फेरि, अनि पछि फेरि लिएर आएँ, अनि ल्याएर अनि यसरी पछि अनि बाबुलाई हेरी त्यो औषधीलाई हेरी म आफै पनि भएँ होइन, अब म जस्तो दुःख पाएँ नि यो चाहिँ यति नर्कको जीवन भने चाहिँ त्यो होला जस्तो लाग्छ त्यति बेर पनि, अनि मैले चाहिँ त्यति बेर भन्था नि यतिको जीवन त काट्यो भने सहन सक्यो भने केही न केही उपाय काहीँ न काहीँ चाहिँ होला, म चाहिँ यसलाई चाहिँ खाँदै खान्न भने म चाहिँ मिल्काएँ के, अनि मिल्काएपछि अनि त्यहाँबाट पछि बिस्तारै अनि अब विदेश गएको के अरे होइन विदेश गएको उसको आमा बुवाहरू बोलाएर गएँ, त्यहाँपछि अनि म बस्दै गरेँ, अनि बस्दै गरेपछि फेरि 2 वर्ष त्यस्तै 1.5 वर्षमा कति फर्केर आउँदाखेरि अनि घर गएपछि गएको भएको
0: ए उहाँ चाहिँ घर गइसके पछाडि तपाईँ चाहिँ एक्लै हुनुभयो?
1: एक्लै त एक्लै त्यही 2 वर्ष जति त बस्यो, पछि त बसेन एक्लै एक्लै नै
0: हो। कति वर्ष जतिको हुनुहुन्थ्यो त्यो टाइममा बच्चा हुँदाखेरि?
1: बच्चा हुँदा म त्यस्तै 21-22 वर्षले
0: त्यो खालको समस्याहरू नसोचेको समस्या आयो परिवारबाट, अब परिवारमा गएर भन्ने ठाउँ पनि भएन नि त होइन, तपाईँ सोधेर नगर्नु भएको त्यो हिम्मत आएन, सोध्न नमिल्ने त होइन हिम्मत आएन,
1: त्यो बुद्धि नै थिएन क्या, त्यो डर मात्रै हुने अब त्यस्तो हुन्थ्यो नि।
0: हजुर, एउटा बच्चाको प्रेमले आमालाई मृत्युबाट रोक्यो होइन, त्यस पछाडि तपाईँले आफै नै छुट्टै नै सुरु गर्नुभयो?
1: त्यहाँबाट अनि म त्यो ठाउँबाट जुन बसेको ठाउँबाट म अर्को ठाउँ सरेँ, अर्को ठाउँमा सरेपछि त्यहीँ बस्नु जाल चाहिँ म के गर्ने होला कसो गर्ने होला जस्तो लाग्ने क्या, त्यो बसेको ठाउँले नि एउटा चाहिँ ओ मेरो यही हो अब भन्ने जस्तो हुन्थ्यो। त्यहाँबाट फेरि म एक सर्नु पर्यो, अनि सरेर गएपछि अनि त्यहाँ जाँदा नि मलाई यति गाह्रो भयो कि सामान लगाएर हालेको सामान चाहिँ फेरि तल झार्दैछ क्या राति मान्छेले हुँदैन भनेर, जुन अर्को मान्छे बस्छु भनेर मेरो चाहिँ तल झार्दैछ। राति सात आठ बजे थियो, बच्चा सानो थियो, त्यो त यत्रो थियो, यत्रो बाल्टी बोकेर हल्लिँदै हिँड्थ्यो। अनि हामी त्यहीँ बस्यौँ, अनि हामी कहाँ जाने होला भनेर चाहिँ आमा छोरा भन्यो, त्यो छोरोले त के भन्नु, अनि ऊ चाहिँ हेर्थ्यो टुलटुल, अनि म चाहिँ कहाँ जाने होला भन्थ्यौँ। अनि
0: तपाईँलाई त्यहाँ बस्नु नदिनेको कारण एउटा एकल महिला तपाईँ एउटा बच्चा सानो भनेर हो कि
1: त्यति होला, पैसा तिर्न सक्दैन भनेर होला,
0: त्यो समयमा तपाईँ कसरी गुजारा गर्नुहुन्थ्यो बच्चालाई आफ्नो लागि?
1: घरको काम गर्थ्यो,
0: घरको काम गर्नु, बोकेर जानुहुन्थ्यो,
1: बोकेर सँगै जाने, अनि अझै सानो हुँदा त उनीहरूले नै हेरिदिनुहुन्थ्यो, अनि पछि चाहिँ सँगसँगै बोकेर लाने, अनि उहाँहरूले खानाहरू दिने गर्नुहुन्थ्यो, अनि पछि अनि त्यस्तो गर्नुहुन्थ्यो। अनि त्यस्तो गर्दै जाँदाखेरि बच्चा अलिक ठुलो भयो भने सँगसँगै लिएर हिँड्न सजिलो भयो।
0: जस्तो तपाईँहरू छुट्नु भयो भने पछि उहाँले कुनै खोजी गर्ने अथवा सम्पर्क हुने सँगै बसौँ भन्ने त्यस्तो केही भयो कि? स्वाट छोडेपछि छोडेको छोडे भयो, तपाईँहरूको
1: छोडेको छोरी भयो, ट्रेनबाट छोडेको छोरी भयो भन्थे। अरूले त अब यस्तो सोधी खोधी गर्छ भने त्यो अब मलाई त्यो उनै भइसकेको थियो कि, पहिल्यै धेरै गाह्रो
0: उहाँको विषयमा थाहा थियो, तपाईँलाई कहाँको हुनुहुन्छ, के हुनुहुन्छ, परिवार कस्तो छ भन्ने कुरा थाहा थियो?
1: त्योसँग केही थाहा थिएन कि, त्यो त सोध्दा नसोध्ने भने म कस्तो थिएँ होला जस्तो लाग्छ कि, एकदम सुन्ने क्या अहिले सम्झिएर त्यो बेलामा।
0: अहिले तपाईँ सुन्ने हुनुहुन्न,
1: अहिले त छैन, अहिले त छैन,
0: अहिले त धेरै कुरा नै सिकिसक्नु भएको छ होइन। अब सजिलो कुरा त पक्कै पनि होइन, सुन्दा फेरि राम्रो कुरा रमाइलो कुरा पनि होइन, र पनि तपाईँले जुन भोगेर आउनु भएको छ त्यसलाई पार गर्नुभएको छ नि त होइन अहिले चाहिँ। अनि त्यस पछाडि बस्दै जाँदा फेरि कसरी प्रौला पाउनुभयो, कहिले पनि प्रौला पाउनुभयो?
1: त्यस्तरी बस्दै जाँदा त्यो जुन मलाई त्यो सामान त्यहाँबाट मिल्काइदिएको थियो नि, त्यहाँबाट फेरि म राति चाहिँ अर्को एउटा त्यतातिर आइरहने दिदी हुनुहुन्थ्यो, त्यहाँ गएँ म,
0: त्यहाँ गएर
1: त्यहाँ उहाँको रुम चाहिँ पल्लो चोकमा थियो, अनि मलाई यस्तो यस्तो गर्यो, म के गर्ने होला भनेर मैले उहाँ भने गर, अनि भनेपछि अनि अब के गर्नु भनेर भन्नुभयो, अनि त्यहाँ जस्ताको छापो थियो, अनि त्यहाँ लगेर सामान राखेँ, अनि राखेपछि अनि त्यो दिन उहाँकै कोठामा बसेँ म, बस्न त अब भनेर भन्नुभयो, अनि त्यहाँ बसेँ, त्यहाँ बसेपछि त्यहाँ तल फेरि टहरा नै हालिरहेछ, अनि त्यहाँ बसेँ, त्यहाँ बस्नु जाँदा माथिहरू चाहिँ टहरा थियो, मुनिहरू चाहिँ अरू पनि बसेको थियो, अनि त्यहाँ जाँदाखेरि चाहिँ त्यो एकजना दिदी चाहिँ चर्च जानु हुँदो रहेछ, अनि भन्न चाहिँ अब मलाई पनि भन्नुभयो होला, मलाई दिदी दिमागमै छेनी थिएन त्यति बेर त, म उल्कै एकहरू थियो होला नि नबुझ्दाखेरि त, अनि त्यहाँबाट अनि उहाँले भन्नुभयो होला, मैले त केही बुझ्दैन थिएँ, अनि बाबुलाई म चाहिँ घरमा छोडेर जान्थेँ, त्यो बेला बाबु अलिक सानै थियो, अनि छोडेर जान्थेँ, अब कहिले 11-12 बज्थ्यो त्यति बेरसम्म, अब त्यही त भोकाले बस्दो, अब आमा आउँछ भने बाटोमा हेरिबस्दो, अनि त्यति बेर चाहिँ त्यो दिदीले हेर्नुभयो होला। अनि एक दिन चाहिँ शनिबार थियो, शनिबार म चाहिँ काममा गएको थिएँ, उहाँ आएर अनि बाबुलाई सँगै लिएर जानुपर्छ, अनि लिएर जानुभएको, अनि अब त्यहाँ घरमा चाहिँ केही नहार नहाई बस्न पाउनु र उहाँसँग हिँड्दाखेरि चाहिँ अब भुरा त हो होइन, अनि उहाँले चाहिँ अब त्यस्तो फुटीहरू बिस्कुटहरू किनिदिनु भएछ कि। त्यति बेर फेरि म बिरामी भएर भर्खर उठेको थिएँ, हामीसँग कतिपल्ट त अब बाबुले मलाई एक पुरै बिस्कुट दिनु भन्दा नि म कुटेर सुताउँथेँ, एक हप्तासम्म हामी केही नहाई पनि बस्नु पर्थ्यो कि त्यति बेर चाहिँ, अनि त्यस्तै बेला थियो त्यति बेर, अनि दिदीले लिएर जानुभएको, अनि उसले चाहिँ अलिअलि खाना पाएपछि अनि गर्छ, अनि अर्को हप्ता नि त्यो शनिबार आएपछि ऊ आफै बोलाउनु गर्छ दिदीलाई, अनि त्यसो गरेर
0: अलिक ठुलो भइसक्यो कि बाबु चाहिँ,
1: अलि ठुलो तर सँगै लिएर हिँड्न नि पर्दैन थियो, अलि ठुलै भइसकेको थियो, स्कुल चाहिँ जाँदैन थियो कि त्यति बेर, जान लागिसकेको थियो, स्कुल जान्थ्यो होला, अनि शनिबार अनि गएर बोलाउँदो रहेछ, उही ढोका कुरेर बस्दो रहेछ, अनि त्यसो गरेर लाँदाखेरि एकचोटि चाहिँ उहाँले आफूसँगै राख्नुभएछ, अर्कोचोटि चाहिँ सन्डे क्लासमा पठाउनु भएछ उहाँले, अनि त्यसो गर्दै जाँदा ऊ दुई तिन
0: लानुभयो
1: त्यो अहिलेसम्म थाहा छैन, त्यो दिदीलाई नि अहिले भेटिँदैन के, भक्तपुर कि कता भन्नुहुन्थ्यो भन्न चाहिँ। अनि मैले बाबुलाई अस्तितिर सोधेको नि, थाहा छैन म सानै थिएँ, कता हो कता ओह्राल ओह्राल गएको थियो भनेर भन्थ्यो। अनि उहाँ दिदीले अनि अर्को शनिबार जाँदाखेरि लिएर जानुभएछ र माथि राखिदिनुभएछ। अनि त्यति बेर ऊ गयो, तिन चार महिना जति गएछ, मलाई पनि बच्चा हरायो भन्ने डर नहुने हो नि त, दिदी लयो भनेर म छोडिदिन्थे।
0: तपाईँ जानु हुँदैन थियो, तपाईँलाई सजिलो भयो काममा जाँदा बच्चालाई हेरिदिनु,
1: धेरै सजिलो। अनि म चाहिँ त्यसो गरेर अनि म काममा जान्थेँ, अनि ऊ घर आउँथे, अनि उसकै खुसी हुने क्या त्यो दिन, त्यो एकदम खुसी हुने। अनि किन खानु पारो होला भन्ठान्थे कि म चाहिँ, अनि त्यसो भन्ठान्थे। अनि त्यसो गर्दै गर्दै जाँदाखेरि झनै तिन चार महिना गयो, ऊ तिन चार महिना पाँच छ महिना जस्तो गएपछि त्यहाँबाट फेरि म अर्को ठाउँ सर्नु पर्ने भयो। अनि अर्को ठाउँ सरे, त्यहाँ चाहिँ पानीहरू चुहिएर के भएर चाहिँ त्यहाँबाट अर्को ठाउँ सरे। अर्को ठाउँ सर्दाखेरि चाहिँ त्यहाँनेरि गएर चाहिँ अब आमा छोरा त हो, अनि मनिकाहरूको काम गरेर आउँथे, अनि बाबुलाई सँगसँगै स्कुलबाट लैजान्थे। अनि एउटा बारदेल जस्तो पुरानो घरमा बस्थ्यौँ, अनि त्यहाँ बसेर अनि यस्तो अब हुन्छ नि बेलुकाखेरि त जताततै हेर्न मन लाग्ने, अनि हेर्दाखेरि चाहिँ त्यो एउटा घरमा चाहिँ यस्तो लट्ठी राखेर घर बनाएर छ, त्यो बेलामा त लट्ठी मलाई त। अनि मैले भने सङ्गम, मेरो छोराको नाम चाहिँ सङ्गम, अनि सङ्गम सङ्गम यहाँ आइज न, किन मम्मी भने, अनि किन सबै घर चाहिँ यत्रो सर्पो के बना हुन्थ्यो, कोहीको घरमा रुख बना हुन्थ्यो, यो घरमा चाहिँ लट्ठी राखेर होइन दुईटा लट्ठी, कस्तो कस्तो मान्छेको सोच भने मैले। अनि होइन नि मम्मी त्यो त होइन, त्यो चाहिँ त्यो क्रिस्चियनहरूको चाहिँ चिन्ह हो, उहाँ चाहिँ हाम्रो पाप चाहिँ बोकेर अनि त्यहाँनिर चाहिँ क्रुसमा जानुभएको रे भनेर हामीलाई त्यो सन्डे क्लासमा भनेको थियो भनेर भरे। अनि त्यहाँ म जस्या भए म चाहिँ त्यो सातदेखि के मेरो चाहिँ शरीरै केही छैन, यस्तो उदाङ्गै भयो म के मैले त्यति बेर चाहिँ, त्यति बेरसम्म मलाई धेरै दुःख थियो। अनि हामीले त्यो दिमागै नखुल्ने के, जे भने नि मान्छेले जे भने पनि के हो के हो, त्यो उसलाई सोध्दा नसोध्ने, उसलाई रिस्पोन्ड नगर्ने, झगडा नगर्ने, चुप लागेर एकदमै चुप लागेर नि, जसरी म अब जे भने पनि कुट्न आए पनि म चुप लाग्ने क्या त्यति बेर। अनि त्यहाँबाट अनि त्यसो भन्ने बेलामा त म त सार्लाङ सुर्लुङ एउटा किन नै त्यो खोलै खुस्केर गएको छ क्या त्यस्तो। अनि त्यस्तो भयो, अनि त्यसो भएपछि के भन्छ त्यस्तो लट्ठीमै झुन्डिन्छ मान्छे भने मैले। अनि ल फिल्म हेर्न, फिल्ममा त देखाएको टिभीमा त्यहाँनेरि, अनि तपाईँलाई के थाहा त्यस्तो भनेर भन्यो भनेर भनेपछि, अनि म चाहिँ त्यो दिन चाहिँ यतिकै भयो त्यस्तो पनि हुँदो रहेछ भनेर भने। तर बिहान बिहान चाहिँ त्यहाँनेरि त्यो घरमा चाहिँ भजन, बिहान बिहान भन्दा हप्ताको एकछिन चाहिँ भजन गाएर चाहिँ मादल बजाउँथ्यो, सङ्गति रहेछ नि अहिले चाहिँ। अनि त्यहाँबाट अनि बजाउँथे, अनि म नि के होला बिहान बिहान सुत्नै नपाउने गरे के गरे होला भन्थे। अनि एक दिन चाहिँ मलाई तल ओर्ले सोध्नु मन लाग्यो, अनि त्यस्तो कुरा त भइरहेको थियो। अनि सोधेपछि चाहिँ यहाँ चाहिँ चर्च हो भनेर भन्ने कुरा, चर्चमा जाने मान्छेहरू भने। अनि त्यहाँबाट मलाई कस्तो त्यहाँबाट चाहिँ फुलझुली भयो कि, त्यो बाबुले त्यसो भनेपछि त्यही दिनको दिउँसो हो कि कति बेर, म चाहिँ भोलिपल्टको दिउँसो होला। अनि ओर्लेर अनि म चाहिँ त्यहाँ सोद्धाखेरि चाहिँ यो त चर्च हो, प्रार्थना गर्न आउँछन् क्रिस्चियनहरू भनेर भन्थे। अनि त्यहाँबाट त कस्तो मलाई नि कस्तो जानु मन लाग्यो मलाई चाहिँ, कस्तो हुन्छ होला अब फेरि। अनि आफै जान पनि डर लाग्यो कि, आफै जान गाउँमा चाहिँ एउटा हुन्छ नि त्यो नारायण पूजा लाउने ठाउँमा त नबोलाइ गयो भने हेर यिनीहरू त यस्तो हुन्छ नि खानामा बरा भन्ने जस्तो जस्तो होइन त्यस्तो भन्थ्यो नि पहिला पहिला त्यस्तै भन्थ्यो। अनि त्यहाँ एउटा सराती भाषा नबोलाएर मान्छे जानु मिल्दैन थियो नि त, अनि मलाई चाहिँ त्यस्तै होला जस्तो लाग्यो कि त्यस्तोमा त त्यस्तो हुन्छ, यहाँ त झन् काठमाडौँमा त्यहाँ माथि नि क्रिस्चियनहरू रे जान मिल्दैन होला भनेर मलाई कलै लग्दैला, मलाई कलै लग्दैला भनेर म दिनकै भन्थे, दिनकै त्यस्तो भने अनि म चाहिँ जानै नसक्ने। अनि त्यस्तो भन्दा भन्दा मलाई चाहिँ त्यो के हुन्छ नि सपनाहरू नि के आउन थाल्यो क्या। अनि ओहो म चाहिँ जान्छु भनेर अनि भन्दा बसेँ, मलाई कसले बोलायो भने त्यहाँ जानै नसक्ने, सोध्नै नसक्ने। अनि एउटा दिदी फेरि त्यहीँ म बसेको मुनिहरू चाहिँ सर्नु भएछ एउटा दिदी चाहिँ। अनि त्यहाँबाट चाहिँ एक दिन अनि म कता काममा जान झरेको थिएँ, उहाँ चाहिँ हिँड्नु भएर टाढा जानु लाग्नु भयो भनेर भनेको त चर्च जानु लाग्यो भने, ए तपाईँहरू चर्च जानुहुन्छ मलाई लुइ जानु, मलाई कस्तो जानु मन लाग्यो, कस्तो हुन्छ चर्च हौ यहाँ त सङ्गत गर्दा, अनि त्यो हाम्रै त हो नि भयो भने, अनि हामी मलाई बोलाउनुहोस् न त भनेर भने, अर्को हप्ता ठिक पर्नु न भनेर भने, ठिक परेर बसी ऊ त बोलाउनै आएन, बोलाउनै आएन, आफूलाई त कस्तो भयो छटपट्टि भयो। अनि त्यहाँ पछि गएर तपाईँले किन बोलाउनु आयो भने त मैले त बिर्सिन्छु नि बहिनी भने फेरि। अनि त्यहाँबाट फेरि अब चाहिँ सङ्गति, यहाँ सङ्गति भयो सङ्गति नि होइन, यहाँ गीत गाउने बेलामा लैजानु है भनेर भने मैले चाहिँ। अनि हुन्छ भनेर भने फेरि बोलान फेरि उता भुसुक्क सुतिचुरे फेरि अनि अर्को पल्ट चाहिँ अनि म आफै घर बोलाएँ अनि म छोराले दिदीलाई कुरा जस्तै म आफै घर बोलाएँ अनि दिदी दिदी आज त्यहाँ गीत भन्नु थालिसियो जाने होइन ए हो र बहिनी मैले आज पनि बिर्सिरहेँ लु जाउँ भनेर भने अनि गयो है म त कस्तो डराइ डराइ लाज लागेर नबोलाइकन आएको यो दिदीले त मैले जाउँ भनेर कर लाएर पो ल्याए होला उनीहरूले बोलाएकै छैन भन्छु अनि भन्दाखेरि त सबैजना अनि उभिएर आँखा चिम्मा गरेर चाहिँ अब भजनहरू गाउँदो रहेछ अनि मलाई त्यस्तै गर्नु भन्यो अनि म चाहिँ त्यहाँ त्यसो गरेर बस्दा त है आँखा चिम्मा गरेर त लु म मेरो अगाडि त ठुलो न ठुलो हारो भने आँखा चिम्मा गरेर त वाकवक लाग्ने है मलाई त वाकवक लाग्ने लडे लडे हुने अनि म त आँखा खोली सबैजना आँखा चिम्मेर त फेरि हेऱ्यो केही पनि छैन होइन के देखेँ होला मैले चाहिँ यो के चाहिँ होला भनेर त्यस्तो लाग्यो अनि त्यस्तो लागेपछि चाहिँ अनि मलाई झन् अनि त्यस्तो सकेर आएपछि अनि त्यहाँ दिदीहरूले भन्नुभयो तपाईँ तिमी नयाँ हो भन्नुभयो हो भनेर भने अनि ग्रहण गर्छौ भनेर म त ग्रहण भनेको त बोक्नु पर्ने होला के हो कि अब एउटा चाहिँ गाउँमा औँसी पूर्णिमा लाग्ने ग्रहण भन्थ्यो न त्यस्तो अन्धकार हुने हो कि के होला मैले त के हो के हो म त आदत नगर्थ्यो भने अर्को हप्ता गर्छु म त गर्दिनँ म त यो ग्रहण भने चाहिँ के हो न कालो निलो हो न बोक्नु पर्ने हो के हो के हो न मलाई छोपेर राख्ने हो के भनेर त्यति भनेर अनि म चाहिँ अनि आएँ अनि गरिनँ अनि म चाहिँ त्यो बेलामा चाहिँ अनि मलाई बेलुका चाहिँ अनि त्यो बेलामा चाहिँ त्यो म चाहिँ मर्नलाई यस्तो फन हाल्न जाँदो रहेछु रे निन्द्रामा निदाको जस्तो बेलामा निदाको जस्तो बेलामा आएँ त्यस्तो बेलामा अनि त्यहाँबाट चाहिँ मलाई चाहिँ त्यो हुन्छ नि बुढ बुढो मान्छे यति लामो लामो कपाल भए सेतो सेतोले ठ्याप्प समाउनु भयो अनि त्यहाँबाट किन मलाई चाहिँ यस्तरी समाएको चिन्नु नजान्नु भनेर गाली गरेँ क्या मैले अगाडि अनि त्यहाँ तेरो बेला भएको छैन भन्नुभयो त्यो बुढो मान्छेले अनि त्यसो भन्नुभएपछि अनि तपाईँलाई के थाहा मेरो बारेमा भने क्या मैले भनेपछि यतै कविको पाना सेतो दिनुभयो एउटा अनि दिनुभयो अनि त्यहाँबाट यो के हो भने यस्तो हेरेर सादा छ क्या यो त सादा छ अनि मलाई त केही आउँदैन त्यहाँमाथि यो के को लागि भनेको त तिमी मेरो पछि आऊ न अनि तिमीले बुझ्छौ भनेर जानुभयो के अनि जानुभएपछि ल अनि मैले चाहिँ त्यसो भनेपछि के हो भयो फेरि अनि त्यसो भन्दै जाँदा मलाई फेरि चर्च जान मन लाग्यो फेरि चर्च भन्ने चाहिँ कस्तो त्यहाँ अर्कोपल्ट जा अझै होस् त्यो पालि चाहिँ म गएँ अनि अर्कोपल्ट चाहिँ त्यो अर्को मङ्गलबार हुन्थ्यो मङ्गलबार चाहिँ त्यहीँ गएँ शनिबार चर्च चाहिँ जाउँ भने होइन फेरि कसैले त्यो ग्रहण नगर्दै
2: बोलाउनु पर्छ होला भन्ने
1: शनिबार जाउँ हाम्रो चर्च त्यहाँ छ भने होइन कि अनि त्यहाँ त्यो ग्रहण गर मात्रै भनेको थियो अब ग्रहण भनेको बोक्नै नसक्ने हो कि के भनेर अनि मलाई त्यस्तो लाग्यो त्यो बेलुका आएर चाहिँ त्यस्तो भन्नुभयो त्यस्तो भनेपछि अर्को हप्ता गएर सोध्छु भनेर होला अनि त्यहाँ गएपछि अनि प्रार्थनामा बसेँ अनि बसेपछि त्यस्तै मलाई त रिङ्गार लाग्ने वाक्कु गाउने के हुने कि अघि भर सधैँ थिएँ यहाँ भित्र झन् के हुँदो अनि त्यसो भन्दा भन्दै अनि फेरि अनि त्यहाँ बसिसक्यो अनि सकेपछि आज त ग्रहण गर्नुहुन्छ भनेर भने अनि ग्रहण भने बोक्नै नसक्ने होला कि के अँधेर हुन्छ के हुन्छ कसो गर्नुपर्छ गर्न त गर्छु नै भनेर आएको म गर्छु त्यो हप्ताभरि गर्छु त्यो हप्ताभरि चाहिँ म ग्रहण गर्छु जसरी भयो म ग्रहण गर्छु भनिन्छ तर फेरि एक मन चाहिँ डर लागिरह न के हो के हो भनेर अनि फेरि कस्तो हुन्छ केही होइन हामी सिकाउँछौँ तिमी आँखा चिम्म गर अनि हामीले जे जे भन्छौ त्यही भन भनेर भन्नुभयो त्यति त सजिलै छ नि भनेर अनि अनि त्यो दिन ग्रहण गरेँ ग्रहण गरेपछि चाहिँ अनि मलाई चर्च जान उक्कै मन लाग्यो उक्का चाहिँ मन लाग्यो तर फेर्ने लुगा नि छैन फेरि है अरू त कति राम्रो अरू हराइन्छन् अनि मलाई त फेर्ने लुगा नि छैन अनि है कस्तो होला भनेर भन्थे त्यो भन्थे अनि मलाई पहिल्यैदेखि चाहिँ त्यो यो टिकाहरू नलाउने मान्छेहरू एकदम मनपर्थ्यो के केटी मान्छेहरू पनि बुढी मान्छेहरू पनि एकदमै मनपर्ने त्यो बेलामा त्यो स्कुलले बुढाहरू पनि कस्तो मनपर्ने के अनि त्यस्तो लाग्ने अनि मलाई एकदम चर्च जानु मन लाग्यो अनि मैले जानु पाए हुन्थ्यो अनि त्यति बेला चाहिँ धन्यवाद हालेलुया यस्तै मात्रै सिकाउनु भयो होइन आफै सिक्नुहुन्छ पछि पछि आउँदै गएर भन्नुभयो अनि म त त्यही मात्रै भनिने त्यही मात्रै भनिने मुख मात्रै अरू केही नआउने होइन सुत्दा उठ्दा त्यही मात्रै हुने अनि म चाहिँ एकदिन अनि त्यो बिहिबार थियो शुक्रबार शनिबार बिहिबारको बेलुका सुतेको त म त फेरि मलाई त हाम्रो बुवा र यत्रो भाटाले लहर्दै लानुभयो खेतको फाटे फाट भाग्दा भाग्दा गरी अनि जाँदाखेरि त अहिले हाम्रो जुन के क्यान्सरको चर्च छ उता पूर्वपट्टिको ढोकाबाट स्वाटी फेरि के अनि एक लाइन चाहिँ आयु मान्छे मात्रै अर्को लाइन चाहिँ केटो मान्छे मात्रै बसेर छ म चाहिँ बिचमा गएर बसेँ अनि अनि त्यहाँबाट अब त मलाई बुवाहरूले कसैले पनि देख्दैन अब म चाहिँ कस्तो ठाउँमा आइपुग्छु अनि सबैजनाले हेरी हेरेपछि अनि त्यसो भएपछि बिन हेर्ने होइन अनि पछि म चाहिँ भोलि चाहिँ कस्तो रहेछ ठाउँ म चाहिँ जान्छु भनेर अनि एउटा दिदीलाई यता माबोद आएर भेटेँ अनि मलाई लैजानु है जसरी भयो भने ल ल भन्थ्यो फेरि त्यो अर्को दिदीले अगाडि बिर्सेछ त्यसरी बिर्सिन्छ अरे फेरि
2: ज्ञानेश्वर चर्च चाहिँ पछि आउनुभयो
1: त्यही हो त्यो त्यहाँ चाहिँ डन चाहिँ सङ्गतिमा गरियो अहिले गरिरहने सङ्गतिमा
2: ए हजुर त्यो पनि ज्ञानेश्वरकै सङ्गति
1: सङ्गति त्यही कुरो छ अनि त्यहाँबाट अनि पछि चाहिँ अनि त्यो दिदीलाई फेरि शनिबार ठाउँ आइपुग्छ अनि सबैजनाले हेरी हेरेपछि अनि त्यसो भएपछि बिन हेर्ने होइन अनि पछि म चाहिँ भोलि चाहिँ कस्तो रहेछ ठाउँ म चाहिँ जान्छु भनेर अनि एउटा दिदीलाई यता माबोद आएर भेटेँ

0: अनि गएँ चर्च गएँ, जाँदाखेरि त आफू त दुलो न दुलो होइन, फोहोर न फोहोर, अरू त कति राम्रो, त्यो दिनमा सोचेको मान्छे चाहिँ त्यहाँ रहेछ क्या त्यो दिदीबहिनीहरू चाहिँ. अनि फेरि त्यो बुबाले लहरै लगेको नि त्यही ठाउँ रहेछ फेरि. अनि त्यो मान्छेहरू पनि त्यसै गरेर बसेर त्यो चर्चको त्यो अहिले पो कुलपिट भन्छ त्यो बेलामा चाहिँ के हो त्यो पनि त्यही रहेछ. अनि त्यहाँ चाहिँ ओहो म आउनु पर्ने चाहिँ यहीँ रहेछ भन्छ नि. अनि त्यो दिदीबहिनीहरू देखेर अनि म चाहिँ त्यसरी विश्वास गर्दै गएँ,
1: विश्वास गर्दै ग्रहण गर्दै अगाडि बढ्नुभयो. जस्तो तपाईँले अघि हामीले सुरुवातदेखि कुराकानी गर्यौं, जस्तो तपाईँको एउटा जीवन थियो जुन नसोचेको कुरा, काठमाडौँलाई झिलिमिली देख्नु भएको थियो, राम्रो देख्नु भएको थियो, आउनुभयो, आउने क्रममा तपाईँको जीवनमा एउटा मोड, जीवनले एउटा मोड लियो होइन, नसोचेको घटना घट्यो. त्यो घटना घटिसके पछाडि जुन दिन प्रतिदिन कुटाई पिटाई बिना अर्थमा होइन बिना कुनै कारणवश खाँदै गर्दा र उहाँसँग छुटिसके पछाडिको त्यो सङ्घर्षमा तपाईँलाई चाहिँ आफ्नो जीवन यसो हेर्दै गर्दा त्यो लाइफ चाहिँ ठिक थियो जस्तो लाग्यो, त पछि सङ्घर्षमा चाहिँ एकदमै गाह्रो भएर तपाईँले होइन त्यही नै ठिक थियो त्यही नै बस्नु पर्थ्यो जस्तो लाग्यो, होइन मैले हिम्मत गरेर यहाँ आएँ मैले एकदम ठिक गरेँ भन्ने जस्तो लाग्यो.
0: मलाई चाहिँ कस्तो लाग्छ भने कि अहिले चाहिँ त्यो त्यो दिनहरू मलाई सम्झिनु मन लाग्दैन. अहिले तपाईँसँग कुरा गर्दा पनि अलिअलि त्यो रमाइलो रमाइलो मात्रै कुरा भने होइन, दुःखको कुराहरू त म भन्न सक्दिनँ होला. त्यति धेरै मैले दुःख काटिसकेँ छ त्यो त्यो भित्र त मैले त त्यो हुन्छ नि मान्छेले चाहिँ नर्गमा चाहिँ यस्तो ताडना पाउँछ भन्छन् नि होइन, त्यो त मैले त्यो बेलामा पाइसकेँ छ क्या. त्यति मैले त कति त्यो मैले जति त कसैले पाएको छैन होला. मैले त्यो उज्यालो पनि भोलि बिहान देख्न पाउँछु पाउँदिन जस्तो लाग्थ्यो, कहिले उज्यालो नभइदियोस् रातभरि म बाहिर देख्न पर्दैन भन्ने जस्तो लाग्थ्यो. त्यस्तो दिनहरू त मैले धेरै काटेर अनि अघि बढ्दै जाँदा त्यो दिनभन्दा त अहिले मैले त धेरै
1: तपाईँको जुन जीवन थियो त्यसलाई तपाईँले नसम्झिकन अगाडि बढ्दै जाँदा त्यो लाइफ चाहिँ तपाईँलाई तपाईँले आफैले सोच्दै गर्दाखेरि चाहिँ अझै राम्रो हुँदै गयो नि त होइन, जुन नरकबाट निस्किएर र स्वर्गमा गएको जस्तो.
0: त्यो त्यो हेरी त म त स्वर्ग नै स्वर्ग नै, त्यो बेलामा त न त म कोहीसँग आउने बोल्ने थिइनँ, त्यो बेलामा चाहिँ म अहिले पनि सम्झिन सक्दिनँ के आफूलाई कस्तो लाग्छ. अनि त्यो कहिलेकाहीँ म दिदीबहिनीहरूसँग कुरा गर्छु अनि कति त्यो दिदीबहिनीहरू चाहिँ आँसु झार्नुहुन्छ, तर म चाहिँ त्यो कुराहरू त्यति लिन्न पनि, अनि कति कुराहरू चाहिँ मैले त्यो बिर्सि पठाइ पनि सकेँ क्या. त्यस्तो
1: जस्तो तपाईँको जीवनमा तपाईँको छोरा पहिला चर्च जानुभयो, त्यस्तै त्यस्तै तपाईँहरूले चाहेर देखेर सोचेर भन्दा पनि नसोचिकन नै प्रभुले त्यसरी डोराउनु भयो. छोरा पाँच छ महिना चर्च जानुभयो, त्यो टाइममा छोरालाई कसैले हेरिदिएको भए तपाईँले त्यसलाई सकारात्मकै लिनुभयो. अनि पछि फेरि तपाईँ गएको ठाउँ पनि फेरि तपाईँ नजिकै सङ्गति भेटाउनु भयो, त्यसरी फेरि तपाईँ मण्डली पुग्नुभयो, सङ्गतिमा पुग्नुभयो. के लाग्छ तपाईँलाई त्यसमा कसको उद्देश्य थियो जस्तो लाग्छ? तपाईँले खोज्दै गरेर पाउनु भएको जस्तो लाग्छ कि अथवा परमेश्वर तपाईँलाई खोज्नु भएको रहेछ, चुन्नु भएको रहेछ, के जस्तो लाग्छ अरूलाई?
0: मैले खोजेको भए त त्यो अगाडिको दुःखै कारण थिएन होला होइन, परमेश्वरले नै खोज्नु भएको हो क्या मलाई चाहिँ, अनि परमेश्वरले नै खोज्नु भएको हो. म त्यो त्यो दिनमा त्यसरी जाँदै जाँदै गर्दाखेरि पनि परमेश्वरले भजन सङ्ग्रह 30 पढ भन्नुभयो क्या राति, त्यो बेलामा म पढ्नु थिइनँ. अनि त्यो चाहिँ के होला भन्दा चाहिँ तेरो चाहिँ मृत्यु मुखबाट फर्काएर ल्याएको छु, चिहानबाट फर्काएको छु, तेरो त्यो भाँगाको होइन वस्त्र फुकाएर तँलाई धार्मिक पहिरहेको छु भनेर भन्दा त त्यो वचनहरू पढ्दा त मलाई कस्तो हुन्थ्यो कि. अनि पछि चाहिँ परमेश्वरकै इच्छा हो, मैले चाहिँ केही पनि अहिले पनि सक्दैन.
1: हजुर, जस्तो मण्डली जाँदै गर्दा त्यो टाइममा अहिलेको जस्तो सजिलो पनि छैन नि त होइन, माइतीले के भन्ला, परिवारले के भन्ला, अथवा कसैले के भन्ला, मलाई यसै पनि मैले दुःख पाइरहेको छु, मण्डलीमा गयो भने कसैले मलाई नराम्रो मान्छ कि भन्ने भयो कि होइन, म मेरो लाइफ यसै नै आफैले सङ्घर्ष गरिरहेको छु, म जहाँ गए पनि एउटा राम्रो ठाउँमा आएको छु भन्ने हिसाबले निर्णय लिनुभयो कि कस्तो कुरा?
0: मैले चाहिँ म आफै निर्णय लिएँ होइन, हिजो म मरेको भए पनि त कसैले केही गर्ने थिएन. मैले चाहिँ त्यो मरेकै जीवन काटेर फेरि नयाँ जीवन पाइछु भने अब चाहिँ म आफै अरूको लागि होइन म आफ्नो लागि चाहिँ म जिउँछु. मैले हिजो माइतीले नत्यागिन् म आफैले माइती त्यागेँ होइन, आफन्त सबै त्यागेँ भने जुन भनेर आएको त्यहाँबाट नि त्यति तल पुग्नु पर्यो भने चाहिँ अब चाहिँ म जति छ जीवन म चाहिँ परमेश्वरलाई दिन्छु र म परमेश्वरलाई नै उ गर्छु भनेर चाहिँ म त्यसरी नै अघि बढेँ भनौँ न. परमेश्वरमा
1: जस्तो तपाईँ कहिल्यै माइतीमा फर्केर जाने अथवा उहाँहरूसँग सम्बन्ध राख्ने अथवा यस्तो दुःख पाएँ अब त्यहीँ गएर बस्छु भन्छु भन्ने भयो कि होइन, मैले अब त्यो बाटो बिराइ नै हालेँ अब म आफै नै यही नै सङ्घर्ष गर्छु, के भयो तपाईँलाई त्यसमा?
0: मलाई चाहिँ त्यो कति अब त्यो सम्झनाहरू त आउँछ नि होइन, तर मैले चाहिँ मैले जाने मन चाहिँ

0: लागे पनि गरिनँ, किनभने मैले आफैले चाहिँ नराम्रो गरेँ नि त, म आफैले नराम्रो गरेँ भएर अनि मलाई जानु मन लागेन। पछि बहिनीहरू खोज्दै
1: अहिले तपाईँहरू सम्बन्धमा हुनुहुन्छ होला, जस भेटघाट आउने जाने आवाज जावत नै छ होला, बुवा मम्मीलाई पछि भेट्नुभयो तपाईँ?
0: बुवालाई चाहिँ अहिलेसम्म मैले भेटेको छैन।
1: ए हजुर,
0: बुवा चाहिँ अहिलेसम्म
1: हुनुहुन्छ,
0: बुवा मम्मी नै हुनुहुन्छ।
1: माइती जानु भएको छैन?
0: बुवा नहुँदाखेरि जान्छ।
1: ए हजुर,
0: अनि बुवा चाहिँ बोल्नुहुन्न, अनि त्यही माथि मैले अब गल्ती गरेछु, बुवालाई यस्तै चित्त बुझ्छ भने ठिकै छ, अब परमेश्वरको इच्छा हुन्छ भने म एक दिन बुवासँग बोल्छु, भन्छु
1: प्रार्थना गर्नुहुन्छ आफ्नो बुवाको लागि। र छोरालाई त्यसरी नै हुर्काउनु भयो, अहिले छोरा कति वर्षको हुनुभयो?
0: अहिले 18 वर्ष,
1: 18 वर्ष पढाउँदै हुनुहुन्छ?
0: पढाउँदैछु अहिले 11 पास भएर 12मा।
1: अहिले फर्किएर हेर्दा के लाग्छ तपाईँलाई, तपाईँको जीवन यसो फर्किएर हेर्दा एकदमै अब दुःखबाट भएर पनि मैले प्रभुलाई चिन्न पाएँ भन्ने लाग्छ कि होइन, के लाग्छ तपाईँलाई?
0: मलाई त्यस्तै लाग्छ, म हिजोसँग त्यो दिदीहरूसँग कुरा गर्दै थिएँ, अनि त्यति बेला त म धेरै वर्ष पनि थिइनँ नि त, र पनि मलाई चाहिँ परमेश्वरको हुन्छु भनेपछि परमेश्वरकै म हुन्छु भन्ने जस्तो लाग्थ्यो। अनि त्यो दिन मैले फर्केर हेर्दा त अहिले आउँदा त मलाई यही जीवन ठिक छैन, नि योभन्दा नि अझै असल पाउँछु भने म किन त्यो हिजोकोमा फर्किनु, अब किन फेरि संसारमा उ गर्नु भनेर मलाई चाहिँ अझै अघि बढ्न चाहिँ मन लाग्छ कि परमेश्वरमा।
1: जस्तो तपाईँ नेम गङ्गा नेम ज्ञानेश्वर चर्चमा सहमति गरिरहनु भएको छ, अब त्यहाँ तपाईँ विभिन्न किसिमको आफूलाई पनि अलिकति पीडामा हुनुभएको, एक्लै पनि हुनुभएको, त्यो कारणले गर्दा चर्चमा जाँदा कस्तो होला के होला भन्ने पनि भयो, तपाईँले भन्यो भने तपाईँले सपनामा पनि धेरै थुप्रै कुराहरू देख्नुभयो, त्यसरी जानुभयो, तपाईँले सोचेको जस्तो अथवा भनौँ तपाईँ मण्डलीभित्र गइसके पछाडि म चाहिँ अब प्रभुलाई नै पछ्याउनु पर्छ अथवा म यसैमा लाग्छु अब म दायाँ माया लाग्दिनँ भन्ने चाहिँ के कुराले चाहिँ तपाईँलाई त्यस्तो बनायो कि म अब मण्डलीमै लाग्नुपर्छ अथवा भनौँ म प्रभुलाई नै पछ्याउँदा चाहिँ मलाई ठिक हुन्छ अथवा म यसैमा लाग्छु भन्ने चाहिँ के कुराले तपाईँलाई त्यो आकर्षण गर्यो अथवा भनौँ त्यो मन चाहिँ कसरी आयो?
0: त्यस्तो लाग्छ कि हामी चाहिँ अष्ट इन्द्र चौमा बसेको मान्छे होइन,
1: पछि गएर चाहिँ अष्ट
0: त्यही हो, पहिल्यैदेखि नै त्यहीँ बसेको, अनि त्यहीँ बसेको, अनि हुन त अब मान्छेहरू हुन्छ नि केटी मान्छेहरू एक्लै हुँदाखेरि कस्तो कस्तो हालतले हिँडे देख्ने क्या मैले, अनि कस्तो कस्तो भएर हिँडे देख्छु, अनि कोही मातेर सुतिरहेछु, कोही के भएर हिँडे, अनि मलाई चाहिँ यो यस्तो कुराबाट जोगाउने मलाई चाहिँ को होला जस्तो लाग्थ्यो, मैले परमेश्वर नचिन्दा नि म चाहिँ कसको अधीनमा बस्ने होला, तर अधीन मान्छे कस्तो कुटाई पिटाइ खानुपर्छ, तर मलाई सजिलो र अब राम्रोसँग म सुध्रिने म जस्तोको तस्तो बस्न चाहिँ मलाई चाहिँ कसले गर्छ होला त्यस्तो खोज्थेँ क्या मैले पहिलादेखि नै, अनि खोति अनि त्यहाँबाट चाहिँ त्यहाँ रहेछ क्या, त्यहाँ जाँदा चाहिँ परमेश्वरमा चाहिँ यस्तो यस्तो हो, यस्तो हिँड्नु हुँदैन, यस्तो खानु हुँदैन, यस्तो गर्नु हुँदैन भनेर भन्ने पाउँछ पाइने त मैले त्यो पाएपछि अनि त्यो बाइबल पढ्दाखेरि त्यहाँनिर रहेछ क्या कति कुरा, अनि मलाई चाहिँ मैले चाहिँ अनि त्यो म चाहिँ यहीँ लाग्छु, म चाहिँ बिग्रिनबाट जोगिन्छु त्यस्तो लाग्थ्यो मलाई, भोलि मैले त्यो दुःख पाउँदाखेरि म भड्किन्छु कि भड्किनु भने, अनि त्यो बेलामा चाहिँ बिग्रिन्छु भन्ने हुन्थ्यो भने अहिले पो भड्किन्छु भन्ने शब्द आउँथ्यो, त्यो बेलामा त म धेरै लाटी थिएँ, अनि कति मान्छेहरू त्यहाँनिर देख्दाखेरि होइन कस्तो कस्तो देख्थेँ क्या मैले, अनि दुःख पाएको मान्छेहरूले कस्तो त्यो हुन्छ नि छाक टार्न कस्तो कस्तो गरेर, अनि त्यस्तो कुराहरू मैले देख्थेँ, म टाढाबाट लाटी भयो नि म हेरिरहन्थेँ बुझ्थेँ नि कति कुराहरू, अनि मलाई चाहिँ त्यस्तो हुनबाट मलाई कसले जोगाउँछ भन्दा मैले बाइबल पढ्दै थिएँ त्यहाँ रहेछ, अनि रहेपछि मलाई चाहिँ यही हो, म ठिक ठाउँमा रहन चाहिँ यही पढ्नुपर्छ र म यही बाटोमा ठिक छु भनेर भन्थेँ मैले।
1: त्यहाँनिर तपाईँले अब प्रार्थना गरिदिने व्यक्ति पाउनुभयो होइन, एउटा प्रार्थना गर्ने कोसँग पुकारा गर्ने भन्ने कुरा पनि पाउनुभयो नि त होइन, त्यसरी अगाडि बढ्दै गर्दाखेरि जस्तो तपाईँलाई कहिले लाग्यो म यदि केटी मान्छे नभएको भएर केटा मान्छे भएको भए त मलाई परिवारले पनि स्वीकार थियो, मैले यस्तो खालको दुःख पनि पाउनु पर्दैन थियो, एउटा बच्चाको बाउलाई त त्यति फिक्री भएन नि त होइन, तर म एउटा आमा भएको कारणले गर्दा मैले मेरो बच्चालाई पनि त आफैले लिएर हिँड्नु पर्यो हुर्काउनु पर्यो, त्यो खालको वितृष्णा टाइपको कि एउटा केटी मान्छे म किन भएँ होला भन्ने कहिले लाग्यो?
0: त्यो त्यो भन्दा पहिला त के के लाग्थ्यो लाग्थ्यो जब मैले परमेश्वर पाएपछि त्यस्तोतिर त्यस्तो नराम्रोतिर आफूलाई त्यो गर्नेतिर चाहिँ लागेन कि म चाहिँ अब ठिकै छ होइन बाबु छ मलाई परमेश्वरले दिएको आशिष यही हो भनेर त्यस्तो त्यस्तो म त्यो अलि अरू अरू कुरा चाहिँ खोज्थेँ के खोज्दै अनि त्यस्तो गर्दै म परमेश्वर चाहिँ
1: अब थुप्रै आमा दिदी बहिनीहरू हुनुहुन्छ नि त होइन जस्तो तपाईँको सङ्घर्ष सजिलो सङ्घर्ष छैन एकदमै परिवार टाढा भएर एउटा भर्खरको एउटा केटी मान्छेले सानो आफै बच्चा त्यही माथि अर्को बच्चा छ आफूसँग होइन त्यो बच्चालाई हुर्काउँदै अगाडि बढ्दै प्रभुले त्यसरी बाटो देखाउँदै डोराउँदै जानुभयो तपाईँलाई थुप्रै आमा दिदी बहिनीहरूले भन्नुहुन्छ अब सुनिरहनु भएको हेरिरहनु भएकोहरूलाई लाग्न सक्छ अब कसैले सपोर्ट नगर्दाखेरि चाहिँ किन बाँचिरहने होइन समाजले यो भन्छ त्यो भन्छ बरु मृत्यु नै ठिक छ बरु होइन बच्चै त्यागदिन्छु बरु म एक्लै गरिदिन्छु भन्ने पनि हुन्छ नि त त्यस्तो आमा दिदी बहिनीहरूको लागि चाहिँ के भन्न चाहनुहुन्छ
0: उनीहरूलाई त्यस्तो अरूले ऊ गरेकोमा चाहिँ त्यस्तोमा भर पर्नु भन्दा त आफै पनि भर पर्नु राम्रो नि होइन आजसम्म त मलाई अब मान्छेले पठाउने कोसँग हिँड्यो भन्छन् होइन भनेर हेर्छन् अब कोही अब अलिकति लायो भने पनि अहिलेसम्म त त्यस्तो भन्छन् भने उनीहरूलाई हेऱ्यो भने त हामी चाहिँ जिउनै परेन होइन उनीहरूको लागि जिउने होइन हामी चाहिँ आफ्नै लागि हो कति मान्छेले जो कोहीले पनि छर छिमेकी सबैले कहीँ जानलायो भने कि यति निगरानी हुन्छ हामी त एक्लो महिला भएर त झन् सब पहिले निगरानी राखेको हुन्छ झन् मलाई चाहिँ सुरक्षित लाग्छ कि आफू नबिग्रिनु नडराउनु होइन नबिग्रिएपछि डरै लाग्दैन सबैले हेर्ने अब ए यो त कहाँ गएछ भनेर उनीहरूले नराम्रो कुरा काटे पनि ओहो कोही न कोही त रहेछ नि भन्ने हुन्छ लाग्छ कि मलाई त्यो बिरुवामा दुःख पाउँदा त कसैले यस्तो रहेछ भन्दैन थियो अहिले सुख पाउँदा ए फलाने यस्तो के गरिरहेको भन्ने होइन मैले यत्रो ज्याल अब भनौँ न मैले यो पहिला पसल गर्थेँ भने यो बाटो पसल उठाएपछि म घरै बस्थेँ त्यस्तो बेलामा त अनि मान्छेहरूले अब यो दुई वर्ष न काम नगरे खाँदा त कति मान्छेले हेर्ने होइन लुगा लाउँदा नि अब मेरो त बहिनीहरू छ बहिनीहरू दिँदा लाउँदा नि सिरदेखि पाउँछौँ हेर्ने अनि त्यसै खान पाइन्छ भने के को काम गर्नु त भन्ने होइन अनि त्यहाँबाट कसैले त्यो भने अब कसैले कति नराम्रो कुराहरू भन्छ क्या यति नराम्रो छ कोहीले भन्छ एक पुरा बिस्कुटमा बिक्री भन्छन् कोहीले एक पकेट चाउचाउमा बिक्री हुन्छन् कोहीले चाहिँ जहाँ गए त्यहीँ खानालाई अब यस्तो गरी हिँड्छन् भनेर कस्तो नराम्रो कुरा भन्छन् त्यो कुराहरूलाई त लिने होइन कि आफूलाई थाहा नि आफूले गरेको कुरा होइन अनि अहिले त मलाई त्यस्तो डर लाग्दैन र अनि एक्लो मान्छे भएर एक्लो छु म के गर्ने होला भनेर रुन नि पर्दैन त्यो निराश हुन नि पर्दैन कि परमेश्वरको छोराछोरीलाई चाहिँ धेरै नै हामी रुनु पर्यो नि परमेश्वर छ म कोहीसँग रुन्न अनि रुने कुरा पनि म कोहीसँग गर्दिनँ जब परमेश्वरसँग हुन्छु त्यति बेरै म यस्तो उस्तो म परमेश्वरसँग भन्छु भने हामीले परमेश्वर पायौँ भने अरूसँग भनेर अनि अरूलाई हेरेर अरूले यस्तो हो भनेर दुःख मान्नु पर्दैन
1: सबभन्दा ठुलो कुरा
0: सबभन्दा ठुलो परमेश्वर पाउनु हो
1: जस्तो तपाईँले यसरी विश्वासको उसमा आउँदै गर्दाखेरि सजिलो त पक्कै पनि थिएन होला होइन बाबुलाई पढाउनु पर्यो आफू पनि अगाडि बढ्नु पर्यो काठमाडौँको ठाउँमा भाडामा बस्नु पर्यो कहिले आयो म अब अर्को किसिमको लाइफ अथवा भनौँ अरू कोही व्यक्तिसँग अर्को जीवन जोड्छु अथवा यो गर्छु अब एक्लै गाह्रो हुँदो रहेछ भन्ने खालको कुरा सोच्नुभयो कहिले
0: त्यस्तो मैले भन्दा त्यस्तो चाहिँ अरूले धेर सोच्ने के अनि अरूले सोचेर भन्दाखेरि चाहिँ म आफैलाई अबै भन्छ होला नि के म अब त्यो चाहिँ त्यो बाटो चाहिँ नहिँड्नु होला जस्तो लाग्ने
1: एउटा बाटोले दुःख दिइसके
0: त्यही त बच्चा सानो छ त्यहाँ माथि मैले अब यस्तो ठाउँमा फेरि एकचोटि नराम्रोसँग बेजोत भएँ भने मेरो बाउलाई त मैले बाउ भन्न पाइनँ भने अर्कोपल्ट फेरि बेजोत हुँदा त म कस्तो हुन्छ होला जसरी मलाई त्यो तल देख्ने कि म त एकदम तल देख्ने म आफूलाई अनि जे हुनुभयो अब एकचोटि त भयो अर्कोचोटि म दोहोऱ्याउँदिनँ जस्तो नि लाग्थ्यो कति मान्छेहरू आउने है कति मान्छेहरू आउने उही के भन्छ जस्तै हो कि अनि आउने अरू अरूहरूलाई चाहिँ ए खोजिदिने ल्याउने होइन अनि त्यस्तो गर्ने त्यस्तो मात्रै अनि म चाहिँ यसो बोल्ने मात्रै हो त्यो व्यक्तिहरूसँग अनि त्यो तिमीहरूलाई नै हो है मलाई होइन मेरो चाहिँ मेरो परमेश्वरै हुनुहुन्छ मेरो परमेश्वरले नै यदि मेरो भाग्य पनि छ भने परमेश्वरले फेरि दिनुहुन्छ त्यति बेला चाहिँ म स्वीकार्छु अहिले तपाईँहरूले आएको स्वीकार दिनु भन्थेँ क्या म चाहिँ त्यस्तो
1: त्यसरी तपाईँले आफ्नो बाबुलाई हेरेर अगाडि बढ्नुभयो एकल महिलाहरू अघि पनि मैले भने एकल स्त्रीहरू अथवा एक्लै एउटा स्त्रीको लागि तपाईँले देख्नु भएको एकदम ठुलो चुनौती चाहिँ के रहेछ जस्तो लाग्छ झन् त्यही माथि यो सहरमा बजारमा आफ्नो कोही पनि हुँदैन होइन कस्तो कस्तो समस्या रहेछ समाजले कसरी हेर्दो रहेछ एकल महिलालाई
0: देश जस्तो चुनौती भने चाहिँ समाजै हो, वरपरको नै हो, को कुन गाउँको हो होइन, कुन गाउँको मान्छेहरूले पनि एकदम निगरानी राख्ने आफन्त त झन् छँदैछ, अनि त्यहाँबाट धेरै चुनौती छ त्यही कुरामा चाहिँ, अनि आफूलाई चाहिँ आफूले नै आफूलाई थाहा हुने गरी जिउन सक्यो भने राम्रो जस्तो लाग्छ मलाई चाहिँ,
1: एकदमै राम्रो कुरा। र जस्तो अब निराश पनि हुनुभयो होला कति फरक, तपाईँले भन्नुभयो म मान्छेसँग रुदिनँ, म रुएँ भने पनि प्रभुसँग रुन्छु अथवा म अरूलाई रुने कुरा गर्दिनँ भन्दै गर्दाखेरि मानिस हो, पक्कै पनि तपाईँको सङ्घर्ष सजिलो छैन, बाबुलाई हुर्काउँदै गर्दा आफै एक्लै हिँड्दै गर्दा कसरी काम पाउनुभयो होला, कसरी काम पाउनु भएन होला, अघि भन्दै गर्दा कसरी खाना पाएँ कसरी नपाएँ भन्दै गर्दाखेरि त्यो निराशमा चाहिँ तपाईँले के गर्नुहुन्थ्यो? त्यो निराशमा चाहिँ एकदमै धेरै निराश हुँदा, हताश हुँदा, गाह्रो हुँदाको पाइसके पछाडि तपाईँले चाहिँ कसरी समाधान गर्नुहुन्थ्यो त्यसलाई?
0: मलाई चाहिँ त्यस्तो हुन्छ नि, कति हुन्छ हिँड्दा हिँड्दै आँसु झर्छ होइन, यस्तो आँसु झर्छ नि, त्यो गरिब दुखी अनि एक्लो हुनुमा चाहिँ कहिलेकाहीँ भनिन्छ, अनि त्यहाँ भन्छु म कति नराम्रो रहेछ प्रभु भनेर आँसु झर्छ नि। यो आँसु झार्ने ठाउँ चाहिँ हाम्रो चाहिँ अरू त थिएन भन भन आँसु झार्ने ठाउँ नि किन छैन भनेर म चाहिँ त्यो परमेश्वरसँगै त्यस्तो भन्थेँ कि, त्यसो भनेर अनि म चाहिँ एकदमै त्यो बाहिर हिँड्दाखेरि कतिपल्ट मलाई त्यो रुन मन लाग्छ अनि रुन आँसु आउँछ आउँछ अनि म अन्तै फर्किन्छु परमेश्वरसँग एकरो भित्रभित्र कुरा गर्छु,
1: परमेश्वरसँगै कुराकानी गर्नुहुन्छ। हामीसँग धेरै समय छैन, धेरै कुराकानी गर्ने मन थियो तर पनि अलिक छोटो छोटोमा हामी कुराकानी गर्नेछौँ। जस्तो तपाईँले अब निराशमा प्रभुलाई नै पुकार्छु भन्नुभयो अनि बाइबलमा थुप्रै नारीहरू हुनुहुन्छ कि, नारी पात्रहरू हुनुहुन्छ, धेरै सङ्घर्ष गरेको नारीहरू पनि हुनुहुन्छ, तपाईँलाई चाहिँ कुन चाहिँ नारी बाइबलको कुन चाहिँ पात्रले एकदम बढी छुन्छ?
0: मलाई चाहिँ त्यो पात्र चाहिँ हेर्दिनँ, म वचन गरै
1: अब जस्तो रुथ मनपर्छ कि एस्थर अथवा मरियम होइन, कसको चाहिँ जीवनीले चाहिँ तपाईँ धेरै छुन्छ?
0: धेरै जस्तो रुथको रुथले धेरै दुःखहरू काटे नि त होइन,
1: एकल महिला पनि थिइन् उनी, आफ्नो सासूसँग छन् र पनि एउटा फरक प्रकारको भूमिका उनको छ। तपाईँको जस्तो यो तपाईँ कतिको प्रार्थना गर्नुहुन्छ, कतिको वचनलाई अध्ययन गर्नुहुन्छ, अब निराश हुँदै गर्दा एक्लै हुँदा कतिको सङ्गतिको साथी भनौँ न एउटा आफ्नो साथीको साथी चाहिँ कतिको बनाउनुहुन्छ प्रार्थनालाई वचनलाई?
0: वचनलाई अब नपढे होला भर होला होइन, वचन त्यति त्यसरी कण्ठ चाहिँ आउँदैन, अनि जे होस् म पढ्दै त्यसरी चाहिँ प्रार्थना चाहिँ गर्छु बिहान बेलुका।
1: जे होस् बाबु अहिले हुर्किएर ठुलो हुँदाखेरि होइन, अब तपाईँले त्यस्तो सङ्घर्षमा पाउनु भएको, सङ्घर्ष गरी यहाँसम्म ल्याउनु भएको, कस्तो लाग्छ अहिले आमा छोरा साथी जस्तो हुँदै गर्दा सँगै बस्दाखेरि के कुराले चाहिँ तपाईँलाई आनन्द लाग्छ अहिले?
0: यस्तो लाग्छ कि मैले त्यो बाबु पाउनु भने नै परमेश्वर पाउनको लागि एउटा माध्यम होला जस्तो लाग्छ कि, यसरी हेर्दाखेरि अनि त्यही हो।
1: अब तपाईँलाई त साथी पनि त बाबु नै साथी भइसक्नु भयो नि त, छोरा नै साथी भइसक्नु भयो र एकदमै असल कुरा पनि हो यो, प्रभु पाउनको निम्ति विभिन्न बाटोहरू हुनसक्छ होइन। जस्तो सुनिरहनु भएको श्रोता अनि दर्शकहरूलाई चाहिँ मैले सोध्न छुटाएको, तपाईँलाई भन्न मन लागेको कुनै उत्साहको केही कुराहरू छ भने सोचकैमा बताइदिनुहोस् न।
0: उत्साह त सबै कुरामा छ मलाई चाहिँ,
1: अरूको लागि तपाईँ दिदी बहिनीहरूलाई के भन्न चाहनुहुन्छ?
0: दिदी बहिनीहरूलाई भन्न चाहन्छु त्यो अब मान्छेहरूले भनेको कुरातिर नलाग्नु होइन, बरु राम्रो सल्लाह त कसले दिन्छ र तर पनि परमेश्वर नपाउनेहरूले पनि खोज्ने प्रयास गर्नु के, कसले मलाई चाहिँ राम्रो बाटो हिँड भन्छ, कसले चाहिँ मलाई भनेर आफूभित्रै खोज्नु भयो भने पाउनुहुन्छ भन्ने लाग्छ।
1: परमेश्वर हुनु चाहिँ सबै कुरा हुनु हो होइन, केही कुरा सबै भएर परमेश्वर नहुनु चाहिँ त्यो सबभन्दा गाह्रो कुरा भयो, तर केही नभएर पनि परमेश्वर हुनुहुन्छ भने चाहिँ खुसी हुन सकिन्छ भनेर भन्न चाहनुहुन्छ?
0: धेरै खुसी हुन्छ
1: हजुर। अहिले पनि जो आफ्नो आफूले सकेको सङ्घर्ष गर्दै हुनुहुन्छ, काम गरिरहनु भएको छ, व्यवसाय गरिरहनु भएको छ, सङ्गति पनि गइरहनु भएको छ होइन
0: हजुर।
1: एकदमै धेरै धन्यवाद, व्यस्तताको बावजुद पनि अहिले व्यवसाय गर्दैछु केही दिनदेखि भन्दै हुनुहुन्थ्यो, त्यसको बावजुद पनि हाम्रो निमन्त्रणामा स्वीकार आइदिनु भयो, तपाईँको एकदम महत्वपूर्ण कुरालाई राखेको गर्नुभयो, एकदमै धेरै धन्यवाद। र तपाईँको जीवनमा अनि तपाईँको बाबुको जीवनमा एकदम परमेश्वर धेरै आशिष दिनुभएको होस्, आगामी समयहरूमा परमेश्वरमा एकदमै अगाडि बढ्दै जानुभएको होस्, बढी पनि रहनु भएको छ। परमेश्वर तपाईँहरू दुवैजनाको जीवनमा धेरै आशिष दिनुभएको होस्, व्यापार व्यवसायमा पनि एकदमै आशिष दिनुभएको होस् भन्ने शुभकामना पनि दिन चाहन्छु। धेरै धेरै धन्यवाद तपाईँलाई।
0: हजुरहरूलाई पनि धन्यवाद धेरै धेरै।
1: हजुर, अब भने हामी कार्यक्रमको अन्तमा आएका छौँ। एकदमै आशिषमय कुरा हामीले गरेका छौँ, दुःख पछाडिको सुख होइन, एउटा भनौँ न सफलता भन्छु म यसलाई, किन भन्दा प्रभु पाउनु पनि सफलता हो, प्रभुसँग हिँड्नु पनि सफलता हो। उहाँको जीवनलाई हेर्दै गर्दा, निहाल्दै गर्दा, सुन्दै गर्दा फेरि हामी जस्तो सुकै अवस्थामा पनि प्रभुमा रह्यौँ भने चाहिँ हामीले पार गर्न सक्छौँ है, हामी जिउन सक्छौँ भन्ने कुरा चाहिँ हामीले महसुस गर्न सक्छौँ। र नेम ज्ञानेश्वर चर्चमा एकदम सक्रिय रूपमा संगति गरिरहनु भएको, आफ्नो जीवनलाई अगाडि बढाइरहनु भएको आदरणीय ज्ञानु थापा मगरज्यूलाई एकदम आगामी समयमा परमेश्वर धेरै आशिष दिनुभएकोस् भन्ने हामी प्रार्थना गर्नेछौँ। सुनिरहनु भएको श्रोताहरूले पनि उहाँको लागि प्रार्थना गरिदिन सक्नुहुनेछ। एकदमै धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई, हृदयबाट नै परमेश्वर धेरै आशिष दिनुभएको होस्। र अर्को आगामी हप्तामा यस्तै यस्तै आशिषमय कुराकानी लिएर म ज्ञानु आउनेछु। प्राविधिक मित्र सुजनजी र विजयजीलाई पनि धन्यवाद दिँदै र सम्पूर्ण श्रोता र दर्शकलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानु बिदा हुन चाहन्छु। दैवसी नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
2: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
0: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
4: नेपाल सरकार, विज्ञापन हो।
5: सुन्न न बजे, कोता
6: सामान नभेटेर बेपत्ता।
5: होइन, सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रेस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
8: र फोन नम्बर 01513010 छ। 01513010 छ।
7: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
11: फोन नम्बर 40225444
9: र 40225742 40225742।

0: कार्यक्रम गुड न्यूज अन्ताक्षरी, हाँ जहाँ तपाईँ भजन गीत गुनगुनाउँदै अन्ताक्षरी खेल्दै परमेश्वरको महिमा गर्न सक्नुहुनेछ।
1: यस कारण कार्यक्रम सुन्न साथै फोन गर्न नबिर्सनु होला। प्रत्येक आइतबार 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
2: प्रस्तुता पुनम र अब्राहमको साथमा सुन्नुहोस् है।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ।
1: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँगै बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा आदरणीय श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ लिएर प्राविधिक मित्र विजय र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रममा सुनेर साथ दिनुपर्ने हुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800234646। 9800234646 हाम्रो वाट्सएप नम्बर रहेको छ। र कार्यक्रममा भने हाम्रो प्रश्न तपाईँको जवाफमा तीनवटा प्रश्न म तपाईँको निम्ति राख्ने गर्छु र पहिलो प्रश्न रहेको छ, पावल चढेको पानी जहाज कति पटकसम्म ध्वस्त भएको थियो। पावल चढेको पानी जहाज कति पटकसम्म ध्वस्त भएको थियो। दोस्रो, दानिएलले सबैभन्दा पहिले कसको सपनाको अर्थ खोलिदिएका थिए। दानिएलले सबैभन्दा पहिले कसको सपनाको अर्थ खोलिदिएका थिए। मत्ती 21 को 22 पदमा के उल्लेख गरिएको छ। मत्ती 21 को 22 पदमा के उल्लेख गरिएको छ। र यो तीनवटा प्रश्न तपाईँको निम्ति र तीनवटै प्रश्नको सही जवाब दिनुभयो भने हामी गोला प्रथाबाट तपाईँलाई विजेता बनाउनेछौ र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र हाम्रो फोन नम्बर 4770754 अथवा 4770754, हाम्रो वाट्सएप नम्बर 9800234646। अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

0: कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9841687602, 9841687602 र 9818251240, 9818251240।
1: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तीनवटा प्रश्न म तपाईँको निम्ति राख्ने गर्छु। पहिलो प्रश्न रहेको छ, पाउल चढेको पानी जहाज कति पटकसम्म ध्वस्त भएको थियो? र दोस्रो प्रश्न, दानियलले सबैभन्दा पहिले कसको सपनाको अर्थ खोलिदिएका थिए? तेस्रो प्रश्न, मती 21:22 पदमा के उल्लेख गरिएको छ? मती 21:22 पदमा के उल्लेख गरिएको छ? र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893444646, 9893444646। हजुर, हामीलाई फटाफट तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ। के थाहा आजको विजेता तपाईँ नै पो हो कि, र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र अहिलेलाई भने फेरि पनि म तपाईँको निम्ति अर्थपूर्ण संगीतको साथ दिन चाहन्छु।

कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तपाईँ हुनुहुन्छ श्रोता र तपाईँले कार्यक्रममा फोन गरेर साथ दिनुपर्ने हुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4740707054 अथवा 4770705 छ र कार्यक्रममा तीनवटा प्रश्न मैले तपाईँको निम्ति राखिरहेको छु। पहिलो प्रश्न रहेको छ, पावल चढ़ेको पानी जहाज कति पटकसम्म ध्वस्त भएको थियो? पावल चढ़ेको पानी जहाज कति पटकसम्म ध्वस्त भएको थियो? पहिलो प्रश्न। दोस्रो प्रश्न, डानियलले सबैभन्दा पहिले कसको सपनाको अर्थ खोलिदिएका थिए? डानियलले सबैभन्दा पहिले कसको सपनाको अर्थ खोलिदिएका थिए? दोस्रो प्रश्न र तेस्रो प्रश्न रहेको छ, मत्ती 21:22 पदमा के उल्लेख गरिएको छ? मत्ती 21:22 पदमा के उल्लेख गरिएको छ? र हामीलाई तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब तपाईँ देखेर सुन्दै हुनुहुन्छ र 4740707054 अथवा 4770705 हाम्रो फोन नम्बर रहेको छ र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: कार्यक्रममा हाम्रो प्रश्न तपाईँको जवाफमा यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: हजुर हजुर जय मसी
1: जय मसी हजुर
0: अनि अर्जुन सर आरामै हुनुहुन्छ?
1: आरामै छु हजुरलाई कस्तो छ नि?
0: म पनि एकदमै ठिकठाक छु हजुर। रुगा खोकी छँदैछ निको हुँदैछ
1: हजुर साह्रै ठिक हुनु होला हजुर बा ठिक भएन भने त फेरि गाह्रो पर्छ नि
0: हो नि गाह्रै पर्छ नि अब मलाई पनि गाह्रो पर्छ तपाईँहरूलाई पनि गाह्रै पर्छ
1: गाह्रै पर्छ नि
0: हो नि हजुर अनि खाना भयो हजुरको?
1: खाना भइसक्यो अब अलिक सरसफाई गरेर सेवा जानुपर्छ भन्ने टक्करमा छु हजुर।
0: ए हजुर हजुर फोन गरेर अनि सेवातिर
1: हजुर हजुर
0: प्रश्न राखौँ त अर्जुन सर
1: हजुर राख्नुहोस् न।
0: पावल चढेको पानी जहाज कति पटकसम्म ध्वस्त भएको थियो?
1: चार पटकसम्म।
0: दानियलले सबैभन्दा पहिले कसको सपना कर्त खोलिदिएका थिए?
1: राजा दानेश्वरको।
0: मती 21 को 22 पदमा के उल्लेख गरिएको छ?
1: मती 21 को 22 मा जे औ विश्वास गर जे पनि प्रार्थनामा माग्छौ
0: हुन्छ धेरै धेरै धन्यवाद हजुर साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौँ
1: हुन्छ हजुर जयमसी
0: अर्जुन प्रधानजी हुनुहुन्थ्यो सिक्किमबाट हामीलाई साथ दिनुभएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ हाम्रो फोन नम्बर रहेको छ 4740 7054 कोही मित्र फोन लाइनमा उहाँलाई स्वागत गरौँ। हेलो हेलो
2: हेलो
0: हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो हेलो
2: हेलो
0: हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हेलो
0: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: उत्तम स्क्राबरी माता त्यसबाट
0: हेर त हजुरको एकदमै डिस्टर्ब आयो क्या
2: हजुर
0: रेडियोबाट टाढा बस्नुहोस् न हजुर अलिकति हजुर धन्यवाद अहिले सुन्यो मजाले अनि उत्तमजी के छ हालखबर?
2: हजुर म सन्चै छु तपाईँलाई
0: म पनि एकदमै हजुर एकदमै एकदम रुगा खोकी ज्वरो यो त अब के गर्नु
2: तपाईँको स्वरले त्यस्तो भन्दैछ
0: अनि तपाईँको हिजोको संगति कस्तो रह्यो?
2: हिजोको संगति एकदम राम्रो भयो
0: हजुर हजुर हजुर
2: आशिषमय भयो अनि म बिहान अहिले उताबाट घर आएको
0: हजुर यति आइपुग्नु भयो यतिखेर होइन
2: आइपुग्यो म फेरि अब उता भक्तपुर जानुपर्ने भएर
0: ए हजुर हजुर हुन्छ उत्तमजी प्रश्न राखौँ
2: हजुर राख्दै जाउँ न।
0: पावल चढेको पानी जहाज कति पटकसम्म ध्वस्त भएको थियो?
2: पावल चढेको पानी जहाज तीन पल्ट भन्न चाहन्छु है त।
0: ओके दानियलले सबैभन्दा पहिले कसको सपना कर्त खोलिदिएका थिए?
2: राजा नबुकदनेस्सर।
0: मती 21 को 22 पदमा के उल्लेख गरिएको छ?
2: प्रार्थनामा विश्वास गरेर जे माग्छौ सो विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ।
0: हुन्छ हजुर धेरै धेरै धन्यवाद साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौँ
2: हजुर हस् छुटौँ धेरै धन्यवाद तपाईँलाई सन्चो होस् जाति होस् म प्रार्थना गर्छु।
0: हुन्छ हजुर हस् धन्यवाद उत्तम सेवाकोटीजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र श्रोता तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा उहाँलाई स्वागत गरौं। हेलो जय मसी जेसवालजी आरामै हुनुहुन्छ? अनि अरू नयाँ नौलो के छ हजुरको?
3: ठिकै छ
0: हजुर धन्यवाद अनि प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? पावल चढेको पानी जहाज कति पटक ध्वस्त भएको थियो? दानियलले सबैभन्दा पहिले कसको सपनाको अर्थ खोलिदिएका थिए? मती 21 को 22 पदमा के उल्लेख गरिएको छ?
3: प्रार्थनामा विश्वास गरेर जे माग्यो तिम्रो लागि.
0: हजुर धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो. अहिलेलाई छुटौँ. हाम्रो जेसवालजी हुनुहुन्थ्यो कलङ्कीबाट, र यतिखेर तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब. तीनवटा प्रश्नको साथ हामी उपस्थित भइ नै सकेका छौं. र पहिलो प्रश्न रहेको छ, पावलले चढेको पानी जहाज कति पटक ध्वस्त भएको थियो, पहिलो प्रश्न. र दोस्रो प्रश्न, दानेलले सबैभन्दा पहिले कसको सपना अर्थ खोलिदिएका थिए, तेस्रो प्रश्न. मध्ये 21 22 पदमा के उल्लेख गरिएको छ. हजुर, यतिखेर तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ. अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु.

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो, जय मसीह।
0: जय मसीह नैनाजी, आरामै हुनुहुन्छ?
1: म आरामै छु हजुरलाई।
0: म पनि ठिकै छु।
1: अहिले बिमारी हुनुहुन्थ्यो, कस्तो छ अहिले हजुरलाई स्वास्थ्यहरू?
0: अलिक ठिक हुँदै गइरहेको छ, रुगा खोकी ज्वरो यस्तै छ। हामी
1: औषधिहरू खानुहोस्, राम्रोसँग केयर गर्नुहोला, म प्रार्थना गरिरहेको छु, अझ पनि प्रार्थना गरिदिनेछु।
0: धन्यवाद धन्यवाद। नैनाजी, अनि हजुर हजुर हजुर हजुर, अनि तपाईँको खाना भयो?
1: मैले खाइसके, अनि यहाँ तयारी भएर एकदम उता दिनको लागि तयारी भएर बसिरहेको छु।
0: भनेपछि मै छु।
1: अहिले बिमारी हुनुहुन्थ्यो, कस्तो छ अहिले हजुरलाई स्वास्थ्यहरू?
0: अलिक ठिक हुँदै गइरहेको छ, रुगा खोकी ज्वरो यस्तै छ। हामी
1: हजुर औषधिहरू खानुहोस्, राम्रो

0: पावल चढेको पानी जहाज कति पटक ध्वस्त भएको थियो?
1: तीन पटक।
0: दानिलको सबैभन्दा पहिले दानिलले सबैभन्दा पहिले कसको सपना कर्त खोलिदिएका थिए? मती 21 22 पदमा के उल्लेख गरिएको छ?
1: विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूको निम्ति पाउनेछौ भनेर मती 21 22 लेखेको छ।
0: जो साथ दिनुभयो, खुसी लाग्यो हेरेला छोटो है त।
1: हजुर हस्ते मसी, धन्यवाद।
0: नैना थापाजी हुनुहुन्थ्यो अहिले भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: त्यतिखेर भने फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: हजुर, जय मसी।
1: जय मसी,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म फिलिप शेर्पा, कीर्तिपुरबाट। आज पहिलो पटक।
0: ए, फिलिप जी, पहिलोचोटि?
1: हजुर,
0: फिलिप शेर्पा हजुर, कहाँबाट भन्नुभयो?
1: कीर्तिपुरबाट।
0: कीर्तिपुरबाट। अनि के छ हालखबर?
1: हालखबर एकदम ठिक छ हजुर।
0: के गर्दै हुनुहुन्छ आज भोलि?
1: आज भोलि सेवा काई ड्युटी।
0: फिलिप जी, प्रश्न राख्नु कि जवाब दिनुहुन्छ? ओके, पावल चढेको पानी जहाज कति पटक ध्वस्त भएको थियो?
1: तीन पटक ध्वस्त भएको थियो।
0: दानिएलले सबैभन्दा पहिले कसको सपना कर्त खोलिएका थिए?
1: बेबिलोनका राजा नबुकदनेस्सरको।
0: मत्ती 21:22 पदमा के उल्लेख गरिएको छ?
1: विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ भनेर उल्लेख गरेको छ।
0: हजुर, धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। हस्, धन्यवाद। जय मसी। उहाँ हुनुहुन्थ्यो फिलिप शेर्पाजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। के त आजको विजेता तपाईँ नै हो कि? र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालम मिडिया होमले। यतिखेर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो,
0: जय मसी हजुर, आरामै हुनुहुन्छ? चन्द्रमायाजी, अनि खाना भयो?
2: खाना भइसक्यो सर।
0: हजुर, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
2: प्रश्न राख्नुहुन्छ न सर। दुईचोटि फोन लाग्यो, मैले फोन लाग्यो कि मेरो फोन लाग्यो कि गीत भोजिहाल्ने भने।
0: तपाईँलाई गीत पनि त मनपर्छ नि त, त्यो भएर पनि होला। पावल चढेको पानी जहाज कति पटकसम्म ध्वस्त भएको थियो?
2: तीन पटक भन्न चाहन्छु।
0: दानिएलले सबैभन्दा पहिले कसको सब

0: अर्थ खोलिदिएका
1: थिए।
0: म ती 21-22 पदमा के उल्लेख गरिएको छ?
1: विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ भन्नु।
0: धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। जय मसी। चन्द्रमाया मगरजी हुनुहुन्थ्यो, कार्यक्रममा जोडिनु भएको थियो र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 र 4777054। कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: हजुर नमस्ते।
0: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म यता काठमाडौँ बसु कुमारी क्लबबाट सटिक फुलदेल
0: बोल्दैछु। सटिकजी आरामै हुनुहुन्छ?
2: हजुर आरामै छु। हजुर,
0: म पनि एकदमै ठिकठाक छु। अनि हजुरको खाना भयो? मेरो पनि भइसक्यो। सटिकजी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
2: प्रश्न राख्नु।
0: पावल चढेको पानी जहाज कति पटक सम्म ध्वस्त भएको थियो?
2: तीन पटक।
0: दानेलले सबैभन्दा पहिले कसको सपना खर्त खोलिदिएका थिए?
2: राजा नपुछत।
0: मती 21-22 पदमा के उल्लेख गरिएको छ?
2: विश्वास गर प्रार्थनामा तिमीहरूले जे माग्यो त्यो पाउँछौ।
0: ओके, धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। सटिकजी हुनुहुन्थ्यो, हामी कार्यक्रममा छोडिनु भएको थियो भने कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, हजुर दिदी हो कि बहिनी हो? एक नम्बर कि दुई नम्बर?
3: दुई नम्बर।
0: दुई नम्बर। रमिता महर्जनजी आरामै हुनुहुन्छ?
3: एकदम।
0: अनि खाना खानुभयो?
3: एकदम ठिकठाक छु। हजुरलाई सन्चो छैन है?
0: मलाई एकदमै रुगा खोकी ज्वरो आइरहेको अवस्था छ, तर पनि केही छैन। तपाईँहरूसँग कुराकानी गर्दा अहिले चट्टै निको भएको अवस्था छ।
3: सबैले तान्नु भयो कि क्या
0: हो? नि तपाईँहरूको मायाले गर्दा ताने जस्तो छ है। अमिता महर्जनजी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
3: हजुर हुन्छ, प्रश्न राखिदिनुहोस्।
0: ओके, पावल चढेको पानी जहाज कति पटकसम्म ध्वस्त भएको थियो?
3: तीन पल्ट।
0: दानेलले सबैभन्दा पहिले कसको सपना गर्द खोलिदिएका थिए?
3: राजा नबुधनेश्वर।
0: मती 21-22 पदमा के उल्लेख गरिएको छ?
3: विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ।
0: हजुर धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
3: अहिलेसम्म पाइरहेको पनि छु, परमेश्वरलाई धन्यवाद, अझै माग्ने छु।
0: आमेन आमेन। हाम्रो परमेश्वर सत्य परमेश्वर हुनुहुन्छ,
3: दिनुहुने, नतर्किकन अल्छी नमानिकन दिनुहुने परमेश्वरले
0: हजुर
3: अवश्य पनि जे माग्छौ त्यो दिनुहुन्छ। हजुरसँग भेट्न चाहन्थे, कहिले होला?
0: हुन्छ नि हजुर, हुन्छ। म त जति हजुर
3: साँझ पख फोन गर्छु नि।
0: हुन्छ हजुर, हुन्छ हुन्छ, धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। हाम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र फेरि पनि कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
4: हेलो दाई, नमस्कार।
0: नमस्कार हजुर,
4: म उमेश रेग्मी
0: विराटनगरबाट। विराटनगरको हालखबर के छ उमेश सर?
4: ठिकै छ, बेलुका पानी परे त अहिले मौसम ठिकै छ, घाम चाहिँ हल्का घाम लागेको छ,
0: हजुर। ल भन्नुहोस्, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
4: अब म गेस गर्छु, यहाँ अलिकति दोहोऱ्याउन पर्यो पहिलो क्वेसनमा चाहिँ होइन?
0: हजुर हो।
4: अब त्यसमा के भनेको छ भने बाइबलको 2 कोरिन्थीमा 1:1 अनुसार प्रेरकले आफ्नो जीवनमा तीन पटक भनेको छ पानी जहाज दुर्घटना परेको होइन? अनि पछि फेरि प्रेरकको पुस्तक अध्याय 27मा फेरि रोम जाने क्रममा उनको थप एक पटक दुर्घटना भएको छ भन्छ। अब यहाँ तीन भन्नु कि चार भनौँ, दोधारमा परे
0: होइन?
4: अब त्यसले गर्दा त्यो एक हुँदा थप हुँदा चार भयो होइन? अब त्यो पहिलेकै पल्टको हो भने चाहिँ तीन पटक हो होइन? अहिले त्यसले गर्दा मलाई कन्फ्युज भयो। अब दोस्रो क्वेसन होइन, दोस्रो क्वेसनमा राजा नबुकदनेस्सर होइन,
0: नबुकदनेस्सर,
4: अनि तेस्रोमा विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। उमेश श्री अहिलेलाई छोटो है त विराटनगरबाट जोडिनु भएको थियो अनि हामीसँग अझै पनि समय बाँकी छ, तपाईँ जोडिन सक्नुहुन्छ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तपाईँ हुनुहुन्छ प्रत्येक आइतबार 11 बजेदेखि 12 बजेसम्म। र यो कार्यक्रमको एउटै उद्देश्य हो, कुनै पनि मानिसले सोधेको प्रश्नको जवाब हामी दिन सकेनौ भने हाम्रो परिस्थिति अलिक जटिल हुन्छ अथवा हामी रातो र पिरो हुन्छौ, त्यो प्रश्नको जवाब दिन पाउनु जस्तो आनन्दको कुरा केही पनि हुँदैन। त्यो परिस्थिति तपाईँ र मेरो जीवनमा सधैँ आओस् भन्न केही लागि पनि हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र अहिलेलाई पनि राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यतिखेर भने हामीसँग अन्तिम श्रोता हुनुहुन्छ, उहाँसँग कुराकानी गर्न चाहन्छु म। हेलो हेलो हेलो
1: हेलो,
0: हजुर हजुर, जय मसी,
1: जय मसी अब्राम सर, जय मसी,
0: भन्नुभयो
1: त हजुरको?
0: हजुर हजुर, शर्मिला जी,
1: मलाई सबै सधैँ शर्मिला बनाउनुहुन्छ, म शर्मिला होइन है, सावित्री।
0: सावित्री हो, सावित्री हो, मलाई पनि सावित्री जस्तै लागेको थियो, म झुक्किहाल्छु के गर्नु। सावित्री आरामै हुनुहुन्छ?
1: एकदम आराम छु हजुरहरू, कस्तो हुनुहुन्छ?
0: हामी पनि एकदमै ठिकठाक छौँ हजुर। अनि खाना भयो हजुरको?
1: हजुर भर्खर भयो, सुन्दै थिएँ
0: हजुर सावित्रीजी, प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
1: प्रश्न राख्नुहोस् न, जवाफ दिन ट्राई गर्छु म।
0: ओके, पावल सडेको पानी जहाज कति पल्टसम्म ध्वस्त भएको थियो?
1: तीन पल्ट भन्न चाहन्छु है।
0: दानेलले सबैभन्दा पहिले कसको सपनाको अर्थ खोलिदिएका थिए?
1: राजा नपुग्दा नेसाको।
0: मत्ती 21:22 पदमा के उल्लेख गरिएको छ?
1: विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ भनेर लेखिएको छ।
0: हुन्छ हजुर, साथ दिनुभयो, धेरै धेरै धन्यवाद। अहिलेलाई छुटौ। सावित्री खड्काजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। अनि हामी फोन कल लिने छैनौ, एउटा गीत राख्न चाहन्छु, त्यसपछि भने आजको विजेताको नाम लिएर म उपस्थित हुने नै छु।

0: यस कार्यक्रमलाई गिफ्ट हैम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9840768602, 9840768602 र 9818251240, 9818251240।
1: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: आदरणीय श्रोता, हामी लगभग कार्यक्रमको अन्त्यतिर आइसकेका छौं र मैले पनि जवाब दिनुपर्ने हुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा। र पावल चढेको पानी जहाज कति पटकसम्म ध्वस्त भएको थियो? 3 पटक। दोस्रो कोरन्थी 11:25, दानेलले सबैभन्दा पहिले कसको सपना कर्त खोलिएका थिए? राजा नबुकदनेस्सरको। दानेल 2:28, मत्ती 21:22 पदमा के उल्लेख गरिएको छ? विश्वास साथ प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। र हामीलाई 10 देखि 11 जना श्रोताले फोन गरेर साथ दिनुभयो। सबैलाई विजेता त बनाउन सकिन्न, तर आज भने एकजना व्यक्तिलाई गोला प्रथाबाट मैले विजेता बनाइसकेको छु। उहाँको नाम रहेको छ फिलिप शेर्पा।
3: कंग्रेचुलेशन,
2: बधाई छ फिलिप जी, तपाई आजको कार्यक्रमको विजेता बनिसक्नु भएको छ। र तपाईँको मोबाइल नम्बर चाहिँ हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि अनुरोध गर्दै कार्यक्रमबाट प्राविधिक मित्र विजय र म अब्राम र सालो मिडिया होमलाई पनि धन्यवाद दिँदै बिदा हुन्छौ। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
0: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
7: तिमी परमेश्वरको मन पर्ने सन्तान हौ, जय मसीह तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथ जीवनका क्षणहरू श्रृंखलाको अङ्क 9 यहाँहरूलाई स्वागत छ। हाल सालै मेरो एक साथीले परमेश्वरले उनीहरूका लागि गर्नुभएको साँच्चै अद्भुत कुराको बारेमा मलाई बताएकी थिइन्। उनीहरूको अद्भुत गवाही सुनेपछि मैले उनलाई भने, परमेश्वरले यो तपाईँको लागि गर्नुभयो किनभने तपाईँ उहाँको मन पर्ने सन्तान हुनुहुन्छ। हामी दुवै हाँस्यौं अनि मेरो साथीले भन्यो, हो तपाईँ सही भन्दै हुनुहुन्छ। केही दिनपछि परमेश्वरले मेरो जीवनमा एउटा अचम्मको काम गर्नुभयो, मैले त्यही साथीलाई मेरो गवाही सुनाए। उनले भने, परमेश्वरले यो तपाईँको लागि गर्नुभयो किनभने तपाईँ उहाँको मन पर्ने सन्तान हुनुहुन्छ। हामी दुवै फेरि हाँस्यौं। अवश्य पनि मैले त्यसपछि जवाब दिनु पर्यो, हो म परमेश्वरको मन पर्ने सन्तान हुँ। यसको बारेमा सत्य यो हो कि हामी सबै परमेश्वरका प्रिय सन्तान हौ। उहाँले एउटा सन्तानलाई अर्को भन्दा बढी प्राथमिकता दिनुहुन्न। हामी सबै उहाँको लागि धेरै विशेष छौ। हामी सबै जस्तै येशूलाई हाम्रो प्रभुको रूपमा ग्रहण गरेका छौ, हामी परमेश्वरका सन्तान हौ जसलाई उहाँले माया गर्नुहुन्छ र वास्ता गर्नुहुन्छ। पहिलो युहन्नाको पुस्तक 3:1, हेर पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभयो कि हामी परमेश्वरका सन्तान बने कहलिएकाहरू हौ र साँच्चै हौ पनि। यसै कारणले त संसारले हामीलाई चिन्दैन किनभने त्यसले उहाँलाई चिनेनन्। आमा बुबाहरूलाई कहिले काहीँ तिनीहरूका छोरा छोरीहरू मध्ये एकले सोध्छ वा अरू कसैले, तपाईँको मन पर्ने सन्तान को हो? आमा बुवाले जवाफ दिनेछन्, तिनीहरू सबै हो। आमा बुवाले धेरै चाँडै सिक्छन् कि तिनीहरूका छोरा छोरीहरू एकै नासका छैनन्। प्रत्येक बच्चाको आफ्नै व्यक्तित्व हुन्छ, प्रत्येकले अरू भन्दा फरक सोच्छ र व्यवहार गर्ने गर्छ, तर आमा बुवाले तिनीहरू मध्ये प्रत्येकलाई उस्तै माया गर्नुहुन्छ। एफिसीको पुस्तक 2:4-5, तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई क्रिस्तसँगै जीवित पार्नुभयो, अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। प्रिय श्रोता, हामी मध्ये कोही पनि परमेश्वरको प्रेम प्राप्त गर्न योग्य थिएनौं। हामी सबै पापी भएर यस संसारमा आएका थियौं, तर परमेश्वरको प्रेम, अनुग्रह, दया र क्षमाले भरिएको छ। उहाँले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई हाम्रो सट्टामा क्रुसमा आफूलाई बलिदान गर्न अनुमति दिनुभयो। येशूले त्यो तपाईँको लागि गर्नुभयो र उहाँले त्यो मेरो लागि गर्नुभयो। वचन संग्रहको पुस्तक 86 अध्यायको 15 पद, तर हे परम प्रभु, तपाईँ कृपालु र अनुग्रही परमेश्वर हुनुहुन्छ, क्रोध गर्नमा ढिला, प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ। हामीले परमेश्वरले हाम्रो लागि अद्भुत कामहरू गर्नुहुनेछ भन्ने आशा गर्नुपर्छ। किनभने उहाँ सधैँ धेरै दयालु हुनुहुन्छ। हामीले गल्ती गर्दा उहाँ दयालु हुनुहुन्छ। हामी उहाँको अपेक्षा पूरा गर्न चुक्दा उहाँ हामीसँग धैर्यवान हुनुहुन्छ। र सबैभन्दा महत्वपूर्ण कुरा, परमेश्वर हामीलाई आफ्नो सम्पूर्ण हृदयले सधैँ प्रेम गर्न वफादार हुनुहुन्छ। हामी उहाँमा भरोसा राख्न सक्छौ कि उहाँले हामीलाई हरेक घण्टा हरेक दिन प्रेम गर्नुहुन्छ। कहिलेकाहीँ यस्तो पनि हुन सक्छ, जब तपाईँको जीवनमा तपाईँले भोगिराख्नु भएको समस्याहरूको कारणले गर्दा परमेश्वरको प्रेम तपाईँ प्रति स्पष्ट हुँदैन, त्यस समयमा तपाईँ प्रति परमेश्वरको प्रेम स्वीकार गर्नुहोस्। आफैलाई भन्नुहोस्, परमेश्वरले मलाई धेरै माया गर्नुहुन्छ, म उहाँको मन पर्ने सन्तान हो, अनि पक्कै पनि उहाँको प्रेमले तपाईँको हृदयलाई न्यानो पार्नेछ। त्यसपछि धैर्यपूर्वक परमेश्वरले तपाईँ प्रति आफ्नो प्रेम ठूलो तरिकाले प्रकट गर्नुहुनेछ भनेर पर्खनुहोस्। सपन्याहको पुस्तक 3 अध्यायको 17 पद, परमप्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ, उहाँ बचाउनलाई सामर्थ्य हुनुहुन्छ, उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ, उहाँले आफ्नो प्रेममा तलाई शान्त पार्नुहुनेछ, गीत गाएर उहाँ तेरो बारेमा रमाउनुहुनेछ। प्रिय श्रोता, परमेश्वरले तपाईँको लागि राख्नु भएको खुशी र आनन्दले आफूलाई भरिपूर्ण हुन दिनुहोस्। हरेक दिन तपाईँ प्रति परमेश्वरको प्रेमलाई सम्झदै उठ्नुहोस्, उहाँसँगै हाँस्नुहोस्, तपाईँ प्रति उहाँको भलाइमा आनन्दित हुनुहोस्, ठूलो स्वरमा स्वीकार गर्नुहोस्, म परमेश्वरको मन पर्ने सन्तान हो। त्यसपछि उहाँले तपाईँ प्रति आफ्नो प्रेम प्रकट गर्नुहुनेछ भनेर पर्खनुहोस्। यसको अपेक्षा गर्नुहोस्, किनकि तपाईँ साँच्चै उहाँको मन पर्ने सन्तान हुनुहुन्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
0: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
8: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
0: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
9: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर,
10: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
11: गाउन भाडामा,
12: गाउन भाडामा,
11: हे गाउन भाडामा।
9: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
13: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
9: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02 98-41
14: 87 68 02
15: र 98 18 25 12 40 98 18 25 12

0: मेरो सारा हृदयले म जान्दछु कि येशु ख्रिस्टद्वारा मृत्यु पराजित भएको छ। हाम्रो उद्धारकर्ता जीवित हुनुभएकोले हामी पनि जीवित हुनेछौं। डेभिड ओ मिके।
1: कार्यक्रम शुरूआत सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार 4 बजेदेखि 4:30 सम्म प्रस्तुता श्याम काजीको साथमा।
2: यसुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।

0: किन आँखा मिचेकुमिचै गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्युज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
8: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
7: अनि यी सबै कहाँ पाउने त दाई?
8: यी सबैको उत्तर पाउनको लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
7: कार्यक्रम मुक्तिको मार्ग?
8: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
9: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
10: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
11: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
12: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
10: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
12: फोन नम्बर 40225444
10: र 40225742 40225572।
13: पैसा र हात हतियार बिना नै नास्रतका येशूले अलेक्जेन्डर कैसर मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवन बारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योग भन्दा वचन भाषण संवाद गहिरा गहिरा पुस्तकहरू प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्थाफ मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्युज अन्ताक्षरी।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर, बल्खु कुलेश्वर, काठमाडौँ, सप नम्बर 2।
3: म्यानेजिङ डिरेक्टर राजन खड्की, फोन नम्बर 98-13-18-91-65, 98-13-18-91-65।
4: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता आइतबार 1-2 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं। विशेष गरिकन हामी अन्ताक्षरी खेल्छौं, भजन गीतहरू गाउँछौं, गुनगुनाउँछौं र हाम्रो जीवित परमेश्वरको महिमा हामी गर्दै आइरहेको छौं। र कार्यक्रमका केही नियमहरू छन्। तपाईँको भागमा जुन अक्षर पर्छ त्यही अक्षरबाट शुरू हुने भजन गीत गाएर तपाईँले हामीलाई साथ दिनुपर्ने हुनेछ र एकजना श्रोताले दुईचोटिसम्म कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र सँगसँगै तपाईँले एउटा कोरस र एउटा अन्तरासम्म गाइदिनु भयो भने अर्को श्रोताले कार्यक्रममा सहभागिता जनाउनको लागि समय प्राप्त गर्न सक्नुहुनेछ। र यी विविध कुराहरूलाई मध्यनजर गर्दै हामी समग्रमा हाम्रो मुख्य उद्देश्य भनेको चाहिँ प्रभुको महिमा गर्नु नै रहेको छ। तपाईँले फोन गरेर साथ दिन सक्नुहुनेछ र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी कार्यक्रमको अन्तिममा लकी ड्र मार्फत विजेता बनाउँछौं। उहाँले रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ र कार्यक्रममा हामीलाई राइजिङ फ्रुट सेन्टरले रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ। र कार्यक्रमको शुरूआत एउटा गीतबाट म गर्न चाहन्छु र यही गीतबाट तपाईँलाई एउटा अक्षर पनि हामी दिन गइरहेको छौँ। त्यसकारण फोन गर्न तयार भएर बस्नुहोला, गीतपछि हामी उपस्थित हुने नै छौं।

0: आहा जीवनको नदीबाट पिउन सिकायो, निकै नै अर्थपूर्ण गीत गायक रोहित थापाको आवाजमा तपाईँको लागि राखेको छौं भने यही गीतबाट तपाईँको लागि एउटा अक्षर पनि लिएर आएको छौं। अक्षर रहेको छ यीशुको य, यो अक्षरबाट अब तपाईँले भजन गीत गाउनु पर्ने हुनेछ। र फोन लाइनमा कोही श्रोता पनि आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: गीत भजन गाउँदै परमेश्वरको महिमा गरौ कि भनी अन्तर्श्रीको ढोका ढकढको नआए। हजुर, म पम्फा रोका पनि
0: हजुर एकदमै स्वागत छ पम्फा
1: रोकाजी। अफिसको एउटा कुनामा बसी हजुरलाई जन्मेसी टक्राउँछ, हजुर दुवै हात जोडेर जन्मेसी, हजुरलाई टक्राउँछ, हजुर दुवै हात जोडेर जन्मेसी।
0: हजुर जयमसी पम्फाजी, जयमसी कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौ हामी पनि। र आज भजन गीत गाउँदै प्रभुको महिमा गर्न तयार हुनुहुन्छ त्यसो भए होइन त? आमेन आमेन। यीशुको य छ, यो अक्षरबाट भजन गीत गाउन सक्नुहुनेछ।
1: हुन्छ, धन्यवाद हजुर, धन्यवाद
0: हजुर।

0: हजुर हस् धेरै धेरै धन्यवाद तम्फाजी प्रभु, धेरै आशिष दिनुभएको शरीरलाई चाहिँ छुटौँ हामी जय मसी। हजुर पम्पा रोकाजी हुनुहुन्थ्यो, एकदमै जोस र उत्साह सहित मिठो भजन गीत गाएर उहाँले साथ दिनुभएको छ र म अक्षर छोड्नु भएको छ र म अक्षरबाट भजन गीत गाउनको लागि कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: हजुर जय
1: मसी
0: लक्ष्मी महर्जनजी, हजुर कस्तो हुनुहुन्छ तपाईँ?
1: सन्चै छ हजुर, कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै आरामै छौँ लक्ष्मीजी, र म अक्षर तपाईँको भागमा छ, तपाईँ भजन गीत गाउन तयार हुनुहुन्छ? हजुर हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: उनैमा हजुर र केही छैन, हुन्छ, धेरै धेरै धन्यवाद लक्ष्मीजी, प्रभुले धेरै आशिष दिनुभएको. हुन्छ, छुटाउँदै मसी राम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो र म अक्षरबाट भजन गीत गाउनु भएको थियो भने म अक्षर नै तपाईँको लागि छोड्नु भएको छ र अक्षर मबाट थुप्रै भजन गीतहरू छन्, हाम्रो लक्ष्मीजीले गाउनु भएको भजन नै तपाईँले गाउनुपर्छ भन्ने छैन, अरू भजनहरू गाएर तपाईँले साथ दिन सक्नुहुनेछ जुन भजन चाहिँ अक्षर मबाट शुरू हुँदछ र त्यसको लागि चाहिँ हामीलाई फोन गर्नुपर्ने हुनेछ. कोही हुनुहुन्छ श्रोता, उहाँलाई स्वागत गरौं. हेलो हेलो हेलो कोही श्रोता हुनुहुन्थ्यो तर उहाँसँग कुराकानी गर्न हामी असमर्थ भयौं, तर केही छैन, तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ. व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु म. हेलो कोही श्रोता हुनुहुन्छ? हेलो हेलो
1: जय
0: मसी, नैनासी बोल्दै हुनुहुन्छ?
1: हजुर
0: हजुर, आरामै हुनुहुन्छ? हजुर, एकदमै ठिक छ हामी र नैनाजी, हुन्छ, एकदम प्रभुलाई धन्यवाद भएको, भजन गीत गाउन तयार हुनुहुन्छ?
1: कुन चाहिँ परेको छ मलाई अलिक थाहा भएन कि, भन्नुहोस् न.
0: हजुर, अक्षर म छ तपाईँको भागमा, महानको म.
1: हजुर, हुन्छ, म भजन गाइदिन्छु,
0: एकदमै सुरु
1: मबाट भन्नुभयो है?
0: हजुर हजुर,

0: धन्यवाद.
1: हुन्छ, धेरै धेरै धन्यवाद नैनाजी. र यसलाई छुटौँ हामी. जय मसी.
0: हजुर हस्, जय मसी.
1: हजुर, र फेरि पनि अक्षर म नै आएको छ प्रेममा भनेर. र आज एकदम म अक्षर निरन्तर आइरहेको छ श्रोता, तर हामीसँग भजन गीतहरूको अभाव छैन र तपाईँले विभिन्न भजन गीतहरूको साथ दिन सक्नुहुनेछ अक्षर मबाट. र कोही श्रोता व्हाट्सएप कलमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो, जय मसी. जय मसी. हाम्रो रुथ मगरातीजी कस्तो हुनुहुन्छ तपाईँ?
2: म एकदमै ठिक छु. तपाईँ कस्तो हुनुहुन्छ? बल्ल बल्ल कल लागेको थियो, अघि पनि हातले काटे क्या, एकछिन नपर्खेर.
1: हजुर हजुर, हामी एकदमै ठिक छौँ. धेरै धेरै धन्यवाद छ तपाईँलाई, निरन्तर साथ दिइरहनु भएको छ. तपाईँ कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
2: म एकदमै ठिक छु. म त्यतिखेर किचनमा छु, खाना बनाउने टाइम भएको छ.
1: ए हजुर, हुन्छ हुन्छ, त्यसो भए हामी भजनतर्फ नै जाउँ. अक्षर म निरन्तर आइरहेको छ र मबाट सुरु हुने भजन गीत तपाईँले पनि गाउनु पर्ने हुनेछ. तपाईँ तयार हुनुहुन्छ रुजी?
2: म एकदम रेडी छु मबाट भजन गीत गाउनलाई. परमेश्वरलाई महिमा भएको
1: होस्.
2: आज फेरि पनि फोन कल उठाइदिएर स्टार्ट गर्नुभयो, धेरै धेरै धन्यवाद. अनि हुन्छ, मबाट भजन गाउनेछु. सासु रोई थापाले गाउनु भएको भजन छ.
1: हजुर, हुन्छ, सुरु गर्नु.

0: हालेलुया हुन्छ यो समय हजुरलाई
1: हुन्छ धेरै धेरै धन्यवाद रुचि आइलाई छुटौँ जयमसी र हाम्रो रुच मगरातीजी हुनुहुन्थ्यो कुवेतबाट कस्तो मिठो भजन गीतको साथ उहाँले दिएर जानु भएको छ र अक्षर छ तपाईँको लागि छोड्नु भएको छ अब छबाट चाहिँ थुप्रै भजन गीतहरू छ र कुनै पनि एउटा भजन गीत गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ कोही श्रोत आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो
0: हेलो
1: हजुर जयमसी लक्ष्मीजी हुन्छ एकदमै स्वागत छ फेरि पनि तपाईँलाई र अब चाहिँ छ अक्षरबाट भजन गीत गाउनु पर्ने हुनेछ तपाईँ तयार हुनुहुन्छ
0: म चाहिँ यो 244 नेवारीमा गाउँछु
1: हुन्छ हुन्छ सुरु गर्न सक्नुहुनेछ हजुर

0: धन्यवाद.
1: हजुर हजुर, न अक्षर राखिदिनु भयो. हुन्छ, धेरै धेरै धन्यवाद लक्ष्मीजी. अहिलेलाई छुटौँ हामी. जय मसी. हजुर, लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो र उहाँले नेवारी भाषाको भजन गीत गाएर जानु भएको छ र न अक्षर तपाईँको लागि उहाँले छोड्नु भएको छ र अक्षर नबाट शुरू हुने भजन गीत गाउने पालो तपाईँको हो. फोन गरेर साथ दिन सक्नुहुनेछ र हाम्रो फोन लाइन एकदमै खुला रहेको छ. हाम्रो फोन नम्बर रहेको छ 01 47 70 754, 01 47 70 754. हाम्रो वाट्सएप नम्बर रहेको छ 98 023 44 646, 98 023 44 646, र फोन गरेर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ. एउटा गीतको साथ दिन चाहन्छु म, गीतपछि उपस्थित हुने नै छ.

0: मुख्य गीत तपाईँको निम्ति राख्यौं। रोगी श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, फेरि पनि जुम मसिन।
0: हजुर, फेरि पनि जुम मसिन एनर्जी। र अब चाहिँ न अक्षरबाट भजन गीत गाउनु पर्ने हुनेछ। तयार हुनुहुन्छ तपाईँ?
1: हजुर
0: हजुर,
1: म तयारी छु प्रभुको महिमाको निम्ति। हजुर, म गाउनेछु।
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद.
1: आमेन आमेन. एकदमै मिठो भजन गीत गाउनु भयो नैनाजी, प्रभुले धेरै आशिष दिनुभएको होस् तपाईँलाई. र अहिलेलाई छुट्टो हामी जयमसी हजुर. हाम्रो नैना थापाजी हुनुहुन्थ्यो र न त बलले न शक्तिले प्रभु भन्छन् मेरो आत्माले, साह्रै मिठो कोरस गाएर जानुभएको छ. ल अक्षर तपाईँको लागि छोड्नु भएको छ. ल अक्षरबाट अब तपाईँले भजन गीतहरू गाएर हामीलाई साथ दिन सक्नुहुनेछ र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी कार्यक्रमको अन्तिममा चाहिँ लक्की ड्र मार्फत विजेता पनि बनाउँछौं र उहाँले रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ. र राइजिङ फ्रुट सेन्टरले हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ कार्यक्रममा. र हामी भजन गीतहरू गाइरहेको छौ, अन्ताक्षरी खेलिरहेको छौं र यो समयमा पालो छ तपाईँको. र ल अक्षरबाट भजन गीत गाउन कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं. हेलो
2: हेलो
1: हजुर
2: हजुर
1: जयमती एकदम स्वागत छ रुचि, एकदमै स्वागत छ तपाईँलाई. र ल अक्षरबाट अब तपाईँले भजन गीत गाउनु पर्ने हुनेछ, तयार हुनुहुन्छ? आमेन आमेन. सुरु गर्न सक्नुहुनेछ.

हाम्रो प्रशंसा यीशुलाई।

0: हाम्रो आराधना
1: हुन्छ। धेरै धेरै धन्यवाद तपाईँलाई पनि रुचि प्रभु, धेरै आशिष दिनु भएको श्रीलाई छुटौ हामी। जय मसी, र रुस मग्रातीजी हुनुहुन्थ्यो कुवेतबाट, हामीलाई निरन्तर साथ दिइरहनु भएको छ र साह्रै मिठो भजन गीत गाएर पनि जानु भएको छ उहाँले, र ईश्वरको यी अक्षर तपाईँको लागि छोड्नु भएको छ, र अब तपाईँले पनि यसरी नै साथ दिन सक्नुहुनेछ, भजन गीतहरू गाउन सक्नुहुनेछ र प्रभुको महिमा गर्न सक्नुहुनेछ, र ईश्वरको यीबाट तपाईँले भजन गीत गाउनुपर्ने हुनेछ। र फोनलाई एकदमै खुला रहेको छ, फोन गरेर साथ दिनुहोला, एउटा गीतको साथ फेरि पनि दिन चाहन्छौ हामी, र गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता अनलाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो,
1: जय
0: मसी। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: महिमा हो।
0: महिमाजी बोल्दै हुनुहुन्छ? हजुर महिमाजी, आज भजन गीत गाउन तपाईँ तयार हुनुहुन्छ? हुन्छ। ई अक्षर छ, ईश्वरको ई, र तपाईँले ई अक्षरबाट गीत गाउनु पर्ने हुनेछ र तपाईँ तयार हुनुहुन्छ होइन? ई अक्षरबाट भजन गीत गाउन महिमाजी आजको दिन गाउनुहुन्छ? हुन्छ हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: Jasudin, Jasudin, Undesirin.
1: यति नै हुन्छ।
2: धेरै धेरै धन्यवाद महिमाजी, अहिलेलाई छुटौ हामी। जय मसी,
1: जय मसी।
2: हजुर, महिमाजी हुनुहुन्थ्यो। आजको दिन कोरोस्कार जानु भएको छ। श्रोता, हामीसँग अक्षर ई अझै पनि छ। तपाईँले ईश्वरको ई अक्षरबाट शुरू हुने भजन गीतकार साथ दिन सक्नुहुनेछ। विशेष गरिकन कार्यक्रममा हामी जुन अक्षर हाम्रो भागमा पर्छ त्यही अक्षरबाट शुरू हुने भजन गीतहरू गाउँछौ। र कोही श्रोता हुनुहुन्छ वाट्सएप कलमा, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो
3: हेलो, जय मसिनी।
2: जय मसी, जय मसी। हाम्रो पम्पा गोपालीजी कस्तो हुनुहुन्छ तपाईँ?
3: म ठिकै छु। अहिले यो खुट्टाभरि यो जम्मै रातो डाबरहरू आएर चिल्चिलाउने उ भएको छ। अरू ठिक छु नि। हजुर, कस्तो हुनुहुन्छ नि?
2: हामी एकदमै ठिक छौँ। यहाँको प्रार्थनाको लागि धन्यवाद छ। र आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला पम्फा। अक्षर हाम्रो भागमा पर्छ त्यही अक्षरबाट शुरू हुने भजन गीतहरू गाउँछौ। र कोही श्रोता हुनुहुन्छ वाट्सएप कलमा, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो,

0: ईश्वरको ई अक्षर हामीसँग अझै पनि छ, तपाईँ भजन गीत गाउन तयार हुनुहुन्छ?
1: हामी धेरै भयो उमा भाग लिन नपा घरि कता घरि कता, अनि अहिले एकै भर्खर खोलिराखेको ठ्याक्कै रुचि दिउले गाउँदा गाउँदै अनि गाइरहनु भएको रहेछ कि मैले खोल्दा
0: चाहिँ।
1: हजुर, उहाँले कति राम्रोसँग गाउनु भएको है, उहाँलाई चाहिँ परमेश्वरले धेरै आशिष दिनुभएको होस् अझै पनि। कति राम्रो स्वरले गाउनु भयो होइन, एकदमै आशिषमै लाग्यो। हुन्छ, म सुरु गर्छु।
0: हुन्छ हुन्छ पम्पाजी।

0: राखौँ होला, मिस अरूलाई पनि पालो दिनुपर्छ।
1: हुन्छ, धेरै धेरै धन्यवाद फम्फाजी, राईलाई चाहिँ छिटो हामी जय मसी।
0: जय मसी मिस, जय मसी।
1: चितलाङबाट हाम्रो पम्फा गोपालीजी हुनुहुन्थ्यो र उहाँले हालेलुया ह ह अक्षर छोड्नु भएको छ र ह अक्षरबाट शुरू हुने भजन गीतहरू गाउने पालो अब तपाईँको रहेको छ। श्रोता फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ र अक्षर हबाट थुप्रै भजन गीतहरू छ, कुनै पनि एउटा भजन गीतको साथ तपाईँले हामीलाई दिन सक्नुहुनेछ। र कार्यक्रम गुड न्यूज अन्ताक्षरी तपाईँ सुन्दै हुनुहुन्छ, भजन गीतहरू गाइरहेको छ, एउटा गीतको साथ हामी फेरि पनि तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: फेरि पनि स्वागत गर्न चाहन्छु र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो
1: हेलो मिस, फेरि पनि जमी शिक्षा पाउँछ हजुर.
0: जय मसी पम्पाजी, फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा.
1: धन्यवाद हजुर, धन्यवाद
0: हजुर. र अब चाहिँ ह अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ?
1: म तयार छु हजुर, परमेश्वरको महिमाको लागि भएको.
0: आमेन. सुरु गर्न सक्नुहुनेछ.
1: हुन्छ, धन्यवाद.

कतिको यात्रामा दुःख पीडा कति कति, खुसी दिने कोही थिएन दुःख दिने कति कति, जिन्दगीको यात्रामा

0: हुन्छ, धेरै धेरै धन्यवाद पम्फाजी, अहिले छुट्टौँ हामी, जय मसी। हजुर, हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो र म अक्षर तपाईँको लागि छोड्नु भएको छ र म अक्षरबाट भजन गीत गाउनको श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो
1: हेलो,
0: हजुर जय मसी।
1: जय मसी हजुर।
0: हाम्रो अर्जुन प्रधानजी कस्तो हुनुहुन्छ तपाईँ?
1: म एकदम ठिकै छु, हजुरलाई कस्तो छ नि?
0: हजुर, हामी पनि एकदमै आरामै छौ र म अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ?
1: मबाट अब थोरै भए पनि अब
0: एकदमै र सुरु गर्न सक्नुहुनेछ अर्जुनजी।
1: हुन्छ। विचार छ काम त भइको जो अचम्मको सृष्टि।

0: प्रशंसा होइरहोस् ईश्वरको कति महान कति महान।
1: हजुर थोरै भए पनि
2: हुन्छ। धेरै धेरै धन्यवाद अर्जुनजी। राईलाई चाहिँ छुटौँ हामी। जय मसी।
1: हुन्छ हजुर, जय मसी।
2: हजुर, अर्जुन प्रधानजी सिक्किमबाट हुनुहुन्थ्यो र महान ईश्वर बलको छोटो मिठो भजन गीत गाएर साथ दिनुभएको छ। न अक्षर तपाईँको लागि छोड्नु भएको छ भने कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो।
3: हेलो
2: हजुर, जय मसी।
3: सन्जु
2: मानन्दरजी, सन्चै हुनुहुन्छ तपाईँ?
3: सन्चै छ।
2: हामीलाई कहाँबाट फोन गर्दै हुनुहुन्छ, कुन ठाउँबाट?
3: किर्तिपुरबाट।
2: हजुर, र न अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ? हुन्छ, सुरु गर्न सक्नुहुनेछ। न अक्षरबाट नबाट न यहाँ पनि हुन्छ, नबाट धेरै भजन गीतहरू छ।
3: को भए

हुन्छ सन्जुजी, हुन्छ तपाईँलाई जुन भजन गीत गाउनु मन लागिरहेको छ त्यही भजन गीत गाएर साथी नै सक्नुहुन्छ। जब म भनेर गुनगुनाउँदै हुनुहुन्थ्यो त्यही भजन गीत नै गाएर सुनाउनुहोस् न। हुन्छ।

0: बाबा प्रभु को भैया जीवन थारे
1: धेरै धेरै धन्यवाद राईलाई चाहिँ छिटो हामी जयमसी र सन्जु मानन्दरजी हुनुहुन्थ्यो हामीलाई फोन गरेर साथ दिनुभएको थियो र यो समयमा हामी एउटा गीतको साथ तपाईँलाई दिन चाहन्छौ गीत पछि उपस्थित हुने नै छौं।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2
1: म्यानेजिङ डिरेक्टर राजन खड्की फोन नम्बर 9813181965 9813181965
2: निकै नै अर्थपूर्ण गीत तपाईँको लागि राख्यौं र श्रोता बज्यो भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र फोन कल लिन असमर्थ छौं भने आज फोन गरेर साथ दिनुहुने मध्येबाट एकजना श्रोताको नाम मैले लकी ड्रबाट लिएर पनि आइसकेको छु जसले आज रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ र उहाँको नाउँ घोषणा गर्नुभन्दा अगाडि म एकदमै धन्यवाद दिन चाहन्छु फोन गरेर साथ दिनुहुने हाम्रो सम्पूर्ण श्रोता जो हामीलाई नेपालभित्रबाट नेपाल बाहिरबाट विभिन्न ठाउँहरूबाट सहभागिता जनाउनु भएको छ र हामीले सम्भव भएसम्मको श्रोताहरूलाई चाहिँ एकदमै लकी ड्रबाट विजेता बनाउने प्रयासहरू गरिरहेको छौं र धन्यवाद दिन चाहन्छौं तपाईँको साथ सहभागिताको लागि र आज रिचार्ज कार्ड प्राप्त गर्न सफल नाम चाहिँ यो समयमा मैले घोषणा गर्नुपर्दा जसको नाम पढ्न सफल भएको छ उहाँ हुनुहुन्छ पम्फा रोक्का र पम्फाजी यहाँलाई एकदमै बधाई छ पम्फा रोक्काजीले कार्यक्रम सकिएपछि आफ्नो फोन नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाइदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने राइजिङ फ्रुट सेन्टरलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु म र अवश्य पनि विदा माग्नुपर्ने बेला भइसकेको छ प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट यो समय म पुनः विदा हुन चाहन्छु धेरै धेरै धन्यवाद जय मसी नमस्कार

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
9: गाउन भाडामा,
10: गाउन भाडामा,
9: हे गाउन भाडामा।
7: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
11: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02 98-41-87-68-02
8: र 98-18-25-12-40 98-18-25-12

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वर शास्त्री साथै बाइबलीय विद्वान।
1: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानिल कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला प्रस्तुता सुश्री पिङको साथमा हरेक आइतबार बेलुका 4:30 to 5 PM सुन्न नभुल्नुहोला।
2: यीशुले भन्नुभयो, जीवनको रोटी

0: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 मेगाहर्जमा गुड न्यूज एफएम रेडियोको प्रसारण।
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पण तपाईँ र मेरो आफ्नै कार्यक्रम र कार्यक्रममा विशेष गरिकन हामी समर्पित जीवनकै बारेमा कुराकानी गर्ने गर्छौं। समर्पित जीवन चाहिँ परमेश्वर एकदमै मन पराउनुहुन्छ। परमेश्वर दुई प्रकारको जीवन मन पराउनुहुन्न, मान्छे हो या होइन जस्तो जीवनवाला मन पर्दैन, हो भने हो, होइन भने होइन। त्यो भएर परमेश्वरमा जिउने मानिस चाहिँ उहाँको व्यवस्थामा समर्पित मानिस हुनुपर्छ र परमेश्वरले ती मानिसलाई अति धेरै प्रेम माया गर्नुहुन्छ। उसले उहाँको चेला हुने अथवा सन्तान हुने अधिकार पाउनेछ जब ऊ समर्पित हुन्छ। जहिले पनि समर्पित मान्छेहरू कहिले पनि संसारले प्रभाव पार्न सक्दैन। तपाईँ र मलाई केले प्रभाव पारिरहेको छ? संसारले कि अथवा स्वर्गले? कुरा एकदमै महत्वपूर्ण कुरा छ। यस्तै अर्थपूर्ण कुराकानी आज म तपाईँको निम्ति राख्नेछु। अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

बाइबलले आधारमा प्रतिबद्ध हुनु भनेको परमेश्वर प्रति उहाँको वचन प्रति र उहाँको इच्छा अनुसार जीवन बिताउने निर्णय दृढ़ र विश्वासयोग्य रहनु हो। केवल मुखले प्रतिज्ञा गर्नु मात्र होइन तर जीवनशैलीद्वारा त्यसलाई देखाउनु पनि हो। परमेश्वरको इच्छा र परमेश्वरको वचन अनुसार एउटा विश्वासीले अर्को विश्वासीलाई परेको बेला कुनै पनि समयमा जस्तो सुकै सहायता निस्वार्थ साथ गर्नु नै एउटा प्रतिबद्धता हो, अथवा हामीले एकअर्काप्रति प्रतिबद्धता पनि गर्नुपर्छ र एकअर्कालाई स्वीकार गर्नु जस्तो सुकै अवस्थामा त्यो पनि एउटा विश्वासीले अर्को विश्वासीलाई गर्ने प्रतिबद्धता हो। एउटा महत्वपूर्ण कुरा, मानिसको पृष्ठभूमि कमजोरी, जात, शिक्षा, गरिबी, रंग भन्दा पनि माथि उठेर ख्रिस्टको प्रेममा एकअर्कालाई स्वीकार गर्नु नै महत्वपूर्ण कुरा छ। रोमी 15:7 भन्दछ, यसकारण ख्रिस्टले तिमीलाई स्वीकार गर्नु भए चाहिँ तिमीहरू पनि एक अर्कालाई स्वीकार गर ताकि परमेश्वरको महिमा होस्। र मानिसहरू देख्दछौ, हामी स्वीकार्दैनन्, कति मान्छेले स्वीकार्दैनन्, के कुरालाई स्वीकार्दैनन्, जातलाई स्वीकार्दैनन्, कमजोरीलाई स्वीकार्दैनन्, होइन अशिक्षितलाई स्वीकार्दैनन्, गरिबीलाई स्वीकार्दैनन्, रङलाई स्वीकार्दैनन्, तर प्रभु येशु ख्रिस्टको सेवकाईमा उहाँले सबै कुरालाई अँगाल्नु भएको छ, स्वीकार्नु मात्र होइन अँगाल्नु भएको छ। त्यो भएर उहाँले सिकाउनु भएका कुराहरू हाम्रो जीवनमा लागू गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। र उहाँले अथवा उहाँको वचनले यसरी भन्दछ, रोमी 15:7, यसकारण ख्रिस्टले तिमीहरूलाई स्वीकार गर्नु भए चाहिँ तिमीहरूले पनि एकअर्कालाई स्वीकार गर ताकि परमेश्वरको महिमा होस्। के तपाईँ र मैले विभिन्न मानिसहरूलाई कतै घृणा त गरिरहेका छैनौ, अथवा तपाईँ र ममा यो यस्तो यो त्यस्तो भनेर छुट्याइरहेका त छैनौ? त्यसो हो भने तपाईँ र मैले परमेश्वरले सिकाउनु भएका कुराहरू गरिरहेका छैनौ। यसोले आफ्नो चेला र आफन्तहरूबाट बहिष्कृत अपमानित हुनु पर्यो, उहाँलाई स्वीकार गरेनन्, तर उहाँले पनि त्यस्तै गर्नुपर्ने हो नि त, होइन र? प्रभु येशू ख्रिस्टलाई मानिसहरूले यति धेरै बहिष्कार गरे, अपमानित गरे, तर उहाँले बदला लिनु भएन, तर उहाँले स्वीकार्नुभयो। त्यो भएर तपाईँ र मैले पनि यस्ता कुराहरूलाई स्वीकार्नु पर्दछ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

गुण्डा एकको दशदेखि एघार उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँ दर बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नो मानिस कहाँ आउनुभयो तर उहाँका आफ्ना मानिसले उहाँलाई ग्रहण गरेनन्। येशूले न त समाज, न जाति, न रोग, न देश केही नहेरी समाजबाट तिरस्कृत व्यक्तिलाई मनैदेखि ग्रहण गर्नुभयो। त्यति मात्र होइन, उहाँले अंगाल हाल्नुभयो। उहाँले यस्तो देख्नुभयो कि कुरूपताभित्र सुन्दरता देख्नुभयो। उहाँले कसैलाई अपहेलना गर्नु भएन। येशू पापीको घरमा पाहुना लाग्न चाहनुभयो। जकायसलाई मानिसहरूले पापी भन्थे। हामी देख्न सक्छौ समाजले के भनेको छ भने, जब येशू जकायसको घरमा जानुभयो, उहाँ त पापीको घरमा खाना खान बस्नुभयो भनेका कुरा पाउन सक्छौ। तर येशूले समाजबाट तिरस्कृत जकायसलाई स्वीकार गर्नुभयो। त्यति मात्र होइन, उहाँले त्यो पापीको हातको खाना पनि खानुभयो। जातले सानो सामरी स्त्रीको हातबाट येशूले पानी पिउनुभयो। यसकारण परमेश्वरका महिमाको निम्ति ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभयो बमोजिम, तिमीहरूले पनि एउटाले अर्कालाई ग्रहण गर, स्वीकार। येशूले कुष्ठरोगीलाई पनि स्वीकार्नुभयो। समाजले के गरेको थियो? कुष्ठरोगीलाई तिरस्कार गरेको थियो, बहिष्कृत गरेको थियो, तर उहाँले स्वीकार्नुभयो। व्यभिचारी स्त्रीलाई पनि समाजले के गरेको थियो? बहिष्कृत गरेको थियो, तर प्रभु येशू ख्रीष्टले स्वीकार्नुभयो। र उहाँले एउटै मात्र कुरा देख्नुभयो, कुरूपताभित्र सुन्दरता अथवा अस्वीकार गरेका मानिसहरू अथवा तिरस्कृत व्यक्तिभित्र उहाँले सम्भावना देख्नुभयो। त्यो भएर प्रभुमा हामीले मानिसहरूलाई अस्वीकार भन्दा पनि मनैदेखि स्वीकार गर्नुपर्दछ। याकुब दुईको एकदेखि चारले हेर्दछ, यदि हामीले कोही मानिस होइन धनी मानिस आएर उहाँलाई भन्यौं बस्नुहोस्, अथवा गरीब आयो बाहिरै बस्छ भन्यो भने तिमीहरू कुविचार भएका न्यायकर्ता भएनौ र भन्ने कति राम्रो कुराहरू भनिएको छ। त्यो भएर तपाईँ र मैले पनि सुन्दरताभित्र अथवा कुरूपताभित्र सुन्दरता देख्न सक्नुपर्छ। प्रभु येशू ख्रीष्टले हामी देख्न सक्छौ समाजले त्यागेका मानिसहरूलाई, समाजबाट बहिष्कृत मानिसहरूलाई उहाँले के गर्नुभयो? स्वीकार्नुभयो। तपाईँ र मैले के गरिरहेका छौं? समाजबाट बहिष्कृत मान्छेलाई, उनीहरूले बहिष्कार गरिरहेका मान्छेलाई फेरि पनि हामी बहिष्कारै गरिरहेका छौं कि हामीले स्वीकारिरहेका छौं? त्यो कुरा एकदमै महत्वपूर्ण कुरा हुँदछ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

र अर्को महत्वपूर्ण कुरा भनेको चाहिँ एकअर्कालाई निस्वार्थ प्रेम गर्नु। हामीले जहिले पनि यो प्रतिबद्धता गर्नुपर्छ, म चाहिँ कुनै पनि मानिसलाई प्रेम गर्छु तर निस्वार्थ प्रेम गर्छु। कुनै पनि मानिसलाई अथवा कुनै पनि मानिससँग नजिक हुनु अथवा त्यो मानिससँग केही पाउनु केही रिजन अथवा केही कारण हुन्छ हुन्छ, तर तपाईँ र मैले चाहिँ मान्छेलाई निस्वार्थ प्रेम गर्नुपर्दछ। अहिले सजिलो एउटा भाषा छ नि, मान्छेले युज एन्ड थ्रो, होइन, मान्छेले तपाईँलाई प्रयोग गर्छन्, प्रेम गरे जस्तो गर्छन्, अनि तपाईँबाट के चाहने हो उसले त्यो कुरा लिन्छ अनि तपाईँलाई छोडिदिन्छ। त्यो चाहिँ निस्वार्थ प्रेम हो। यो प्रेम परमेश्वरलाई मन पर्दैन। कोही मानिसहरूले हामीले देखेका छौँ, कहीँ त्यस्ता डरलाग्दा घटनाहरू, होइन, एकजना व्यक्तिको घटना मैले जस हेरिरहेको थिएँ, अनि उनी यति रोइरहेको थिए, उसले आफ्नी श्रीमतीलाई पढ्नको लागि एकै निकै राम्रो देश पठाए, राम्रो पैसा खर्च गरेर, उसलाई आशा थियो कि मेरो श्रीमतीले के गर्छिन्, पैसा कमाएर ल्याउँछिन्, अनि त्यो विश्वास पनि यति मजाले आँखा चिम्लेर गर्नुभयो कि आफूसँग भएको घर बन्दकी राखेर भए पनि उहाँले पठाउनु भयो। पक्कै मेरो लागि नभए पनि यो छोरीको लागि चाहिँ ऊ फर्किन्छन् गर्छिन् भन्ने उसलाई 100% आशा थियो, होइन। तर त्यो प्रेम एकअर्कालाई उनीहरू अति प्रेम गर्थे, तर त्यो प्रेम चाहिँ निस्वार्थमा बदलियो अथवा स्वार्थमा बदलियो। यसरी बदलियो, उनी जब विदेश गइन्, एक दुई वर्षपछि अब त्यो स्थानमा पुगिन्, राम्रो पैसा कमाइन्, राम्रा राम्रा मान्छेसँग भेट भयो, अब उनीले आफ्नो श्रीमानलाई आफ्नो लेभलमा देखिनन्, त्यो भएर उनले श्रीमानलाई त्यागेर उनी अर्कै श्रीमानसँग रमाउन थालिन् अथवा एउटा सम्बन्धमा बसेको कुराहरू मिडियामा आइरहेको छ। तर यता श्रीमान भने त्यो टेन्सनले गर्दा डिप्रेसनमा परेर उहाँको आधी भागमै नचल्ने अवस्थामा पुग्नु भएको घटना हामीले पायौं। यो घटनाबाट के सिक्न सक्छौं भने, एउटा व्यक्तिले कुनै पनि देश जानको लागि कुनै पनि व्यक्तिलाई प्रयोग गरे जस्तो देख्थ्यो। जब उनी त्यो देश पुगिन्, अब मलाई किन यो मान्छे चाहियो र होइन, एउटा युज एन्ड थ्रो भएको कुरा हामी देख्न सक्छौ। तर परमेश्वरको वचनले स्पष्ट भन्छ, योहन्ना 15:12, मेरो आज्ञा यही हो कि मैले तिमीलाई जसरी प्रेम गरे तिमीहरूले अरू अथवा एक अर्कालाई त्यसरी नै प्रेम गर। कुनै पनि स्वार्थ बिना नै प्रेम गर, होइन। यो कुरा चाहिँ परमेश्वरको वचनले हामीलाई स्पष्ट रूपले भन्दछ। हामीले कसरी प्रेम गरिरहेका छौँ एकअर्कालाई भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा हुन्छ। तपाईँले कसैलाई प्रेम गरिराख्नु भएको छ नि? छ, पक्कै पनि। तर त्यसको पछाडि के छ, स्वार्थ छ कि छैन भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। कसैले स्वार्थको लागि प्रेम गरिरहेका हुन्छन्, होइन, त्यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। एकचोटि मेरो जीवनमा यस्तै एउटा घटना घट्यो, अनि उहाँले मलाई यति मिठो खाना खुवाउनु भयो, मैले पनि खाएँ। तर उहाँको उद्देश्य मलाई खुवाउनुको रिजन चाहिँ के रहेछ भने, मसँग पैसा माग्नु रहेछ। अनि खाइसकेपछि उहाँले एउटा कुरा भन्नुभयो, अनि उहाँले भन्नुभयो, मलाई यति रकम चाहिएको थियो, ल न हजुर, होइन, उहाँले भन्न थाल्नुभयो। अनि खाना खुवाएर उहाँको पैसा माग्ने एउटा रणनीति रहेछ, त्यो के भयो, स्वार्थ त्यहाँ देखियो। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ

स्त्रीलाई प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुन्छ र सबैभन्दा महत्वपूर्ण कुरा प्रेमले चाहिँ जीवन बदल्छ। मान्छेको जीवनलाई नभई नहुने कुरा भनेको प्रेम पनि हो। यदि प्रेमविहीन मान्छे रहन सक्दैन, उसलाई कसैको प्रेममा ओढेको हुन्छ। त्यो भएर परमेश्वरको वचनले भन्छ, सताउनेको निम्ति प्रार्थना गर होइन, र आफूलाई घृणा गर्ने आफूलाई सताउनेलाई धन्यवाद देऊ, प्रार्थना गर भन्ने कुरा चाहिँ परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ। र योहन्ना 15:12 मेरो आज्ञा यही हो कि मैले तिमीलाई जसरी प्रेम गरे तिमीले पनि एकअर्कालाई त्यसरी नै प्रेम गर। र प्रेम भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ तपाईँ र मेरो जीवनमा। जस्तो प्रभुले प्रेम गर्नुभयो नि, त्यो तपाईँ र मलाई थाहा छ। उहाँले त एउटा अगावे प्रेम गर्नुभयो, उहाँको प्रेममा कुनै पनि स्वार्थ थिएन होइन। त्यो भएर जस्तो मैले प्रेम गरे तिमीले पनि अरूलाई त्यस्तै प्रेम गर, निस्वार्थ प्रेम गर। अनि त्यसले मलाई, मैले त्यसलाई केही खान दिएँ भने त्यसले मलाई त्यो देला। अथवा हामी आशा गर्छौ नि विदेशमा होइन, धेरै मान्छे एउटा आमाको जस्तो प्रेम क्या, जस्तो विदेश जाने मान्छेले भन्छन् अरे क्या, भाइ बहिनी आफन्त सबैले मलाई यो ल्याइदिए त्यो ल्याइदिए, तर आमाले चाहिँ यसो भन्छन् अरे कि छोरा त आए भयो भने मलाई केही ल्याइदिनु पर्दैन। हेर्नुहोस् त, त्यो आमाको मायामा कुनै पनि स्वार्थ लुकेको हुँदैन होइन। छोरा त आए भइगयो नि त नै काफी छ मेरो लागि, अरू कसले भन्न सक्छ र केही नल्याइदिनुहोस् त, तपाईँसँग बोल्दैन, कैयौं दिन बोल्दैन, मैले पनि जानेको छु भन्छ। तर आमा भन्ने चिजसँग हामी कसैसँग पनि तुलना गर्न सक्दैन। निस्वार्थ प्रेम गर्ने आमा नै हो। र त आमा आउने बित्तिकै तपाईँ हेर्नु न, विदेशबाट कोही मान्छे आउने बित्तिकै मान्छेले के भन्छ थाहा छ, झोला हेर्न खोज्छ, के मलाई के ल्याइदिस् यो ल्याइदिस्। तर आमाले के भन्छन्, कतिखेर खाना खाएको थिइस्, भोक लागिसक्यो होला होइन। त्यो भएर फरक छ क्या, कुनै पनि कुरासँग हामी आमाको माया र प्रभुको मायासँग कम्पेयर गर्न सक्दैनौ। अरूले झोला खोतल्न थाल्लान्, तर आमाले छोराको पेट खोतल्न थाल्छिन्। त्यो पेटमा केही छ कि छैन होइन, प्यास लाग्यो होला होइन। त्यो भएर आमा भन्ने चिज आकाश पताल फरक छ, कुनै पनि प्रेमसँग कम्पेयर गर्न सकिन्न। जसले 9-9 महिनासम्म हामीलाई गर्भमा राखेकी छिन्, अनि त्यो 9-9 महिनासम्म पेटमा भएको बच्चालाई के होला कि भनेर खान मन लागेको कुरा पनि खाइनन् होइन। कतिवटा रोगसँग लड्दै एउटा आमाले एउटा बच्चालाई जन्म दिनुपर्छ। फेरि अब्राहमजीले आमाको मात्रै कुरा गर्नुभयो भन्नु होला, तर बाउको पनि जिम्मेवारी फेरि त्यति नै छ। आमा त घरमा बस्छिन् होइन, एउटा आमालाई परमेश्वरले एउटा घरको जिम्मा पनि दिनुभएको छ, तर बाउको पनि जिम्मेवारी फेरि त्यति नै छ होइन। हाम्रो एउटा मात्रै खुट्टा भयो भने हामीलाई कति गाह्रो हुन्छ नि होइन। त्यो भएर राम्ररी हिँड्नको लागि, गन्तव्यसम्म पुग्नको लागि दुइटै खुट्टा हामीलाई चाहिन्छ। त्यो भएर आमा बुवा नै हामीलाई महत्वपूर्ण छन् होइन। आमाले घर सम्हाल्ने, बाउले कमाएर ल्याउने, र त घर चल्छ त होइन। आमा मात्र भएर हुँदैन र बाउ मात्र भएर हामीलाई हुँदैन, दुवैजना चाहिन्छ। त्यो भएर मैले भन्न खोजेको कुरा के हो भने, आमा बुवाले जस्तो निस्वार्थ प्रेम सन्तानलाई अरू कसैले गर्दैन। तपाईँलाई थाहा छ, तपाईँ प्रथम हुनुहुन्छ होला, आमा बुवाले मात्रै हो, मेरो छोरा के होस् प्रथम होस्, तर अरूले मुखले भन्छन् तर व्यवहारले हुँदैन होइन। त्यो कुरा एकदमै महत्वपूर्ण कुरा हुन्छ। त्यही भएरै परमेश्वरको वचनले भन्दछ, मैले तिमीलाई जसरी प्रेम गरे तिमीले पनि अरूलाई त्यस्तै प्रेम गर। निस्वार्थ प्रेम आजको आवश्यकता हो। आज मानिसहरू प्रभुको प्रेम थाहा पाइ नकनिका, अथवा प्रभुको प्रेम थाहा नगरिकन मानिसहरू टाढा भएका छन्, जुन चाहिँ अगाप्य प्रेमलाई मान्छेले स्पर्श गर्न सकिरहेको छैन होइन। त्यो भएर एउटा गीत मलाई एकदमै मनपर्छ, गायक राजेश राईले गाउनु भएको आमा बोलको गीत एकदमै अर्थपूर्ण लाग्छ मलाई। त्यो भएर आमाको व्याख्या र बुवाको व्याख्या हामी गरेर कैयौं पन्नाहरू सकिन्छन्, तर
कपिले पनि पुग्दैन। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा हजुरको लागि राख्न चाहन्छु राजेश राईको स्वरमा सजिएको निकै नै अर्थपूर्ण गीत आमा बोलको गीत यतिखेर तपाईँहरूको लागि कार्यक्रममा राख्न चाहन्छु र मैले निस्वार्थ प्रेमको बारेमै तपाईँलाई बताइरहेको छु। निस्वार्थ प्रेम तपाईँ र मैले एकअर्कालाई गर्नै पर्छ, यो परमेश्वरले सिकाउनु भएको अर्को महत्वपूर्ण प्रतिबद्धता हो र तपाईँ र मैले यो भन्नु सक्नुपर्छ कि म तिमीलाई निस्वार्थ प्रेम गर्दछु। त्यो साथीलाई पनि हुनसक्छ, आफ्नो लाइफ पार्टनरलाई पनि हुनसक्छ, अथवा हाम्रो बच्चालाई पनि हुनसक्छ।

परमेश्वरको वचन हाम्रो लागि एकदमै महत्वपूर्ण कुरा छ। जब योहन्ना 13:34-35 हेर्यौं भने यसोले चेलाहरूलाई प्रेमको बारेमा बताउनु भएको छ। आफ्नो मित्रलाई प्रेम गर, होइन आफ्नो साथीभाइ र छिमेकी

आमा तिम्रो स्पर्श चाहन्छु अथवा तपाईँको स्पर्शलाई महसुस गर्न चाहन्छु। आमाको स्पर्शमा कुनै पनि स्वार्थ हुँदैन, तर प्रत्येक व्यक्तिको अरू स्पर्शमा स्वार्थ हुन्छ। त्यो भएर आमा बुवालाई हामीले गर्नुपर्ने आदर, दिनुपर्ने इज्जत, गर्नुपर्ने सम्मानमा कुनै पनि कमी, कुनै पनि घटी होइन, सबैभन्दा बढी चाहिँ आमा बुवालाई धन्यवाद दिनुपर्छ, भन्नुपर्छ तपाईँले मलाई जन्म दिनुभयो अनि एउटा चोट नलागिकन म सानो हुँदा मेरो पछि पछि लागेर कतै लडेर चोट लाग्छ कि अङ्ग भङ्ग हुन्छ कि भन्दै त्यो दौडिएका दिनलाई स्मरण गर्दै धन्यवाद दिनुपर्छ। सम्पूर्ण आमाहरूलाई मेरो तर्फबाट नमन अथवा धन्यवाद र बुवाहरूप्रति पनि धन्यवाद भन्दै कार्यक्रमबाट बिदा हुन चाहन्छु र विशेष गरिकन प्राविधिक मित्र सन्ध्या र जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता शान्तिदाता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्दछु। आदरणीय श्रोताहरू, आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रको फिलिपी भन्ने पुस्तकको 4:10-20 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। म प्रभुमा साह्रै आनन्दित छु कि अब धेरै दिनपछि म प्रति तिमीहरूको वास्ता फेरि पलाएको छ। तिमीहरू साँच्चै मेरो निम्ति चिन्तित थियो, तर तिमीहरूलाई मौका मिलेन। खाँचो पर्यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु। कसरी होचिने र कसरी बढ्न म जान्दछु। परिपूर्णतामा होस् वा भोग प्यासमा होस्, प्रशस्ततामा होस् वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु। जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। तापनि मेरो कष्टमा तिमीहरू सहभागी भयो, सो असल गर्यो। तिमी फिलिपीहरू आफै पनि जान्दछौ कि सुसमाचारको शुरूमा म म्याकेडोनियाबाट विदा हुँदा दिने र लिने काममा तिमीहरू बाहेक कुनै मण्डलीको सहभागिता मसँग भएको थिएन, किनभने थिसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटक भन्दा बढ़ी नै मेरो निम्ति सहायता पठायो। मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्तो फलको आशा राख्दछु जो तिमीहरूकै हिसाबमा जम्मा हुँदै जाओस्। मैले पाउनुपर्ने भन्दा बढ़ी नै पाएको छु। इपाफ्रोडिडसद्वारा पठाइदिएको तिमीहरूको मिठो बासना भएको र परमेश्वरलाई मन पर्दो र ग्रहणयोग्य बलिदान पाएर म तृप्त भएको छु। मेरो परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ। अब हामीहरूको परमेश्वर पितालाई सदा सर्वदा महिमा होस्। आमेन। आदरणीय श्रोता, यस ठाउँमा यस खण्डमा हामीले पौलद्वारा लिखित पत्र फिलिपीहरूलाई अथवा फिलिपीमा भएका मण्डली अथवा चर्चलाई लेखिएको यो पत्र हो, र यो पत्रमा पावलले धेरै कुराहरू आफ्नो व्यक्तिगत भावनाहरू व्यक्तिगत विचारहरू परमेश्वरको वचनमा रहेर मण्डलीलाई गर्नुपर्ने माया सुझाव शिक्षा सबै कुरा यहाँ समेटिएको हामी प्राप्त गर्न सक्छौ र विशेष गरेर पावल यो मण्डलीप्रति अथवा चर्चप्रति धन्यवादी भएको कुरा यहाँ देखिन्छ। जब चर्चले एउटा सेवकलाई एउटा परमेश्वरको जनहरूलाई साँचो हृदयले ख्रिस्टको पाइला पाइलामा हिँड्ने व्यक्तिलाई अथवा ख्रिस्टको अनुसरण गर्नेहरू अथवा येशु ख्रिस्टको साँचो चेला भएर जिएका मानिसहरूलाई जब सहयोग पुर्याउँछ जब सहयोग दिन्छ तब त्यो व्यक्तिहरू अथवा त्यो चर्चप्रति एउटा व्यक्ति जसले प्राप्त गर्छ धन्यवादी हुन्छन् र पावल त्यसमध्येमा एकजना व्यक्ति हुनुहुन्थ्यो र पावल एउटा व्यक्ति थियो जसले फिलिपीको मण्डलीबाट सहयोग पाएको थियो किनभने पावल कैदमा हुँदाखेरि पनि र कैदबाट बाहिर निस्किँदा पनि फिलिपीको मण्डलीले चर्चले धेरै नै सहायता गरेको अवस्थाहरू देखिन्छ र यहाँ उनले भन्छन् म प्रभुमा साह्रै आनन्दित छु कि अब धेरै दिनपछि म प्रति तिमीहरूको वास्ता फेरि पलाएको छ। पावल प्रति फेरि पनि फिलिपीको चर्चले मण्डलीले वास्ता गरेको कुरा यहाँ उल्लेख छ। पावल खुशी हुन्छन् पावल आनन्दित हुन्छन् कि फेरि पनि फिलिपीको मण्डलीले चर्चले वास्ता गर्ने कुराहरू फेरि गरिरहेको अवस्थाबाट पावलको व्यक्तिगत जीवनमा आनन्द आइराखेको छ र आनन्दित भएको छ। आदरणीय श्रोता एउटा व्यक्ति अप्ठ्यारोमा परिरहेको अवस्थामा कष्टमा परिरहेको अवस्थामा कुनै सहयोगको अपेक्षा गरिरहेको बेलामा कसैले सहयोग गरिदिन्छ भने आनन्दित पक्कै पनि हुन्छ व्यक्तिको जीवनमा यो आनन्दित हुन्छ र यहाँ यसरी भन्छ तिमीहरू साँच्चै मेरो निम्ति चिन्तित थियो तर तिमीहरूलाई मौका मिलेन। अब मण्डलीका विश्वासीहरू अथवा चर्चका सदस्यहरूले पावलको बारेमा चिन्ता व्यक्त गरिरहेको थियो उसको कैदमा भएको जीवनमा उसलाई कैदबाट बाहिर निस्केको समयमा उसको लागि चाहिने सबै कुराहरू जुटाउनका निम्ति मण्डलीले चर्चले एकदमै गम्भीर रूपमा लिएको थियो र यस्तो बेलामा कति मौका मिलेन उनीहरूलाई उनलाई भेट्नका लागि सहयोग गर्नका लागि त्यो कुराहरू यहाँ बताएको छ र पावलले खाँचो पर्यो भनेर गुनासो पोखाएको होइन किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु भनेर पावलले आफ्नो जीवनमा त्यो कुराहरू प्रष्टै बताएका छन्। खाँचो परेको अवस्थामा पावललाई अप्ठ्यारो परेको बेलामा चर्चले थाहा पायो मण्डलीले थाहा पायो अब मण्डलीले सेवा गर्छु भन्दाखेरि पनि मौका मिलेको अवस्था थिएन अनि पावललाई खाँचो परिरहेकै अवस्था थियो मण्डलीले सेवा गर्ने अथवा वास्ता गर्ने चाहना गरिसकेको अवस्थाहरू थियो त्यसैले खुशी व्यक्त पनि भएको छ र त्यस्तो बेलामा पावलले यो पनि भन्दछ मैले खाँचोमा परेर यो कुरा भनेको होइन र म त जसरी पनि जिउन जानेको छु भनेर पावलले यो कुरा स्पष्ट बताउँछन्। उनले भन्दछन् यो कुरा किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु। पावलको जीवन ख्रिस्ट यीशुसँग जोडिएको जीवन हो पावलले ख्रिस्टलाई प्राप्त गरेर जिएको जीवन हो पावलमा आनन्द शान्ति प्रेम दया धैर्य भलाइ नम्रता आत्मसंयम र विश्वास भएको जीवन हो जुन कुरा आत्माको फल जो ख्रिस्ट यीशुमा भएपछि प्राप्त हुने चरित्र हुन्, गुणहरू हुन्। यो कुरा पावलमा थियो र पावललाई दुःख पर्दा पनि सुखको क्षणमा पनि पावल सधैँ येशु ख्रिस्टको पाइला पाइलामा हिँडिरहेको व्यक्ति थियो। त्यसैले पनि पावललाई यो संसारमा जस्तो सुकै दुःख कष्ट पर्दा पनि आनन्द भएर जिउने, आनन्दित भएर जिउने व्यक्ति थियो र यीशुको पाइलामा जिएको व्यक्ति, यीशुको पाइला पाइलामा हिँडिरहेको व्यक्तिमा यो आनन्द स्वत भइरहन्थ्यो, शान्ति स्वत, प्रेम स्वत भइरहन्थ्यो। त्यसै कारणले पावलमा पनि यो कुरा थियो, दुःख अप्ठ्यारो पर्दा पनि उनले सबै कुरामा, सबै परिस्थितिमा सन्तुष्ट रहन उनले सिकेका थिए। आदरणीय श्रोता, यो कुरा सामान्य देखिए तापनि कसरी भन्ने प्रश्न उठ्न सक्छ। परिस्थितिहरू कहिले कस्तो कहिले कस्तो, आँधी बेरीहरू आउँछन्, उकालो ओह्रालो, उकाली ओह्राली जीवन सजिलो छैन। दुःखको दिन, सुखको दिन, आँसुको दिन, हाँसोको दिन, जीवनमा जहिले पनि यस्ता परिस्थिति आउँछन्। तर जस्तै परिस्थिति आए पनि पावल भन्दछन् सन्तुष्ट हुन सिकेको छु। आज मानिसले संसारमा सबै संसार हात पारे पनि आज सन्तुष्टि छैन र आज मानिसहरूमा सन्तुष्ट नभएको अवस्था तपाईँले पाउनुहुन्छ, यहाँहरूले देख्नुहुन्छ कि संसारै हात पारे पनि उसको जीवनमा अझै सन्तुष्टि हुँदैन। हरेक व्यक्तिमा कति घर, जग्गा, धन सम्पत्ति, संसार नै हात पारे पनि सन्तुष्टि देखिँदैन। तर पावल भन्छन् म सन्तुष्टि हुन जानेको छु अथवा सन्तुष्टि रहन मैले सिकेको छु। कसरी सम्भव हुन्छ एउटा व्यक्ति जसले यीशुलाई मात्रै पछ्याइ राखेका छन्, यीशु ख्रिस्टको सत्य वचनलाई उनले प्रचार गरिरहेका छन्, यीशु ख्रिस्टमा विश्वासद्वारा परमेश्वरको अनुग्रहबाट मात्र मानिसले आनन्द जीवन पाउँछन्, उद्धार पाउँछ, पाप क्षमा पाउँछ भनेर प्रचार गरेर हिँड्ने एउटा व्यक्तिले, यीशु ख्रिस्टलाई पूर्ण रूपमा प्राप्त गरेको व्यक्तिले आज यो सन्तुष्टि रहन सकेका छन्। आदरणीय श्रोताहरू, आज यहाँहरूको जीवनमा सन्तुष्टि छ त? सन्तुष्टि जीवन यहाँहरूले बिताइराख्नु भएको छ त? यदि छटपटीमा हुनुहुन्छ, यदि यहाँहरूले जीवनमा सन्तुष्टि नै भएको छैन, कुनै बेला रमाइलो हुन्छ त्यो बेला सन्तुष्टि हुन सक्छ, तर कुनै बेला नरमाइलो क्षणहरू आउन सक्छ, आँसुको दिनहरू हुन्छ, रोदनको दिनहरू हुन्छ, कष्टको दिनहरू हुन्छ, के त्यस बेला सन्तुष्टि रहन सक्छ? हामी मानव जातिलाई गाह्रो छ, मानव जाति एक्लैलाई गाह्रो छ, तर यीशु ख्रिस्टमा विश्वास गरेर यीशु ख्रिस्टलाई प्राप्त गर्ने व्यक्ति, यीशु ख्रिस्टलाई आफ्नो जीवनको स्वामी बनाउने व्यक्ति, यीशु ख्रिस्टलाई व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर विश्वास गर्ने व्यक्ति, यीशु ख्रिस्टलाई मात्र एक जीवित परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्ने व्यक्तिमा सन्तुष्टि हुन्छ भन्ने कुरा यहाँ स्पष्ट देख्न सकिन्छ। यदि यहाँहरूलाई पनि कति पटक हरेक कुराले असन्तुष्टि बनाइराख्नु भएको छ, हरेक कुरामा सन्तुष्टिको लागि कोशिश गर्नुभएको छ, तर त्यो कोशिशले सन्तुष्टि ल्याउन सकेको छैन भने आज यो अवसर हो, मौका हो, यीशु ख्रिस्टलाई विश्वास गर्नुहोस् र यीशु ख्रिस्टलाई पूर्ण रूपमा प्राप्त गर्नुहोस्, यीशु ख्रिस्टको पाइला पाइलामा हिँड्नुहोस् र यहाँहरूले पनि सन्तुष्टि प्राप्त गर्न सक्नुहुन्छ। र आज जतिजनाले यीशु ख्रिस्टलाई विश्वास गरिसक्नु भएको छ यहाँहरूको जीवनमा सन्तुष्टि छ भन्ने कुरा म विश्वास गर्छु। यहाँनिर यसरी लेखेको छ, होचिन र कसरी बढ्न म जान्दछु, कहिले हुँदा पनि खुसी हुने, नहुँदा पनि खुसी हुने, त्यो कुरा चाहिँ यीशु ख्रिस्टमा विश्वास गर्नेहरूको जीवनमा सम्भव छ, होइन भने गाह्रो हुन्छ। र अर्को कुरा चाहिँ पूर्णतामा होस् वा भोक प्यासमा होस्, प्रशस्ततामा होस् वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु। कसरी सम्भव हुन्छ? ख्रिस्ट येशूलाई पछ्याउने व्यक्ति, येशु ख्रिस्टको पाइला पाइलामा टेकेर जिउने व्यक्ति, येशु ख्रिस्टको साँचो चेला भएर जिएको व्यक्तिले यो सबै कुरामा सन्तुष्टि लिन सक्छन्। सन्तुष्टि परमेश्वरबाट सम्भव हुन्छ। यो संसारमा हरेक मानिसको जीवनमा त्यत्तिकै सन्तुष्टि प्राप्त गर्नका लागि जिन्दगीभरिलाई मेहनत गरे पनि सन्तुष्टि छैन, हुँदैन। तर येशु ख्रिस्टलाई विश्वास गर्ने व्यक्तिमा परमेश्वरले नै सन्तुष्टि हालिदिनुहुन्छ। हुँदा पनि नहुँदा पनि, भोगमा वा प्यासमा अथवा प्रशस्ततामा वा भोगमा हुँदा नहुँदा, यसमा खुशी हुन सक्ने, सन्तुष्टि हुन सक्ने जिन्दगी भनेकै येशु ख्रिस्टलाई विश्वास गर्नेहरूले मात्र प्राप्त गर्न सक्छ। यहाँ भन्दछ, जसरी जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। र पावलले यो खण्डमा यही भन्दछ, कसरी सबै कुरा गर्न सक्छ एउटा व्यक्तिले, कसरी सब कुरा गर्न सक्छ, दुःखमा सुखमा कसरी सन्तुष्टि लिन सक्छ, कष्टको दिनमा कसरी आनन्दित हुन सक्छ, चिन्ता र फिक्रीको बेलामा कसरी शान्ति भएर बस्न सक्छ, त्यसमा विजय भन्न सक्छ, कसरी परमेश्वर व्यक्तिको जीवनमा रहिरहन सक्छ। यो सबै कुरा चाहिँ मलाई शक्ति दिनुहुने अथवा उहाँ मलाई शक्ति दिनुहुनेले नै मलाई यो सब कुरामा सहायता गर्नुहुन्छ भन्ने कुरा पावलले भन्दछ। है, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। येशु ख्रिस्टलाई विश्वास गर्ने व्यक्तिहरूले नै शक्ति दिनुहुन्छ। सबै कुरामा कुरा गर्नका लागि परमेश्वरमा विश्वास गर्नु आवश्यक छ। परमेश्वरमा विश्वास गर्नेहरूले यो सब कुरो गर्न सक्छ। आदरणीय श्रोता, यहाँनिर यही कुरो गर्दै यहाँ पावलले भन्दैछन्, मेरो कष्टमा तिमीहरू सहभागी भयो, सो असल गर्यो। तिमी फिलिपीहरू आफै पनि जान्दछौ कि सुसमाचारको शुरूमा म म्याकेडोनियाबाट विदा हुँदा दिने र लिने काममा तिमीहरूको बाहेक कुनै मण्डलीको सहभागिता मसँग भएको थिएन, किनभने थिस्सलोनिकीमा पनि तिमीहरूले मलाई एक पटक भन्दा बढी नै मेरो निम्ति सहायता पठायो। मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्तो फलको आशा राख्छु जो तिमीहरूकै हिसाबमा जम्मा हुँदै जाओस्। र पावलले यो कुरा भन्दछ कि जे कुरो पावललाई सहयोग गरिरहेको थियो त्यो सहयोग गरेको उपलक्ष्यमा परमेश्वरले प्रत्येकलाई प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस् भन्ने पावलको चाहना हो। त्यो त दिइनेछ, र यदि कसैले कसैलाई दिन्छ भने त्यो उसले परमेश्वरलाई नै दिएको हो भन्ने उनीहरूको विश्वास हुनुपर्छ। मानिसलाई दिएर त्यहाँबाट प्रशंसा पाउने होइन, तर दिइसकेपछि परमेश्वरबाट नै प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस् भन्ने चाहना गर्नुपर्छ। किनभने स्वर्गमा धन सम्बन्धी थुपार्नका लागि यो संसारमा धन सम्बन्धी थुपार्न होइन, तर यसरी नै सहयोग गरेर स्वर्गमा धन सम्बन्धी जम्मा गर्न सक्नुपर्छ भन्ने कुरा पनि यहाँ छ। र त्यसै कारण यहाँ यो कुरा छ, मैले पाउनुपर्ने भन्दा बढ़ी नै पाएको छु। इफाफ्रोटिसद्वारा पठाइदिएको तिमीहरूको मिठो बासना भएको र परमेश्वरलाई मनपर्दो ग्रहणयोग्य बलिदान पाएर म तृप्त भएको छु। मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिमीहरूको हरेक खाँचो ख्रिस्ट येशूमा पूरा गरिदिनुहुनेछ। अब हामीहरूको परमेश्वर पितालाई सदा सर्वदा महिमा होस् भनेर पावलले यहाँनिर परमेश्वरलाई महिमा दिने काम गरेका छन्। आदरणीय श्रोता, यदि यहाँहरूको जीवनमा सन्तुष्टि रहन सकेको छैन र हरेक कुरामा सन्तुष्टि रहन नसकेर आज जिन्दगीमा गाह्रो भइरहेको छ भने आज यो समय हो। हरेक परिस्थितिमा सन्तुष्ट रहनु आवश्यक छ। यदि सन्तुष्टिको जीवन भएन भने जिन्दगीको अर्थ नै हराएर जान्छ। आज यहाँहरूले यो प्रवचन सुन्दै गर्नुहुँदाखेरि पावलले भने जस्तै हरेक परिस्थितिमा म सन्तुष्टि हुन सिकेको छु अथवा मैले सन्तुष्ट हुन सिकेको छु। आज प्रत्येक क्रिश्चियनले यो कुरा भन्नुपर्नेछ, परिस्थितिहरू आउँछन्, सन्तुष्टिमा रहन सिक्नुपर्छ। यो कुराको लागि परमेश्वरले सहायता गर्नुहुन्छ। हरेक परिस्थितिमा हुँदाखेरि भएको जस्तै गरेर जिउनु, नहुँदाखेरि नभएको जस्तै गरेर जिउनु, यो कुराले कुनै असर पर्दैन। सन्तुष्टि नै एउटा सबै एउटा सन्तुष्टि सहितको भक्ति नै एउटा असल हुन्छ। र आज प्रत्येक क्रिश्चियनले, यीशु ख्रिस्टलाई विश्वास गर्नेहरूले सन्तुष्टि प्राप्त गर्नुपर्छ, सन्तुष्टिमा रहन सिक्नुपर्छ, हरेक परिस्थितिमा सन्तुष्टि रहन सिक्नुपर्छ। र यदि यीशु ख्रिस्टलाई विश्वास नगर्ने प्रियहरू हुनुहुन्छ अहिलेसम्म, यो प्रवचन सुनिसकेपछि यहाँहरूलाई सन्तुष्टि चाहिन्छ भने यीशु ख्रिस्टमा विश्वास गर्नुहोस् र सन्तुष्टि प्राप्त गर्नुहोस्। आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को प्रवचनको सेवा दिनुभयो भने, समय दिनुभयो भने, फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरूलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
2: रेडियो कार्यक्रम जीवनको वचन
0: हौस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

पहिलो सामुएलको पुस्तक अध्याय तीन, सामुएलको बोलावट। अब बालक सामुएल एलीको अधीनमा परमप्रभुको सेवा गर्दथे। त्यस बेला परमप्रभुको वचन बिरलै सुनिन्थ्यो अनि दर्शन पनि उस्तो देखिँदैनथ्यो। एक रात एली आफ्नो नियमित ठाउँमा पल्टिरहेका थिए। एलीका आँखा धमिला भइसकेका थिए र तिनले राम्ररी देख्न सक्दैनथे। सामुएल चाहिँ परमेश्वरको सन्दुक भएको परमप्रभुको मन्दिरमा सुतिरहेको थियो। परमेश्वरको बत्ती निभेको थिएन। तब परमप्रभुले सामुएललाई बोलाउनु भयो। सामुएलले जवाफ दिए, म यही छु। अनि दगुरेर एली कहाँ गएर तिनले भने, तपाईँले मलाई बोलाउनु भयो, म यहाँ छु। तर एलीले भने, अह मैले तँलाई बोलाइन, जा गएर सुत। तब तिनी गएर सुते। परमप्रभुले फेरि सामुएललाई बोलाउनु भयो अनि तिनी उठेर एली कहाँ गए र तिनले भने, म यहाँ छु, तपाईँले मलाई बोलाउनु भयो। एलीले भने, मेरो छोरो, मैले तँलाई बोलाइन, जा गएर सुत। अब सामुएलले अझैसम्म परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुको वचन तिनीलाई प्रकट भएको थिएन। परमप्रभुले तिनीलाई तेस्रो पल्ट बोलाउनु भयो र एली कहाँ गएर तिनले भने, म यहाँ छु, तपाईँले मलाई बोलाउनु भएको हो। तब परमप्रभुले यस बालकलाई बोलाइरहनु भएको रहेछ भने एलीले बुझे। उनले सामुएललाई भने, ढल्की बस र यदि उहाँले फेरि बोलाउनु भयो भने यसो भन्नु, परमप्रभु भन्नुहोस्, तपाईँको दास सुन्दैछ। तब सामुएल गएर आफ्नो ठाउँमा ढल्किए। तब परमप्रभु त्यहाँ आएर उभिनु भयो र अघि जस्तै बोलाउनु भयो, सामुएल, सामुएल। सामुएलले जवाफ दिए, भन्नुहोस्, तपाईँको दास सुन्दैछ। अनि परमप्रभुले सामुएललाई भन्नुभयो, हेर, म इस्रायलमा चाँडै केही गर्नेछु र त्यसले गर्दा सुन्नेहरू सबैको कान झस्किनेछ। जब त्यो दिन आउनेछ तब मैले एली र त्यसका परिवारको विरूद्धमा भनेको हरेक कुरो शुरूदेखि आखिर समय म पूरा गर्नेछु। मैले त्यसलाई भनेको थिएँ कि म त्यसको परिवारको सधैँ इन्साफ गर्नेछु, किनभने परमेश्वरको विरूद्धमा त्यसको छोराहरूले आफूलाई घृणास्पद बनाएको जानेर पनि त्यसले तिनीहरूलाई रोकेनन्। यसकारण एलीको परिवारको विरूद्धमा मैले यो शपथ खाएको छु, एलीका घरानाको पाप कुनै पनि बलिदान वा भेटीले मेटिने छैन। सामुएल बिहान समय सुतिरहे। त्यसपछि तिनले परमप्रभुको भवनको ढोकाहरू खोले। त्यस दर्शनको विषयमा एलीलाई भन्न तिनी डराए। तर एलीले सामुएललाई बोलाएर भने, हे मेरो छोरो सामुएल। तिनले भने, म यहाँ छु। एलीले सोधे, परमप्रभुले तँलाई के भन्नुभयो? मलाई त्यो नलुकाई भन्नु। उहाँले तँलाई भन्नुभएका सबै कुरामा एउटै कुरा लुकाइस् भने पनि परमेश्वरले तँलाई कठोरता साथ व्यवहार गरून्। त्यसैले सामुएलले उनलाई सबै कुरा बताइदिए, केही कुरा पनि लुकाएनन्। एलीले भने, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँको दृष्टिमा जे कुरो ठिक छ सो गरून्। जसै सामुएल बढ्न लागे, परमप्रभु तिनीसँग हुनुभयो र उहाँका वचनहरूमा एउटै पनि अपूर्ण रहेन। अनि दानदेखि बेर्सेवासम्मका सारा इसरायलले सामुएल परमप्रभुका अगमवक्ता भएछन् भनी मान्यता दिए। परमप्रभु सिलोमा देखा पर्दै रहनुभयो र त्यहाँ उहाँले आफ्नो वचनद्वारा आफूलाई सामुएल कहाँ प्रकट गर्नुभयो।

पहिलो समुएल चार अध्याय। पलिस्तीहरूले करारको सन्दुक कब्जा गरेर लगेका, अनि समुएलको वचन इजरायल भरि नै आयो। यतिखेर इजरायलीहरू पलिस्तीहरूसित युद्ध गर्नलाई अघि बढे। इजरायलीहरूले एभेन एजेरमा र पलिस्तीहरूले अपेकमा छाउनी हाले। पलिस्तीहरूले इजरायलको सामान्य आफ्ना पंक्ति बाँधे र जब तिनीहरूको बीचमा लड़ाई भयो तब इजरायलीहरू पलिस्तीहरूद्वारा पराजित भए अनि तिनीहरूको 4,000 मानिसहरू रणभूमिमा मारिए। सेना छाउनीमा फर्केर आएपछि इजरायलका धर्मगुरूहरूले सोधे, आज परमप्रभुले मोसालाई किन पलिस्तीहरूद्वारा पराजित गराउनु भयो? वहाँ हामीसँग जाउन र हामीलाई हाम्रा शत्रुहरूको हातबाट मुक्त गराउन भनेर हामी परमप्रभुको करारको सन्दुक सिलोबाट ल्याउ। यसकारण तिनीहरूले सिलोमा मानिसहरू पठाए र सर्वशक्तिमान परमप्रभु जो करूबहरूको बीचमा विराजमान हुनुहुन्छ उहाँको करारको सन्दुक तिनीहरूले ल्याए। एलीका दुई छोरा होप्नी र पिनहास त्यहाँ सन्दुकको साथमा थिए। जब सन्दुक छाउनीमा ल्याइयो तब सारा इजरायलीहरूले यति ठूलो स्वरले कराए कि पृथ्वी नै काम्यो। पलिस्तीहरूले त्यो स्वर सुनेर सोधे, हिब्रूहरूको छाउनीमा भएको त्यो ठूलो हल्ला के हो? परमप्रभुको सन्दुक छाउनीमा आयो भनी जब पलिस्तीहरूले थाहा पाए तब उनीहरूले डराएर भने, देवताहरू छाउनीमा आएछन्, हाम्रो त सर्वनाश भयो, यसो त पहिले कहिले भएको थिएन, हामीमाथि हाय, यस्ता शक्तिशाली देवताहरूको शक्तिबाट हामीलाई कसले छुटाउन सक्नेछ? यी तीनै देवताहरू हुन् जसले मिस्रीहरूलाई विभिन्न महामारीद्वारा उजाडी स्थानमा ध्वंस बनाए। हे पलिस्ती हो, आँटीला हौ र मर्द झैं काम गर, नत्र त जस्तो तिनीहरू तिमीहरूको कमारा थिए तिमीहरू पनि तिनीहरूको कमारा हुनेछौ। मर्द झैं लडाई गर। यसर्थ पलिस्तीहरूले युद्ध गरेर इजरायलीहरू पराजित भएर आफ्नो पालमा भागे। त्यो ठूलो हार थियो र 30,000 इजरायली पैदल सिपाहीहरू नष्ट भए। परमेश्वरको सन्दुक कब्जा गरियो अनि एलीका दुवै छोरा होप्नी र पिनहास मरे। एलीको मृत्यु। त्यसै दिन रणभूमिबाट आफ्नो लुगा च्यातिएको एउटा बेन्यामिनी टाउको भरी धुलो धुलो लिएर सिलोमा दौड़ेर पुग्यो। त्यो आइपुग्दा एली बाटोको छेउमा आफ्नो आसनमा बसेर हेरिरहेका थिए, किनभने परमेश्वरको सन्दुकको कारण उनी साह्रै विचलित भएका थिए। समाचार लिएर त्यो मानिस शहरभित्र पस्यो र जब त्यसले जे भएको थियो सबै भन्यो तब पूर्ण शहरले नै चित्कार गरे। जब एलीले त्यो सुने तब उनले भने, यो के को हल्ला खल्ला हो? त्यो मानिस हतार हतार एली कहाँ गयो। एली त्यस बेला 98 वर्ष पुगेका थिए र आँखा देख्दैनथे। तब त्यस मानिसले उनलाई भन्यो, म लड़ाईबाट भर्खरै आएको हुँ, आजै म रणभूमिबाट भागेर आएको हुँ। एलीले सोधे, हे मेरो छोरो, के भयो? त्यो समाचार ल्याउने मानिसले जवाफ दियो, इजरायलीहरू पलिस्तीहरूको सामुबाट भागे, सेनामा ठूलो विनाश भएको छ, तपाईँको दुवै छोरा होप्नी र पिनहास मारिए र परमेश्वरको सन्दुक पनि खोसियो। परमेश्वरको सन्दुकको विषयमा सुन्ने बित्तिकै ढोकाको छेउमा भएको आसनबाट एली पछिल्लोतिर लडे र उनको घाँटी भाँचिएर उनी मरे, किनभने उनी वृद्ध र ठूलो शरीर भएका मानिस थिए। उनी 40 वर्षसम्म इजरायलका अगुवा भएका थिए। उनकी बुहारी पिनहासकी पत्नी गर्भवती थिए र बालक जन्मने समय भइसकेको थियो। जब त्यसले परमेश्वरको सन्दुक कब्जा गरेर लगेको र आफ्ना ससुरा र पति मरेको थाहा पाए तब त्यति नै बेला थुच्चुक बसेर त्यसले बालक जन्माए। तर त्यसको प्रसव वेदनाले गर्दा त्यो ग्रस्त भई जब त्यो मर्नै लागेकी थिए तब त्यसलाई स्याहार्ने स्त्रीहरूले भने, हरिस नखाऊ, तिम्रो एकजना छोरो भयो। तर तिनीहरूले भनेको कुराको त्यसले जवाफ दिएन, त्यसले ध्यानै दिएन। त्यसले यसो भनेर बालकको नाउँ इकाबोध राखी इजरायलबाट महिमा हरायो, कारण परमेश्वरको करारको सन्दुक कब्जा गरिएको तथा त्यसका ससुरा र पतिको मृत्यु भएको थियो। इजरायलबाट महिमा हरायो किनभने परमेश्वरको सन्दुक खोसिएको छ। त्यसले भने,

पहिलो समुएलको पुस्तक अध्याय पाँच परमेश्वरको करारको सन्दुक पलिस्थीहरूको शहरहरूमा पलिस्थीहरूले परमेश्वरको करारको सन्दुक कब्जा गरेर लगेपछि उनीहरूले त्यो एबेन एजेरबाट असदोदमा ल्याए अनि उनीहरूले त्यो बोकेर दागोनको मन्दिरमा ल्याए र दागोनकै छेउमा राखे। भोलिपल्ट जब असदोदका मानिसहरू उठे उनीहरूले दागोनलाई परमप्रभुको सन्दुकको अघि घुप्टो परेर लडिरहेको देखे। तब उनीहरूले दागोनलाई उठाएर त्यसकै स्थानमा राखिदिए। तर भोलिपल्ट बिहानै जब उनीहरू उठे तब दागोन चाहिँ परमप्रभुको सन्दुकको अघि घुप्टो परेर लडिरहेको देखे अनि त्यसको टाउको र दुई हात चाहिँ छिन्न भिन्न भएर संघारमा पड़िरहेका थिए। दागुनको शरीर मात्र त्यहाँ रहेको थियो। यसै कारण त्यस दिनदेखि यसो अस्तोदमा दागुनको पुजारीहरू र दागुनको मन्दिरमा पस्नेहरू सबै दागुनको संघारमा खुट्टाले टेक्दैनन्। तब परमप्रभुका हातको प्रकोप अस्तोदको र त्यसको वरिपरि बस्ने मानिसहरूमाथि पर्यो। उहाँले उनीहरूलाई दिनसम्म दुःख दिनुभयो र गिर्खाको रूढीले सताउनुभयो अनि उनीहरूको इलाकामा हुलका हुल मुसाहरू निस्के। उनीहरूका शहरहरूभरि नै मृत्यु र विनाश छायो। जब अस्तोदका मानिसहरूले त्यो देखे उनीहरूले भने इजरायलका परमेश्वरको सन्दुकलाई यहाँ हामीसँग राख्नु हुँदैन किनभने उहाँका हातको प्रकोप हामी माथि र हाम्रो देवता दागोनमाथि परेको छ। यसैले सन्दुकलाई के गर्नुपर्छ भन्ने सोध्नलाई उनीहरूले पलिस्थीहरूको सबै शासकहरूलाई बोलाए। तिनीहरूले भने इजरायलका परमेश्वरको सन्दुक पारी गातमा पुर्याइयोस्। उनीहरूले त्यो त्यहाँ लगे तर त्यो त्यहाँ पुगेपछि परमप्रभुका हात तिनीहरूको विरूद्धमा उठ्यो र त्यो शहर ठूलो त्रासले भरियो। त्यहाँका ठूला साना सबैलाई उहाँले गिर्खाको रूढीले सताउनु भयो। यसर्थ उनीहरूले परमेश्वरको सन्दुक एक्रोनमा पठाइदिए। सन्दुक एक्रोनमा प्रवेश गर्दा एक्रोनवासीहरू यसो भनेर कराए उनीहरूले त हामीलाई र हाम्रा परिवारलाई मार्नको निम्ति इजरायलका परमेश्वरको सन्दुक हामी कहाँ ल्याएछन्। यसैले उनीहरूले पलिस्थीहरूको सबै शासकहरूलाई भेला हुनलाई बोलाए र तिनीहरूलाई भने इजरायलका परमेश्वरको सन्दुक फर्काइदिनुहोस् त्यसलाई आफ्नै ठाउँमा पुर्याइदिनुहोस् नत्र त त्यसले गर्दा हामी सबैको मृत्यु हुनेछ। मृत्युको कारणले जम्मै शहरमा त्रास फैलिएको थियो किनभने परमेश्वरको हातको प्रकोप त्यहाँ परेको थियो। जो मरेका थिएनन् उनीहरूलाई गिर्खाको रूढीले सतायो। त्यस शहरको विलाप स्वर्गसम्मै पुग्यो।

परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौं। र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841768002, 9841768002
5: र 9818252040, 9818252040।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम शुरुआत, प्रस्तुता श्याम काजीको साथमा।
2: बसन्तमा पालुवा लाग्नु पनि त सजरत, बसन्तमा पालुवा लाग्नु पनि त सजरत, त्यही पालुवामा पलाएको कार्यक्रम शुरूआत, त्यही पालुवामा पलाएको कार्यक्रम यो शुरूआत। प्रिय श्रोताबिन जयमश्री नमस्ते, लासोफाफुला झोरले सेवाहरू, म प्रस्तुता श्याम काजी सदाझैं कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर हरेक आइतबार जस्तै आज पनि म तपाईँको रेडियो सेटमा आइसकेको छु र फरक विषय, फरक आशिष र फरक अनुभवका र प्रेरणाका कुराहरू र फरक व्यक्तित्वहरूसँगको कुराहरू हरेक आइतबार हामी साँझ 4 बजेदेखि 4:30 बजेसम्म तपाईँहरूको बीचमा प्रस्तुत गर्ने गर्दछौ। आजलाई भन्ने कार्यक्रममा हुनुहुन्छ युनाइटेड भिजन नेपालका नेपाल सँगसँगै युनाइटेड ग्लोबल भिजन र युनाइटेड नेसनल नेपाली चर्च काउन्सिलका संस्थापक र लामो समय प्रभुको सेवाकारीमा समय बिताउनुभएका र अति नै आदरणीय व्यक्तित्व जसले नेपालमा एउटा प्रभुको दर्शन बोझ र भिजन बोकेर जुन मिशनमा हिँडिरहनु भएको छ र प्रार्थनाका मुभमेन्टहरू उहाँले सञ्चालन गर्नुभएको छ भने सँगसँगै उहाँ व्यापार बिजनेसमा पनि त्यतिकै अब्बल रूपमा चाहिँ आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ। प्रभुका सेवक, प्रभुको मण्डलीका सेवक आदरणीय व्यक्तित्व हुनुहुन्छ बिबी गले अर्थात भव बहादुर गलेज्यू, उहाँलाई हामी यस कार्यक्रममा स्वागत गर्नेछौँ। भव सर स्वागत छ यहाँलाई कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा।
3: हस् धेरै धन्यवाद श्यामजी,
2: हजुरको व्यस्त समयलाई मा पनि हाम्रो निमन्त्रणालाई स्वीकार आउनुभएको छ र हाम्रो श्रोताहरूले पक्कै पनि तपाईँको आशिष र अनुभवका कुराबाट आज केही कुरा पाउनुहुनेछ। हामी सरासर जाउँ। हजुरको लामो समयको अनुभव, सेवकाईको अनुभव अनि साँच्चैको जीवनका यात्राहरू होइन हाम्रो कार्यक्रम शुरूआत हामी भन्छौँ र शुरूआत मानिसको जीवनको बाल्यकालबाट नै हुन्छ र बाल्यकालमा छोटो हामी केही हजुरको बाल्यकाल अनि बाल्यकालका जीवनहरू व्यतीत गर्नुभएको समयहरूबाट हामी यो समय सुन्दैछौँ।
3: धन्यवाद। मेरो बाल्यकाल, मेरो जन्म चाहिँ खास गोर्खा जिल्लाको बारपाक भन्ने गाउँमा जन्मेको, उत्तरी उत्तरी
2: गोर्खा गोर्खा
3: धादिङ र लमजुङ सिमाना र अहिले परिचय तिनीहरूलाई पनि सजिलो भएको छ। अनि गोर्खा कहाँ हो भन्दाखेरि मैले केन्द्र बिन्दुमै हो
2: भन्दैछु,
3: सेन्टर यो अप्रिय घटना भए तापनि अब बारपाक चाहिँ अहिले त्यो भूकम्पको केन्द्र बिन्दुबाट परिचित छ होइन र त्यही ठाउँमा म जन्मे र मेरो म चाहिँ एउटा साधारण परिवारमा जन्मेको। मेरो बुवा चाहिँ इन्डियन आर्मीमा हुनुहुन्थ्यो, आर्मीको अफिसर हुनुहुन्थ्यो तर चाहिँ मेरो जन्म चाहिँ बारपाकमै भयो, बारपाकमै हुर्केँ र मेरो अध्ययनहरू पनि त्यही बारपाककै नेमावी स्कुलमा भयो र हाई स्कुल नभएको कारणले गर्दाखेरि म चाहिँ बारपाक छोडेर हाई स्कुल पढ्नको लागि तर तनहुँमा झरेँ, त्यहाँ 1 वर्ष पढेँ, त्यसपछि फेरि चाहिँ चितवन गएँ, चितवनको एउटा मेघौली भन्ने ठाउँमा चाहिँ 4 वर्ष बसेर पढेँ र सङ्घर्षको कुरा अथवा बाल्यकालको अवस्था चाहिँ त्यहाँ अब सानो उमेरमा बुवा आमालाई छोडेर हिँड्नु पर्दा र गाउँ छोडेर टोटली आफ्नै देशभित्र भए तापनि अर्को एउटा नयाँ ठाउँमा त्यो 12-13 वर्षकै उमेरमा चाहिँ पढ्नको लागि जाँदाखेरि गाह्रो थियो। म त साँच्चै भन्नुपर्दाखेरि नेपाली पनि राम्रोसँग बोल्न आउँदैन थियो किन भन्दाखेरि मेरो आफ्नो छुट्टै भाषा छ, गले भाषा,
2: होइन
3: गले भाषा, गले भाषा भन्छ होइन, यो ट्राइबल ल्याङ्ग्वेज हो र नेपाली त मैले सिक्नु परेको थियो दसो र भाषाको समस्या नयाँ ठाउँ र अब एक प्रकारले आमा बाउसँग चाहिँ अब चाहिँ आमा बाउ आमाको काखमा खेल्ने हुर्किने र रमाउने समयमा चाहिँ आमा बाउलाई छोडेर पढ्नको लागि जानु पर्दाखेरि निकै कठिन थियो र त्यति मात्र पढ्नलाई पनि एक प्रकारले चितवन चाहिँ सुखम ठाउँ भए तापनि त्यतिखेर चाहिँ म बसेको ठाउँबाट पढ्न जानलाई दैनिक एक घण्टा जानलाई एक घण्टा फर्किनलाई हिँड्नु पर्थ्यो कि एक घण्टा हिँड्ने हिँडेर जाने एक घण्टा हिँडेर आउने कुनै साधनहरू थिएन
2: त्यसरी सङ्घर्षरत बाल्यकाल बित्यो होइन र गोर्खाको बार पाक हुँदै त्यसपछि
3: तनहुँ
2: चितवन भनेपछि अहिले काठमाडौँ
3: होइन
2: यो परिवेशमा हुर्किँदै गर्दा फरक वातावरणहरूलाई फरक परिवेशहरूलाई अँगाल्दै जानुभयो एउटा होइन आर्मी ब्याकग्राउन्डको बुवा आर्मीमा
3: हुनुहुन्थ्यो
2: कसरी प्रभुलाई पाउने ग्रहण गर्ने मौका अथवा त्यो अपर्च्युनिटी हामीले पायौँ अथवा स्वीकार गर्नुभयो
3: त्यो चाहिँ ओ टिनेजकै टाइममा मेरो बुवालाई चाहिँ यो सुसमाचारको पर्चा कुनै एउटा सुसमाचार प्रचारक मिसनरी कोले अब चाहिँ गाउँमा गएर पर्चा दिएछ र मेरो बाउको चाहना चाहिँ छोरो ज्ञानी होस् पढोस् सबै कुरा जानोस् भन्ने इच्छा र ल मलाई एकजनाले यो किताब थियो पढ भनेर त्यो अनि पढेको त्यहाँ चाहिँ येशु ख्रिस्टको बारेमा थियो र पहिलोचोटि मैले येशु ख्रिस्टको नाम सुनेको येशु ख्रिस्टको बारेमा पढेको चाहिँ त्यही एउटा पर्चा बाट चाहिँ प्रभु येशु ख्रिस्टलाई चिन्ने अथवा परमेश्वर ख्रिस्टको बारेमा बुझ्ने मौका पाएँ र त्यो पर्चा पढेर निकै म आकर्षित भएँ र म त बुद्धिस्ट ब्याकग्राउन्डको हो र म चाहिँ पुर्खा पितृ होइनहरू बुझ्ने एन्सेस्टर वर्सिपर हो म चाहिँ त्यो ब्याकग्राउन्डबाट आएको र मेरो लागि परमेश्वर भनेको चाहिँ त्यो मेरो पिता पुर्खा नै हो ढुङ्गा राखेर पूजा गर्ने होइन त्यस्तो संस्कारबाट आएको अनि प्रभु येशु ख्रिस्टको बारेमा सुन्दाखेरि त टोटल्ली एकदमै नयाँ परमेश्वर नयाँ परमेश्वरको बारेमा मैले चाहिँ थाहा पाएँ मौका पाएँ अनुभव गरेँ त्यसपछि यो परमेश्वरको बारेमा बुझौँ न त भनेर मैले त्यहाँ एउटा मेलिङ एड्रेस रहेछ त्यो चाहिँ इन्डियाको थियो त्यतिखेर त्यो एड्रेसमा थप जान्नको लागि यो एड्रेसमा पत्रचार गर्नु भनेर भनेको थियो अनि त्यहाँ लेखेर अनि मलाई पत्रचार मैले गरेँ र त्यस क्रममा चाहिँ उनीहरूले मलाई बाइबल करेस्पोन्डेन्स कोर्स भन्थ्यो त्यो करेस्पोन्डेन्स कोर्समा इनरोल गरिदियो मलाई चाहिँ अनि त्यो कोर्सहरू पनि पुरा गर्दै गएँ र प्रभु येशु ख्रिस्टको बारेमा बुझ्दै गएँ पछि चाहिँ मैले प्रभुलाई
2: तीन एजदेखि नै एउटा बाटोमा भेटिएको
3: छैन
2: पाएको एउटा क्राक्स आज भवकाले जुन चाहिँ एउटा भिजन बोकेको व्यक्तित्व जसले चाहिँ लामो समय प्रभुको सेवकाईले अँगालेको व्यक्तित्वको रूपमा स्थापित
3: गरेको
2: छ विभिन्न संघ संस्थामा पनि सामाजिक संघ संस्थामा सँगसँगै एउटा प्रभुको सेवाका भिजन बोकेर हिँड्नुभएको छ विशेष गरी युबिसी युनाइटेड भिजन नेपाल होइन युनाइटेड ग्लोबल भिजन र सँगसँगै युनाइटेड नेसनल नेपाली चर्च काउन्सिललाई पनि रिप्रेजेन्ट गरेर सेवकाईलाई अगाडि बढ़िरहनु भएको छ होइन यो गर्दै गर्दाखेरि सेवक नेतृत्वलाई जुन चाहिँ सेवालाई सेवा भावलाई अगाडि बढाएर नेतृत्व गरेर लिएर जाँदाखेरिको अवस्थामा चाहिँ भावकाले आज एउटा पर्सनल व्यक्तित्वको रूपमा चाहिँ कसरी आफूलाई प्रस्तुति गरिरहनु भएको छ र आउँदो 5-10 वर्षको योजनाहरू कसरी प्रभुमा होइन समर्पित गर्नुभएको छ?
3: मसँग त्यस्तो ठोस यही योजना भन्ने चाहिँ छैन, होइन, म चाहिँ प्रभुकै योजनामा चल्ने व्यक्ति हो। इनफ्याक्ट अब मेरो योजना इच्छामा रहेर चलेको भए म सायद आज यो ठाउँमा हुन्थेन होला, होइन, कतै हुन्थ्यो होला। अनि मलाई अवश्य थाहा छ परमेश्वरको योजना हामीहरूको योजनाभन्दा फरक छ, हामीले सोचेको र आशा गरेको भन्दा पनि अझ ठूलो छ भन्ने कुरामा म विश्वास गर्छु। र अहिलेसम्म चाहिँ म एक प्रकारले आफूलाई लाग्छ परमेश्वरको योजनामा नै छु, परमेश्वरको इच्छामा छु, उहाँको नियन्त्रण र अगुवाईमै छु जस्तो लाग्छ। र अब त्यसले गर्दाखेरि ठोस रूपमा म 5-10 वर्षमा यही गर्छु भन्ने मेरो ऊ त छैन, तर म चाहिँ 18-20 वर्ष अगाडि 2006 अन्त्यतिर म बेलायतबाट फर्किँदाखेरि चाहिँ एउटा भिजन बोकेरै म आएको थिएँ। र मेरो ब्याकग्राउन्डको बारेमा सुन्नुहुँदाखेरि भन्नुहुन्छ, सोध्नुहुन्छ भने म चाहिँ युनाइटेड नेसन्समा काम गरेको मान्छे हो। त्यो युनाइटेड भन्ने शब्दले मलाई छोडेन कि, होइन, युनाइटेड मिसन टु नेपालमा पनि काम गरेँ, त्यसपछि म युनाइटेड नेसन्समा काम गरेँ, युनाइटेड नेसन्स को पनि युनाइटेड नेसन्स पपुलेसन फण्ड युएनएफपीएमा काम गरे, त्यसपछि युनाइटेड नेसन्स चिल्ड्रेन फण्ड युनिसेफमा काम गरे, त्यसपछि म युनाइटेड किङडममा गएँ, युकेमा गएँ। युनाइटेड किङडमबाट फर्केपछि मैले युनाइटेड भिजन नेपाल स्टाब्लिस गरे, होइन, र म चाहिँ एउटा परमेश्वरको बोलावट र देश मा मैले गएर केही गर्नुपर्छ, कन्ट्रिब्युट गर्नुपर्छ भन्ने एउटा स्पिरिट, दोस्रो परमेश्वरले मलाई एउटा बलावट दर्शन र कन्भिक्सन हालिदिनुभयो कि आई हेभ टु गो ब्याक टु माई ओन कन्ट्री, माई ओन पिपुल, मेरो मान्छे, मेरो देश, मेरो समाज मा नै म फर्किनुपर्छ र केही गर्नुपर्छ भन्ने एउटा विचार लिएर म सेवकाईमा म आएको हो। त्यसो भएको हुनाले मलाई चाहिँ मेरो अनुभवको कुरा, सेवक नेतृत्वको कुरा कुरा गर्नुहुन्छ भने म चाहिँ एउटा सेवक हो भन्ने लाग्छ मलाई। लिडर हो भन्दा पनि म एउटा सेवक हो, र बिब्लिकल लिडरसिप चाहिँ सेवक अगुवा नै हो, होइन, एउटा अगुवा को भूमिका, नेतृत्वको भूमिका खेल्ने भनेको सिम्पली सेवा गर्नु हो,
2: सेवा,
3: होइन, त्यसले गर्दाखेरि त्यसमा म लागिरहेको छु।
2: आज जुन प्रकारले होइन आज युवाहरू चाहिँ एउटा जोसका साथ अगाडि सेवाकाईमा आउन चाहनुहुन्छ, तर कतिपय कुराहरू त्यहाँनिर तालमेल मिलिरहेको हुँदैन, तपाईँको एउटा युवा अवस्थाबाट नै सेवाकाईले सुरु गर्नुभएको अनुभवले चाहिँ के भन्छ आजको युवाहरूलाई परिवर्तनको लागि र सेवाकाईको लागि चाहिँ कसरी अगाडि बढ्दाखेरि चाहिँ उहाँले साँच्चीकै त्यो परिवर्तन र त्यो सेवाकाईलाई निरन्तरता दिन सक्नुहुन्छ होला?
3: त्यसको लागि सबभन्दा पहिला चाहिँ तपाईँ परमेश्वरमा नै समर्पित हुनु पर्यो, आफैलाई परमेश्वरको इच्छा योजनामा तपाईँले समर्पित गर्नु पर्यो। सो त्यसपछि अब एउटा समय आउँछ जवान अवस्थामा कि म के गर्ने, होइन, मैले के गर्नुपर्छ र म कसरी अगाडि बढ्नुपर्छ भन्ने एक प्रकारको एउटा दुधार र अन्यलता र अस्थिरताको अवस्थाहरू आइपर्छ। त्यो चाहिँ एउटा स्वाभाविक पनि हो, मलाई पनि त्यो स्थितिहरू आएको थियो। त्यसो हुनाले सबभन्दा पहिला हामी क्लियर हुनु पर्यो त्यो भनेको चाहिँ सबभन्दा पहिला
2: आफ्नो भिजन हो, के कुरामा आफ्नो दर्शन, के कुरामा
3: हो, सबभन्दा पहिला
2: फाइन्ड आउट गर्न
3: सक्छु आफैले आफैलाई वाट इज द्याट समथिङ आई सुड लिभ फर, आई सुड गिभ माई लाइफ, होइन मेरो जीवन र म चाहिँ करियर त हो होइन, जब त हो, व्यापार बिजनेस हो, तर पनि अल्टिमेटली जीवनमा एउटा पर्पोसफुल लाइफ होइन मिनिङफुल लाइफ जिउनु चाहिँ एकदम महत्त्वपूर्ण कुरा हो होइन, अनि हु आई एम एन्ड वाट सुड आई डु र वाट्स माई कलिङ फ्रम गड, वाट इज माई भिजन होइन, त्यो कुरा र अर्को कुरा गिफ्ट, वाट इज समथिङ द्याट आई ह्याभ होइन, र मेरोमा भएको वरदान चाहिँ के हो र समथिङ वाट आई फिल कम्फर्टेबल एन्ड मिनिङफुल एन्ड पर्पजफुल, त्यो चाहिँ पहिचान गर्नु पर्यो होइन, त्यो चाहिँ पहिचान गरिसकेपछि त्यसपछि तपाईँ जुनसुकै करियरमा जुनसुकै कामहरू गर्दाखेरि पनि त्यसलाई सेन्स अफ पर्पज, सेन्स अफ मिनिङ, सेन्स अफ होइन एउटा एउटा मिनिङफुल लाइफ र लाइफको एउटा भ्यालु क्रिएट गर्छ कि त्यसले चाहिँ, र त्यस त्यो थाहा पाइसकेपछि समथिङ यसलाई सरल भाषामा भन्नुपर्दाखेरि यु निड टु प्रे टु गड, लोर्ड वाट इज द्याट समथिङ यु वान्ट मी टु डु होइन, एन्ड त्यसले गर्दाखेरि त्यो पहिचान भइसकेपछि, त्यो आइडेन्टिफाई भइसकेपछि चाहिँ तपाईँ त्यसमा लाग्नुपर्छ, मैले चाहिँ तिनवटा सीको कुरा गर्छु, सबभन्दा पहिला तपाईँमा कन्भिक्सन हुनु पर्यो, त्यसपछि त्यसमा कन्भिन्स हुनु पर्यो, त्यसपछि कमिटेड भएर लाग्नु पर्यो होइन, त्यो भएपछि चाहिँ तपाईँ धेरै अगाडि बढ्नुहुन्छ, सक्सेस पनि त्यहीँबाट आउँछ, तपाईँको एउटा एउटा एउटा सेन्स अफ पर्पज पनि त्यहीँबाट आउँछ, त्यो एउटा जोय, तपाईँ वाट एभर यु फाइन्ड टु डु यु विल इन्जोय द लाइफ होइन, त्यो भन्छु म
2: होइन, प्रार्थनाको कुरा निक्लिने हाल्यो अलिकति हजुरले, विशेष गरी यो समय चाहिँ प्रार्थनाको मुभमेन्टहरू पनि जुन नेपालमा आवश्यक छ गरिन आवश्यक छ, चाहिन्छ, त्यो कुरालाई चाहिँ विशेष जोड़ दिएर अगाडि बढ़िरहनु भएको छ होइन, परिवारमा होइन, अनि एउटा समाजमा, राष्ट्रमा, इभन हाम्रो मण्डलीमा पनि एउटा प्रार्थनाको भूमिका होइन, जुन चाहिँ हामीले गर्नुपर्ने प्रार्थनाको भूमिका कतिको महत्वपूर्ण छ र कसरी हामीले त्यसलाई चाहिँ नि दैनिकी रूपमा चाहिँ त्यसलाई प्र्याक्टिसमा लिएर जानुपर्छ भन्ने कुरा तपाईँको
3: प्रार्थना त यस्तो यस्तो कुरा हो, यस प्रार्थनाको महत्व त अब व्याख्या गर्नलाई पनि अझ सकिँदैन, तर यो चाहिँ तपाईँ र म अहिले अटोमेटिकली सास फेरिरहेका छौँ, त्यो थाहै नपाइकन सास फेरिरहेछौँ, तर सास फेरिएन भने तपाईँ र म यहाँ जीवित नरहन
2: सक्छौँ
3: होइन र होइन र, त्यही भएर एउटा क्रिस्चियन लाइफलाई एउटा जीवन्त दिनको लागि, निरन्तरता दिनको लागि, सशक्त बनाउनको लागि र अगाडि बढाउनको लागि प्रार्थना बिना चाहिँ हामीले कल्पना पनि गर्न सक्दैनौँ, र प्रार्थना यति महत्वपूर्ण कुरा, प्रार्थनाको भूमिका यस्तो हो कि अघि नै मैले भने, सास फेर्नलाई जति सजिलो छ, सहज छ, र तर सास तपाईँले रोक्न थाल्नुभयो भने तपाईँलाई एकदमै असहज भनेर आउँछ होइन, र अप्ठ्यारो भएर आउँछ, र धेरै नै सबैले सास बन्द गर्नुभयो भने तपाईँ होइन अब त्यहाँ दुर्घटनामा पर्न सक्नुहुन्छ अथवा तपाईँ जीवित नरहन सक्छ, त्यही जस्तै हाम्रो क्रिस्चियन लाइफमा प्रार्थना चाहिँ एउटा लाइफ स्टाइल हुनुपर्छ होइन, यो त एकदमै फन्डामेन्टल हामीहरूको स्पिरिचुअल रिक्वायरमेन्ट हो, अभियान आफ्नो ठाउँमा छ, प्रार्थना मिटिङ आफ्नो ठाउँमा छ, प्रार्थना कार्यक्रम आफ्नो ठाउँमा छ, प्रार्थनाको चाहिँ ट्रेनिङहरू, टिचिङहरू, प्रिचिङहरू आफ्नो ठाउँमा छ, तर प्रार्थना गर्नैपर्छ होइन, टिचिङ टिचिङ गरेर मात्र हुँदैन,
2: प्र्याक्टिकली सास फेर्नुपर्छ भनेर कसैले भन्दिनँ,
3: फेर्ने होइन होइन, त्यो त आफैले अटोमेटिकली फेरिरहेको हुन्छ नि,
2: त्यो नै प्रार्थना,
3: त्यो चाहिँ कुनै पनि समय तपाईँ एउटा प्रार्थनाको लाइफमा तपाईँ चाहिँ जिउनुपर्छ, काम गर्दा खाँदा बस्दा उठ्दा, आई थिङ्क
2: सुसज्जित गर्नु पर्यो, परिवारभित्र पनि हुनु पर्यो, देश र राष्ट्रको लागि
3: हुनु पर्यो सबै लेभलमा।
2: अलिकति फरक विषयमा, अलिकति व्यावसायिकतातिर पनि हामी जानेछौँ, आर्थिक रूपमा सशक्तिकरण अब विशेष गरी हाम्रो नेपाली इसाई समुदायलाई चाहिएकै छ। यो तपाईँको अनुभवले, तपाईँ एउटा व्यवसायमा पनि संलग्न हुनुहुन्छ जसले समुदायमा, जुन चाहिँ हाम्रो इसाई समुदायमा व्यवसाय र उद्यमशीलताको विकासलाई किन आवश्यक छ र कसरी गर्न सकिन्छ? अहिले त हामी त यहाँ व्यवसाय भन्ने बित्तिकै ठुलो ठुलो करोड करोडको मात्रै कुरा आउँछ, तर सानो कुराबाट शुरूआत गर्न सकिन्छ भन्ने एउटा उदाहरण पनि दिनुभएको छ। त्यो हिसाबले भन्नुपर्दाखेरि के छ, नेपाली इसाई समुदायलाई, युवाहरूलाई र जो चाहिँ रोजगारी नपाएर भइरहेको छ उनीहरूलाई व्यवसायमा लाग्नलाई तपाईँको अनुभव लिएर, तपाईँको उद्यमशीलता जुन चाहिँ प्रयोग गर्नुभएको छ त्यसको अनुभवले के भन्छ?
3: अब यस्तो छ, हामी चाहिँ म भन्छु चारैवटा दिशातिर हामी लाग्नुपर्छ र त्यो चाहिँ आत्मिक, सामाजिक, आर्थिक र राजनीतिक होइन, यो समाजको, राष्ट्रको अभिन्न अङ्गहरू हुन् होइन, र हामीलाई यो चारैवटा कुराले हामीलाई प्रभाव पार्छ र हामीले ती चारैवटा क्षेत्रमा हामीले प्रभाव पार्नुपर्छ भन्ने मेरो सोचाइ मान्यता हो। त्यसले गर्दाखेरि हामीले सुसमाचार सुनायौं, चेलापन बनायौं, गर्यौं, मण्डली स्थापना गर्यौं, परमेश्वर राज्य विभिन्न कार्यक्रमहरू सबै गर्यौं, तर अब चाहिँ क्रिश्चियनहरूले फोकस गर्नुपर्ने अर्को एउटा महत्वपूर्ण क्षेत्र चाहिँ आर्थिक विकास हो होइन, कसरी आर्थिक रूपमा पनि हामी सस्टेनेबल हुने, कसरी दिगो हुने होइन, कसरी आत्मनिर्भर बन्ने र कसरी हामी स्वावलम्बन बन्ने होइन, र मिनिस्ट्री हामीहरूको दैनिक जीवनदेखि लिएर मिनिस्ट्रीको कुरादेखि लिएर हरेक कुराहरूमा, एक त हामी क्रिस्चियनहरूलाई चाहिँ एकदमै अशिक्षित, एकदमै कमजोर, गरिब होइन होइन, तुच्छ अथवा केही नभएको होइन त्यस्तो रूपले हामीलाई हेर्ने गर्छन्, तिनीहरू व्याख्या गर्छन्, हेर्ने गर्छन्। त्यसले गर्दाखेरि त्यो गलत चाहिँ सोचाइ, धारणा र हेराइ विचारहरूलाई पनि हामीले ऊ गर्नु छ होइन, स्पष्ट पार्नु छ, तिर्नु पर्ने छ। जसले गर्दाखेरि हामी चाहिँ हामी पनि अब अलिकति प्याराडाइम सिफ्ट हुनु पर्यो, हामी चाहिँ अलिकति परिवर्तन के हुनु पर्यो, हाम्रो मानसिकता परिवर्तन हुनु पर्यो नम्बर वान। यो भन्दै गर्दाखेरि म चाहिँ के भन्छु भन्दाखेरि हामी चाहिँ एकदम विश्वास पनि गर्छौँ, विश्वास एकदम आत्मिक रूपमा पनि हामी जिउँछौँ, तर यस्तो प्रकारको विश्वास कि हामी सात दिन उपवास बसेर प्रार्थना गर्छौँ र मिराकल होस् भनेर प्रार्थना गर्छौँ होइन, अनि प्रार्थना गर्दा गर्दै कसैले ढोका ढकढक गरेर खाम दिन आओस् होइन, त्यस्तो प्रकारले त्यस्तो मिराकलहरू सोच्छौँ
2: होइन,
3: तर अर्को पक्षबाट चाहिँ व्यापार व्यवसाय होइन, खेतीपाती भनौँ न उद्यमी गरेर आर्थिक आर्जन गरेर प्रभुमा जिएर राम्रो चाहिँ सेवाकाई गर्दै परिवारलाई पाल्दै होइन, परिवारको राम्रो चाहिँ स्याहार सुसार पार्यो, परिवारलाई पनि पाल्ने काम गर्दै अरूलाई समेत हामीले दिन सक्ने,
2: त्यो रोजगारी खोज्ने होइन, सृजना
3: गर्ने होइन, आफैले चाहिँ रोजगारी अरूले अब चाहिँ दियोस् होइन के, माग्ने होइन के, अब हामी चाहिँ दिने हुनु पर्यो के,
2: रोजगारी सृजना अरूलाई पनि त्यहाँनिर सम्भावनामा हामीले जोड्न सक्छ,
3: सम्भावना अरूलाई दिन सक्ने क्षमता हामीमा हुनुपर्छ र हामी त्यो दिशामा हामी जानुपर्छ। त्यसको लागि चाहिँ हामी आफ्नो सिर्जनाहरू होइन गरेर आफ्नो चाहिँ अब के छ आफूमा सिपहरू होइन आफ्नो क्षमता के छ आफ्नो योग्यता के छ र चाहिँ आफूसँग भएको योग्यता सिप ज्ञानलाई चाहिँ सदुपयोग गरेर हामी एउटा सृजनात्मक प्रकारले विभिन्न चाहिँ आयमूलक कार्यहरू हामी गर्न सक्छौं र त्यो कुरा हामी गर्न सक्यो भने हामी आर्थिक रूपमा पनि दिगो र सम्पन्न हुँदै जान्छौं र समाजले अरू बाहिरबाट हेर्ने दृष्टिकोणहरूमा पनि फरक आउँछ तर त्योभन्दा पनि हामी चाहिँ एउटा आशिषको माध्यम होइन अरूको लागि आशिष थाप्ने मात्र होइन आशिष को मूल बगाउने होइन खोला बगाउने माध्यम हामी बन्न सक्छौँ त्यो हुनुपर्छ भन्ने मेरो मान्यता।
2: प्रिय श्रोताबिनहरू हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा आज हामीसँग हुनुहुन्छ आदरणीय व्यक्तित्व बेबी घले जसको लामो अनुभव यसै जगतमा र सँगसँगै व्यावसायिकतामा र लामो अनुभव उहाँको जुन चाहिँ विभिन्न संघ संस्थाहरूमा रहेर गर्नुभएका कुराहरू हामी आज गरिरहेका छौं र विशेष गरी युवाहरूलाई र अनि सँगसँगै हामी सुन्ने हरेकलाई जसले चाहिँ आशिष अनुभव गरिरहेका छौं। प्रिय श्रोताबिनहरू कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा फरक व्यक्ति फरक आशिष र फरक अनुभवका कुराहरू हरेक हप्ता हामी तपाईँहरूको माझमा प्रस्तुत गर्दैछौं र आजलाई भने समयको पाबन्दीले हामी यो कुरालाई निरन्तर फेरि अर्को हप्ता पनि तपाईँहरूको बीचमा प्रस्तुत गर्ने नै छौं र अर्को हप्ता कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको प्रतीक्षामा रहनुहोला र यो समय चाहिँ हाम्रो विशेष अतिथि जो हुनुहुन्छ उहाँलाई विशेष आजको यो एपिसोडको लागि चाहिँ धन्यवाद दिन चाहन्छु।
3: धन्यवाद।
2: जय मसी।
3: जय मसी।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्योतिमा पाइला।
2: जयमसी साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छौ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा नीलकण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा म कार्यक्रम प्रस्तोता सुशी थिङको। हरेक आइतबार चाहिँ आजको आइतबार पनि हामी उपस्थित भइसकेका छौं। आज पनि यहाँले जीवित वचन सुन्न सक्नुहुनेछ। आउनुहोस् परमेश्वरको जीवित वचन हिज ग्रेस थियोडोर मोर अर्गेन्ज्यूबाट सुन्नेछौ।
3: आजको हाम्रो विषय हामी परमेश्वर प्रति समर्पित विश्वासी हुनुपर्छ र हामी परमेश्वर प्रति समर्पित विश्वासी हुनुको निम्ति चाहिँ सबैभन्दा पहिलो कुरो चाहिँ हामीले आफूलाई परमेश्वरको अधीनमा राख्नुपर्छ। आमेन। यो सात पत्ता हेर्नुहोस् तपाईँले, यसकारण आफैलाई परमेश्वरको अधीनमा राख भनेको छ। यसकारण प्रिय दाजु भाइ दिदी बहिनीहरू, हामी परमेश्वर प्रति समर्पित विश्वासी हुनु हो भने हामीले आफूलाई परमेश्वरको अधीनमा राख्नुपर्छ। अधीनमा, यदि तपाईँले परमेश्वरको अधीनमा आफूलाई राख्नु भएन भने तपाईँ परमेश्वर प्रति कहिले पनि समर्पित विश्वासी हुन सक्नुहुन्न। यस कारणले गर्दा प्रिय दाजुभाइ दिदी बहिनीहरू, म यही तपाईँलाई आग्रह गर्छु, हामी सधैँ नै परमेश्वरको अधीनमा आफूलाई राख्नुपर्छ। यही कुरो याकुबले त्यो समयका पाठकवर्गलाई, आफ्नो प्रिय विश्वासीहरूलाई, स्पष्ट भएका यहुदी विश्वासीहरूलाई यही कुरो भन्छ, आफैलाई परमेश्वरको अधीनमा राख। याकुबले त्यो समयको विश्वासीहरूले भनेको भने अहिलेको परिप्रेक्ष्यमा यो तपाईँलाई हो। तपाईँ हरेकले, मैले, तपाईँले, हामीले हरेक दिन आफूलाई परमेश्वरको अधीनमा राख्नुपर्छ। हामी परमेश्वरदेखि टाढा जान सक्दैनौ। यही कुरो सात पदले भन्छ। याकुबले अझ अचम्म कुरो चाहिँ यसकारण भन्ने शब्द चलाएको छ। यसकारण भनेको अर्थ भयङ्कर हुन्छ। यसकारण भनेको त यो जोड्ने वाक्य हो, यसले पुलको काम गर्छ। कुनै ठाउँमा खाल्टो छ भने त्यो पुल चाहिन्छ, नपारी जानु सक्दैन नि त। हो, यसकारण याकुबले यसकारण शब्द चलाएको छ, यो जोड्ने शब्द हो। यो शब्दले बुझाउँछ कि हामी परमेश्वरको अधीनमा बस्नु हो भने पहिलो कुरो हाम्रो शरीरको अङ्गहरूमा संघर्ष गर्ने अभिलाषबाट हामी अलग रहनुपर्छ। प्रिय दाजुभाइ दिदी बहिनीहरू, हामी हरेकसँग अभिलाषा छ, अभिलाषा छ। जवानसँग अभिलाषा छ, आधावैसँग अभिलाषा छ, निकै पाएको मान्छेहरूसँग अभिलाषा हुन्छ। यहाँ वचनले के भन्छ भने हरेक हाम्रो शरीरको अङ्गहरूमा संघर्ष गर्ने अभिलाषाबाट अलग रहनुपर्छ। त्यो समयको यसको कन्टेक्स्ट हेर्नुहोस्। त्यो समयका यहुदी क्रिस्चियनहरू नामधारी क्रिस्चियन थियो, नाम मात्रको क्रिस्चियन थियो, तर उनीहरूको बीचमा मेलमिलाप थिएन, उनीहरूको बीचमा एकता थिएन, उनीहरूको बीचमा लडाई थियो, उनीहरूको बीचमा झगडा थियो, उनीहरूको बीचमा एकमा काट मार थियो, साह्रै नराम्रो कुरा थियो। विश्वासी भन्नु पनि नसुहाउने, यसको कन्टेक्स्ट हेर्नुहोस् न। किनभने त्यही कारण याकुबले के भन्छ हेर्नुहोस् त, चारको एकमा, तिमीहरूको बीचमा लडाई र झगडा कुन कुरो ल्याउँछ कि यी तिम्रो शरीरको अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाबाट आएको होइनन् र कैसन माग गरेको छ, प्रश्नवाचक चिन्ह गरेको छ। यस कारणले गर्दा प्रिय दाजुभाइ दिदीबहिनीहरू, हामी आफूलाई परमेश्वरको अधीनमा राख्नुभयो भने हाम्रो शरीरको अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाबाट हामी अलग रहनुपर्छ एकदम। नत्र पनि सक्दैन। जति नै म परमेश्वरमा आत्मिक बनौँ, समर्पित बनौँ भने पनि तपाईँको शरीरमा त्यो सङ्घर्ष गर्ने अभिलाषा जिउँदैछ, मरेको छैन भने तपाईँले कुनै न कुनै दिन त्यही जुन क्षेत्रमा तपाईँ कमजोरी छ नि, त्यही क्षेत्रमा शैतानले तपाईँलाई लडाउँछ। बुझ्नुभयो? शैतान यति बाटो छ, तपाईँको क्षेत्र के कमजोरी छ त्यो क्षेत्रमा एकदिन ढिलो छिटो लडाउँछ तपाईँलाई। यस कारणले गर्दा हामी परमेश्वरको अधीनमा बस्नु हो भने हामीले आफूलाई हाम्रो शरीरमा संघर्ष गर्ने अभिलाषाबाट हामीले अलग रहनुपर्छ। दोस्रो कुरो, संसारसितको मित्रता त्याग्नुपर्छ। यदि हामी परमेश्वरको अधीनमा बस्नु हो भने संसारसितको मित्रता त्याग्नुपर्छ। चार पदमा हेर्नुहोस् न, तपाईँको चार पद सपोर्टको लागि लिएको छ। चार पदमा भन्छ यहाँ, व्यभिचारे मानिस हो, संसारसितको मित्रता परमेश्वरको शत्रुता भन्ने के तिमीलाई थाहा छैन, क्वेशन मार्क गरेको छ। यसकारण संसारको मित्रता हुन चाहन्छ भने आफूलाई परमेश्वरको शत्रु बनाउँछ। चार पद क्लियर छ। यहाँको त साधारण मान्छे हो, यहाँको अलिक कडा पनि छ है। फेरि यहाँ जुनसुकै पत्रमा यसरी लेखेको छैन। यहाँ याकुबले हेर्नु त, त्यतिखेरको विश्वासीहरूले के भन्छ भने, हे व्यभिचारी मानिस हो, यो भन्ने भयङ्कर आँट हुनुपर्छ। व्यभिचारी मानिस हो भनेर यहाँ सम्बोधन गरेको छ याकुबले। कसलाई? त्यो समयका यहुदी विश्वासीहरूलाई। त्यस कारणले गर्दा हामी यदि परमेश्वरको अधीनमा बस्नुभयो भने हामीले संसारसितको मित्रता गर्नु. आज धेरै विश्वासीहरू चर्चसँग सम्बन्ध छैन, चर्चको फादरसँग सम्बन्ध छैन, तर शनिबारको दिन सेवा आउँछ, हप्ता दिनमा अरू मान्छेहरूसँग सम्बन्ध छ, नराम्रो नराम्रो मान्छेहरूसँग सम्बन्ध छ, तर चर्चसँग सम्बन्धै छैन, चर्चको लिडरसँग सम्बन्धै छैन. यस कारणले गर्दा यहाँ याकुबले भन्छ, हामी यदि परमेश्वरको अधीनमा बस्नु भने हामी चाहिँ संसारसितको मित्रता त्याग्नुपर्छ. यदि संसारसँग मित्रता त्याग्यो भने हामीले परमेश्वरलाई शत्रु बनाउँछौ. मैले भनेको होइन, याकुबले भनेको हो, त्यो समय पो याकुबले त्यो समयको पाठक वर्गलाई भनेको, अहिले त हामीलाई. त्यस कारण संसारसितको मित्रता त्याग्नुपर्छ. दोस्रो कुरो, तेस्रो कुरो चाहिँ के हो भन्दाखेरि, यदि हामी परमेश्वरको अधीनमा बस्नु हो भने तेस्रो कुरो चाहिँ हामीले शैतानको विरोध गर्नुपर्छ. तर के दुःख लाग्दो कुरो, शैतानको विरोध गर्नु सक्दैन आज कति विश्वासीले. बरु रिस उठ्यो भने परमेश्वरलाई विरोध गर्छ, परमेश्वरमाथि असन्तोष गर्छ, हो परमेश्वरमाथि गुनासो गर्छ. तर बाइबलले भन्छ यहाँ सात पदको अन्तिममा, दियाबलसको विरोध गर, त्यो तिमीहरूबाट भाग्नेछ. हामीले दियाबलसको विरोध गर्नु, दियाबलस भनेको शैतान हो, हामीले शैतानको विरोध गर्नुपर्छ, परमेश्वरको होइन शैतानको, अनि मात्रै हामी परमेश्वरको अधीनमा बस्न सक्छौ. यही कुरो सात पदमा लेख्छ, दियाबलसको विरोध गर भनेछ. सात पदमा दियाबलसको विरोध गर्छ, तिनीहरूबाट भाग्नेछ भनेको छ. यसको अर्थ के हो, हामीले शैतानको विरोध गर्नुपर्छ. आमेन. शैतानलाई विरोध गर्दा डराई डराई होइन, प्रभुको शक्ति र अधिकारमा भएर शैतानको विरोध गर्नुपर्छ. येशूको नाममा तलाई भनेर हामीले बेला बेला मुर्की पनि दिनुपर्छ, यसो हिर्का जस्तो गर्नु पर्यो, यसरी विरोध गर्नुपर्छ. यदि तपाईँले शैतानलाई हकार्दा डराई डराई हकार्नु भयो भने शैतान अन्यल पर्छ, भागौँ कि नभागौँ. यसले मलाई साँच्चै भनेको, खेल खेल भनेको. यस कारणले गर्दा प्रिय दाजुभाइ दिदी बहिनीहरू, शैतानलाई हकार्दा प्रभुको शक्ति अधिकारमा भएर हामीले हकार्नुपर्छ, त्यो तिमीहरूबाट भाग्नेछ भनेको छ वचनले. यस कारण शैतानलाई हामीले विरोध गर्नु, किन हामीले शैतानलाई विरोध गर्ने भन्दाखेरि, शैतान चाहिँ हाम्रो सबैभन्दा ठूलो परम शत्रु हो. यसले हामीलाई परमेश्वरबाट टाढा बनाउने कोसिस गर्छ, यसले हामीलाई परमेश्वरको अधीनमा बस्न बाधा दिन्छ. यस कारणले गर्दा प्रिय दाजुभाइ दिदी बहिनीहरू, हामीले शैतानलाई पुरात गर्नुहुन्छ. जब यो तिनवटा कुरो, के कुरो भन्दाखेरि, जब हाम्रो शरीरमा अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषा हामी त्याग्छौँ, अनि संसारसितको मित्रता त्याग्छौँ, शैतानको विरोध गर्छौँ भने हामी त्यहाँदेखि चाहिँ यो सात पदमा भने अनुसार हामी परमेश्वरको अधीनमा बस्न सक्छौँ. आमेन. यो त पहिलो कुरा मात्रै हुँदैछ. अब हामी परमेश्वरप्रति समर्पित विश्वासी हुनुको निम्ति अझै कुरा छ. के छ भन्दाखेरि, हामी दिनदिनै परमेश्वरको नजिक जानुपर्छ. आमेन. आठ पद हेर्नुहोस्, परमेश्वरको नजिक आओ भनेको छ. यस कारणले गर्दा हामी परमेश्वरप्रति समर्पित विश्वासीको निम्ति हामी दिनदिनै परमेश्वरको समीपमा जानुपर्छ. दिनदिनै, हप्तामा एकताली होइन, महिनामा एकताली होइन, बुझ्नुभयो, दिनदिनै हामी परमेश्वरको समीपमा जानुपर्छ, समीपमा आउनुपर्छ. यही कुरो आठ पदले सुरुमै भन्छ, परमेश्वरको नजिक आओ भनेको छ. यसकारण याकुबले हामीलाई परमेश्वरको नजिक आउनलाई आह्वान गरेको छ, आओ भनेको छ. परमेश्वर नजिक आउनको लागि चाहिँ याकुबले हामीलाई तीनवटा महत्वपूर्ण सल्लाह दिएको छ. पहिलो कुरो, हामी परमेश्वरको नजिक दिनदिनै समीपमा जानको निम्ति, पहिलो कुरो, हाम्रो हृदय शुद्ध र पवित्र हुनुपर्छ. आमेन. प्रिय दाजुभाइ दिदी बहिनीहरू, तपाईँको हृदय परमेश्वरको नजिक दिनदिनै तपाईँ समीपमा जान चाहनुहुन्छ भने तपाईँको हृदय शुद्ध र पवित्र हुन्छ. परमेश्वरले तपाईँको जिउटाले हेर्नुहुन्न, परमेश्वर तपाईँको ब्याङ्कमा कति करोड रुपियाँ छ भनेर हेर्नुहुन्न, परमेश्वर तपाईँको क्वालिफिकेसन हेर्नुहुन्न, परमेश्वरले तपाईँ कतिको यो मान्छे चाहिँ बलियो छ भनेर हेर्नुहुन्न, परमेश्वरले तपाईँको हृदय हेर्नुहुन्छ. आमेन. यस कारणले गर्दा यहाँ भन्छ, परमेश्वरको नजिक आओ, समीपमा हामी जानु पर्यो. परमेश्वरको समीपमा जानको निम्ति हामीलाई याकुबले तीनवटा सल्लाह दिएको छ. के हो भने, पहिलो कुरो, हाम्रो हृदय शुद्ध र पवित्र हुनुपर्छ, हो कि होइन? आठ पद हेर्नु त, परमेश्वरको नजिक आओ, उहाँ तिमीहरूको नजिक आउनुहुन्छ, तिमीहरूको हात चोखो पारा भनेको छ, हात चोखो पारा भनेको छ. जोमनको मानिस हो, तिमीहरूको हृदय शुद्ध पारा, हेर्नुहोस् त, हृदय शुद्ध पारा भनेको छ. याकुबले त्यो समयमा आफ्नो पाठक वर्गलाई के भन्छ भने, तिमीहरूको हात चोखो पारा, जोमनको मानिस हो. यस कारणले गर्दा हामी परमेश्वरको नजिक दिनदिनको समीपमा जानको निम्ति हाम्रो हृदय शुद्ध र पवित्र हुनुपर्छ. यो त याकुबले भनेको, याकुबले अझ म तपाईँलाई सपोर्ट गर्छु, पत्रुसले त अझ राम्रो भनेको छ, पहिलो पत्रुस 1:15-16 हेऱ्यो भने हामीलाई बोलाउनु हुने परमेश्वर जस्तो पवित्र हुनुहुन्छ त्यस्तै तिमीहरू पनि पवित्र हो। यस कारण प्रिय दाजुभाइ दिदी पनि हामीले विश्वास गरेको परमेश्वर पवित्र हुनुहुन्छ, यस कारण हामी पनि पवित्र हुनुपर्छ। यहाँ मौका पाएपछि पाप गरिहाल्नु हुँदैन, लुकेचिपी हामी पवित्र हुनुपर्छ, बाहिर पनि पवित्र भित्र पनि पवित्र हुनुपर्छ। यही कुरो भन्छ तिमीहरूलाई बोलाउनु हुने परमेश्वर जस्तो पवित्र हुनुहुन्छ तिमीहरू पनि। याकुबले अझ म तपाईँलाई सपोर्ट गर्छु, पत्रुसले त अझ राम्रो भनेको छ, पहिलो पत्रुस 1:15-16 हेऱ्यो भने हामीलाई बोलाउनु हुने परमेश्वर जस्तो पवित्र हुनुहुन्छ त्यस्तै तिमीहरू पनि।

किनभने म पवित्र छु। यस कारणले गर्दा हामी परमेश्वरको समीपमा जानको लागि आउनको लागि हाम्रो हृदय शुद्ध र पवित्र हुनुपर्छ। दोस्रो कुरो यहाँ भन्छ नौ पदमा दुखियो शोक गर रो तिमीहरूको हाँसो शोकमा तिमीहरूको आनन्द खिन्नतामा परिणत होस्। नौ पदमा फेरि दोहोऱ्याउँछु दुखियो शोक गर रो भनेको छ। यो पश्चातापको भाषा हो। यसकारण परमेश्वरको समीपमा जानको लागि आउनको लागि दुख्छ कुरो तपाईँको जीवनमा स्वीकार नगरेको पापहरू छ भने स्वीकार गर्नुपर्छ। तपाईँको जीवनमा क्षमा नमागेको पापहरू छ भने तपाईँले क्षमा माग्नुपर्छ। तपाईँ स्वीकार नगरिकन पाप क्षमा नमागिकन दिनै परमेश्वरको समीपमा तपाईँ जान सक्नुहुन्न। यस कारण प्रिय दाजुभाइ दिदीबहिनीहरू हामीले हाम्रो जीवनमा स्वीकार नगरेको पापहरू छ भने स्वीकार गर्नुपर्छ। हाम्रो जीवनमा क्षमा नमागेको पापहरू छ भने हामीले क्षमा माग्नुपर्छ। अनि मात्रै हामी दिनदिनै परमेश्वरको नजिक अथवा समीपमा आउन सक्छौ। आमेन। यही कुरो भनेको दोस्रो कुरो। तेस्रो कुरो अब परमेश्वरको समीपमा आउनको लागि चाहिँ विनम्र हुनुपर्छ। दश पदमा प्रभुको सामान्य आफूलाई विनम्र तुल्याओ भनेको छ। हेर्नुहोस् विनम्र भनेको नम्र। परमेश्वरको समीपमा हामी जानु हो भने दिनदिनै आउनु हो भने हामी विनम्र व्यक्ति हुनुपर्छ। विनम्र भनेको नम्र व्यक्ति हुनु पर्यो नम्र। त्यसकारण दिनदिनै हामी परमेश्वरको नजिक अथवा समीपमा आउनको लागि चाहिँ हाम्रो हृदय शुद्ध र पवित्र हुनुपर्छ पहिलो कुरो। दोस्रो कुरो हाम्रो जीवनमा क्षमा नमागेका हाम्रो जीवनमा स्वीकार नगरेर पापहरू छ भने क्षमा माग्नु पर्यो। त्यस्तो कुरो हामी विनम्र हुनुपर्छ। अनि मात्र के हुन्छ हामी परमेश्वरको समीपमा आउन सक्छौ। आमेन। यी माथिको तिनवटा कुरो तपाईँले गर्नुभयो भने मैले गरेँ भने के हुन्छ त आठ पद अनुसार चाहिँ परमेश्वर हाम्रो नजिक आउनुहुनेछ। आठ पदमा हेर्नुहोस् त अन्तिममा परमेश्वरको नजिक आओ उहाँ तिमीहरूको नजिक आउनुहुनेछ। पहिले हामी नजिक जानु पर्यो। अनि हामीले गर्यो भने पहिलो कुरो परमेश्वर हाम्रो नजिक आउनुहुन्छ। अनि दोस्रो कुरो उहाँले हामीलाई उच्च पार्नुहुन्छ। दश पद अनुसार उहाँ हामीलाई उच्च पार्नुहुनेछ। अनि त्यति मात्र होइन उहाँले हामीलाई छ पद अनुसार अनुग्रह गर्नुहुनेछ। यो कुरो जान दोस्रो कुरो अब परमेश्वर प्रति हामी समर्पित विश्वासी हुनको निम्ति तेस्रो कुरो के हो अब हेर्नुहोस् तेस्रो कुरो चाहिँ म एघार बाह्र पददेखि बताउँदैछु। हामीले एउटाले अर्काको विरुद्धमा खराब कुरो बोल्नु हुँदैन। चर्चमा आउँदा पवित्र हालेलुया प्रेज द लर्ड ऊ त ढोकादेखि गएपछि अर्काको कुरा पखाल्न थाल्छ। यो काम गर्नु हुँदैन। हामीले यो चर्चभित्र मात्रै पवित्र हुने होइन नि त, चर्चभित्र मात्रै आत्मिकी हुने होइन नि त। हामी त गेटदेखि बाहिर हामी हप्ता दिनभरि पवित्र हुनुपर्छ, हप्ता दिनभरि आत्मिकी हुनुपर्छ। त्यस कारणले गर्दा यहाँ हामीले एउटाले अर्काको विरुद्धमा खराब बोल्नु हुँदैन। किन हामीले एउटा अर्काको विरुद्धमा खराब बोल्नु हुँदैन वचनै भन्छ। एघार पदले के भन्छ हेर्नुहोस् त, एघार पदले बडो मजाले भन्छ। एघार पदले भाइ हो एउटाले अर्काको विरुद्धमा खराब कुरा नगर। जसले आफ्नो भाइको विरुद्धमा खराब बोल्छ त्यो आफ्नो भाइलाई दोष लाउँछ, त्यो व्यवस्थाको विरुद्धमा बोल्छ र त्यसले व्यवस्थालाई दोष देखाउँछ भनेको छ। यसको अर्थ के हो, हामीले एउटाले अर्काको विरुद्धमा खराब बोल्नु दोष लाउनेले व्यवस्थाको विरुद्धमा बोल्छ भनेको छ। हेर्नुहोस् मैले भनेको होइन, मेरो गुजीको कुरो तपाईँलाई भनेको होइन। यहाँ भन्छ त्यसले व्यवस्थाको विरुद्धमा बोल्छ व्यवस्थालाई दोष लाउँछ, व्यवस्थाको विरुद्धमा बोल्ने र व्यवस्थालाई दोष लाउनेले व्यवस्था बोमजिम चल्दैन त्यो मान्छे, अनि त्यो व्यवस्थाको न्यायाधीश हुन्छ। हेर्नुहोस् यस कारणले गर्दा म तपाईँलाई यही भन्छु, व्यवस्थाको न्यायाधीश भन्नु भनेको आफूलाई परमेश्वर बनाउनु हो है। किनभने व्यवस्थाको न्यायाधीश चाहिँ एघार पद अनुसार परमेश्वर मात्र हुनुहुन्छ। किन यो कुरो भन्यो भन्दा नि त्यो समयमा यहुदी ख्रिस्टियनहरू अर्काको विरुद्धमा बोल्ने अनि आफ्नो छिमेकीलाई दोष लाउने गर्थ्यो, अर्काको विरुद्धमा बोल्ने खपिस हुन्थ्यो त्यो समयको विश्वासीहरू। हुन त अहिलेको यो संसारमा पनि अर्काको विरुद्धमा बोल्नु पुरा खपिस छ विश्वासी भए पनि। त्यसले गर्दा अर्काको विरुद्धमा यहुदी ख्रिस्टियन त्यो समय एउटाले अर्काको विरुद्धमा बोल्थ्यो अनि आफ्नो छिमेकीलाई दोष लाउँथ्यो। अनि यस कारण याकुबले के भन्छ बाल्फत लान्तिमा, यहाँ भन्छ तिमीहरू आफ्नो छिमेकीलाई दोष लाउने को, कसले सोधेको यो क्वेसन माग गरेको छ। याकुबले त्यो समयका विश्वासीहरूलाई त्यो समयका पाठकहरूलाई भन्छ खालि टोक्ने अर्काको विरुद्धमा है, टोक्ने विरोध गर्ने खालि अरूलाई नराम्रो आफू मात्रै राम्रो भन्ने। अनि याकुबले त्यो समयका यहुदी विश्वासी भन्छ आफ्नो छिमेकीको विरुद्धमा बोल्ने तिमी को। आज यो प्रश्न तपाईँलाई पनि हो, तपाईँ समाजमा के मिलेर बस्नु भएको छ कि छिमेकीसँग तपाईँको सम्बन्ध अझ पनि बिग्रेको छ, छिमेकीले दोष लाउँदै हुनुहुन्छ। आज याकुबले त्यो समयको विश्वासीले त्यो समयमा गरे प्रश्न, आजको प्रश्न तपाईँलाई हो कि आफ्नो छिमेकीलाई तपाईँलाई दोष लगाइरहनु भएको छ। प्रश्न तपाईँलाई हो, सबैको हो, यो मलाई पनि हो। अनि यो प्रश्न आज हामी सबैलाई हो।

0: लै हो के तपाईँले आफ्नो छिमेकीले दोष लाउँदै हुनुहुन्छ? यदि दोष लाउँदै हुनुहुन्छ भने आजदेखि छोड्नुहोस्। आमेन। दोष लाउँदै हुनुहुन्छ भने म मात्रै राम्रो सबै अरू छिमेकी नराम्रो भनेर तपाईँको त्यस्तो आदत छ र दोष लाउँदै हुनुहुन्छ भने आजदेखि तपाईँले आफ्नो छिमेकीलाई दोष लाउन छोड्नुहोस्। त्यो छिमेकीलाई बरु तपाईँको छिमेकी नराम्रै भए पनि प्रार्थना गर्न सुरु हुनुहोस्। आमेन। अनि तपाईँ त्यहाँ समर्पित विश्वासी, अनि तपाईँ आत्मिक विश्वासी हुन्छ। त्यसले गर्दा यही कुरा छिमेकीले दोष लाउन छोड्नु पर्यो। हामीले उसको साटो कुरो के गर्ने? प्रार्थना गरिदिनु पर्यो, प्रार्थना गर्यो। यस कारण हामीले आफ्नो छिमेकीको विरुद्धमा बोल्नु हुँदैन, हामीले दोष लाउनु हुँदैन। अब हामी परमेश्वरमा समर्पित विश्वासी हुनुको निम्ति चौथो कुरो चाहिँ हाम्रो इच्छा र योजना परमेश्वरको हातमा राख्नुपर्छ। आमेन। किनभने मानिसको जीवन हाम्रो हातमा छैन, मानिस क्षणिक प्राणी हो। हेर्नुहोस्, आज धेरै मान्छेहरू छुटेको छुटेको मर्छ, फेरि बाँच्दैन। त्यसकारण हामी मान्छे भनेको क्षणिक प्राणी हो, हाम्रो जीवन हाम्रो हातमा छैन। प्रियहरू, छैन, हाम्रो हातमा छैन। अनि मान्छेको जीवन चाहिँ पानीको बाफ जस्तो, मान्छेको जीवन चाहिँ बादल जस्तो हुन्छ। कोही बेला हाम्रो बादल लाग्छ यो असमा, बादल जस्तो, त्यति मात्र होइन, अरू मान्छेको जीवन चाहिँ कर्कलाको पानी जस्तो। कर्कला पानी हुन्छ नि, अलिअलि हावाले पोखिन्छ कि फेरि पोखिँदैन, होइन। मान्छेको जीवन चाहिँ कर्कलाको पानी जस्तै हो। मान्छेको जीवन चाहिँ हावा चल्ने ठाउँमा बलेको दियो जस्तो, या मोमबत्ती जस्तो। त्यस कारणले गर्दा यो 13, 14, 15 अनुसार मैले गरेको छु। त्यस कारणले गर्दा हामीले सम्पूर्ण हाम्रो योजना इच्छा परमेश्वरको हातमा, मानिसको आयु परमेश्वरको हातमा छैन। प्रियहरू, तपाईँको आयु तपाईँको हातमा छैन, परमेश्वरको हातमा छ। र हाम्रो वर्तमान, हाम्रो भविष्य पनि परमेश्वरको हातमा छ। तपाईँको हातमा छैन, मेरो हातमा छैन, हाम्रो कसैको हातमा छैन। हाम्रो वर्तमान पनि, हाम्रो भविष्य पनि परमेश्वरको हातमा छ। यस कारण हामीले आफ्नो इच्छा योजना आफैमा भर पर्ने होइन, परमेश्वरको इच्छा र योजनामा हामीले भर पर्नु पर्छ। आमेन। हामी परमेश्वर प्रति समर्पित विश्वासी हुनको निम्ति पाँचौ कुरा चाहिँ हामीले घमण्ड गर्नु हुँदैन। सुनौला पदमा हेर्नुहोस् त, अहिले तिमीहरू आफ्नो सेखीमा धाक लाछौ, यस्तो सबै सेखी खराब हो। सेखी भनेको घमण्ड। हामीले घमण्ड गर्नु हुँदैन प्रिय दाजुभाइ दिदी बहिनीहरू। यो मैले भनेको होइन, यो याकुबले भनेको, यो तपाईँले भनेको। हामीले घमण्ड, हामीले सेखी गर्नु हुँदैन। सेखी नगर भनेको छ, घमण्ड नगर भनेको छ। हामीले घमण्ड गर्नु हुँदैन। याकुबले हाम्रो जीवनबाट घमण्ड हटाउनु पर्छ भनेको छ। हामीले घमण्ड गर्नु हुँदैन। किन घमण्ड गर्नु हुँदैन? घमण्ड चाहिँ खराब हो, घमण्ड चाहिँ पतनको सुरुवात हो। अब तपाईँको पतन हुँदैछ भने तपाईँको आफ्नो घमण्ड आउँछ। धेरै घमण्ड आयो भने अब मेरो पतनको सुरुवात भयो भनेर तपाईँले आफूले अन्दाज गर्नु पर्यो। घमण्ड चाहिँ पतनको सुरुवात हो। म तपाईँलाई एउटा उदाहरण दिन्छु। बाइबलमा स्वर्गदूत स्वर्गमा करोडौँ स्वर्गदूत छ, करोडौँ। ती करोडौँ स्वर्गदूतहरू मध्ये तीनजना स्वर्गदूत छ, मेन स्वर्गदूत छ, प्रधान स्वर्गदूत छ, ठुलो स्वर्गदूत छ, जसको नाम चाहिँ एउटाको लुसिफर हो, अर्को नाम माइकल हो, अर्को नाम चाहिँ ग्याब्रियल हो। तिनवटा मध्यमा सबैभन्दा ठुलो चाहिँ, प्रमुख चाहिँ लुसिफर हो। अनि अर्को भाषामा, हाम्रो भाषामा पढ्यो भने लुसिफर भनेको चाहिँ परमेश्वरको दाहिने हात नै हो। असैया 14:14 हेऱ्यो भने यो लुसिफरले म भनेर 5 पटक यो म भन्ने शब्द चलाएको छ। यो लुसिफरले असैया 14:12-14 म शब्द 5 पटक दोहोऱ्याएको छ। अन्तिम म चाहिँ कस्तो छ भन्दाखेरि नि, म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउने छु। अनि यही म घमण्डको कारणले गर्दा परमेश्वरले त्यो प्रधान स्वर्गदूतलाई स्वर्गबाट तल पृथ्वीमा खसाल्दै, जो आज हाम्रो शत्रु हो, डियाबलस, शैतान, शत्रु भएर बसेको छ। त्यसकारण घमण्ड हामीले गर्नु हुँदैन प्रियो, घमण्ड गर्नु हुँदैन। हामीले आफ्नो धनमा घमण्ड गर्नु हुँदैन प्रियहरू, हामीले आफ्नो योग्यतामा घमण्ड गर्नु हुँदैन, हामीले आफ्नो शक्तिमा घमण्ड गर्नु हुँदैन, हामीले आफ्नो पदमा पनि घमण्ड गर्नु हुँदैन। तपाईँ जति ठुलो तपाईँको डिग्री परोस्, जति ठुलो पद होस्, तपाईँले घमण्ड गर्नु हुँदैन। घमण्ड गर्यो भने एक दिन दुई दिन कुनै दिन पतन हुन्छ। त्यस कारणले घमण्ड गर्नु, घमण्ड गर्नुको साटो यस कुरो गर्न, मैले प्रभु यीशुलाई पाएको छु, मैले स्वर्गको परमेश्वरलाई पाएको छु, मैले यीशुलाई पाएको छु भनेर त्यो कुरोमा हामीले गर्व गर्नुपर्छ। तर है, घमण्ड गर्न साटो हामीले के गर्नु पर्यो? हामी नम्र व्यक्ति हुनु पर्यो। नम्रता चाहिँ पवित्र आत्माको 9 फल मात्रै एउटा फल हो। अब हामी परमेश्वरमा समर्पित विश्वासी हुनको निम्ति चाहिँ छोटो कुरो के हो भन्दाखेरि, खाँचोमा परेको मानिसहरूलाई भलाइ गर्नुपर्छ। प्रिय दाजुभाइ दिदी बहिनीहरू, तपाईँलाई पो बिहान बेलुका खानु पुगिरहेको छ। आज धेरै मान्छेहरू भोकै मरिरहेको छ, धेरै मान्छेलाई खाँचो छ। तपाईँले यहाँ एउटा बिल्डिङ घर बनाएको छ, उसको घर एउटा टिन घर पनि छैन, पानी आएछ, चुन्छ, त्यस कारणले गर्दा प्रिय दाजुभाइ दिदी बहिनीहरू, हामीले खाँचोमा परेको मानिसहरूलाई हामीले भलाइ गर्नुपर्छ सत्रपदमा। यसकारण जसले भलाइ गर्नु जानेर पनि गर्दैन त्यसले पाप गर्छ भने सत्रपदमा हेर्नुहोस् त, यसकारण खाँचोमा परेको मानिसहरूले हामीले भलाइको सेवा गर्नुपर्छ। आमेन। यहाँ सत्रपदको सुरुमा यहाँ पनि यसकारण भन्ने शब्द छ। यो शब्दले सम्पूर्ण चार अध्यायको निष्कर्षलाई संकेत गर्छ। सम्पूर्ण चार अध्यायमा एकदेखि सत्र पदसम्म छ। यो सबैभन्दा के वर्ष चाहिँ यो सत्र पद हो। भलाइ गर्न जानेर पनि गर्दैन भने त्यसले पाप गर्छ, मैले भनेको होइन याकुबले भनेको। भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने पाप गर्छ। यदि तपाईँले भलाइ गर्न जान्नुभयो, तपाईँको मनमा आयो, तपाईँको हृदयमा आयो, भलाइ गर्न जानुभयो तर मनमा मात्रै हृदयमा चाहिँ आयो, तर तपाईँले भलाइ गर्नु भएन भने तपाईँले पाप गर्नुभएछ, मैले भनेको होइन यो याकुबले भनेको छ। हेर्नुहोस् तपाईँले भलाइ गर्न जानेर पनि तपाईँले भलाइ गर्नु भएन भने तपाईँले पाप गर्नुभएको छ। यहाँ यही कुरो सत्रपदले भन्छ, अरूको भलाइ गर्नु सहायता गर्नु पाउनु हाम्रो लागि अवसर हो। खाँचोमा परेकोलाई भलाइ सहायता गर्नु हामीले एकदमै गर्नुपर्छ। म तपाईँलाई एउटा उदाहरण दिन्छु। तपाईँको चर्चमा कुनै एउटा गरिब विश्वासी छ, त्यो चाहिँ सहरमा नभने गाउँतिर एउटा झुप्रो घरमा, अनि तपाईँ चाहिँ फादर हुनुहुन्छ अथवा पास्टर हुनुहुन्छ, अरे त्यो फल्न पनि त आज निकै दिनमा चर्च नआएको के भयो भनेर तपाईँ चाहिँ मनमा आयो, तपाईँ जानुभयो, एक दुईजना प्रचारक साथी लिएर पनि जानुभयो। त्यो जाँदाखेरि त बिचरा त्यो चैत वैशाखको बेलामा गर्मी महिनामा पनि पुरा ब्लाङ्केट ओढेर पुरा थरथर काम त सुतिरहेछ, यसो छ भने ज्वरो त एकदम हाई छ ज्वरो, अनि तपाईँले प्रार्थना गरिदिनु भयो, अनि प्रार्थना गरेपछि एकछिन पछि गफिनु भयो, अनि तपाईँको मनमा यस्तो आयो यो मान्छेलाई चाहिँ टाइफाइड भएको छ, टाइफाइड। यो मान्छेलाई ब्लड टेस्ट गरेर यसो 1000-1500 दबाई खायो भने यो मान्छे कम्प्लिट एक हप्ता निको हुन्छ। अब तैँले 2000 दे भनेर पवित्र आत्मालाई तपाईँलाई भन्नुभयो, 2000 दे, यसले ब्लड टेस्ट गर्छ अनि दबाई खायो भने मान्छे कम्प्लिट निको हुन्छ भन्नु, अनि तपाईँले त्यहाँ यसो चिया स्या किन गफिनु भयो, एकछिनै पिछे तपाईँको मनमा होइन म तिन बरु जाने बेला फेरि प्रार्थना गरिदिन्छु भन्ने तपाईँको मनमा आयो, अनि तपाईँले पुरा प्रार्थना गर्नुभयो, लामो प्रार्थना गर्नुभयो, एकदम उत्साह दिएर एकदम होइन प्रार्थना गर्नु तपाईँ जानुभयो, एक हप्ता पछि तपाईँलाई खबर आयो त्यो बहिनी त त्यो भाइ त मर्यो टाइफाइडले, तपाईँले पाप गर्नुभएको छ। अघि नै पवित्र आत्माले तपाईँलाई 2000 दिए भनेको नि त, किन नदिनुभयो 10 मिनट पछि फेरि नदियो भनेर फेरि डबल त्रिपल प्रार्थना गरेर जानुभयो, तपाईँले पाप गर्नुभयो। यही कारण सत्रपदले भन्छ जसले भलै गर्नु जानेर पनि भलै गर्दैन भने त्यसले पाप गर्छ। त्यस कारण प्रिय दाजुभाइ दिदीबहिनी हामीले भलै गर्नु, यस्तो कुरो बाइबलमा धेरै छ। माकेडोनियाको मण्डली गरिब मण्डली हो, धनी मण्डली होइन माकेडोनियाको मण्डली, तर त्योभन्दा पनि हेरुसलेम मात्रै त खाद्यान्न समस्या छ अरे, एकदम त्यहाँको मान्छे भोकभोकै छ अरे, गरिब छ अरे भनेपछि माकेडोनियाको विश्वासीले पैसा संकलन गरेर हेरुसलेम मण्डलीको लागि पठाएको छ। यसकारण हामी अरूलाई भलाइ गर्ने हाम्रो मण्डली हो, अरूलाई भलाइ गर्ने हामी विश्वासीहरू हो, यसकारण हामीले खाँचोमा परेको मान्छेहरूलाई हामीले भलाइ गर्नुपर्छ, दुखी गरिबहरूलाई भलाइ गर्नुपर्छ। आज संसारमा तपाईँभन्दा धेरै दुखी गरिबहरू छ, कतिसँग पैसै हुँदैन, तपाईँले सक्नुभयो भने आफ्नो औकत अनुसार उनीहरूलाई भलाइ गर्नुहोस्। आमेन। अन्तिम कुरा चाहिँ यो 5:1-6, अब परमेश्वरमा हामी समर्पित विश्वासी हुनको निम्ति चाहिँ भविष्यकालो न्यायलाई जानी आफ्नो भूल स्वीकार गर्नुपर्छ। भविष्यमा सबैको न्याय हुन्छ, सबैले यो संसारमा तपाईँ बस्दाखेरि नि के हेर्नुभयो, कहाँ कहाँ जानुभयो, के सम्हाल्नुभयो, के गर्नुभयो, सबै कुरोको हिसाब किताब तपाईँले दिनुपर्छ। अफिसियलले मात्रै होइन तपाईँले पनि दिनुपर्छ, मैले पनि। त्यस कारण भविष्यकाल न्यायलाई जानी हामीले आफ्नो भूल स्वीकार गर्नुपर्छ। यो 5:1-6 पद याकुबले त्यतिखेरको त्यो समयको धनी मान्छेहरूलाई धनीहरूलाई के गरेको छ, चेतावनी दिएको छ, सुझाव दिएको छ, अनि सुझाव चेतावनी दिँदै यो पत्र लेख्दछ। यसको अर्थ सबै धनी मानिसहरूलाई दोषाएको होइन याकुबले, तर कस्तो मान्छेलाई दोषाएको छ भन्दाखेरि जुन विश्वासी हो तर धनी भएर लोभी घमण्डी अत्याचारी शोषण गरेर कमाएको धनले शक्तिले अरूलाई दबाउने अरूलाई अत्याचार गर्ने यस्तो धनीहरू पनि त्यो समयमा थियो, बुझ्नुभयो। अहिले मलाई थाहा छैन तपाईँको मण्डलीमा, तर त्यस समयमा त्यस्तो धनीहरू पनि थियो। त्यति मात्रै होइन, अनि सुख विलास गर्ने धनीहरूलाई दोस्याउँदै भविष्यमा तिमीहरूमाथि न्याय आइपर्छ भनेर यहाँ चेतावनी दिएको छ। एकदेखि पाँच पद चाहिँ अरूलाई होइन, धनी मान्छेहरूलाई जसले अरूको शोषण गर्थ्यो, अत्याचार गर्थ्यो, अरूलाई एकदमै शोषण गर्थ्यो, लोभी कन्जुसी घमण्डी धनीहरूलाई यहाँ चेतावनी दिएको छ। एकदम न्याय तिमीहरूले भोग्नुपर्छ। याकुबले दोस्याएको पापहरू के हो भन्दाखेरि धनको शक्तिमा गरिबहरूलाई दबाउँथ्यो। त्यो समयमा धनी ख्रिस्टियनहरूले गरिब ख्रिस्टियनहरूलाई हेर्थ्यो, मान्छे गन्दैन थियो। बुझ्नुभयो, मैले साँचो कुरा भन्दैछु, कन्टेक्स्टको आधारमा, बाइबलको आधारमा। अनि उनीहरूले के गर्थ्यो, गरिबहरूलाई दबाउँथ्यो, धोकाबाजी गरेर दिनभरि मान्छेलाई, गरिब विश्वासीलाई काम लाउने अनि हाजिरा नदिने, यस्तो पनि गरेथ्यो। यहाँ तपाईँले यो हेऱ्यो भने तपाईँलाई थाहा हुन्छ, यहाँ पाँचको चारमा यी खेतालाहरूले तिमीहरूको खेतको बाली काटेका छन्, तिमीहरूले धोकाबाजी गरेर नदिएको तिनीहरूको ज्यालै कराउँछ भनेको छ। हेर्नुहोस् त, शोषण गरेको थियो गरिब ख्रिस्टियनहरूलाई, दिनभरि काम लाएर त्यो समयको धनीहरूले शोषण गरेको थियो। यहाँ भन्छ ज्याला नै कराउँछ, ती बाली काट्नेको पुखरा सेनाहरूको परम्पराको कानसम्म पुगेको छ। हेर, दिनभरि मैले काम गरेँ, मलाई ज्याला दिएन भनेर तिनीहरूले गरेको पुकारा परम्पर स्वर्गमैसम्म पुगेको छ। याकुबले त्यो सबैको धनी मान्छेलाई चेतावनी गाली दिँदै दोस्याउँदै भन्छ। त्यसले गर्दा हामीलाई धनी मान्छे चाहिन्छ, सुन पनि चाहिन्छ, चाँदी पनि चाहिन्छ, पैसा पनि चाहिन्छ, धनी हामी हुनुपर्छ। तर धनी हुनु पाप होइन, नराम्रो कुरा पनि होइन, तर धनी भएर गरिबहरूलाई दबाउने, गरिबलाई शोषण गर्न चाहिँ काम चाहिँ गर्नु हुँदैन। हामी धनी त हुनै पर्छ, हाम्रो मनले धनी भयो भने राम्रो हो नि त, धनी हुनुपर्छ। तर धनी भएर गरिबलाई दबाउने, शोषण गर्ने काम चाहिँ पाप हो भनेको याकुबले त्यो कुरा आएछ। त्यो समयको धनी मान्छेहरू के हुन्थ्यो नि, मान्छे भोगभोगै थियो त कतिजना विश्वासीहरू, तर सुखविलासमा जीवन जिउँथ्यो। त्यतिखेर पाँच पद त्यही भन्छ, पाँच पद यसो हेर्नुहोस् त, एकदम सुखविलासमा जिउने धनी मान्छेहरू थियो। किनभने यहुदी विश्वासीहरू कोही कोही एकदमै धनी थियो, अनि दिनो भोजको मोज मजामा खाएर बस्थ्यो, गरिबहरूलाई के गर्थ्यो, पुरा वास्ता गर्दैनथ्यो, हेर्थ्यो, बरु उल्टै शोषण गर्थ्यो। त्यति मात्र होइन, त्यो समयका विश्वासीहरूले के गर्थ्यो भने नि, आफूलाई मन नपर्ने मान्छे, आफ्नो विरोध गर्ने मान्छेलाई कुनै पनि एउटा दोष लगाएर धेरै धर्मात्माहरू पनि त्यो समयका ख्रिस्टियनहरूलाई मारेको छ। छपथमा हेर्नु त, तिनीहरूले विरोध नगर्ने धर्मात्माहरूलाई पनि दोषी ठहराएर मारेको छ। हेर्नु, दोषी ठहराएर, त्यो मान्छे धर्मात्मा मान्छे हो, दुष्ट होइन, नराम्रो मान्छे होइन, तर त्यो समयको धनीहरूले एउटा कुनै कारण देखाएर त्यो धर्मात्माहरूलाई दोष देखाएर मारेको छ। यो दोष देखाएर मार्नु चाहिँ पाप हो भनेर छ याकुबले। हेर्नुहोस्, बुझ्नुभयो त, मण्डलीमा यस्तो यस्तो मान्छे पनि थियो त्यतिखेर। तपाईँ कल्पना गर्नुहोस् न त, अहिले पनि सायद होला हाम्रो मण्डलीमा, तपाईँको नहोला, अरू कुनै भयो होला, होइन। त्यसले गर्दाखेरि आज हामीले पहिलो पत्र चार अध्यायको सातदेखि पाँचको एकदेखि छ खण्डबाट हामी परमेश्वरप्रति समर्पित विश्वासी हुनुपर्छ भन्ने विषयमा सातवटा कुरा हेरेका छौँ। पहिलो कुरो, हामीले आफूलाई परमेश्वरको अधीनमा राख्नुपर्छ। दोस्रो कुरो, हामी दिनदिनै परमेश्वरको समीपमा जानुपर्छ। तेस्रो कुरो, हामीले एउटाले अर्काको विरुद्धमा बोल्नु हुँदैन। चौथो कुरो के हो, हाम्रो इच्छा र योजना परमेश्वरको हातमा राख्नुपर्छ। पाँचौँ कुरो, हामीले घमण्ड गर्नु हुँदैन। छैटौँ कुरो, खाँचोमा परेको मान्छेलाई भलाइ गर्न सिक्नु पर्यो। अनि सातौँ कुरो, भविष्यमा हाम्रो पनि न्याय हुन्छ भनेर सम्झेर भविष्यको न्यायलाई जानी आफ्नो भूल स्वीकार गर्नु पर्यो।
1: आजको कार्यक्रम यहाँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह सुझाव प्रतिक्रिया भएमा यहाँहरूले हामीलाई स्टुडियोको नम्बरमा फोन गर्न सक्नुहुनेछ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 4770754 4770754 मा फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भन्दै कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद। र आजको कार्यक्रममा परमेश्वरको जीवित वचनबाट हामीलाई साथ दिनुहुने एपिस्कोपा ज्यूलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रमबाट म सुसु थिङ पनि बिदा हुन चाहन्छु। जय मसीह।
2: टाइम चेक, यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञानमाला।
2: श्रोता मित्र, गुड न्यूज एफएमको एउटा नौलो कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत र जयमसीय। यस कार्यक्रमलाई म आइजक राईको साथमा हरेक साता गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट यही समयमा सुन्न सक्नुहुन्छ। आजको श्रृंखलामा हामी तपाईंलाई विशेष गरी बालबालिका, विद्यार्थी, किशोर किशोरी र युवाहरूलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने रोचक तथ्य, जानकारी, प्रश्नोत्तर र साथै पवित्र बाइबलबाट हरेक श्रोतालाई ज्ञान दिने उद्देश्यमा बाइबलका घटनाहरूलाई पनि प्रस्तुत गर्दै साथ दिनेछौं। र अहिलेलाई भने हामी एउटा गीत सुनौं।

श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। अब म तपाईँलाई केही उपयोगी उपाख्यानहरू वा दृष्टान्त चित्रहरू प्रस्तुत गर्नेछु, जसद्वारा तपाईँले आफ्नो जीवनमा अवश्य पनि केही प्रेरणा पाउनुहुनेछ भन्ने म आशा गर्दछु। दाँत र जिब्रोको वार्तालाप। 32 दाँत अति रिसाएर जिब्रोलाई चुनौती दिन्छन्। 32 भाइ मिली तँलाई टुक्रा टुक्रा पार्छौ नि होसिया। सुस्त भएर जिब्रो भन्छ, म एउटै शब्द बोल्छु, एकैपल्टमा तिमीहरू 32 जनालाई आफ्नो आफ्नो ठाउँबाट बाहिर निकालिदिन्छु। मित्र, हाम्रो जीवनमा हामी हरेकको भूमिका रहेको हुन्छ, त्यही कारणले गर्दाखेरि हामी एकअर्कालाई बचाउने काम गर्नु हुँदैन। हाम्रो शरीरका अङ्गहरूको पनि एक एक अङ्गको काम हुन्छ, हरेकको महत्व हुन्छ। र यसरी यदि हामी कुनै पनि ठाउँमा काम गरिरहेका छौँ भने हामी एकअर्कालाई विवादमा मुछेर हामी एकअर्कासँग मनमुताप गर्यौँ भने त्यो असर हुँदैन। जसरी यहाँ जिब्रो र दाँतको कुरा हानी भइराखेको बेलामा जिब्रोले एक शब्द बोल्दाखेरि दाँतहरू चुप लागेका छन्, यदि हामी घमण्ड गर्छौँ भने हामी पनि त्यस्तै परिस्थितिमा पुग्न सक्दछौ। मित्र, फेरि पनि एउटा अर्को वार्तालाप म प्रस्तुत गर्न चाहन्छु, परेवा र गिद्धको आकाशमा वार्तालाप। गिद्ध भन्छ, ए परेवा, हेर पर 100 माइलको दूरीमा गिद्ध मरिरहेको छ। परेवा भन्छ, दाजु, तपाईँ त मरेको गिद्ध देख्नुहुन्छ, मैले त त्यो मरेको गिद्धको खुट्टामा भएको तोरीको दाना लेखिरहेको छु। प्रिय श्रोता मित्र, हाम्रो दृष्टिकोण अहिले हामी बाँचिरहेको अवस्थामा कस्तो छ, तपाईँ हामीले जीवनमा के देखिरहेका छौ? यदि हामीले सकारात्मक सोच परमेश्वरको अनुग्रहमा लिइराखेका छौँ भने हामीले असल कुरा देख्न थाल्दछौ। तर यदि हामी तनावग्रस्त भएर जीवन जिइराखेका छौँ भने हामीले त्यो गिद्धले जस्तै मरिरहेको कुरा देख्न जान्छौ, अर्थात नकारात्मक कुराहरू देख्न जान्छौ र हामीमा अशान्त पैदा हुन सक्दछ। त्यही कारणले मित्र, कृपया सकारात्मक सोचहरू लिऊ। अब भने अर्को प्रसंग, घाना देशमा जुत्ताको प्रवेशको प्रारम्भिक कथा। धेरै वर्ष पहिले बेलायतको एउटा जुत्ता कम्पनीका प्रतिनिधि घाना अफ्रिका देशमा पुग्छन्। चारैतिर आँखा पुर्याउँछन्, कसैले पनि जुत्ता लगाएका छैनन्। उनले टेलिग्राम पठाउँछन्, जुत्ता नपठाउनु। सोही समयमा अमेरिकाको एउटा जुत्ता कम्पनीका प्रतिनिधि पनि घाना देशमा पुग्छन्। उनले पनि चारैतिर हेर्छन् र जुत्ता लगाउनेहरूलाई कतै देख्दैनन्। उनले तुरुन्तै टेलिग्राम पठाउँछन्, प्रशस्त जुत्ताहरू पठाउनु। प्रिय मित्र, हामीहरूको सोच विचार हेराए अनुसार कति फरक हुन जान्छ, देखाए अनुसार कति फरक हुन जान्छ। एक व्यक्तिले त्यहाँ जुत्ता नलगाएको देख्दा जुत्ता ल्याउनु पर्दैन भनी टेलिग्राम पठाउँछन् भने अर्को व्यक्तिले चाहिँ जुत्ता ल्याउनु भनेर पठाउँछन्। त्यही कारणले गर्दाखेरि मित्र, हामीहरूको सोचाइ कस्तो छ यी दिनहरूमा? हामीले सकारात्मक सोच राख्छौ भने सकारात्मक कुराहरू गर्नतर्फ लान्छौ र अरूको भलाइ गर्नतर्फ लाग्छौ, र यदि नकारात्मक सोच राख्छौ भने नकारात्मक सोचसँग सम्बन्धित काम नै गर्नतर्फ लान्छौ। त्यसैले मित्र, हामीहरूलाई यही असल हुन्छ कि हामी चाहिँ असल गर्नतर्फ लागौं, सकारात्मक सोच लिऊ, किनभने असल काम परमेश्वरबाटको हो र यसले हरेकको भलाइ नै गर्दछ। र भने फेरि पनि एउटा अर्को प्रसंग, दुर्व्यसनीबाट आत्मिक बुबा। 20 वर्षसम्म लागु औषधि खाएको व्यक्तिलाई एउटा परिवारले राख्छ। यो परिवारमा बस्दा उसले प्रभु येशू ख्रीष्टलाई चिन्ने मौका पाउँछ। चर्चमा जाँदा प्रभु येशूको दासले उसलाई अब अझै लागु औषधि खाएर जीवन बर्बाद गरिरहेका युवाहरूको बीचमा सेवा गर्न प्रेरित गर्छ। तर कसरी शुरू गर्ने भनेर उसलाई थाहा भएन। काम शुरू गर्नुभन्दा अघि चर्चको अर्को व्यक्ति उसको सहयोगी भयो। दुईजना मिलेर सो क्षेत्रको वरिपरि 3 वर्षसम्म पैदल प्रार्थना यात्रा गर्छन्। प्रार्थना गर्दै हिँड्दा प्रभुले विभिन्न चित्रहरू उनीहरूलाई दिनुहुन्छ। 2 वर्षभित्र 70 जना युवाहरू प्रभुमा आए, अर्थात् प्रभु
यसुलाई विश्वास गर्दछन्। केही वर्षपछि सो संख्या 2000 पुग्छ। यति धेरै प्रभुमा आएकाहरूका सांसारिक बुवाहरू थिएनन्। त्यसपछि त्यही दुर्व्यसनीबाट मुक्त पाएको व्यक्ति नै ती व्यक्तिहरूको बुवा बन्छ, अर्थात् आत्मिक बुवा बन्छ, अर्थात् पास्टर बन्दछ। मित्र, हाम्रो जीवनमा परमेश्वरले कसरी काम गर्नुहुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन। जसरी यो एक लतमा फँसेको व्यक्ति पछि गएर एक आत्मिक बुवा बन्न पुगेको छ, त्यस्तै नै प्रभुसँग हामी प्रार्थना गरौं कि कुनै दिन या अहिले वर्तमान समयमा पनि तपाईँलाई प्रभुले प्रयोग गरिरहनु भएको होस् भन्ने विषयमा। आशा छ यस कुराबाट तपाईँ अवश्य पनि केही गर्नको लागि, प्रभुको निम्ति बढ्नको लागि उत्साहित हुनुभएको छ। मित्र, आजको लागि केही दृष्टान्त चित्रहरू यति नै। हामी आगामी कार्यक्रममा अवश्य पनि कार्यक्रम ज्ञानमालामा अवश्य पनि केही प्रेरक प्रसंग अथवा केही दृष्टान्त चित्रहरू उपयोगी उपाख्यानहरू प्रस्तुत गर्नेछौं। आशा छ यो जीवन उपयोगी घटनाहरूद्वारा तपाईँ ज्ञान प्राप्त गर्नुभएको छ र आशिषित हुनुभएको छ। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ र म तपाईँलाई विश्वका चर्चित वैज्ञानिकहरूका नामहरू सुनाउनेछु, जसको विषयमा म तपाईँलाई आगामी कार्यक्रममा केही जानकारीहरू प्रस्तुत गर्दै जानेछु। चर्चित वैज्ञानिकहरूमा रहेका छन् एल्बर्ट आइन्स्टाइन, जगदीश चन्द्र बोस, एलेक्जेन्डर फ्लेमिङ, विलियम हार्वे, जोनस केप्लर, रोबर्ट बायल, क्रिश्चियन ह्युजिन्स, एटन भान लुएन होक, आइजक न्युटन, बेन्जामिन फ्रेङ्कलिन, हेनरी क्याभेन्डिस, ग्यालिलियो ग्यालिली, एन्ड्रियस फिनेलियस, निकोलस कोपरनिकस, लियोनार्डो दा विन्ची, गेलेन, आर्किमिडिस, एरिस्टोटल, हिप्रोक्रेट्स, युक्लिड, पाइथागोरस, जेफ प्रिस्टले, एन्टोनियल लेरेन्स, लेभोइजर आदि। यी विश्व प्रसिद्ध वैज्ञानिकहरू हुन्। यिनैका विषयमा म तपाईँलाई आगामी कार्यक्रमहरूमा केही जानकारीहरू प्रस्तुत गर्दै जानेछु। श्रोता मित्र, अहिले कार्यक्रम ज्ञानमाला सुनिरहनु भएको छ। अब म तपाईँलाई एल्बर्ट आइन्स्टाइनको विषयमा केही कुरा बताउन लागिरहेको छु। एल्बर्ट आइन्स्टाइनलाई आधुनिक विज्ञानका पिता मानिन्छ। 14 मार्च 1879 जर्मनीमा जन्मेका विश्वविख्यात वैज्ञानिक आइन्स्टाइन हिटलरको यहुदी मुक्त समाज बनाउने नीतिको कारणले जर्मनीमा बस्न नसकी अमेरिका पलायन भए। उनले ईस्वी सम्वत 1905 सापेक्षताको सिद्धान्त E=mc² को प्रतिपादन गरी भौतिक शास्त्रमा ठूलो क्रान्ति ल्याए। उनी सापेक्षताको सिद्धान्त प्रतिपादन गरी नोबेल पुरस्कारबाट समेत सम्मानित भएका थिए। ईस्वी सम्वत 1907 उनले तापको ठोस पदार्थहरूले विशिष्ट उष्माहरू बारे अत्यन्तै महत्वपूर्ण अध्ययन गरी व्याख्या गरे। ईस्वी सम्वत 1921 फोटो इलेक्ट्रिक इफेक्टको सिद्धान्त पत्ता लगाए बापत उनलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारद्वारा सम्मानित गरिएको थियो। उनको मृत्यु 18 अप्रिल 1955 अमेरिकामा भएको हो। उनले नोबेल पुरस्कारका अतिरिक्त ईस्वी सम्वत 1925 कोपली मेडल, ईस्वी सम्वत 1929 प्लाङ्क अवार्ड र टाइम पत्रिकाले शताब्दीको व्यक्ति घोषणा गरेको थियो उनलाई। आइन्स्टाइनका प्रमुख लेखनहरू यिनै हुन्: जनरल रिलेटिभिटी एण्ड स्पेशल रिलेटिभिटी थ्योरी, फोटो इलेक्ट्रिक इफेक्ट, मास इनर्जी इक्विभ्यालेन्स, क्वालिफिकेसन अफ ब्राउनिङ मोसन, आइन्स्टाइन फिल्ड इक्वेसन, बोस आइन्स्टाइन स्टैटिक्स, युनिफाइड फिल्ड थ्योरी रहेका छन्। श्रोता मित्र, हामी तपाईँलाई कार्यक्रम ज्ञानमालामा अरू वैज्ञानिकहरूका विषयमा पनि केही कुरा बताउँदै जीवनमा प्रेरणा दिनको लागि कोशिश गर्नेछौ आगामी श्रृंखलामा। अब आउनुहोस्, हामी एउटा गीत सुन्नतर्फ लागौं।

श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। श्रोता मित्र, हामी तपाईँलाई यस कार्यक्रममा विभिन्न विषयबाट सामान्य ज्ञानहरू प्रस्तुत गर्दछौ, जुन चाहिँ विद्यार्थीहरूका लागि उपयोगी, बालबालिकाहरूका लागि उपयोगी, किशोर किशोरीहरूका लागि उपयोगी र हामी सबैका लागि पनि उपयोगी छन्। त्यसै क्रममा हामी तपाईँलाई बाइबलबाट पनि केही जानकारीहरू दिनको लागि कोशिश गर्दछौ र त्यसमध्येमा हामी तपाईँलाई बाइबलको पुरानो करार या बाइबलको पुरानो नियम खण्डबाट बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै साथ दिन चाहन्छौ। यो समयमा कार्यक्रमको आजको श्रृंखलामा चाहिँ हामी तपाईँलाई सृष्टिदेखि नै शुरू गर्न चाहन्छौ। पवित्र बाइबलमा रहेको उत्पत्तिको पुस्तक पहिलो पुस्तकमा रहेको सृष्टिदेखि जलप्रलयसम्मको कुरालाई प्रस्तुत गर्न चाहन्छौ र हाम्रो आगामी श्रृंखलाहरूमा पनि हामी सृष्टिदेखि जलप्रलयसम्मको घटनालाई प्रस्तुत गर्दै जानेछौ। हाम्रो शुरूको घटना रहेको छ पृथ्वी कसरी शुरू भयो भन्ने कुरा। त्यसपछि हामी तपाईँलाई परमेश्वरले मान्छे बनाउनुहुन्छ भन्ने कुरालाई पनि बताउनेछौ अनि छली शैतानको विषयमा हामी बताउँछौ, सुन्दर संसार नाश पारिन्छ भन्ने विषयमा बताउँछौ अनि आदम र हब्बाका सन्तानको विषयमा पनि बताउनेछौ र परमेश्वरले पृथ्वीतिर हेर्नुभयो भन्ने विषयमा पनि बताउनेछौ। आउनुहोस् आजको लागि हामी बाइबलको घटना सुन्नतर्फ लागौ। सुन्दर पृथ्वी नाश पारिन्छ, उत्पत्ति अध्याय तीन। प्रिय मित्र, आज हामीले सुन्दर पृथ्वी नाश पारिन्छ भन्ने शीर्षक हामीले दिएको उत्पत्ति अध्याय तीनबाटको घटनालाई लिएका छौं। आदम र हब्बाका आँखा अब राम्रै उघ्रे। आफ्ना भूलमा ती दुईलाई लाज लाग्यो। परमेश्वरको आज्ञा भंग गरेकोमा तिनीहरू दोषले काम नलागे। लाज र डर लुकाउनलाई ती दुई पुथ्रामा गई लुके। परमेश्वर सधैँ झैं आउनुभयो तर आदम र हब्बालाई सधैँको ठाउँमा पाउनु भएन। ए आदम र हब्बा, तिमी दुई कहाँ छौ भनेर बोलाउनुभयो। परमेश्वरको शक्तिले भरिएको आवाजले अदनको बगैँचा घरिघरि थर्कन लाग्यो। अन्तमा ती दुई पातले ढाकेको शरीर लिएर डरले कान्दै परमेश्वरका सामुन्ने उभिए। आज्ञा भंग गरेको खण्डमा आदमले हब्बालाई दोष लगायो, हब्बाले साँपलाई दोष लगाए। परमेश्वरले साँपलाई बोलाउनुभयो। त्यही साँप छली शैतानको रूपमा होइन तर साधारण साँपको रूपमा त्यहाँ फेरि देखा पर्यो। परमेश्वरले साँपलाई श्राप दिनुभयो, आजदेखि उसो त र तेरा सन्तानले जमिनमा भुँडीको सहायताले घस्रेर हिँड्नेछस्, माटो चाटी पेट भर्नेछस्। यस स्त्रीका सन्तान तेरो सन्तानका परम शत्रु हुनेछन् अनि जहाँ तेरा सन्तानलाई भेटाउनेछन् त्यही तिनीहरूका शिर कुच्याइनेछन्। हब्बा, तेरा सुखको दिन आजदेखि दुःखमा फिर्नेछ, तँदेखि सन्तान बढ्नेछ। तर सन्तान जन्माउने समयमा मरण र जीवनको संहारमा हुनेछस्। अन्तमा परमेश्वरले आदमलाई भन्नुभयो, तैले मेरो आज्ञा भंग गरिस्, आजदेखि उसो तैले दस नङ्ग्रा खियाएर काँडा र झार जंगलले तेरो जमिन भर्नेछ। न्याय भएपछि परमेश्वरले तिनीहरूलाई अदनको बगैँचाबाट सधैँको लागि निकालिदिनुभयो। बगैँचाको रक्षाको लागि परमेश्वरले आफ्नो दूतलाई फाटकमा राख्नुभयो। त्यसपछि आदम र हब्बाको लाज ढाक्नलाई परमेश्वरले भेडा काट्नुभयो र त्यसको छालाको वस्त्र ती दुईलाई पहिराइदिनुभयो। आदम र हब्बालाई अदनको बगैँचाबाट निस्कन पर्दा नमिठो लाग्यो। नयाँ ठाउँमा तिनीहरूले पेट पाल्नको निम्ति झार जंगल र काँडाहरूसित परिश्रम साथ समय बिताउनु पर्ने भयो। अघि पशुहरू आदम र हब्बाका साथी थिए तर अहिले ती पशु र चराहरू तिनीहरूदेखि भाग्न लागे। सिंह बाघ जस्ता पशुहरूले ती दुईलाई गर्जेर आक्रमण गर्न खोजे। परमेश्वरको सुन्दर पृथ्वी आदम र हब्बाको पापले
नाश भयो। दुःखको कुरो त यो थियो, परमेश्वर तिनीहरूको पापको कारणले एकदमै टाढो हुनुभयो। परमेश्वर र तिनीहरूको बीच पापले ठूलो फाटो ल्यायो। मृत्युले त्यही दिनदेखि पृथ्वीमा पाइलो हाल्यो र अड्डा जमायो। प्रिय मित्र, आज हामीले सुन्दर पृथ्वी नाश पारिन्छ भन्ने शीर्षक हामीले दिएको उत्पत्ति अध्याय तीनबाट परमेश्वरले राख्नु भएको वचनलाई एउटा घटनाको रूपमा प्रस्तुत गर्यौं। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। श्रोता मित्र, भने कार्यक्रम ज्ञानमालामा म तपाईँलाई केही स्वास्थ्य सम्बन्धित जानकारी दिन चाहन्छु। आज चाहिँ म तपाईँलाई ब्लड प्रेसर सम्बन्धित जानकारी दिन चाहन्छु। ब्लड प्रेसर लो भयो भने कसरी थाहा पाउने? पहिलो कुरा, आलस्य लाग्नु, मस्तिष्कमा केही भए जस्तो हुनु, रिङ्गटा लाग्नु। दोस्रो कुरा, आँखाको अगाडितिर अँध्यारो छाउनु। तेस्रो कुरा, कमजोरी, थकाई, चिडचिडापन छुट्नु। चौथो कुरा, हात खुट्टा चिसो हुनु, बिसन्ने बानी हुनु। हात खुट्टा झमझमाउनु, उकालो बाटो चढ्दा मुटुको गति बढ्नु। अरू कुरा, टाउको दुख्नु, जिउ दुख्नु, मुर्छा पर्नु। सातौँ कुरा, थोरै थोरै काम गर्दा पनि स्यास्या हुनु। अनि आठौँ कुरा, चिसोका मात्रा र गर्मीको मात्रालाई सहन नसक्नु। यी भए ब्लड प्रेसर लो भयो भन्ने थाहा पाउनु पर्ने कुरा। यी भयो भने चाहिँ ब्लड प्रेसर लो हुने बेलाको लक्षण हो। अनि ब्लड प्रेसर लो हुनुको कारण चाहिँ मस्तिष्क तनाव, आघात, भय, शोक र नकारात्मक सोचाइले हो। अनि यसै गरेर उपवास बस्ने अनि धेरै बेरसम्म नसुत्ने, धेरै कमजोरी हुनुले पनि ब्लड प्रेसर लो हुन्छ। धेरै मात्रामा शरीरबाट रगत बग्दा पनि ब्लड प्रेसर लो हुन सक्छ। अनि आवश्यक पौष्टिक आहारको कमीबाट पनि ब्लड प्रेसर लो हुन सक्छ। शरीरमा पानीको मात्राको साथसाथै रगतको मात्रा पनि कम हुनुले पनि ब्लड प्रेसर लो हुने एउटा कारण हो। शरीरका विभिन्न ग्रन्थी, एड्रिलिन, पिट्युटरी र थाइराइडले आवश्यक हर्मोन उत्पादन गर्नुले पनि ब्लड प्रेसर लो हुन्छ। त्यसै गरेर रक्सी चुरोट खाने बानीले पनि ब्लड प्रेसर लो हुन्छ। हैजा, पखाला, क्षयरोग, ज्वरो, काउले पनि ब्लड प्रेसर लो हुने गर्दछ। यसरी आज मैले तपाईँलाई ब्लड प्रेसरको विषयमा केही कुरा बताएँ। आगामी दिनमा पनि म तपाईँलाई ब्लड प्रेसरको विषयमा अर्थात् उच्च रक्तचापको विषयमा कार्यक्रम ज्ञानमालामा बताउनेछु। अहिलेसम्म हामीलाई कार्यक्रममा साथ दिनुभएकोलाई धन्यवाद। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लटमा त फस्नु भएको छैन? कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशू ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशूको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र
दुष्ट शैतानले तपाईलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशू ख्रीष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यो संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकालाई बिदा दिनुहोस्। जय मसीह।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस्बाइनका साथै नेपालका 13 भन्दा बढी रेडियो स्टेशनहरूबाट यो कार्यक्रम प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावको लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी संसारको सबै थोकभन्दा सर्वश्रेष्ठ ईश्वर हुनुहुन्छ भन्ने विषयमा हेर्नेछौ। प्रिय श्रोता, हामी धेरै पटक संसारका थोकहरू जसले हामीलाई जीवन जिउन सहज बनाउँदछन् ती कुराहरूलाई सर्वस्व ठान्दछौ, जस्तै ज्ञान, बुद्धि, विवेक, धन, सम्पत्ति, इज्जत, मान सम्मान आदि। तर आजको वचनले भन्दछ, संसारको सबै थोक ईश्वर हुनुहुन्छ। आउनु श्रोता, ईश्वर कसरी सर्वश्रेष्ठ हुनुहुन्छ र संसारका भौतिक तथा बुद्धि, विवेक, ज्ञान र समझ मानिसको लागि के साँच्चै आवश्यक छन् त? यिनै विविध विषय वस्तुको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट तपाई हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाई हाम्रो बीचमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनुभएको छ।
1: रेडियो सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता वृन्दमा फेरि पनि म प्रभुजन साईको हार्दिक नमस्कार तथा जयमसी गर्न चाहदछु। आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रमले तपाई हामीलाई साँच्चै नै लाभ गर्छ, साँच्चै नै यसले हामीलाई विशेष महत्वको कुरा सिकाउँछ। तपाई हामीहरूले सधैँ संसारिक ज्ञान र बुद्धिका कुराहरू सिकिरहेका हुन्छौ, तर एउटा यस्तो पनि कुरा छ जुन ज्ञान र बुद्धि भन्दा धेरै महत्वपूर्ण छ। हामीले सोध्यौं भने हाम्रो शरीरमा सबैभन्दा महत्वपूर्ण अंग कुन होला, हाम्रो शरीरको मुख्य भाग के होला, हाम्रो जवाब हुन सक्छ दिमाग। हुन पनि यो कुरा ठिकै हो जस्तो लाग्छ। हाम्रो सम्पूर्ण शरीरलाई चलाउने दिमाग छ, बुद्धि छ, र सबैभन्दा असल र महत्वको कुरा ज्ञान हो भन्ने हामीलाई लाग्छ। तर आदरणीय श्रोता, परमेश्वरको जीवित वचन, सृष्टिकर्ता परमेश्वरले लेख्नु भएको पुस्तक बाइबल, बाइबलमा सबैभन्दा महत्वको भाग के हो त? तपाईँ र हामी यसलाई आज निहाल्नेछौ। सधैँ बाइबलले विद्वानहरूलाई चकित पारेको छ, बुद्धिमानहरूले सोचेका हुन्छन्, ज्ञानी र धनीहरूले सोचेका हुन्छन्, सबैभन्दा ठूलो र असल काम मैले गरेको छु। तर श्रोता, धेरै पटक विद्वानहरू, ज्ञानीहरू, धनीहरू बाइबलमा आएर घुँडा टेकेर रोनु परेको छ। पवित्र धर्मशास्त्र बाइबलका अगाडि पश्चातापका आँसु चुहाउनु परेको छ। यो पवित्र शास्त्र बाइबललाई धेरै मानिसले मूल्यहीन ठानेका छन्, र जब हामी बाइबल कसैलाई दिन्छौ पढ्नुहोस् भनेर र यसो एक दुई पाना पढेर एकातिर मिल्काइदिन्छन्। यो किन त भने बाइबल भनेको त्यस्तो पुस्तक हो जुन पुस्तक मानिसले लेखेको उपन्यास जस्तो होइन, यो कसैको थ्योरी होइन, यो परमधाममा विराजमान हुनुहुने सनातनका परमेश्वर पवित्र आत्माको शक्तिद्वारा परमेश्वरद्वारा नै लेखिएको पुस्तक हो। र यो पुस्तकले शरीरको सबैभन्दा महत्वपूर्ण भाग के हो, यस बारे के भन्छ त? तपाईँ र हामी आज यो विषयमा हेर्नेछौ। यसको लागि मैले आज यो ठुलो बाइबल भित्र एउटा अध्याय खोलेको छु, त्यो हो हितोपदेश 4। यो अध्याय पढ्दाखेरि पनि बुद्धि नै सर्वश्रेष्ठ कुरा हो भन्ने कुरा हामी बुझ्छौ। जब हामी बाइबल पढ्छौ, बाइबलले भन्न खोजेको कुरा सहजै बुझ्न सक्दैनौ र बाइबललाई सहजै अर्थ लाउन सक्दैनौ। किन त भने बाइबल पवित्र आत्माको शक्तिद्वारा लेखेको पुस्तक भएको हुनाले बाइबल पढेर यसमा भएका कुराहरू बुझ्नलाई पवित्र आत्मा परमेश्वरको अभिषेक भएको हुनु पर्दछ, परमेश्वरको चुनावट भएको हुनु पर्दछ। परमेश्वरले तपाईँ हामीलाई विशेष प्रकारले चुन्न चाहनुहुन्छ र हामीले ज्ञान र बुद्धिमा घमण्ड गर्यौं, धन र इज्जतमा घमण्ड गर्यौं, जात र धर्ममा घमण्ड गर्यौं भने पवित्र आत्मा सृष्टिकर्ता परमेश्वरले हामीलाई स्वीकार्नुहुन्न, चुन्नुहुन्न। आफूले आफूलाई होच्याउनु पर्छ भन्ने सिद्धान्त प्रभु येशू ख्रिस्टले सिकाएर जानु भएको छ। तिमीहरू आफूले आफैलाई होच्याऊ, आफू भन्दा अरूलाई उच्च पार, तिमीहरूलाई म मेरो समयमा उचाल्नेछु। परमेश्वर येशू ख्रिस्टको भनाई यस्तो थियो। तर श्रोता, हामी अहिले संसारमा सबैले आफूले आफैलाई नै उचाल्दै आफूले आफैलाई नै सबैभन्दा उत्तम बनाउने प्रयासमा लागेका हुन्छौ। तर परमेश्वरको जीवित वचन बाइबल हामीले जति घमण्ड गरे पनि, हामी जति ज्ञानी भए पनि पवित्र आत्माको अभिषेक नहुन्जेल हामीले बुझ्न सक्दैनौ। यो अध्याय पढ्दा पनि हामीले ज्ञान बुद्धि नै ठूलो भन्ने कुरा बुझेका हुन्छौ। तर त्यसमध्येको एउटा पदलाई आज म लिनेछु जसमा ज्ञान बुद्धि र दिमाग भन्दा पनि शरीरमा ठूलो कुरा र महत्वको भाग के हो त हामी जान्नेछौ। यो अध्याय 4 यसरी भनिएको छ, म यहाँहरूका लागि पाठ गर्न गइरहेको छु। हे मेरा छोराहरू हो, आफ्नो बुबाको अर्थी सुन, यसमा ध्यान देऊ र समशक्ति प्राप्त गर, किनकि म तिमीहरूलाई उत्तम शिक्षा दिन्छु। यसै कारण मेरो अर्थीलाई नत्याग। जब म आफ्ना बुबाको घरमा एक ठिटो थिएँ, उहाँले मलाई शिक्षा दिनुभयो र भन्नुभयो, तेरो पुरा हृदयले मेरो वचन पक्रिरा, मेरा आज्ञाहरू पालन गर र त जिउनेछस्। बुद्धि प्राप्त गर, समशक्ति प्राप्त गर, मेरा वचनहरू नबिर्सी र तिनीहरूबाट तर्किएर नजा। बुद्धिलाई नत्याग र त्यसले तँलाई सुरक्षित राख्नेछ। त्यसलाई प्रेम गर र त्यसले त माथि हेरचाह गर्नेछ। बुद्धि अति श्रेष्ठ हो, त्यसैले बुद्धि प्राप्त गर। तँसँग भएका सबै कुराले मूल्य चुकाउनु परे तापनि समशक्ति प्राप्त गर। त्यसलाई कदर गर र त्यसले तँलाई उच्च पार्नेछ। त्यसलाई अगाल र त्यसले तँलाई आदर दिनेछ। त्यसले तेरो शिरमा अनुग्रहको माला पहिराइदिनेछ र महिमाको श्रीपेज प्रदान गर्नेछ। सुन, हे मेरो छोरा, मैले भनेका कुरा ग्रहण गर, तेरो जीवन दीर्घायु हुनेछ। म तँलाई बुद्धिको बाटो सिकाउँछु र सोझो बाटोमा डोर्याउँछु। तँ हिँड्दा तेरा पाइलाहरू अड्किने छैनन्, तँ दगुर्दा लडबरिने छैनस्। अर्तीलाई समातिराख, त्यसलाई उम्कन नदे, त्यसलाई राम्ररी पालन गर, किनभने त्यो तेरो जीवन हो। दुष्टको मार्गमा खुट्टा नहाल अथवा दुष्ट मानिसको चालमा नहि, त्यसलाई त्यागिदे, त्यसमाथि तेरो पाइला नराख, त्यसलाई तर्केर आफ्नै बाटो लाग, किनभने दुष्टहरू खराब काम नगरुन्जेल सुत्न सक्दैनन्, कसैको पतन नगरुन्जेल तिनीहरूलाई निद्रै लाग्दैन। दुष्टता तिनीहरूको भोजन र उपद्रव तिनीहरूको पिउने पदार्थ हो। धर्मीको चाल प्रभातको प्रथम चमक जस्तै हो, त्यो मध्य दिन नहुन्जेल झन झन चहकिलो हुँदै जान्छ। तर दुष्टको चाल चाहिँ घोर अन्धकार जस्तो हो, केले आफ्नो पतन हुँदैछ सो तिनीहरू जान्दैनन्। हे मेरो छोरा, मेरो कुरामा ध्यान दे, मेरा वचनहरू राम्ररी सुन, ती तेरो नजरबाट उम्केर जान नदे, ती तेरो हृदयभित्र राखी छोड, किनभने मेरो वचन पाउनेको निम्ति त्यो जीवन हो र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो। सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। कुवाक्य तेरो मुखबाट परै रहोस्, भ्रष्ट कुराकानी तेरो ओठदेखि टाढै रहोस्, तेरो आँखाले तेरो अघि सिधा हेरोस् तेरो अघिल्तिर सोझै एक टक लगाएर हेरोस्, तैले पाइला चाल्नलाई नैतिकताको मार्ग तयार गर।
2: आदरणीय श्रोता, यो परमेश्वरको जीवित वचन पाठ गरे। परमेश्वरको वचन अति मिठो छ। हामीले एक एक गरेर हेर्ने हो भने हरेक अध्याय हरेक वचन अति आशिषमय हुन्छ। तर यसमा भन्न खोजेको मुख्य कुरा के हो र हाम्रो जिन्दगी भरि हाम्रो जीवनमा सबैभन्दा मुख्य कुरा के हो, यो कुरा हामीले बुझ्नु पर्दछ। आज संसारमा मानिसहरूले आफ्नो कम्पिटिसनमा चन्द्रमा समेत पुगे, अझै विभिन्न अन्य ग्रहहरूमा पुग्ने प्रयत्नमा छन्। यो सबैभन्दा उत्तम उपलब्धि के हो र त सबैभन्दा उत्कृष्ट उपलब्धि चन्द्रमामा जानु हो कि अन्तरिक्षमा जानु हो कि मंगल ग्रहमा पुग्नु हो कि बृहस्पतिमा पुग्नु हो कि धरतीमै असल गर्नु हो कि के होला? हाम्रा विभिन्न व्यक्तिगत कुराहरू छन्। कसैले भन्छन् सबैभन्दा उत्तम आमा बुवाको सेवा गर्नु हो, कसैले भन्छन् सबैभन्दा उत्तम कुरा आफ्नो साथीभाइलाई सेवा गर्नु हो भन्छन्, कतिपयले भन्छन् सबैभन्दा उत्तम कुरा धरतीमा भएका सबै ज्ञान बुद्धि सिक्नु हो भन्छन्, कसैले भन्लान् सबैभन्दा उत्तम कुरा दुखी गरीब असहायलाई दिनु हो भन्छन्, कसैले उत्तम कुरा अरूलाई शिक्षा दिनु हो भन्छन्। विभिन्न प्रकारका भनाइ छन्। तर पवित्र धर्मशास्त्र बाइबलले सुन्नु हो कि धरतीमै असल गर्नु हो कि के होला? हाम्रा विभिन्न व्यक्तिगत कुराहरू छन्। कसैले भन्छन् सबैभन्दा उत्तम आमा बुवाको सेवा गर्नु हो, कसैले भन्छन् सबैभन्दा उत्तम कुरा आफ्नो

सारा संसार हात पारेर आफैले गुमाइस भने त्यसबाट के लाभ? यसको मतलब हामीले सबै संसार कमायौं, ग्रह उपग्रहमा पनि पुग्यौं, साथीहरूलाई पनि सन्तुष्टि दियौं, आमा बुवालाई पनि एकदमै सेवा गर्यौं, दुखी गरीबहरूलाई पनि भएको सबै सम्पत्ति बाँडिदिउ, हामीले शिक्षाको क्षेत्रमा पनि ठूलो लगानी लगायौं र असहाय विधवा टुरा अभाव समस्यामा परेकालाई पनि धेरै सहायता गर्यौं। हजारौं हजार मानिसहरूलाई हामीले शिक्षा दियौं। विभिन्न यस्ता कुराहरू हामीले आफ्नो धन सम्पत्ति खर्च गरेर, ज्ञान बुद्धि खर्च गरेर दियौं र अन्तमा हामी मरेर यो धरती छोडेर जाँदा अनन्त अनन्त सम्म नरकमा पुग्यौं भने के काम भन्न खोजेको हो यो पवित्र शास्त्र बाइबलले? यो धरतीमा हुँदासम्म यो क्षणिक जीवनमा हामीले असल असल काम गर्यौं, त्यो असल काम गर्दा गर्दै पनि, धर्म कर्म गर्दा गर्दै पनि हामी यो धरती छोडेर जाँदा हाम्रो आत्माले पुण्य पाएन भने, हाम्रो आत्मा अनन्त अनन्तसम्म स्वर्गीय राज्यमा पुगेन भने यो धरतीमा सेवा सत्कार दान धर्म गरेको के काम, के लाभ भन्न खोजेको यो शास्त्र बाइबलले? यो बाइबलका हरेक वाणी परमपिता परमेश्वरले लेख्नु भएको हो, परमपिता परमेश्वरले हामीहरूको निम्ति पठाउनु भएको। त्यसैले परमेश्वरले तपाईँ र हामीले सबैभन्दा उत्तम ठानेको कुरा भन्दा अझै सयौं गुणा अगाडि फट्को मारेर संसार हात पारेर आफैलाई गुमाइस भने के काम भन्नुभएको? अथवा यो धरतीमा हुँदासम्म नाम इज्जत मान धन ज्ञान बुद्धि सबै कमाइस, लास्टमा मरिसकेपछि तेरो आत्माले अनन्त अनन्तसम्म नरकमा जल्नु पर्यो भने के काम भन्न खोजेको हो? आदरणीय श्रोता, यो कुरा तपाईँलाई कस्तो लाग्छ? यो धरतीमा दान दक्षिणा गर्यौं, विभिन्न प्रकारको धर्म कर्महरू गर्यौं, विभिन्न प्रकारका सेवाका कामहरू गर्यौं, तर मरिसकेपछि हाम्रो आत्माले उद्धार पाएन, मुक्ति पाएन भने के काम त्यो दान दक्षिणा धर्म कर्म गरेको? यो कुरा मलाई अति स्वाभाविक लाग्छ। यहाँहरूलाई कस्तो लाग्छ? आफ्नो मनमा हजुरले कल्पना गर्नुहोस् र आफ्ना जन्मदाता परम धाममा हुनुहुने परमेश्वर बुवालाई सोध्नुहोस्। श्रोता, यो कुराहरू अहिले विश्वका विद्वानहरू र बुद्धिजीवी वर्गले सही ठानेका छन्। संसारमा हामीले जति धर्म कर्म र दान दक्षिणा गरे पनि अन्त्यमा हामीले मुक्ति पाएनौ भने, हाम्रो आत्माले उद्धार र मुक्ति पाएर स्वर्गमा पुगेन भने त्यो दान धर्म गरेको के काम? बेकारको समय मात्र बर्बाद गरेका रहेछौ भन्ने यथार्थ निस्केको छ। अब त्यसो भए दान दक्षिणा धर्म कर्म गरेर मोक्ष पाइँदैन भने, उद्धार र मुक्ति पाइँदैन भने, अनन्तसम्म स्वर्गमा जान पाइँदैन भने, फेरि पनि नरकमै परिन्छ भने के गर्ने होला त स्वर्ग जानलाई? यो ठूलो प्रश्नका साथ विद्वानहरू अध्ययनमा जुटेका छन्। श्रोता, तपाईँ हामीले पनि यो कुरा गहिरो गरेर बुझ्नु पर्दछ। यो अध्यायमा हामीले सबै ज्ञान र बुद्धिका कुराहरू पढ्यौं, ज्ञान र बुद्धि नै सबैभन्दा उत्तम हो भनेर पढ्यौं, तर हामीले एउटा पद दोहोर्याउन चाहन्छौ, हितोपदेश 4 अध्यायको 23 पद। सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। जीवनको मूल भन्नाले हामीले जीवन प्राप्त गर्ने कुरा हृदयबाट आउँछ, संसार हात पार्ने कुरा बुद्धि दिमागबाट आउँछ। अब जीवन के हो, संसार के हो, यो कुरा तपाईँ हामीले बुझ्नुपर्छ। यो व्याख्या गर्नुभन्दा पहिला, धर्मशास्त्र बाइबलबाट यो प्रस्ट्याउनुभन्दा पहिला, यहाँका बीचमा एउटा गीत राख्दैछौ जसले हामीहरूलाई अझै केही अर्को यथार्थ कुरा पनि बताउनेछ। त्यहाँपछि म यहाँहरूका बीचमा उपस्थित हुने नै छु।

0: आत्मीय श्रोता, मस्तिष्क नै मानिसहरूका क्रियाकलापको केन्द्र र निर्देशक हो भनी सामान्यतया आधुनिक कालमा मानिसहरू विचार गर्दछन्। तर बाइबलले हृदय चाहिँ केन्द्र भएको बताउँछ, त्यो सारा जीवनको मूल हो भनेर पद 23 भनेको छ। जीवन भनेको के हो? बाइबली भाषा बुझ्ने कोसिस गर्यौं भने हामीले जीवन प्राप्त गर्नु भनेको यो धरतीमा सुख शान्ति आशिषमा जिएर यो धरती छोडी जाँदा हाम्रो आत्माले मोक्ष पाएर अनन्त अनन्तसम्म स्वर्गमा पुग्नु हो। तर जीवन नपाएर संसार हात पार्नु भनेको यो संसारमा रहँदासम्म ठूल्ठूलो प्रगति गर्नु, ठूल्ठूलो राजनीतिक ओहदामा जानु, ठूल्ठूलो कार्यालयहरूका हाकिम हुनु, धन सम्पत्तिले प्रशस्त हुनु, दुखी गरीब असहाय विधवा टोरालाई धेरै सहायता गर्नु, घर नभएकाहरूलाई घर लगाइदिनु, स्कूल जान नसकेकालाई स्कूल पठाइदिनु, रोगी बिमारीहरू जो पैसा नभएर मर्न लागेका छन् तिनीहरूलाई धन पैसा दिएर दबाई गर्नु, यो सबै धार्मिक कामहरू हुन् अथवा सेवा नै धर्म हो। तर यो धरतीको उपलब्धिले हामीहरू स्वर्गमा पुग्न सक्छु भन्ने कुरा भन्न सकिँदैन, जुन पवित्र धर्मशास्त्र बाइबलले प्रश्न लेखेको छ। त्यसो भए स्वर्गमा पुग्नेलाई के गर्नुपर्छ त भन्ने कुरा अध्ययन गर्दा ज्ञान र बुद्धिले र दिमागले कमाएको कुरा संसारिक कुराले मुक्ति दिन सक्दैन, हृदयले विश्वास गरेको कुराले मुक्ति र उद्धार दिन सक्छ। यसको छोटकरीमा यो भन्न खोजेको हो, अथवा तपाईँ हामीले आफ्नो बुद्धि र ज्ञानले आफ्नो मस्तिष्कले यो संसारका कुराहरू सबै बुझ्यौं भने हामीले मोक्ष पाइँदैन, अथवा आफूसँग भएको सम्पूर्ण धन दौलतले दुखी गरीबलाई सेवा गर्यौं भने पनि स्वर्गै पुग्न सकिँदैन। तर हामीले म पापी हुँ, मैले जानी नजानी पाप गरिहाल्छु, त्यसकारण पापको निम्ति महाबली येशु ख्रिस्टको नाउँमा म घुँडा टेकेर पश्चातापको प्रार्थना गर्छु, म येशुको नाउँमा पश्चातापको प्रार्थना गरेर सरी भन्छु ईश्वरमा भनेर हामीले पश्चातापको प्रार्थना गर्यौं र हामी सबैलाई सृष्टि गर्नुहुने ईश्वर एकमात्र हुनुहुन्छ, उहाँ आत्मा हुनुहुन्छ, उहाँलाई परमेश्वर भनिन्छ भनेर ती परमेश्वर जो यो धरतीमा येशु ख्रिस्ट बनेर हाम्रो पापको निम्ति पाप धुलाउनको निम्ति बलि हुन यो धरतीमा आउनुभयो, उहाँलाई प्रभु र मुक्तिदाता भनेर स्वीकार्यौं भने अथवा हृदयमा विश्वास गर्यौं भने मात्रै हामीले मोक्ष पाउँछौं, मुक्ति पाउँछौं, हाम्रा अधर्म र पाप क्षमा हुन्छन्, तब यो धरतीमा कमाएको ज्ञान बुद्धिको धनले सुख पाउँछौं र अन्त्यमा मरिसकेपछि अनन्त अनन्तसम्म स्वर्गीय राज्यमा प्रवेश पाउँछौं। त्यो बाहेक अरू ज्ञान धन इज्जत मान यो धरतीको शानले हामी स्वर्गमा जान पाउँदैनौं। आदरणीय श्रोता, यो कुरामा निश्चित हुनुहोस्, यो कुरामा विश्वास गर्नुहोस्। विश्वास मस्तिष्कले गर्दैन, विश्वास हृदय गर्छ, विश्वास दिलमा हुन्छ। र संसारका सबै भए जतिका पुस्तकहरू पढ्यौं भने हाम्रो दिमागमा त बढ्छ, हाम्रो मस्तिष्क बढ्छ, हाम्रो बुद्धि बढ्छ, तर संसारमा एउटा मात्र यस्तो पुस्तक छ जुन बाइबल हो, जुन बाइबल पढ्दा हाम्रो मस्तिष्क भन्दा पनि दिल अथवा हृदय बढ्छ, हृदय चौडा हुन्छ, हृदय ठूलो हुन्छ। र त्यसैले हृदय चौडा गर्नु उत्तम कुरा हो, धेरै ज्ञान बुद्धि कमाउनु भनेको झन पाप कमाउनु हो। जो मान्छे धेरै ज्ञानी बुद्धिमान हुन्छ त्यसले अरूलाई भ्रम पार्ने, अरूलाई ठग्ने र अरूलाई धोका दिने काम गर्छ, तर जुन पवित्र शास्त्र बाइबल पढ्दाखेरि दिल चौडा हुन्छ, हृदय बढ्छ, त्यसले सेवा सत्कार गर्छ, त्यति मात्र होइन विश्वास पनि गर्छ। के विश्वास गर्छ भने सबैभन्दा मुख्य कुरा म मान्छे हुँ, मैले जानी नजानी भूल गल्ती गरिहाल्छु भनेर विश्वास गर्छ। र त्यसले अर्को के कुरा विश्वास गर्छ भने ईश्वर येशु भनेर यो धरतीमा आउनु भएकै हो र हामी पापी मानिसहरूका पाप खसी बक्काको रगतले क्षमा गर्न सक्दैन, हाम्रा पाप पूर्ण रूपले धोइनलाई क्षमा गर्नलाई येशुको महाबली नै उत्तम हो भनेर सबै धर्मशास्त्रले भनेको कुरा विश्वास गरेर येशुका नाउँमा पाप पश्चाताप गरेर येशुलाई आफ्नो व्यक्तिगत मुक्तिदाता र उद्धारकर्ता भनेर स्वीकार्नु, हृदयमा पूर्ण रूपले विश्वास गर्नुलाई हृदयको काम भन्छ, विश्वास गर्नु भन्छ, जुन विश्वासले हामीले मोक्ष पाउँछौ, हामीले उद्धार पाउँछौ। हामी यो धरतीमा सुख पाउँछौ। यो धरती छोडिसकेपछि अनन्त अनन्तको स्वर्गीय राज्यमा राज पाउँछौ। म यहाँहरूको लागि एउटा पद पढ्छु जुन छ रोमी 10:9 पद। यहाँ यसरी लेखिएको छ, किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नु भयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। र 10 पदमा यसरी भनेको छ, किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। धर्मशास्त्र भन्छ, उहाँमाथि भरोसा राख्ने कोही लाजमा पर्ने छैन। 12 पदमा यसरी भनेको छ, किनकि यहुदी र अन्य जातिमा केही भेद छैन, उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष दिनुहुन्छ, किनकि प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ। यो परमेश्वरको जीवित वचन हो। आदरणीय श्रोता, हामीले उद्धार पाउनलाई धेरै धर्म कर्म धेरै दान दक्षिणा गरेहौला, तर येशूलाई मेरा प्रभु र मुक्तिदाता हुन् भनेर विश्वास गरेका छैनौ। आफ्ना जानी नजानी गरेका भूल गल्ती येशूका शिरमा हालेर आफूले सरी भनेर पश्चातापको प्रार्थना गरेका छैनौ भने हामीहरूको उद्धार भएको हुँदैन, हामीले मुक्ति पाएका हुँदैनौ। त्यसैले आदरणीय श्रोता, स्वर्ग जानलाई अथवा मोक्ष पाउनलाई मुक्ति पाउनलाई मरिसकेपछि क्रिया काज गरेर धेरै धन पैसा पण्डित गुरूहरूलाई दिएर हामीले मोक्ष पाउने होइन। हामीले मरिसकेपछि धेरै सुन चाँदी दिएर गाई गोरु तर्पेर हामीले मुक्ति पाउने होइन। हामीले मुक्ति पाउनलाई आफ्नो जीवन छँदै नमर्दै खुद आफैले सरी भन्नुपर्छ। त्यही पनि येशु मसीहको नाउँमा मात्रै सरी भन्यो भने हामीले मुक्ति पाउँछौ। हाम्रा पाप धोइन्छन्, तब मात्रै हामीहरू धर्मी हुन्छौ, तब मात्र हामी यो धरतीमा सुख र आशिष पाउँछौ र मरिसकेपछि अनन्त अनन्त स्वर्गीय राज्यमा हाम्रो आत्माले बास पाउँछ। यो कुरा प्रमाणित धर्मशास्त्र बाइबलले बताउँदछ। आदरणीय श्रोता, यसमा विश्वास गर्नुहोस्। तपाईँ हामी पवित्र धर्मशास्त्र बाइबल पढौं अथवा आफूले विश्वास गरेको धर्मशास्त्र पढौं, विश्वका सबै धर्मशास्त्रले येशु मसीहकै रगतमा मोक्ष छ, मुक्ति छ, त्यो बाहेक अरू कुनै पनि अर्को बाटो छैन भन्ने कुरा प्रष्टै बताएका छन्। त्यसैले श्रोता, तपाईँ हामीहरू धर्म कर्म गरौं, सेवाको काम गरौं, दुखी गरीबलाई सहायता गरौं, तर येशूलाई प्रभु भनेर स्वीकारेनौ भने हामीले मुक्ति पाउँदैनौ। त्यसैले मुख्य कुरा, पहिलो कुरा, येशूलाई प्रभु र मुक्तिदाता भनेर स्वीकारौं। हाम्रा जानी नजानी गरेका पाप र अधर्म, हे येशू मलाई माफ गर्नुहोस्, क्षमा गर्नुहोस्, मैले अहिलेसम्म ईश्वरलाई ईश्वर बन्न छोडेर ढुङ्गा कुकुर बाँदर बिरालो बोट बिरुवा र सूर्य चन्द्रमालाई ईश्वर भने, अहिलेसम्म मैले ईश्वरमा भरोसा गर्न छोडेर खुद आफैमा भरोसा गरे, हृदयलाई बढाउन छोडेर मस्तिष्कलाई बढाए, माफ गर्नुहोस्। मुख्य कुरा तपाईँको शास्त्र, तपाईँको वचन बाइबलमा रहेछ, मैले अब बुझे भनेर पश्चाताप गरौं। आजबाट हामीले ईश्वरलाई पहिलो प्राथमिकता दिउँ र परमेश्वरले तपाईँ हामीलाई नयाँ जीवन दिन चाहनुहुन्छ, उहाँले हामीलाई नयाँ प्रकारको संसार दिन चाहनुहुन्छ। अशान्तिमा हुनुहुन्छ भने शान्तिमा आउन सकिन्छ, अन्यलमा र अन्धविश्वासमा छौं भने ज्योतिमा आउन सकिन्छ। हामीहरूको जीवनले उद्धार र मुक्ति पाएको छैन भने हामीले सजिलै मुक्ति पाउँछौ। त्यसैले आदरणीय श्रोता, प्रभु येशूमा विश्वास गर्यौं र एक ईश्वरमा भरोसा गरेर एकमात्र सत्य ईश्वरलाई पुकार्न थाल्यौं भने हामीहरूको आत्माले मोक्ष मुक्ति पाउँछ, हामीहरूले एउटा नयाँ जीवन पाउँछौ। यो सुसमाचार सबैका लागि कार्यक्रमको आज यो बाइबल बाटोको यो वचनलाई यहीँ राख्दै यहाँहरूबाट म आजलाई बिदा हुन्छु। फेरि पनि यहाँहरूका बीचमा उपस्थित हुने बाचाका साथ भन्छु, जय मिसी, नमस्कार। परमेश्वरले सत्य बाटो र सच्चाई देखाउनु भएको होस्।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई, साँच्चै आजको वचन अत्यन्तै आशिषमय थियो। वचनमा भने जस्तै संसारको ज्ञान बुद्धि विवेक धन सम्पत्ति मानिसलाई जीवन जिउनको लागि अपरिहार्य छ, अनि जीवनको हरेक मोडमा यी कुराहरूले मानिसलाई विजयी बनाउँदछ। तर श्रोता, वचनले भने जस्तै मानिससँग संसारका सबै थोकहरू भएर पनि परमेश्वरको प्रेम मानिसको हृदयमा छैन भने साँच्चै त्यो मानिसको जीवन अधुरो छ, अपुरो छ। अझ यसलाई स्पष्टसँग भन्नुपर्दा त्यो व्यक्तिसँग रिक्तता बाहेक अरू केही छैन। र बाइबलले यो पनि स्पष्ट पार्दछ कि संसारका कुनै पनि थोक त्यो मानिससँग छैन, अनि संसार त्यो व्यक्तिको विरुद्धमा छ, अनि उसलाई साथ दिने कोही छैन। तर पनि उसको साथमा सर्वशक्तिमान परमेश्वरको प्रेम छ भने त्यो व्यक्ति विजयी व्यक्ति हो, अनि ऊ पूर्ण र सन्तुष्ट व्यक्ति हो भनेर परिभाषित गर्दछ। यसकारण श्रोता, संसारका चीज वस्तुहरू आवश्यक छैनन् भन्न खोजिएको होइन, जीवन जिउनको लागि आवश्यक छन्। तर त्यो भन्दा महत्वपूर्ण कुरा चाहिँ अनन्तसम्म बाँच्नुपर्ने जीवनको लागि यीशु ख्रीष्टको अत्यन्तै आवश्यकता छ। यसकारण श्रोता, समय छँदै यस छोटो जीवनको लागि भन्दा मृत्युपछि जिउनु पर्ने अनन्त अनन्त जीवनको लागि यीशु ख्रीष्टलाई आफ्नो जीवनमा सृष्टिकर्ता, मुक्तिदाता र उद्धारकर्ताको रूपमा स्वीकार गरौं। जो जीवनको ज्योति हुनुहुन्छ, उहाँको त्यो ज्योतिद्वारा तपाईँको अन्धकारमय अर्थात पापमय जीवनलाई धार्मिक जीवनको रूपमा प्रकाशित गर्नुहुनेछ। यसकारण समयमा नै पश्चतापी हृदयका साथ यीशु ख्रीष्टमा घुँडा टेकौं। तपाईँको त्यो पश्चतापी हृदयलाई यीशु ख्रीष्टले स्वीकार गर्नुहुनेछ, अनि तपाईँको त्यो भूल, अधर्म र पापलाई क्षमा गरिकन तपाईँलाई त्यही समयमा नै यीशु ख्रीष्टले नयाँ जीवन प्रदान गर्नुहुनेछ। र मृत्युपछि तपाई नरकको आगोमा जानुपर्ने छैन र परमेश्वरसँग उहाँको स्वर्गमा आनन्दसित रहन पाउनुहुनेछ। प्रिय श्रोता, तपाईलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यसै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रमप्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835 081-521-835। त्यसै गरी हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-85-37-454 98-85-37-454 98-481-47-557 98-481-47-557 र हाम्रो इमेल एड्रेस रहेको छ gnepal17@gmail.com gnnepal17@gmail.com। हौस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यी सारा बोझले दबिएका हो म काउ, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जय मसीह। आज हामी परमेश्वरको वचनलाई सुन्नेछौ, अनि परमेश्वरले तपाईँ र मलाई के बोल्न चाहँदै हुनुहुन्छ भन्ने कुरालाई हामी थाहा गर्नेछौ। प्रियहरू, परमेश्वरले आज मलाई यो कुरालाई बाँड्नलाई भनिराख्नु भएको छ। प्रियहरू, विशेष गरी यो समय चाहिँ हामी पारिवारिक प्रार्थना किन महत्वपूर्ण छ भन्ने कुरालाई हामी चर्चा गर्नेछौ। प्रियहरू, अनि अहिलेको समयमा हेर्यो भने प्रियहरू, धेरै परिवारहरूमा प्रार्थना सँगै भइराखेको छैन। अहिलेको समयमा हेर्यो भने प्रियहरू, छोरा छोरी आमा बुवाको प्रार्थना भइराखेको छैन। तर म तपाईँलाई के चाहिँ भन्न चाहन्छु भन्दा चाहिँ नि प्रियहरू, अहिलेको समयमा फिल्म हेर्न परिवारहरू सँगै जान्छ, घुम्नलाई सँगै जान्छ प्रियहरू, सपिङ गर्नलाई सँगै जान्छ, होटलमा खाना खानलाई सँगै जान्छ, तर घरमा सँगै प्रार्थनाको जीवन चाहिँ भइराखेको छैन भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, धेरै चोटि परिवारहरूले परमेश्वरलाई पहिलो प्राथमिकता नदिँदै गर्दा परिवारमा प्रार्थनाको जीवन, प्रार्थनाको वेदी हुन सकिराखेको छैन। प्रियहरू, अनि तपाईँ र मैले थाहा गर्नुपर्ने कुरा चाहिँ के हो भन्दा, परिवार चाहिँ समाजको पहिलो पाठशाला हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, प्रार्थना परिवारलाई आत्मिक रूपमा जोड्ने सुन्दर माध्यम हो भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। प्रियहरू, जब जब परिवारमा प्रार्थना हुन्छ, प्रियहरू, परिवार प्रेममा बढ्दै जान्छ, समझदारीमा बढ्दै जान्छ, धैर्यतामा बढ्दै जान्छ, र प्रेम गर्ने कुरामा र विश्वास गर्ने कुरामा बढ्दै जान्छ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, यदि परिवार चाहिँ नि प्रार्थनाको जीवन छ भने परिवारमा त्यो परिवारको घर चाहिँ चट्टान माथि बसालिएको हुँदछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रत्येक घरको यदि सिर चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ भने त्यो परिवारमा प्रार्थनाको जीवन हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब परिवार सँगै प्रार्थना गर्छ, केवल धार्मिक अभ्यास मात्र होइन, आत्मिक जीवनको यो आधार पनि बन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। पुरानो करार र नयाँ करारमा हेर्नुभयो भने परिवार कसरी परमेश्वरसँग केन्द्रित हुने भन्ने कुरालाई चाहेको हामी पाउन सक्छौ प्रियहरू। अनि परिवार चाहिँ समाजको आधार हो र आत्मिक रूपमा बलियो परिवारले स्वस्थ समाज निर्माण गर्छ भन्ने कुरा म तपाईँहरूलाई बताउन चाहन्छु प्रियहरू। जब सँगै प्रार्थना हामी गर्छौ हाम्रो परिवारमा एकता आउँछ, हाम्रो परिवारमा मिलाप आउँछ, हाम्रो परिवारमा सहायता गर्ने कुरा आउँछ, हाम्रो परिवारमा दुःख र सुख बाँड्ने कुरा आउँदछ प्रियहरू। अनि धेरै परिवारमा झगडा हुँदै गर्दा, धेरै परिवारमा अशान्ति हुँदै गर्दा, धेरै परिवारमा अमेलताको कुरा हुँदै गर्दा, धेरै परिवारमा टाढा सम्बन्धहरू हुँदै गर्दा प्रार्थनाले चाहिँ नजिक ल्याउने गर्दछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि प्रार्थना किन महत्वपूर्ण छ भन्दा चाहिँ प्रियहरू परमेश्वरलाई घरको केन्द्र बनाउनको लागि प्रार्थना महत्वपूर्ण छ प्रियहरू। म तपाईँलाई यो हजुर 24 अध्यायको 15 पद बताउन चाहन्छु। म र मेरो घरनाले परम प्रभुको सेवा गर्नेछ भनेर यहोशूले भनेको छ प्रियहरू। अनि यो वचन तपाईँ र मेरो लागि पनि हो प्रियहरू। हामीले पनि म र मेरो घरनाले परम प्रभुको सेवा गर्नेछ भनेर हामीले बताउन आवश्यक छ प्रियहरू। यो पदले यो देखाउँछ जब परिवार मिलेर परमेश्वरको सेवा गरिन्छ, परमेश्वरसँग प्रार्थना गरिन्छ, परमेश्वरलाई बढाई गरिन्छ नि हाम्रो घरनाबाट परमेश्वरको महिमा हुँदछ र हाम्रो घरनाको केन्द्र चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा तपाईँ र मैले थाहा गर्न आवश्यक छ। दोस्रो कुरा चाहिँ नि प्रियहरू, एकता र मेलमिलाप चाहिँ प्रार्थनाले बढाउने गर्दछ परिवारमा। किन भन्दै गर्दा धेरैचोटि परिवारमा लडाई छ, अविश्वास छ, विभाजन छ, रिस छ, डाहा छ, घृणा छ, तिरस्कार छ प्रियहरू। यो हुँदै गर्दा पनि नै प्रार्थनाले चाहिँ सबैजनालाई एकतामा लिएर आउँछ र परमेश्वरको उपस्थितिमा लिएर आउँदछ भनेर म तपाईँलाई बताउन चाहन्छु। किन भन्दै गर्दा जब तपाईँले मत्ती 18 अध्यायको 20 पदमा हेर्नु भने यहाँनिर यसरी लेखेको छ, जहाँ मेरो नाउँमा एक वा दुई भेला हुन्छौ त्यहाँ मेरो उपस्थिति हुन्छ भन्ने कुरा परमेश्वरको वचनले तपाईँ र मलाई सिकाएको छ। म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, तपाईँको घरमा प्रार्थनाको वेदी तपाईँले बनाउनु भएको छ जहाँ चाहिँ परमेश्वरको उपस्थिति हुँदछ भनेर म तपाईँलाई सोध्न चाहन्छु प्रियहरू। जब हामीले परिवारमा प्रार्थना गर्छौँ नि प्रियहरू, हाम्रो परिवार चाहिँ एकतामा र मेलमिलापमा बढ्दछ र तपाईँको परिवार चाहिँ मण्डलीमा र समाजको लागि परमेश्वरको गवाही हुन सक्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अर्को कुरा चाहिँ नि प्रियहरू, बालबालिकालाई सही शिक्षा दिनको लागि पनि तपाईँ र मेरो घर परिवारमा प्रार्थनाको वेदी हुन आवश्यक छ। किन भन्दै गर्दा प्रिय, हितोपदेश 22 अध्यायको 6 पदले यसरी भन्छ, बालकहरूलाई उसले हिँड्नु पर्ने मार्गमा तालिम देऊ। प्रियहरू, यो संसारले हाम्रो छोराछोरीलाई धेरै कुरा सिकाउँदै गर्दा त्यो भन्दा पनि माथि हामीले सोच्न आवश्यक छ। हामीले हाम्रो छोराछोरीलाई परमेश्वरको मार्ग सिकाउन आवश्यक छ, परमेश्वरसँग सम्मति कसरी गर्ने भनेर सिकाउन आवश्यक छ, परमेश्वरलाई कसरी उचाल्ने र परमेश्वरको कुरालाई कसरी आज्ञा पालन गर्ने भन्ने कुरा तपाईँ र मैले हाम्रा छोराछोरीलाई सिकाउन आवश्यक छ। यदि तपाईँ र मैले तपाईँ र मेरो छोराछोरीलाई परमेश्वरको विषयमा हामीले सिकाएनौँ भने प्रियहरू, उनीहरूलाई संसारले तानी पठाउँछ भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। जब हामीले सानैदेखि उनीहरूलाई परमेश्वरमा विश्वास गर्नलाई, परमेश्वरलाई श्रद्धा गर्नलाई, परमेश्वरलाई प्रेम गर्नलाई हामी सिकाउँछौँ नि प्रियहरू, पारिवारिक प्रार्थनाले हाम्रो छोराछोरीलाई परमेश्वरको राज्यको लागि तयार गरिराखेको हुन्छ भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। अनि अर्को कुरा प्रियहरू, जब हामी प्रार्थना गर्छौँ नि परिवारमा प्रियहरू, हाम्रो चिन्ता हाम्रो समस्यामा हामीले विजय र शान्ति पाउँदछौँ भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। किन भन्दै गर्दा नि प्रियहरू, हाम्रो प्रत्येक परिवारमा विरामबाट कोही न कोही हामी गइराखेको छौँ होला, आर्थिक अभावबाट हामी गइराखेको छौँ होला प्रिय, हाम्रो परिवारमा अभाव छ होला, हाम्रो परिवारमा झगडाहरू छ होला, हाम्रो परिवारमा लडाईहरू छ होला र भविष्यको चिन्ता छ होला। तर म तपाईँलाई बताउन चाहन्छु, जब हामी प्रार्थना गर्छौँ हाम्रो जीवनको चिन्ता र समस्याबाट हामीले छुटकारा पाउन सक्छौँ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब हामी परिवारमा प्रार्थना गर्छौँ नि, प्रार्थनाले चाहिँ हामीलाई र हाम्रो परिवारलाई चाहिँ शक्ति प्रदान गर्दछ भनेर म तपाईँलाई बताउन चाहन्छु। पारिवारिक प्रार्थना किन महत्वपूर्ण छ भन्ने कुरा हामीले सुनिसकेका छौँ। प्रियहरू, म तपाईँलाई पारिवारिक प्रार्थना चाहिँ किन हुन सकेको छैन त 21 सेन्चुरीमा धेरै विश्वासीहरूको घरमा म यो कारण चर्चा गर्न चाहन्छु। प्रियहरू, अनि धेरै परिवारहरूले चाहिँ परिवारमा प्रार्थना गर्न सकिराखेको छैन। प्रियहरू, आज व्यस्त जीवनशैली भएको कारण बलिदान र प्राथमिकता परमेश्वरलाई दिन सकिराखेको छैन। प्रियहरू, तपाईँ र मैले हेऱ्यौँ भने धेरै अत्याधिक व्यस्तताको कारणले पनि प्रियहरू पारिवारिक प्रार्थना हुन सकेको छैन। अभिभावकहरू आफ्नै काममा व्यस्त, छोरा छोरी पढाइमा व्यस्त र अरू गतिविधिमा व्यस्त भएको कारणले हामीले प्रार्थनालाई कम मूल्य दिइराखेको छौ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। समयको व्यवस्थापनको अभावले गर्दा पनि प्रार्थना हुन सकिराखेको छैन भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, तपाईँ र मेरो समय नहुँदै गर्दा पनि नि हामीले पारिवारिक प्रार्थना गर्न सक्दैन रहेछौँ भन्ने कुरा तपाईँ र मैले बुझेका छौँ। अनि अर्को कुरा चाहिँ प्रियहरू, आध्यात्मिक प्राथमिकताको कमी। प्रियहरू, अहिलेको समयमा चाहिँ हामीले प्रार्थनालाई भन्दा पनि नि भौतिक कुरालाई प्राथमिकता दिइराखेको छौँ। पैसा कुरा, सुविधाको कुरा हामीले पहिलो ठाउँमा राखिराखेको छौँ र पारिवारिक प्रार्थनालाई चाहिँ दोस्रो ठाउँमा राखेको छौँ या हामीले गरी पनि राखेको छैन। तर म तपाईँलाई बताउन चाहन्छु, मत्ती 6:33 के भन्दछ भन्दा, पहिले परमेश्वरको राज्यको खोजी गर भन्ने कुरा चाहिँ त्यहाँनिर बताएको छ। तपाईँ धन सम्पत्तिमा माथि हुनुभयो तर आत्मामा तपाईँ मर्नुभयो भने त्यसले तपाईँलाई केही फाइदा गर्दैन भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, यदि हाम्रो आध्यात्मिक जीवन चाहिँ नि अथवा हाम्रो आत्मिक जीवनमा चाहिँ कमी कमजोरी छ, आध्यात्मिक कुरालाई हामीले कम प्राथमिकता दिएको छौँ भने पनि हामीले प्रार्थना गर्न सकिराखेको छैन। प्रियहरू, अनि अर्को कुरा चाहिँ नि प्रियहरू, प्रविधिको प्रभावले गर्दा पनि हामीले पारिवारिक प्रार्थना गर्न सकेका छैनौँ। किन भन्दै गर्दा, बुवा एकतिर कुनामा यसरी हुन्छ, आमा एकतिर कुना यसरी हुन्छ, छोराछोरी एकतिर कुनामा यसरी भइराखेको हुन्छ। प्रियहरू, अनि इन्टरनेट भन्ने कुरा तपाईँलाई म बताउन चाहन्छु। इन्टर भनेको चाहिँ भित्र, नेट भनेको चाहिँ जाल हो। त्यसले तपाईँ र मेरो जीवनलाई कब्जा गरिराखेको छ। प्रियहरू, त्यो इन्टरनेटबाट अब तपाईँको परिवारहरू निस्केर परमेश्वरसँग प्रार्थनाको वेदीमा आउन आवश्यक छ भनेर म तपाईँलाई बताउन चाहन्छु। तपाईँ मलाई टिकटकले भुलाउन नपाओस्, तपाईँ मलाई फेसबुकले भुलाउन नपाओस्, तपाईँ मलाई युट्युबले भुलाउन नपाओस्। प्रियहरू, तपाईँ मलाई परमेश्वरको उपस्थितिले भुलाएको होस्। आमेन। म तपाईँलाई यो कुरा बताउन चाहन्छु। प्रियहरू, अर्को कुरा चाहिँ के हो भन्दा, आत्मिक नेतृत्वको अभाव। जब घरमा बाउ आमाले प्रार्थना गर्ने कुरामा अगुवाई गर्दैन नि प्रियहरू, छोरा छोरीले पनि प्रार्थनामा बस्ने मन गर्दैन। प्रियहरू, यदि तपाईँको घरमा आत्मिक नेतृत्वको कमी छ भने म तपाईँलाई बताउन चाहन्छु, आजै तपाईँले परिवारमा प्रार्थना सुरु गर्नुभएको होस् भनेर म प्रार्थना गर्न चाहन्छु। यदि तपाईँ आत्मामा चाहिँ तपाईँ कमजोरी हुनुहुन्छ भने नि तपाईँले प्रार्थना सुरु गर्न सक्नुहुन्न। तर म तपाईँलाई बताउन चाहन्छु, परमेश्वरले तपाईँ कमजोरी हुँदै तपाईँलाई प्रयोग गर्न चाहनुहुन्छ। तपाईँ घरको अभिभावक भएको कारणले प्रार्थना सुरु गर्नुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, अनि अर्को कुरा चाहिँ नि, पारिवारिक प्रार्थना नहुनु सक्नुको कारण चाहिँ आन्तरिक मतभेद र सम्बन्धको दूरीको कारणले पनि प्रियहरू हामीले पारिवारिक प्रार्थना गर्न सकिरहेको हुँदैनौ। अर्को कुरा चाहिँ मिलाप नहुँदै गर्दा पनि, किन भन्दै गर्दा जब एउटा विश्वासी घरमा लडाई झगडा हुन्छ नि, त्यहाँनिर भनाभन हुन्छ, दुश्मनी हुन्छ नि, त्यो कारणले गर्दा पनि परिवारमा चाहिँ नि प्रार्थनाको वेदी हुन सक्दैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु नि। अर्को चाहिँ आत्मिक विश्वास र ज्ञानको कमीले गर्दा पनि हामीले घरमा प्रार्थनाको वेदीलाई खडा गर्न सकिराखेको हुँदैनौ। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, यदि तपाईँ आत्मा विश्वास र ज्ञानमा कमी हुनुहुन्छ भने नि प्रियहरू, तपाईँले पारिवारिक प्रार्थना सुरु गर्न सक्नुहुन्न। तर म तपाईँलाई बताउन चाहन्छु, तपाईँको आत्मिक कमी कमजोरीले तपाईँको प्रार्थनाको जीवन रोक्नु हुँदैन। किन भन्दा तपाईँलाई आत्मिक पोषण दिने चाहिँ प्रार्थना र परमेश्वरको वचन हो भन्ने कुरा तपाईँ र मैले थाहा गर्नु आवश्यक छ। अनि विशेष गरी पारिवारिक प्रार्थना नहुनुको कारण हामीले हेरौँ प्रियहरू, यदि तपाईँले प्रार्थनालाई आफ्नो परिवारमा सुरु गर्नुभयो भने त्यहाँनिर शक्ति र सामर्थ्यको कुरा हुन थाल्छ र परमेश्वरको बारेमा तपाईँ र मेरो छोराछोरीले, तपाईँ र मेरो घर परिवारले जान्न थाल्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हामीले हाम्रो कुरालाई भन्दा नि परमेश्वरको कुरालाई महत्त्व दिन आवश्यक छ प्रियहरू। अनि परमेश्वरसँग प्रार्थना गर्नु भनेको पनि नि प्रियहरू सेवा गर्नु हो उहाँको भनेर तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। जब तपाईँ र मैले पुरानो करार र नयाँ करारमा हेऱ्यौँ भने नि परिवारमा गरेको प्रार्थनाको उदाहरण तपाईँ र मैले धेरै पाउँछौ प्रियहरू। पहिलो उदाहरण तपाईँ र मैले अय्यूबको जीवनमा हामीले पाउन सक्छौ। जब तपाईँ र मैले अय्यूब एक अध्यायको पाँच पदमा हेऱ्यौँ भने त्यहाँनिर अय्यूबले चाहिँ आफ्ना छोराछोरीको निम्ति बलिदान चढाउने कुरा हामी पाउन सक्छौ। यसको मतलब चाहिँ अय्यूबको छोराछोरी पनि बुवासँगै बसेर आफ्नो पापको पश्चाताप गर्ने कुरा हामी त्यहाँनिर पाउन सक्छौ प्रियहरू। अनि यो कुराले यो पनि देखाउँछ कि अभिभावकले आफ्नो छोराछोरीको लागि प्रार्थना गर्न आवश्यक छ भन्ने कुरा यो घटनाले हामीलाई देखाउँदछ र बुझाउँदछ प्रियहरू। छोराछोरीको लागि प्रार्थना गर्ने जिम्मेवारी चाहिँ आमा बुवाको हो भनेर पनि म तपाईँलाई बताउन चाहन्छु। जसरी अय्यूबले आफ्नो छोराछोरीको निम्ति प्रार्थना गरेको छ र बलिदान चढाइकन उसले पाप क्षमाको लागि परमेश्वरसँग गुहार गरेको छ प्रियहरू, त्यति मात्र होइन, अब्राहमको घटना हेर्नुभयो भने अब्राहमले पनि नि आफ्नो परिवार लोतको निम्ति र सदम र गमराको निम्ति के गरेको छ, प्रार्थना गरेको कुरा हामी पाउन सक्छौ। विशेष गरी म यो समय बताउन चाहन्छु यो हौसुको जीवनबाट, यो हौसुले मिठो कुरा भन्छ, म र मेरो घरनाले चाहिँ परम प्रभुको सेवा गर्नेछ भन्ने कुरा उसले बताएको छ। यसको मतलब चाहिँ तपाईँको परिवार र तपाईँ चाहिँ परमेश्वर प्रति समर्पित हुनुपर्छ भन्ने कुरा हामीले थाहा गर्न सक्छौ प्रियहरू। जब जब एउटा अभिभावक चाहिँ प्रार्थनामा खडा हुन्छ नि, छोरा छोरी पनि प्रार्थनामा खडा हुँदछ भन्ने कुरा चाहिँ हामीले पुरानो करारबाट थाहा गर्न सक्यौँ। त्यति मात्र होइन प्रियहरू, जब तपाईँ र मैले नयाँ करारमा हेर्नु नि कर्नेलियसको घटना तपाईँ र मैले पाउन सक्छौँ। ऊ चाहिँ प्रार्थनाको मानिस र उसको घरनाले प्रार्थनामा समय बिताएको कुरा हामी पाउन सक्छौँ। त्यति मात्र होइन प्रियहरू, तपाईँ र मैले पाउललाई हेऱ्यौँ भने पाउलले तिमोथीको विश्वास र घरनाको चर्चा गरेको कुरा हामी पाउन सक्छौँ प्रियहरू। आमा र उसको हजुरआमाको चर्चा गरेको कुरा हामी पाउन सक्छौँ। यसको मतलब तिमोथीको घरमा प्रार्थनाको जीवन जिउने उसको आमा, उसको हजुरआमा र ऊ नै थियो भन्ने कुरा पनि हामी पाउन सक्छौँ। अनि म तपाईँलाई यो उत्साह दिन चाहन्छु, अभिभावकले सन्तानको लागि प्रार्थना गर्नु कति महत्त्वपूर्ण छ भन्ने कुरा तपाईँ र मलाई आजको वचनले सिकाउँछ। त्यति मात्र होइन, जब जब परिवारहरू मिलेर प्रार्थना गर्छ नि परमेश्वरको सेवा र आराधना गर्न सकिन्छ भन्ने कुरा। अनि प्रियहरू, घर नै प्रार्थना र विश्वासको पहिलो स्थान हो भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्नु आवश्यक छ प्रियहरू। अनि म तपाईँलाई बताउन चाहन्छु पारिवारिक प्रार्थना चाहिँ कसरी गर्ने त, यदि तपाईँलाई थाहा छैन भने नि पहिलो कुरा चाहिँ तपाईँले समय र स्थान तय गर्नुहोस्। तपाईँको परिवारमा बिहान र बेलुका कतिखेर तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ। समयलाई तपाईँले थाहा गर्नुहोस् अनि अर्को चाहिँ स्थानलाई तपाईँले सेलेक्ट गर्नुहोस्। तपाईँको घरमा कुन कोठामा कहाँनिर बसेर परमेश्वरको निम्ति वेदी बनाउने र परमेश्वरलाई उचाल्ने भने थाहा गर्नु। म तपाईँलाई बताउन चाहन्छु नि यो चाहिँ नि प्रियहरू नियमित रूपमा बसिकन तपाईँले प्रार्थना गर्नलाई म उत्साह दिन चाहन्छु। अनि त्यो समयमा तपाईँले छोटो भजन र कोरस गाएर परमेश्वरलाई उचाल्दै तपाईँहरूले पारिवारिक प्रार्थनालाई अगुवाई गर्न सक्नुहुन्छ। अनि उदाहरणको लागि आजको दिन ईश्वरको राज पहिले खोजी गर भने कोरस गाउँदै तपाईँले परमेश्वरलाई उचाल्न सक्नुहुन्छ। जब तपाईँले यसरी भजन र कोरस गाउँदै परमेश्वरलाई उचाल्नुहुन्छ नि यसले तपाईँको सम्बन्धीको माहौललाई एकदमै राम्रो बनाउँछ भनेर म तपाईँलाई बताउन चाहन्छु नि। तेस्रो कुरा चाहिँ नि तपाईँको पारिवारिक प्रार्थनामा चाहिँ नि प्रियहरू बाइबल अध्ययन हुन एकदमै महत्वपूर्ण छ। प्रियहरू तपाईँले बाइबलको खण्डलाई अध्ययन गर्नु सबै परिवार मिलेर। अनि अर्को कुरा चाहिँ अध्ययन गरिसकेपछि तपाईँको परिवारमा एक अर्काबाट सेयरिङ गर्नुहोस्। प्रियहरू के जान्नुभयो के सिक्नुभयो जसले गर्दा तपाईँहरूको विश्वास परमेश्वरको वचनमा के हुन्छ जडा गाडिन्छ भनेर म तपाईँलाई बताउन चाहन्छु। अहिलेको ट्रेन्ड चाहिँ के छ भन्दा नि प्रियहरू पारिवारिक प्रार्थना भन्ने बित्तिकै लो प्रभु धन्यवाद भन्ने एकैछिन एक मिनट दुई मिनट पाँच मिनट छ। तर म तपाईँलाई बताउन चाहन्छु जबसम्म तपाईँले तपाईँको पारिवारिक प्रार्थनामा बाइबल अध्ययन गर्नुहुन्न तपाईँले के विश्वास गर्ने र छोरा छोरीलाई के सिकाउने भन्ने कुरा तपाईँले थाहा गर्नु हुन्न भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। बाइबल अध्ययन एकदमै महत्वपूर्ण छ पारिवारिक प्रार्थनाको लागि। अनि अर्को कुरा चाहिँ तपाईँले व्यक्तिगत रूपमा सामूहिक प्रार्थना गर्नुहोस्। प्रियहरू प्रत्येक सदस्यहरूसँग प्रार्थनाको विषयहरू सोध्नुहोस् अनि देशको लागि प्रार्थना गर्नुहोस्। तपाईँको परिवारमा धेरैजना बाँचेको छैन होला प्रियहरू उनीहरूको लागि प्रार्थना गर्नुहोस् र प्रत्येकजनालाई धन्यवाद दिनुहोस्। परमेश्वरले दिनुभएको स्वास्थ्यको लागि जीवनको लागि उद्धारको लागि मुक्तिको लागि तपाईँले परमेश्वरलाई धन्यवाद दिनुहोस्। अनि प्रियहरू तपाईँले प्रार्थनामा समय बिताउन सक्नुहुन्छ नि। अन्त्यमा चाहिँ नि तपाईँले के गर्नुपर्छ भन्दा घरको मूल व्यक्तिले प्रार्थनामा अगुवाई गर्नुहोस् र सबैको लागि आशिष र सुरक्षा बोल्नुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु। सबैजनाले आमेन भनेर तपाईँले पारिवारिक प्रार्थनालाई सक्न सक्नुहुन्छ। म तपाईँलाई केही सुझावहरू दिन चाहन्छु प्रियहरू अनि पारिवारिक प्रार्थना चाहिँ गरे जस्तो होइन साँच्चै गरे जस्तो गर्नुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु। यसको लागि तपाईँले 30 मिनटदेखि 60 मिनट समय छुट्याउनुहोस्। प्रियहरू तपाईँहरू सङ्गतिमा बढ्न चाहनुहुन्छ भने तपाईँ परमेश्वरमा बढ्न चाहनुहुन्छ भने तपाईँले यसरी गर्न सक्नुहुन्छ। अनि यो पारिवारिक प्रार्थनामा साना साना छोराछोरी छन् भने उनीहरूलाई पनि तपाईँले सहभागी गराउनुहोस्। किनभने हामी साना साना भनेर वास्ता गर्दैनौँ तर म तपाईँलाई बताउन चाहन्छु साना साना नै भोलि पछि गएर ठुला हुन्छन् परमेश्वरको राज्यको लागि। म तपाईँलाई यो बताउन चाहन्छु नि प्रत्येक बिहान र बेलुका तपाईँले के गर्नुहोस् पारिवारिक प्रार्थनालाई अभ्यास गर्नुहोस् भनेर म बताउन चाहन्छु। प्रियहरू धेरैचोटि प्रियहरू हामीलाई यो लाग्न सक्छ पारिवारिक प्रार्थना केवल धार्मिक अभ्यास मात्र हो भनेर। यो पारिवारिक आत्मिक र नैतिक भावनात्मक रूपमा जोड्ने माध्यम पनि हो भनेर म बताउन चाहन्छु। के तपाईँको घरमा प्रार्थनाको वेदी छ? तपाईँ प्रार्थनामा समय बिताइराख्नु भएको छ प्रियहरू? यदि छैन भने तपाईँले आजै पारिवारिक प्रार्थनालाई सुरु गर्नुहोस्। जब तपाईँले पारिवारिक प्रार्थनालाई सुरु गर्नुहुन्छ नि तपाईँको परिवार चाहिँ छिमेकीको लागि गवाही हुन थाल्दछ। दुःखको कुरा चाहिँ नि के छ भन्दै गर्दा अहिले सँगसँगै प्रार्थना नभएको कारण धेरै बालबच्चाहरूले गलत बाटो अप्नाइराखेको छन्। तर म तपाईँलाई बताउन चाहन्छु अहिले नै समय हो पारिवारिक प्रार्थना अहिले नै सुरु गर्नुहोस् भनेर म तपाईँलाई उत्साह गर्न चाहन्छु। जब तपाईँले पारिवारिक प्रार्थना सुरु गर्नुहुन्छ नि अनि तपाईँले यसुले भनेर भन्न सक्नुहुन्छ म र मेरो घरनाले परम प्रभुको सेवा गर्नेछ भनेर। आमेन। प्रभुले तपाईँहरू सबैजनालाई आशिष गर्नुभएको। जय मसीह।
4: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ
2: तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447 9818985447 र 9813855447 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
2: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
3: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्ने।

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता नेपाली हो र म कार्यक्रममा यहाँहरूको बीचमा परमेश्वरमा भएको हाम्रो आशाको विषयमा कुराकानी गर्नको लागि उपस्थित भइसकेको छु। कार्यक्रम तपाईँले आफ्नो नजिकैको एफएम स्टेशनबाट अथवा तपाईँ मीडिया ग्रुपको सदस्य हुनुहुन्छ भने दिदी बहिनीहरूको समूहमा बसेर रेडियोमा मेमोरी कार्डको माध्यमबाट यसलाई सुनिरहनु भएको छ। जहाँबाट जसरी सुन्दै हुनुहुन्छ हामी तपाईँको उपस्थितिको लागि र सहभागिताको लागि अति नै आभारी छौं। कार्यक्रममा हामी विभिन्न विषयवस्तुमा रहेर कुराकानी गर्छौं र यही क्रममा आज मैले यस्तो विषय छानेको छु जुन विषय व्यक्तिगत रूपमा एकदमै मसँग एकदमै सम्बन्ध राख्ने विषय हो। म यो कुरालाई एकदमै धेरै अनुभव गर्ने गरिराखेको छु, यो कुराको बारेमा धेरै कुरा सोचिराखेको छु। मलाई विश्वास छ तपाईँहरू पनि यो कुरासँग त्यतिकै रिलेट गर्न सक्नुहुन्छ। आज हामी जे विषयमा कुराकानी गर्न जाँदैछौ त्यो विषयमा धेरैले खुलेर कुरा गर्छन् जस्तो मलाई लाग्दैन, तर यदि तपाईँ आमा हुनुहुन्छ भनेदेखि तपाईँको बच्चा बच्ची छन् भने तपाईँले पक्कै पनि चुपचाप यो कुरा अनुभव गरिराख्नु भएको हुन सक्छ। म कुराकानी गर्दैछु बच्चाहरू हुर्किँदै जाँदा, बच्चाहरू ठूलो हुँदै जाँदाखेरि उनीहरूलाई हाम्रा आवश्यकता कम हुँदै जान्छ, होइन? सानोमा जति आवश्यकता आमाको बच्चाहरूलाई पर्छ उनीहरू हुर्किँदै जाँदाखेरि उनीहरू इन्डिपेन्डेन्ट हुन थाल्छन्, होइन? उनीहरू आफैमा आफ्नो काम आफै गर्न सक्ने, निर्णय लिन सक्ने हुन्छन्, जुन कुरा एउटा आमाको लागि अति नै ठूलो कुरा हो। त्यो कुरामा हामी गर्व गर्छौं। हाम्रा छोराछोरी ठूलो हुनु, जिम्मेवारी लिनु, आफ्नो काम आफै गर्नु, यी सबै कुराहरू त्यस्तै होस् भन्ने हामी चाहन्छौं। तर त्यसले कहीँ कता एउटा छुट्टै खालको पीड़ा पनि हाम्रो मनमा दिँदो रहेछ, एउटा छुट्टै अनुभव हामीलाई हुँदो रहेछ जसको बारेमा हामी कमै मात्र कुरा गर्छौं, या खुलेर मलाई यस्तो अनुभव हुन्छ भनेर हामी कमै मात्र कुरा गर्छौं जस्तो लाग्छ। तपाईँलाई पनि त्यस्तो लाग्छ होला। हाम्रो बच्चाहरू सानो हुँदाखेरि हाम्रो हात समातेर हिँड्छन्, उनीहरू डराउँछन्, अथवा हाम्रो हात या हाम्रो एउटा हामीसँग हिँड्नु उनीहरूको लागि ठूलो कुरा हुन्थ्यो, हामी उनीहरूको लागि आवश्यक थियौं, हाम्रो आवश्यकता उनीहरूलाई थियो। उसलाई भोक लाग्दाखेरि तपाईँलाई नै खोज्दै आउँछ, तपाईँको बच्चालाई भोक लाग्यो के खाने, होइन, खानेकुरा दिनुहोस्। उसलाई डर लाग्दाखेरि तपाईँको काखमा लुक्न आउँथ्यो। खुसी हुँदा सबैभन्दा पहिला तपाईँलाई सुनाउन आउँथ्यो। केही कुरा भेटायो भने, केही कुरा गर्यो भनेदेखि सासै नफेरिकन दौडिएर तपाईँलाई सुनाउन आउँथ्यो। तर बिस्तारै अब बच्चाहरू आफ्ना साथीभाइसँग व्यस्त हुन थाल्छन्, आफै निर्णय गर्न थाल्छन्। कतिवटा निर्णय त तपाईँलाई थाहा पनि नहुन सक्छ, तपाईँको बच्चाले के गर्दैछ, के निर्णय गर्यो, कतिचोटि हामीलाई त्यो थाहा नहुन पनि सक्छ। बच्चाहरूले आफ्नो संसार आफै बनाउन थाल्छन् र एक दिन तपाईँलाई लाग्न सक्छ अब उसले मलाई पहिले जस्तो कहिले खोज्दैन। यदि तपाईँले यस्तो अनुभव गर्नुभएको छ भने तपाईँ एक्लो हुनुहुन्न। आज हामी सबैजना यो यात्राको बारेमा कुरा गर्नेछौ। आजको कार्यक्रम विशेष गरी आमा बनिसकेकाहरूको लागि चाहिँ एकदमै हाम्रो मनकै कुरा भयो भन्ने जस्तो लाग्ला। तर यदि तपाईँ विवाह गर्नुभएको छैन या विवाह गरेर पनि बच्चा अहिलेसम्म भएको छैन, तपाईँ बच्चाको लागि सोच्दै हुनुहुन्छ भने पनि तपाईँको लागि यो कार्यक्रम फाइदाजनक हुन सक्छ भन्ने मैले विश्वास लिएको छु। आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउँ।

बाइबलमा उपदेशकको पुस्तकले यसको 3 अध्यायले हामीलाई एउटा सत्यबारे सम्झाउँछ कि हरेक कुराको समय छ, हरेक कुराको आफ्नै एउटा निश्चित समय हुन्छ। आकाश पनि भएका प्रत्येक कामको लागि उचित समय छ या छुट्याइएको एउटा समय छ भन्ने कुरा छ। अर्को एउटा सुन्दर वचन यसैयाको पुस्तक 46:4 हामी पाउन सक्छौ, तिमीहरू बुढेसकालसम्म पनि म उही हुनेछु, तिमीहरूको कपाल फुलेपछि पनि म तिमीहरूलाई थामिरहनेछु। प्रिय दिदी बहिनीहरू, बच्चाहरूको जीवनमा समय परिवर्तन हुन्छ। जसरी हामी पनि एक समयमा बच्चा थियौं र अहिले हामी आफ्नो बच्चाहरू हुर्काइराखेका छौं, त्यसै गरी हाम्रो बच्चाहरूको पनि परिवर्तन हुने समय छ। उनीहरूको जीवन पनि दिनदिनै परिवर्तन हुँदै जान्छ, परिवारका भूमिकाहरू पनि परिवर्तन हुँदै जान्छन्। तर एउटा कुरा चाहिँ कहिले पनि परिवर्तन हुँदैन, त्यो हो परमेश्वरको प्रेम। संसार बदलिन्छ, सम्बन्धहरू बदलिन्छ, प्राथमिकताहरू बदलिन्छ, आवश्यकताहरू बदलिन्छ, तर यी सबैको बीचमा परमेश्वर चाहिँ कहिले पनि बदलिनु हुँदैन। परमेश्वर चाहिँ जहिले पनि एक समान हुनुहुन्छ। अब आमाको हृदय परिवर्तनको विषयमा अलिकति कुराकानी गरौँ है त। सबै कुरा परिवर्तन हुन्छ, सँगसँगै हामी आमाहरूको हृदय पनि या हामी कस्तो अनुभव गर्छौँ भन्ने कुरा पनि परिवर्तन हुन्छ, हाम्रो परिस्थितिहरू पनि परिवर्तन हुन्छ। एकछिन यो परिवर्तनको विषयमा कुरा गरौँ है त। आमा हुनु भनेको एउटा अद्भुत बोलावट हो। आमा हुनु भनेको आफैमा एउटा ठूलो मिसन हो, ठूलो मिनिस्ट्री हो भनेर भनिन्छ। परमेश्वरले एउटा बच्चाको जीवन तपाईँको हातमा दिनुभएको छ, हुर्काउनको लागि, स्याहार्नको लागि, उसलाई प्रेम गर्नको लागि, उसलाई परमेश्वरका मार्गहरू सिकाउनको लागि परमेश्वरले तपाईँलाई विश्वास गर्नुभएको छ। त्यो व्यक्तिको जीवनको लागि परमेश्वरले तपाईँलाई विश्वास गरेर उसको जिम्मा तपाईँलाई दिनुभएको छ। त्यो आफैमा एउटा मिनिस्ट्री हो। त्यो बच्चाको लागि तपाईँले आफ्नो कति कुराहरू त्याग्नुभयो होला, कति कुराहरूमा तपाईँले सेक्रिफाइस गर्नुभयो, कति कुराहरू एडजस्ट गर्नुभयो, कति निन्द्रा तपाईँले त्याग्नुहुन्छ, कति आफ्ना चाहनाहरू तपाईँले त्यो बच्चाको लागि त्याग्नु भएको छ या कम्प्रोमाइज गर्नुभएको छ। आफ्नो चाहना भन्दा पनि छोराछोरीको आवश्यकता के हो, त्यो कुरातर्फ तपाईँले ध्यान दिनुभएको छ। बच्चाको पहिलो पाइला, पहिलो शब्द, पहिलोचोटि स्कूल गएको दिन, पहिलोचोटि खाना खाएको दिन, अथवा पहिलोचोटि तपाईँलाई प्रेम देखाएको दिन, यी सबै क्षणहरू तपाईँको हृदयमा बसिराखेका हुन्छन्। एकदमै प्रिय सम्झनाहरू बनेर, प्रिय मोमेन्टहरू बनेर बसिराखेका हुन्छन्। तर समय बिस्तारै बित्दै जान्छ, समय सकिँदै जान्छ, समय परिवर्तन हुँदै जान्छ, बच्चाहरू हुर्किन्छन् र त्यो स्वाभाविक पनि हो। ग्रोथ हुनु स्वाभाविक कुरा हो र हुनै पर्ने पनि कुरा हो। तर धेरै आमाहरूले यस समयमा एउटा मौन पीडा महसुस गर्नुहुन्छ। आमाहरू सोच्नुहुन्छ अब खाएको दिन, यी सबै क्षणहरू तपाईँको हृदयमा बसिराखेका हुन्छन्। एकदमै प्रिय सम्झनाहरू बनेर, प्रिय मोमेन्टहरू बनेर बसिराखेका हुन्छन्। तर समय बिस्तार

एउटा सकिएको हो, अब मेरो जीवनको उद्देश्य चाहिँ के हो त? यी प्रश्नहरू कमजोर विश्वासका चिन्हहरू भने पक्कै होइनन्। यी त एउटा प्रेम गर्ने आमाको स्वाभाविक भावनाहरू हुन् र यी भावनाहरू तपाईँमा छन् भने यी भावनाहरू भएका कारण तपाईँले आफूलाई दोषी अनुभव गर्नु चाहिँ पर्दैन। म यहाँहरूलाई मैले चिनेकी एकजना महिलाको उदाहरण दिन्छु है त। उहाँको नाम राधा हो, म उहाँको पूरा नाम चाहिँ बताउन सक्दिनँ। उहाँले आफ्नो सम्पूर्ण जीवनमा तीनजना छोराछोरीलाई जन्माउनुभयो, हुर्काउनुभयो, बढाउनुभयो। उहाँले दुःख कष्ट गरेर ती नानीहरूलाई पढाउनुभयो। उनीहरू बिरामी हुँदाखेरि रातभर जागा बसेर उनीहरूको स्याहार सुसार गर्नुभयो। उहाँले आफ्नो सबै इच्छाहरू त्याग्नुभयो अनि आफ्नो छोराछोरीको आवश्यकतालाई नै पहिलो प्राथमिकता दिनुभयो। समय बित्दै गयो, छोराछोरीले पढाइ पूरा गरे, काम गरे, छोरीको विवाह भएर गइन्, छोराहरू पनि आफ्नो जीवनमा व्यस्त भए, अहिले छोराहरू बाहिर देशमा छन् र घर चाहिँ पहिले जस्तो अब चहल पहल छैन। तीनजना बच्चाहरू सानो हुँदाखेरि घरमा जुन एउटा हो हल्ला हुन्थ्यो या चहल पहल हुन्थ्यो त्यो अब घरमा छैन, घर शान्त छ। एक दिन उहाँले आफ्नो श्रीमानलाई सोध्नु भएछ, मलाई किन यस्तो लागिराखेको छ कि म एकदमै खाली छु जस्तो महसुस भइराखेको छ, होइन? अब छोराछोरीहरू हुर्किए, विवाह भयो, उनीहरूको आफ्नो परिवार छ, उनीहरू अहिले त देशमा पनि छैनन्, विदेशमा नै बस्छन्, अनि मलाई चाहिँ मेरो जीवन कस्तो खाली खल्लो जस्तो लागिराखेको छ, मैले के गर्ने भन्ने नै मैले थाहा गर्न सकेकी छैन भनेर उहाँले आफ्नो श्रीमानसँग बताउनु भएछ। अनि उहाँले चाहिँ उहाँको श्रीमानले चाहिँ एकदमै सजिलो प्रकारले उहाँलाई एउटा कुरा बताउनु भएछ। के बताउनु भएछ भने, तिमीले आमा बन्न सिक्यौ, होइन? तिमी सुरुमै आमा थिएनौ, तिमी आमा बन्न सिक्यौ, आमाको भूमिका तिमीले निभायौ, अब फेरि आफूलाई चिन्न सक्ने समय आएको छ। उहाँले भन्नुभएछ कि तिमीले आफ्नो आमाको जिम्मेवारी पूरा गरिसक्यौ, अब तिमी आफूलाई चिन्ने कोसिस गर, तिमीलाई के कुरा चाहिँ मनपर्छ, तिमी के कुराको लागि चाहिँ असल छौ, या तिमीलाई के कुरा गर्न चाहिँ आउँछ, के कुराले तिमीलाई खुसी लाग्छ, किनकि तिमीले आमाको भूमिका त निभाइसक्यौ, तिमी अब आफूलाई चिन्ने कोसिस गर, आफ्नो लागि केही गर भनेर चाहिँ उहाँले सम्झाउनु भएछ। अनि उहाँको श्रीमानले भनेको त्यो कुराले चाहिँ साँच्चै ती महिलाको जीवन परिवर्तन गरिदियो। उहाँले फेरि पढ्न सुरु गर्नुभएछ, छिमेकी महिलाहरूलाई चाहिँ उहाँले पढाउन थाल्नुभएछ, आफू पढ्ने सँगसँगै आफ्नो छिमेकमा भएका सङ्गीहरूलाई, साथीहरूलाई पनि पढ्नको लागि उत्साह दिने र आफूले जानेका कुराहरू उहाँलाई पढाउन सुरु गर्न थाल्नुभएछ। अनि मण्डलीमा पनि उहाँले सेवालाई निरन्तरता दिनुभएछ। बच्चाहरू भइसकेपछि हाम्रो जीवनमा चाहिँ कतिवटा कुराहरूमा ब्रेक लाग्छ, यो ब्रेक लाग्छ भन्ने शब्द भन्नु मलाई ठिक लाग्दैन, तर पनि वास्तविकता त्यही नै हो। हामी बच्चाहरू हुनुभन्दा अगाडि आफ्नो एउटा किसिमको हबीमा, आफूलाई गर्न मन लागेका कुराहरूमा पनि समय दिन पाउँछौँ, अथवा जे गरिराखेका छौँ त्यसमा पूर्ण हामी ध्यान दिन सक्छौँ। अनि बच्चाहरू भइसकेपछि हाम्रो ध्यान भाडिन्छ, बच्चाहरूको प्रेमले, उनीहरूको वास्ताले हाम्रो सबै ध्यानहरू बच्चातिर जान थाल्छ र कतिवटा गर्न चाहेका र हामी गर्न सक्षम भएका कुराहरू, गरिराखेका कुराहरू पनि हामीले रोक्नुपर्ने अवस्था पनि आउँछ, ब्रेक नै लाग्छ भनौँ, होइन? तर हामीले यो कुरा बुझ्न जरुरी छ कि परमेश्वरको योजना तपाईँ र मेरो लागि केवल छोराछोरी हुर्काउन सम्म मात्र सीमित छैन। हो, बच्चाहरू पनि परमेश्वरबाट नै हामीलाई दिएको हो। बच्चाहरू हाम्रो लागि एउटा जिम्मेवारी हुन्, आशिष हुन्, एउटा सुन्दर उपहारहरू हुन्। तर हाम्रो जीवन केवल बच्चाहरूको वास्ता गर्नुमा मात्रै हामीले सीमित राख्नु हुँदैन। यदि हामीले त्यसो गर्छौँ भनेदेखि जिम्मेवारी पूरा गर्नुपर्छ, तर यदि हाम्रो जीवनको एकमात्र उद्देश्य चाहिँ बच्चाहरू हुर्काउनु मात्रै हुन जान्छ भनेदेखि, जब बच्चाहरू हुर्किएर आफ्नो जीवन उनीहरूले सुरु गर्छन्, जुन कुरा गर्नु पनि पर्छ, यसमा हामी बच्चाहरूलाई दोष दिन सक्दैनौँ। यो प्रकृतिको नियम हो। बच्चाहरू उनीहरूको आफ्नै परिवारलाई लिड गर्नको लागि उनीहरूलाई परमेश्वरले जिम्मेवारी दिनुभएको छ। त्यो कारणले गर्दा हामी बच्चाहरूलाई दोष दिन सक्दैनौँ, बच्चाहरूलाई जीवनभरि हामी सँगै बस हामी भन्न सक्दैनौँ। र यदि बच्चाहरूलाई हुर्काउनु सँगसँगै परमेश्वरबाट हामीले अरू के कुरा पाएका छौँ ती कुरालाई चाहिँ हामीले वास्ता गरेनौँ भने, जब बच्चाहरू आफ्नो जीवनमा अगाडि बढ्छन्, तब यी महिलाले जस्तै हामीले पनि हाम्रो जीवनमा खालीपनको महसुस गर्छौँ, किनकि हामीले हाम्रो सम्पूर्ण ध्यान, समझ, शक्ति, हाम्रो सबै
कुराहरू बच्चा हुर्काउनमा मात्रै लगाइराखेका छौं। कुनै समयमा त्यो कुरा ठिक पनि हो।

जब बच्चाहरू एकदमै साना हुन्छन् उनीहरूलाई हाम्रो एकदमै धेरै आवश्यकता हुन्छ, हामीले हाम्रो सम्पूर्ण ध्यान उनीहरूलाई दिनु पनि पर्छ, तर कुन समय कति समयको लागि र त्यसपछि के गर्ने भन्ने कुरा चाहिँ हामीमा निश्चित भयो भनेदेखि बच्चाहरू हुर्किएर उनीहरू आफ्नो जीवनमा अगाडि बढ्दै गर्दा हामी परमेश्वरले हाम्रो जीवनमा राखिदिनु भएका अरू उद्देश्यहरू पूरा गर्नको लागि काम गर्न सक्छौ र हामीले खालीपन महसुस गर्नु पर्दैन।

0: बाइबलमा हामी हन्नाको कथा पढ्छौं। हन्नाले लामो समयसम्म सन्तानको लागि प्रार्थना गरिन्। उनी बाँझी थिइन् र त्यसको कारणले गर्दा आफ्नो सौताबाट उनले विभिन्न खालको तुच्छ व्यवहारहरूको सामना गर्नु पर्यो, हेपाईहरू सहनु पर्यो र आफ्नो सन्तानको लागि उनले निकै लामो समयसम्म निरन्तर परमेश्वरसँग प्रार्थना गरिन्। परमेश्वरले उनको प्रार्थना सुन्नुभयो। उहाँले सामुएललाई हन्नाको निम्ति भनेर दिनुभयो र हन्नाले सामुएललाई जन्म दिइन्। तर जब सामुएल ठूलो भए हन्नाले उनलाई परमेश्वरको सेवामा समर्पण गरिन्, समर्पित गरिदिन्। यो कुरा सजिलो कुरा पक्कै थिएन। एउटा आमाको रूपमा हामी यो कुरा बुझ्न सक्छौ, आफ्नो बच्चालाई परमेश्वरको सेवामा मन्दिरमा लगेर छोडिदिनु, त्यो पनि दूध उसले छोड्ने बित्तिकै लगेर छोडिदिनु, यो सजिलो निर्णय पक्कै थिएन। तर हन्नाले यो कुरा बुझिन् कि बच्चाहरू हाम्रो सम्पत्ति होइनन्, उनीहरू परमेश्वरका उपहार हुन् हाम्रो लागि, उनीहरू परमेश्वरकै हुन्, हामीलाई केही समयका लागि सुम्पिएका जिम्मेवारीहरू हुन्। हजुर, मलाई पनि यी शब्दहरू सुन्दा कहीँ कतै मन दुखे जस्तो लाग्छ, तपाईँलाई पनि त्यस्तो लाग्न सक्छ, तर यो वास्तविकता हो। एक दिन हामीले उनीहरूलाई आफ्नै यात्रामा जान दिनुपर्छ। जे कुरा परमेश्वरले उनीहरूको लागि पहिलेबाटै तय गर्नुभएको छ, ती कुरा उनीहरूको जीवनबाट पूरा होस्, उनीहरूले परमेश्वरको सेवा गरून् र परमेश्वरले उनीहरूको निम्ति तय गर्नुभएको परिवारलाई उनीहरूले लिड गरून् भन्नको लागि हामीले उनीहरूलाई स्वतन्त्र छोडिदिनुपर्छ। अनि त्यो चाहिँ बच्चाहरूलाई गुमाउनु होइन, त्यो चाहिँ परमेश्वरको योजनामा विश्वास गर्नु र उनीहरूलाई परमेश्वरकै योजनामा छोडिदिनु हो। हामीले हाम्रो सन्तानलाई गुमाएका होइनौ, त्यागेका होइनौ, तर प्रकृतिको नियमै त्यस्तै छ। यो कुरा हामीले बुझ्न जरुरी छ। प्रिय दिदी बहिनी, सायद तपाईँको घर अहिले पहिले भन्दा शान्त छ। यदि तपाईँका छोराछोरीहरू ठूला भइसकेका छन्, आफू काम गर्न सक्ने भएका छन्, कतिजना बाहिर विदेशमा छन् होला, कति नेपालमै पनि भिन्न ठाउँमा बसेर काम गरिराखेका छन् होला, पढाइको सिलसिलामा कहीँ टाढा छन् होला, अनि तपाईँको घर अहिले शान्त छ होला, तपाईँको फोन अहिले कम बज्छ होला, सम्भवतः तपाईँका छोराछोरीहरू व्यस्त छन् होला र दिनकै दुई तीनचोटि तपाईँलाई फोन गर्न, तपाईँसँग कुरा गर्न उनीहरूसँग समय छैन होला, र सायद तपाईँलाई लाग्छ होला कि अब त कसैले पनि मलाई आवश्यक ठान्दैन, म कसैको लागि पनि अब म आवश्यक छैन, मैले अब कसैको लागि केही पनि गर्न सक्ने ममा त्यो खुबी नै अब बाँकी रहेन भन्ने तपाईँलाई लाग्छ होला। तर परमेश्वर आज तपाईँको लागि भन्दै हुनुहुन्छ कि मैले तिम्रो लागि जुन योजना बनाएको छु त्यो म जान्दछु, त्यो योजनाहरू चाहिँ तिमीलाई आशा दिनको लागि र तिमीलाई भविष्यका योजनाहरू दिनको लागि हो भनेर उहाँ भन्दै हुनुहुन्छ। तपाईँको उद्देश्य अझै सकिएको छैन होला, तपाईँको आमाको रूपमा जुन भूमिका तपाईँले निभाइरहनु भएको थियो होला, अब त्यसमा तपाईँ अलिकति फ्री हुनुभएको छ, त्यसलाई हामी सकारात्मक रूपले पनि लिन सक्छौ, ताकि त्यो समय अब तपाईँ अरू उद्देश्य प्राप्ति गर्नको लागि खर्च गर्न सक्नुहुन्छ। यो कुरालाई केवल नकारात्मक रूपमै लिएर हामी दुखी हुनुपर्छ भन्ने पनि छैन, यो प्रकृतिको नियम हो, यो परमेश्वरले बनाउनु भएको नियम हो। मानिस हुर्कन्छ, बढ्छ र आफ्नो जीवनमा अगाडि बढ्छ। हामी सदैव हाम्रा छोराछोरीसँग सधैँ सँगै भइरहँदैनौ, हाम्रा छोराछोरीहरूको निम्ति पनि परमेश्वरको छुट्टै योजना छ, र जब उनीहरूलाई हाम्रो आवश्यकता कम पर्न थाल्छ या उनीहरू आफै यति सक्षम बन्न सक्छन् कि अब उनीहरू आफ्नो जीवनको लागि आफै काम गर्न सक्छन् भने हामीसँग भएको समय अब हामीले असल कुराहरूको लागि चाहिँ हामीले खर्च गर्न सक्छौ। तपाईँको जीवनको उद्देश्य समाप्त भएको होइन, तर त्यो उद्देश्य सम्भवतः परिवर्तन चाहिँ अब भएको हुन सक्छ। अब तपाईँ आफ्ना छोराछोरीको वास्ता फिक्री गर्ने समय चाहिँ अरू महिलाहरूको जीवनमा आशा बन्नको लागि प्रयोग गर्न सक्नुहुन्छ। तपाईँको जीवनमा परमेश्वरले तपाईँलाई नाति नतिनाको आशिष दिइसक्नु भएको छ भने उनीहरूको लागि तपाईँ आशिषको स्रोत बन्न सक्नुहुन्छ। तपाईँको समुदायमा तपाईँले सेवा पुर्याउन सक्नुहुन्छ, आफ्ना अनुभवहरू नयाँ आमाहरूसँग बाँड्न सक्नुहुन्छ र उनीहरूलाई सिकाउन सक्नुहुन्छ र आउने दिनहरूको लागि उनीहरूलाई तयार गर्न सक्नुहुन्छ। तपाईँ प्रार्थनाको योद्धा बन्न सक्नुहुन्छ। आफ्नो खाली समय, जुन समय तपाईँ पहिला साना बच्चाहरूको वास्ता फिक्री हृदयमा बिताउनुहुन्थ्यो त्यो समय अब तपाईँ मानिसहरूको लागि प्रार्थना गरेर बिताउन सक्नुहुन्छ। तपाईँ आफूसँग भएको लामो अनुभवलाई अहिलेका नयाँ पुस्ताहरूसँग बाँड्न सक्नुहुन्छ र उनीहरूलाई जीवनको बारेमा, अभिभावकको एउटा भूमिकाको बारेमा, श्रीमतीको भूमिकाको बारेमा, या एउटा महिलाको रूपमा तपाईँले जीवनमा भोगेका, आमाको रूपमा तपाईँले भोगेका विभिन्न तपाईँका अनुभवहरूलाई नयाँ आमाहरूसँग या नयाँ पुस्ताका भाइ बहिनीहरूसँग तपाईँले बाँड्न सक्नुहुन्छ र उनीहरूलाई कति कुराहरू तपाईँले सिकाउन सक्नुहुन्छ। परमेश्वरले जीवनलाई ऋतुहरूमा बाँड्नु भएको छ र हरेक ऋतुको आफ्नै सौन्दर्य हुन्छ। प्रिय मित्र, हामीले आज कुराकानी गर्यौं जुन विषय हाम्रो हृदयको एकदमै नजिक छ। हुन त अहिले मेरो छोरा केवल 18 महिनाको मात्रै छ, तर पनि यो कुराहरू भन्दै गर्दाखेरि म आफैले पनि कति कुरा अनुभव गरे, किनकि जुन न्यूबर्न फीज हुन्छ भर्खर जन्मिएको अवस्थामा 2-3 महिनासम्म उसलाई मेरो जति आवश्यकता पर्थ्यो, अहिले 18 महिनामा पुग्दा उसलाई मेरो त्यति आवश्यकता पर्दैन। ऊ आफ्नो खाना आफै खान सक्छ, ऊ आफूलाई चाहिएका कुराहरू माग्न सक्छ, अनि त्यो कुराको लागि केवल म मात्रै चाहिन्छ भन्ने छैन, परिवारका अन्य सदस्यसँग पनि उसले आफ्नो कुराहरू राख्न सक्छ र आफै खेलेर एक्लै पनि समय बिताउन सक्छ। अनि त्यो कुरा देख्दाखेरि कहिलेकाहीँ मलाई खुसी लाग्छ कि ओहो, मेरो बच्चा अब यति गर्न सक्ने भयो र यो समय म अरू काम गर्न सक्छु भन्ने लाग्छ। तर कहिलेकाहीँ चाहिँ मेरो मन नै चुडिएला जस्तो, मेरो मुटु नै चुडिएला जस्तो हुन्छ कि कति छिटै मेरो बच्चा चाहिँ ठुलो भयो, मैले त कस्तो पर्याप्त समय उसलाई दिनै सकिनँ, मैले थाहै नपाइकन उसको जीवनबाट मेरो आवश्यकता कम हुन थालेछ। यी कुराहरू सम्झेर चाहिँ म कहिले काहीँ भावुक हुने गर्छु, जसरी म अहिले भइराखेको छु। म यी कुरा सम्झेर मलाई अहिले पनि मन दुखेर आउँछ कि जब ऊ 18-19 वर्षको हुन्छ, त्यसपछि सम्भवतः ऊ पढाइको लागि या अरू कुनै उद्देश्यले या प्रभुको योजना अनुसार ऊ सम्भवतः हामी बसेको ठाउँबाट टाढा जाला, हामी बसेको देशबाट टाढा जाला, ओहो त्यो समयमा त झन् कस्तो होला भन्ने मलाई लाग्छ। यो कार्यक्रम सुनिरहनु भएका कतिजना दिदी बहिनीहरू अलरेडी त्यो समयमा हुनुहुन्छ होला, अलरेडी तपाईँका छोराछोरीहरू टिनेजर भइसके होलान्, या कतिको विवाह भएर उनीहरू आफ्नो परिवार सम्हालिराखेका होलान्, अनि तपाईँ कस्तो अनुभव गर्नुहुन्छ होला त्यो कुरा म यसो अनुमान चाहिँ लगाउन सक्छु। तर केही वर्षपछि म पनि तपाईँहरूकै अवस्थामा त्यहाँ पुग्दै नै छु त्यो ठाउँमा, तर त्यो ठाउँमा पुग्दा पनि हामीले हाम्रो उद्देश्य चाहिँ बिर्सनु भएन। तपाईँ र म हो आमा हौ, हामीलाई छोराछोरीको प्रेम छ, छोराछोरीप्रति हाम्रो जिम्मेवारी छ, तर हाम्रो जीवन केवल त्यतिमा मात्र सीमित छैन। हाम्रो जीवनमा परमेश्वरले अरू पनि थुप्रै उद्देश्यहरू राखिदिनु भएको छ र हामी आमाको भूमिका निर्वाह गरिसकेर हामी अरू भूमिकाहरूमा अगाडि बढ्न सक्छौ अनि सेवा गर्न सक्छौ। परमेश्वरको उद्देश्यलाई यस संसारमा पूरा गर्नको लागि महत्वपूर्ण भूमिका हामी निर्वाह गर्न सक्छौ, त्यो कुरा चाहिँ तपाईँ र मैले कहिले पनि बिर्सनु हुँदैन। हवस् त, आजको लागि मैले कार्यक्रमबाट विदा लिनुपर्ने बेला भइसकेको छ, समय सकिनै सकेको छ। मलाई आशा छ आजको कार्यक्रम तपाईँको लागि आशिषमय भयो होला। अर्को हप्ता फेरि अर्को एउटा नयाँ विषयमा कुराकानी गर्न म यहाँको बीचमा आउनेछु। तबसम्म कार्यक्रममा सुनेका कुराहरूप्रति तपाईँको धारणा के छ, तपाईँको प्रतिक्रिया के छ, कार्यक्रम तपाईँलाई कतिको आश्वासित लाग्दैछ, अथवा कार्यक्रममा तपाईँ कस्ता विषयमा कुरा गरियोस् भन्ने चाहनुहुन्छ, त्यस्ता केही कुराहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। कार्यक्रमको अन्तिममा सधैँ जस्तै हाम्रो सम्पर्क ठेगाना तपाईँले पाउनुहुनेछ, तपाईँले हामीलाई त्यसमा पत्रचार गर्न सक्नुहुनेछ। हवस् त, तपाईँको जीवनमा परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस् र तपाईँले आफ्नो जीवनमा उहाँले राखिदिनुभएका उद्देश्यहरू पूरा गर्नतर्फ पाइला अगाडि बढाउनु भएको होस् भन्ने मेरो प्रार्थना छ। अर्को हप्ता फेरि भेट हुने नै छ। आजलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। खराब हृदय र आचरणलाई सुधार्ने पवित्र बाइबलीय शिक्षामा केन्द्रित क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोता वृन्दहरूलाई हार्दिक स्वागत अनि न्यानो नमस्कार। आउनुहोस् हामी सँगै एउटा मिठो क्रिस्टीय भजन सुनौ र त्यसपछि वचन अध्ययन तर्फ हामी केन्द्रित हुनेछौ।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: परमप्रभु येशु ख्रीष्टको नाउँमा यहाँहरू सम्पूर्णलाई हृदयदेखि नै स्वागत तथा जय मसीह। श्रोता मित्रहरू, आजको रेडियो कार्यक्रममा पनि हामीले यस अघि नै चर्चा र अध्ययन गरेको विषय गर्भपतन सम्बन्धी धर्मशास्त्रीय दृष्टिकोण के कस्तो रहेको छ त्यस बारेमा चर्चा गर्नेछु। आउनु सदा आजै शुरूआत गर्नु अगाडि एउटा परमेश्वरमा विन्ती छ। हामीलाई अति नै प्रेम गर्नुहुने हाम्रो दयालु पिता परमेश्वर सुस्वर्गमा विराजमान हुनुहुन्छ। जस्तै हामी लगायत यावत थोकको सृष्टि गर्नुभयो, हामी तपाईँ परमेश्वरलाई दण्डवत गर्दछौ। प्रभु तपाईँले हाम्रो सृष्टि गर्नुभयो ताकि यो सृष्टि चाहिँ कुनै पनि हत्या गर्न गरिएको होइन, र वचनले भने चाहिँ गर्भपतन जसलाई तपाईँले घृणा गर्नुहुन्छ यस सम्बन्धी हामी सबैलाई बुझ्न र बुझाउन सहायता गर्नुहोस्। जसरी आज हामीले यस विषयमा रहेर तपाईँको वचनमा रहेर चर्चा गर्नेछौँ, हामीलाई स्वर्गीय ज्ञान बुद्धि विवेक दिनुहोस् र विशेष गरी सुन्ने श्रोताहरू सबैमा तपाईँले आशिष दिनुभएको होस्। येशूको नाममा आमेन। मित्रहरू, एकपटक मदर टेरेसाले भनेकी थिइन्, केवल परमेश्वरले मात्र जीवन मृत्युको निर्णय गर्न सक्नुहुन्छ। यसकारण पनि गर्भपतन डरलाग्दो पाप। गर्भपतन गर्दा तपाईँले जीवनको मात्र नाश गरिरहनु भएको हुँदैन, तर आफैलाई परमेश्वरको स्थानमा राखिरहनु भएको हुन्छ। तिनीहरूले आफैलाई सर्वशक्तिमान परमेश्वर बनाइरहेका हुन्छ। परमेश्वरको शक्तिलाई आफ्नो हातमा लिन चाहन्छ तिनीहरू भन्छन्। तिनीहरू भन्न चाहन्छन्, म परमेश्वर बिना पनि निर्णय गर्न सक्छु। त्यो नै मानवीय हातले गर्ने सबैभन्दा दानवीय कार्य। के साँच्चै हामीले परमेश्वरको स्थान त लिइरहेका छैनौ जब यदि हामीले गर्भपतन गर्ने निर्णय लिन्छौ? क्रिस्टियन गर्भपतन गर्नु अघि यी सबै कुरा सोचेको हुनुपर्दछ। सबै मानवीय कारणहरूभन्दा धर्मशास्त्रीय कारणहरू नै सर्वोत्तम छ, जो परमेश्वरले मानव जातिको निम्ति राखिदिनु भएको छ। गर्भपतनको बारेमा निर्णय गर्नु अघि हामी हरेक मानिसहरूले परमेश्वरको वचनले मानिसको जीवनको बारेमा के भन्दछ भन्ने कुरा कदापि बिर्सनु हुँदैन। वचनको शिक्षा र सठिक विश्लेषणको कमीको कारणले गर्दा आज धेरै मानिसहरू, समाजहरू र मण्डलीहरूभित्र पनि गर्भपतन जस्तो घृणित कार्य मौलाएको छ। वचनले गर्भपतनका बारेमा बोलेका स्पष्ट वचनहरूलाई बुझ्नु अति नै आवश्यक हुन्छ। लेखेको छ, गर्भमा भएको अवस्थामा पनि त्यसलाई वचनले बालक भन्ने शब्द प्रयोग गरेको छ, जो प्राय हामी हुर्किएका नानीहरूको लागि समेत प्रयोग गर्दछौ। लुका 1:41 एलिसिबा गर्भवती भएकी र मरियमको अभिवादन सुनेर एलिसिबाको गर्भमा भएको बालक उफ्रिएको व्याख्या गरिएको छ। यहाँ गर्भमा भएको त्यो अदृश्य प्राणी जो एक दिन पृथ्वीमा आउनेछ त्यसलाई पनि बालक नै भनिएको छ। त्यसै गरी दोस्रोमा रहेको छ, जसरी आदम र हवाले परमेश्वरले बनाउनु भयो त्यसरी नै नजन्मिएका बालकहरू पनि परमेश्वरको स्वरूप र प्रतिरूपमा बनाइएका हुन्छ। राजा दाऊदले भन्छन्, किनकि तपाईँले नै मेरा भित्रका अङ्ग प्रत्यङ्ग बनाउनु भयो, तपाईँले मलाई फेरि आमाको गर्भमा रच्नुभयो, म तपाईँको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईँका कार्यहरू अद्भुत छन् र त्यो कुरा म पूर्ण रूपले जान्दछु। जब अदृश्यमा म बनिँदै थिएँ मेरो रचना तपाईँबाट लुकेको थिएन, अनि जब म पृथ्वीको गहिराईमा रचिँदै थिएँ तपाईँका आँखाले मेरो नबनिएको शरीरलाई देख्यो। मेरा निम्ति नियुक्त गरिएको आयु तपाईँको पुस्तकमा लेखिएको थियो, त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सबै लेखेका थिए भनेर दाउदले भजन संग्रह 139 13-16 पदहरूमा उल्लेख गरेका छन्। श्रोताहरू, न त हामीलाई कसैको जीवन लिने अधिकार छ, न त चिकित्सकहरूलाई पनि त्यो अधिकार नै दिएको छ। दोस्रो शताब्दीका क्रिश्चियन अपोलोजिस्टले यसरी भनेका छन्, कसरी हामीले एउटा मानिसलाई मार्न सक्छ, किनकि गर्भमा भएको भ्रूण जनावर होइन, तर यो त परमेश्वरले अस्तित्वमा ल्याउनु दिनुभएको उहाँको प्रबन्ध। त्यसोमा लेखिएको छ, पुरानो करारमा गर्भमै भएका बालकलाई कुनै क्षति भएमा जन्मिएको बालकको चाहिँ सम्मान साथ क्षति पुर्याउनेमाथि दण्ड दिइन्थ्यो भनेर प्रकाश 21:22 पदमा पनि यसबारे उल्लेख गरिएको छ। त्यसै गरी कसैले गर्भवती स्त्रीसँग झगडा गर्दा वा हिर्काउँदा स्त्रीको गर्भको बालक मरेमा क्षति पुर्याउने मानिसहरूलाई पनि मारिने प्रचलन रहेको थियो। चौथोमा रहेको छ, नजन्मिएका बालकहरूमा पनि व्यक्तिगत चरित्रहरू जस्तै पाप र आनन्द साथै रहन्छ भनेर भजन संग्रह 51:5 दाउद लेख्छन्, साँच्चै म जन्मदा नै पापी थिएँ र मेरी आमाले मलाई गर्भ धारण गरेदेखि नै म पापी थिएँ भनेर भजन संग्रहमा दाउदले उल्लेख गरेका छन्। त्यसै गरी पाँचौं बुदा रहेको छ, नजन्मिएका ती गर्भका बालकहरू पनि परमेश्वरले जन्मनु अघिबाटै बोलाउनु भएकाहरू हुन्। परमेश्वरले यर्मियालाई भन्नुहुन्छ, मैले तलाई गर्भमा रच्नु भन्दा अघि नै तलाई चिनिसकेको थिएँ, त जन्मनु भन्दा अघि नै मैले तलाई अलग गरे, मैले तलाई जाति जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरे भनेर यर्मिया अगमवक्ताले 1:5 उल्लेख गरेका छन्। यसरी नै यसै अगमवक्ता भन्छन्, जन्मनु भन्दा अघि परमप्रभुले मलाई बोलाउनु भयो, मेरो जन्मदेखि नै उहाँले मेरो नाउँको चर्चा गर्नुभयो भनेर यसैया 49:1 पदमा उल्लेख गरिएको छ। यी खण्डहरूमा परमेश्वरले यर्मिया र यसैया भविष्यमा गएर अगमवक्ता हुनेछन् भन्ने कुरा अघिबाटै जान्नुहुन्थ्यो भन्ने कुरा स्पष्ट गराउँछ। धेरै चोटि हामीलाई त्यस बालकको भविष्य अहिले नै थाहा भएझै गरी अगमवाणी गर्दछौ। हाम्रो भविष्य केवल परमेश्वरलाई मात्र थाहा छ, जसले हामीलाई यस पृथ्वीमा ल्याउनलाई आमाको गर्भबाटै रोज्नु भयो। छैटोमा रहेको छ, हत्या नगर भन्ने परमेश्वरको महत्वपूर्ण आज्ञा हो। मोसाको व्यवस्थाको पुस्तकमा इजरायलीहरूलाई दिएको 10 मध्ये छैटो आज्ञा हत्या नगर्नु भन्ने, जुन व्यवस्था 5:17 उल्लेख गरिएको छ। मानिस परमेश्वरको स्वरूपमा सिर्जिएको मात्र होइन, परमेश्वरको वासस्थान मन्दिर र परमेश्वरको आफ्नो आत्मा खनाइएको जीवित प्राणी। प्रियहरू, हामीले यसरी सोचौं, हामी गर्भमा हुँदा हाम्रै आमाले गर्भपतन गराएकी भए मेरो के हुन्थ्यो होला, सायद तपाईँ र म यहाँ हुने थिए। जोन जेफर्सनर्स भन्नुहुन्छ, येशु नै त्यो उदाहरण हुनुहुन्छ जसले अन्धा, लङ्गडा र गुङ्गालाई देखेर नष्ट गर्नु भएन, तर तिनीहरूलाई निको पार्नु। येशुको नैतिकता खोज र नाश गर भन्ने थिए, तर खोज र बचाउ भन्ने थियो। यसैले येशुको बारेमा यसरी अगमवाणी गरेका थिए, चोट परेको निगालोलाई तिनले भाँच्दै भाँच्ने छैनन्, अनि धुवाँ आउँदै गरेको सलेदेवलाई तिनले निभाउने छैन भनेर मत्ती 12:20 पदमा लेखिएको छ। ख्रिस्ट येशु बचाउन आउनुभयो, तर दियाबलस भने नाश गर्नलाई आएको छ भनेर युना 10:10 पदमा उल्लेख गरिएको छ। मित्रहरू, यी माथिका खण्डहरूले मानिसको जीवन परमेश्वरको अघि कति बहुमूल्य छ भन्ने कुरा दर्शाउँदैन। अब हेरौ, मानव जीवन कहिले सुरु हुन्छ त? माथि उल्लेखित खण्डबाट स्पष्ट थाहा पाउँछ कि मानव जीवनको मूल्य परमेश्वरको अघि अत्यन्तै बहुमूल्य रहेको छ। आधुनिक विज्ञानले पनि प्रमाणित गरिसकेको छ कि स्त्री र पुरुषको यौन सम्बन्ध पछि पुरुष वीर्य र स्त्री डिम्बाशयमा प्रवेश गरेको क्षणदेखि नै 100% मानव जीवनको सुरु भएको ठानिन्छ। स्वरूपमा आउन त्यस्तै 2 या 3 महिनाको समय लिए तापनि वास्तवमा त्यसभित्र मानव जीवनको शुरूवात भइसकेको हुन्छ। श्रोताहरू, स्त्री प्रजनन कोष अण्डा र पुरुष प्रजननको शुक्रकीटको मिलन भएको बेलादेखि नै मानव जीवन शुरू हुन्छ। यस जीवनलाई जाइगोट भनिन्छ। गर्भधारण भएका दुई हप्तापछि बच्चा पाठे घरको भित्री भागमा गएर टाँसिन्छ। तीन हप्ता पुगेपछि शिशुको मुटुको धड्कन बनिन्छ। आधुनिक यन्त्रबाट यो मुटुको धड्कनलाई सुन्न सकिन्छ। पाँचौं हप्तापछि हात खुट्टा र आँखाको विकास हुन्छ। सातौं हप्तापछि शिशु लगभग 1.5 सेन्टिमिटर लामो हुन्छ। आँखा, हात र खुट्टाका औंलाहरूको विकास हुन्छ। शिशु चल्न र पढ्न थाल्छ। आन्द्राले काम गर्न सुरु गर्छ र मृगौलाले पिसाब उत्पादन गर्न थाल्छ। आठौं हप्तापछि यो नयाँ जीवनलाई भ्रूण भनिन्छ। यति बेला हरेक अङ्ग ठिक ठाउँमा रहन्छ। औंठाको छाप बन्दछ र शिशुले सुन्न सुरु गर्दछ। बाह्रौं हप्तापछि दुःखलाई शिशुले महसुस गर्न सुरु गर्दछ र उसले आफ्नो हातका औंलाहरू चुस्न सक्षम हुन्छ। सोह्रौं हप्तापछि शिशुले दुखाइ महसुस गर्दछ र पाको मानिसले झैं दबाव भयो भने चल्न सुरु गर्दछ। बीसौं हप्तापछि गिजाभित्र दाँतका विकासहरू हुन्छ। शिशुले बयक्स मानिसले झैं नियमित सास फेर्दछ र शारीरिक तौलमा पनि विकास हुन्छ। चौबिसौं हप्ता पुगेपछि शिशु 30 सेन्टिमिटर लामो हुन्छ र तौल आधा केजी भन्दा बढी हुन्छ। यति बेला अङ्गहरूले काम गरिरहेका हुन्छ। तीसौं हप्तामा शिशुको आकार र तौल दोब्बर बढी हुन्छ। शिशुले आफ्नै आमाको स्वरलाई सुन्न र चिन्न सुरु गर्दछ। 38 हप्तापछि जीवन पृथ्वीमा आउने काम, जसलाई हामी जन्म भन्दछ, अण्डा र शुक्रकीटको मिलनबाट शुरू भएको जीवनको अन्तिम प्रक्रिया एउटा आश्चर्यजनक ईश्वरीय योजना हो। अन्तमा अब हामी हेर्नेछौ गर्भपतन गरिरहेकाहरूप्रति धर्मशास्त्रीय धारणा के रहेको छ। श्रोताहरू, वचनको शिक्षाको अज्ञानतामा गर्भपतन गरिसकेका छौं भने हामीले त्यसप्रति अफसोस गरेर दुखी भएर बसिरहनु पर्दैन। पश्चाताप गरेर परमेश्वर कहाँ आउनुपर्छ। परमेश्वरको निम्ति त्यस्तो कुनै पाप छैन जो उहाँले क्षमा गर्न सक्नु। हामीले अज्ञानतामा पनि गर्भपतन गर्यौं होला, तर यसले हामीलाई आत्मग्लानी भएको छ र अब उसो म गर्ने छैन भने परमेश्वरसँग क्षमा माग्नुको साथै प्रतिज्ञा गर्न सक्छ। गर्भपतन गरिसकेकाहरूप्रति मण्डलीले घृणा होइन तर प्रेम देखाउनु आवश्यक छ, कारण उनीहरूले गरेका विगतका गल्तीहरू सच्याउन सक्दैन। केवल क्षमाको निम्ति परमेश्वर कहाँ डोर्याउन सकिन्छ। भनिन्छ डियाबोलसले हाम्रो विगतको पापहरू देखाएर हामीलाई पतन गराउन चाहन्छ, तर हामीले डियाबोलसको भविष्य त्यसलाई सम्झाउनु पर्छ, कारण त्यसको भविष्य चाहिँ नरक हो। आमेन। मित्रहरू, वचनले भने चाहिँ गर्भपतन गराउनु चाहिँ महापाप हो, तसर्थ यसबारे हामी पनि सचेत रहौं र हाम्रा वरपर रहेका अन्य मानिसहरूलाई, जो मण्डलीभित्र छन् या मण्डली बाहिर छन्, ती सबैलाई पनि गर्भपतन गराउनु हुँदैन भन्ने अवेरनेस हामी सबैले जगाउन जरुरी छ भन्दै आजको यस कार्यक्रमबाट म बिदा लिन चाहन्छु। परमेश्वरले तपाईँ र तपाईँको परिवारहरूलाई भरपूर रूपमा आशिष दिनुभएको होस्। जय मसीह।
0: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, तपाई अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परमप्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा बिन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950। भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
7: गल्कुपाका 29 थमेल, काठमाडौँ।
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 40225 44 40225 44
7: र 40225 72 40225 72।
9: नमस्कार सेनसेविका दिदी।
10: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
10: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
13: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम पिताको इच्छा।
2: हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पिताको इच्छामा। आज पनि कार्यक्रम पिताको इच्छा लिएर म तपाईँको रेडियो सेट अगाडि साझा पनि आइसकेको छु। हामी परमेश्वर पिताको इच्छालाई यस कार्यक्रममा खोज्ने गर्दछौ र परमेश्वर पिताको इच्छालाई हामी उहाँकै वचन पवित्र धर्मशास्त्र बाइबलबाट खोज्ने गर्दछौ र परमेश्वरको वचनले हामीलाई उहाँको इच्छालाई स्पष्ट रूपमा बताइदिएको छ। तर पिताको इच्छालाई जान्नको लागि चाहिँ हामीले गहिरो अध्ययन गर्नुपर्ने हुन्छ र सूक्ष्म अध्ययन गरेर चाहिँ हामी पिता परमेश्वरको इच्छालाई बुझ्न सक्छौ। र सरल रूपमा हामीले पढ्दाखेरि मात्र चाहिँ हामीलाई अलिकति बुझ्न गाह्रो हुन सक्छ। कुनै कुनै अध्यायहरूमा चाहिँ बुझ्न अलिक सजिलो होला, तर कतिवटा अध्यायहरूमा चाहिँ अलिकति गहिरिएर हामी अर्थ बुझ्नुपर्ने हुन्छ, वचनको अर्थलाई राम्रोसँग बुझ्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ गहिरो अध्ययन चाहिन्छ। कतिपटक त हामीलाई रिफरेन्स भर्सहरू पनि चाहिन्छ र अरू अरू दायाँ बायाँका बाइबलका अरू पुस्तकहरूबाट पनि हामीले त्यो हेर्न सक्छौँ। उत्पत्तिको कुराहरूबाट चाहिँ कति कुरा बुझ्नको लागि चाहिँ अरू नयाँ करारबाट पनि हामीले हेर्नुपर्ने हुन्छ। कहिले काहीँ पुरानै करारको पनि अरू कति पुस्तकहरूबाट हेर्नुपर्ने हुन्छ। कहिले काहीँ अगमबुक्का, कहिले चाहिँ भजनहरूबाट पनि हेर्नुपर्ने सम्भावना हुन्छ। त्यस कारणले गर्दा कतिपटक चाहिँ हामीलाई पिताको इच्छालाई बुझ्न पनि गाह्रो हुन्छ। कुनै कुनै च्याप्टरमा चाहिँ के लेखेको छ, पिताको इच्छा के हो भनेर सठिक रूपमा हामीले जान्न अलिक गाह्रो हुन्छ। त्यसको लागि चाहिँ तपाईँले गहिरो बाइबल अध्ययन गर्नुपर्ने हुन्छ। त्यो नबुझ्नु भएको खण्डमा चाहिँ तपाईँले आफ्नो मण्डलीको पास्टर तथा अगुवाहरूलाई या आफ्नै विश्वासी तपाईँको साथीहरूलाई तपाईँले सोध्न सक्नुहुन्छ या घरेलु समितिमा पनि सोध्न सक्नुहुन्छ। र हामीले अघिल्लो हप्ता कार्यक्रममा याकुबले लिया र राहेलसँग विवाह गरेको कुरालाई चाहिँ हामी हेरेका थियौँ। राहेल र लिया चाहिँ दुवैजना चाहिँ याकुबका पत्नी भए र यसरी चाहिँ खास चाहिँ राहेलसँग विवाह गर्न खोजेका थिए याकुबले, तर लाबानले चाहिँ लियालाई पनि विवाह गरिदिइहाले यही मौकामा झुकाएर भए पनि आफ्नो जेठी छोरीलाई विवाह गरिदिएका थिए। र यसरी दुईजना दिदी बहिनी चाहिँ याकुबका श्रीमती भए र यसरी चाहिँ उनको विवाह भएको घटना हामी पाउँदछौँ। र राहेलसँग विवाहको लागि चाहिँ उनले चाहिँ 7 वर्षसम्म चाकरी गरे र त्यति मात्र होइन, पूर्ण रूपमा अब आफ्नै हुनुको लागि भनेर उनले 14 वर्षसम्म पनि उनको चाकरी गरेको कुरा हामी पाउँदछौँ आफ्नो ससुराको। अनि लिया चाहिँ अलिकति शारीरिक दुर्बल भएको, कमजोर भएको कारणले गर्दा झुकाएर भए पनि यही मौकामा उनले विवाह गरिदिएका थिए। अब चाहिँ हामी आजको कार्यक्रममा चाहिँ याकुबको विवाह पश्चात चाहिँ बालबच्चाहरू जन्मेको कुराहरू हामी हेर्नेछौँ र त्यसबाट परमेश्वर पिताको इच्छा के छ भन्ने कुरा हामी आजको कार्यक्रममा जाँचेर पत्ता लगाउनेछौँ। अब यस कार्यक्रममा सुरु गर्नेछौँ एउटा मिठो गीतबाट, यसो जस्तै माया गर्ने अरू कोही पाइएन।

0: यो मिटिङ पछि कार्यक्रममा स्वागत गर्न चाहन्छु फेरि पनि। हामी परमेश्वरको इच्छालाई खोजी गरिराखेको छौँ र पिताको इच्छालाई हामीले खोजी गरिराखेको छौँ। उत्पत्तिको पुस्तकमा हामी छौँ र तपाईँले पनि वचनसँगै उत्पत्तिको पुस्तक 30 अध्यायलाई खोल्न सक्नुहुन्छ। हामी आज यही वचनको खण्डबाट हामी पिताको इच्छालाई खोज्नेछौँ र याकुबको बाल बच्चाको विषयमा चाहिँ यो च्याप्टर 30 चाहिँ उल्लेख गरेको छ। अब हामीले योभन्दा माथिल्लो 29 अध्यायमा हेर्ने हो भने त्यहाँ पनि लियाको तर्फबाट चाहिँ बाल बच्चाहरू जन्मेको कुरा हामी पाउँदछौँ। लियाको तर्फबाट चाहिँ रुबेन जन्मेको कुरा हामी पाउँदछौँ अनि त्यसपछि अरू छोराहरू जन्मेको कुराहरू हामी पाउँदछौँ। हामीले हेर्ने हो भने सिमोन अनि लगायत अरू लेवी यहुदा जन्मेको कुरा हामी पाउँदछौँ। र अब आफ्नो दिदीको चाहिँ बाल बच्चा भएको तर आफ्नो चाहिँ बाल बच्चा नभएको कारणले गर्दाखेरि चाहिँ राहेलले याकुबसँग उनलाई चाहिँ भन्छन् कि मलाई पनि सन्तान दिनुहोस् नत्र त म मर्नेछु। याकुबले राहेलसित रिसाएर भन्छन् कि तिम्रो कोख थोरी दिने कि म परमेश्वरको स्थानमा छु र भनेर चाहिँ त्यसरी चाहिँ आफ्नो श्रीमतीलाई भन्छन्। तिम्रो कोखमा खेल्नलाई तब राहेलले भन्छन् कि मेरो दासी बिल्ला यही छ त्यस कहाँ जानुहोस् र मेरो गाखमा खेल्नलाई त्यसले मेरो निम्ति नानी जन्माओस्। अब आफूबाट जन्मनलाई सन्तान नहुने भएको कारणले गर्दाखेरि चाहिँ उनले चाहिँ आफ्नो दासीसँग चाहिँ अब तपाईँ जानुहोस् र मेरो निम्ति चाहिँ सन्तान तपाईँले मेरो दासीबाट चाहिँ अब खडा गर्नुहोस् भनेर चाहिँ त्यसरी चाहिँ उनले चाहिँ आफ्नो दासी बिल्ला चाहिँ उनले दिन्छन् राहेलले र बिल्लासँग याकुब जान्छन् र त्यसपछि बिल्ला चाहिँ गर्भवती भएर याकुबबाट छोरा जन्माउँछिन् र राहेलले भन्छ कि परमेश्वरले मेरो इच्छा गर्नुभयो र मेरो मिति पनि सुनेर मलाई एउटा छोरो दिनुभयो त्यसकारण तिनले त्यसको नाम दान राखी भनेर भन्छ। र राहेलकी दासी बिल्ला फेरि गर्भवती भएर त्यसले याकुबबाट अर्को एउटा छोरा जन्माई भनेर भन्छ। तर राहेलले भने ज्यादै लडन त गरेर मैले मेरी दिदीलाई जिते यसकारण तिनले त्यसको नाम नप्ताली राखे। अब नप्तालीको अर्थ चाहिँ खास कुस्ती हुन्छ। अब खासै अब हामीले यसो हेर्दै गर्दाखेरि चाहिँ दिदी बहिनीको बीचमा चाहिँ कम्पिटिसन भएको हामी पाउँदछौँ प्रतिस्पर्धा। खासै अब राहेलबाट चाहिँ बच्चा जन्मेको छैन, लियाबाट चाहिँ बच्चा जन्मेको छ। राहेलले अब आफूबाट नभए नि आफ्नो दासीबाट बच्चा होस् भनेर आफ्नो दासी याकुबलाई दिएकी छिन् र दासीबाट याकुबको छोरा जन्मे पनि उनले चाहिँ त्यो प्रतिस्पर्धा गरिराखेकी छिन् राहेल। खासै अब यहाँ आफ्नो पतिको माया पाउनको लागि नै यो कामहरू भइराखेको छ है। अब खास भन्नु पर्दाखेरि चाहिँ लिया चाहिँ अलिकति याकुबबाट चाहिँ अलिकति माया कम पाए कि पति हो। राहेल चाहिँ अब सुरुदेखि नै अब याकुबले मन पराएको कारणले गर्दाखेरि चाहिँ याकुबको बढी माया राहेललाई नै थियो तर पनि सन्तान चाहिँ थिएन। अब आफूले अलिकति हेला भएको कारणले गर्दा परमेश्वरले लियाको चाहिँ कोख खोलिदिनु भएको छ है। त्यस कारणले गर्दा परमेश्वरले यसरी एउटा ब्यालेन्स मिलाउने काम चाहिँ गर्नुभएको छ याकुबको परिवारमा। र यहाँ लेखेको छ कि आफूले जन्माउन छोडेको देखेर लियाले आफ्नो दासी जिल्पालाई लगेर याकुबलाई स्वास्थ्यको रूपमा दिइन् भनेको छ। अब लियाले बालबच्चा त्यहाँ अगाडि जन्माइराखेकी थिइन्, यहुदालाई जन्माइन्, सिमोनलाई जन्माइन्, लेवीलाई जन्माइन्, रुबेललाई जन्माइन्, त्यसपछि उनले जन्माउन छोडेकी थिइन् र अब आफूबाट बच्चा भएन। अब राहेलले उनको दासी बिल्लालाई चाहिँ याकुबलाई दिएर त्यसरी सन्तान भयो। यस कारणले गर्दा म पनि मेरो नोकरी मेरो दासीलाई दिन्छु त्यसपछि त्यसबाट बच्चा जन्मिन्छ भनेर त्यसरी चाहिँ उनले पनि आफ्नो दासी जिल्बालाई चाहिँ दिएकी छिन् र याकुबले चाहिँ लियाको दासीबाट चाहिँ अर्को छोरा चाहिँ जन्माउँछ या उनको अर्को छोरा हुन्छ र गाद चाहिँ नाउँ राखिन्छ र यसरी चाहिँ जिल्बाबाट पहिलो छोरा गाद जन्मिन्छ र फेरि लियाकी दासी जिल्बाले याकुबबाट अर्को एउटा छोरो जन्माए अनि तिनले भने म सुखी रहेछु किनकि स्त्री जातिहरूले मलाई सुखी भन्नेछन् यसैले त्यसले त्यसको नाउँ आशिर राख्यो। त्यसो त यसरी चाहिँ आशिरको त्यहाँ जन्म भएको हामी पाउँदछौँ जिल्पाबाट, भनेको लियाको दासी जिल्पाबाट चाहिँ याकुबको अर्को छोरो आशिर जन्मेको छ। आशिरको अर्थ चाहिँ यो नाउँको अर्थ चाहिँ सुखी भन्ने हुन्छ, सुखी। यसरी चाहिँ आशिरको जन्म भएको हामी पाउँछौँ र गहुँ फसलको बेलामा रुबेन खेतमा गए र दुधे फलहरू भेटाएर आफ्नो आमा लिया कहाँ लिएर आए भयो भनेको छ। तब राहेलले लियालाई भनिन् कृपा गरी तिम्रो छोराले ल्याएको दुधी फलहरूबाट मलाई केही देऊ भनेर चाहिँ बाँच्छिन् रुबेनसँग। रुबेन चाहिँ लियाको जेठो छोरो हो र जेठो छोरो चाहिँ बाहिर यसो घुम्न गएको खेल्न गएको बेलामा चाहिँ गहुँको फसलबाट चाहिँ उसले केही दुधी फलहरू लिएर आउँछन्। अब खासै अब गाउँको त्यो तपाईँहरूले पनि अब सानो सानो भएको बेलामा सायद खानुभयो क्या, मैले पनि खाएको थिएँ। स्कुल पढ्न जाँदाखेरि चाहिँ अब गाउँहरू हुन्थ्यो, हामी पढ्न जाने स्कुल जाने बाटोतिर गाउँहरू फलेको हुन्थ्यो, अनि गाउँ चाहिँ हरियो हुन्थ्यो, त्यो हरियो गाउँलाई यसो बाला लुछेर त्यो यसरी खाँदाखेरि चाहिँ चबाउँदाखेरि चाहिँ त्यो दुधे गहुँ हुन्छ, अनि चबाउँदा चबाउँदा त्यो चुइङगम जस्तै हुन्छ तर खाइरहन चाहिँ मिठो हुन्छ है। अनि अब त्यस्तै गरेर दुधे फलले चाहिँ त्यसरी अब आफूले पनि खानको लागि भने रुबिनबाट चाहिँ मागिराखेको थिएँ, तर लियाले चाहिँ दिन्थ र उसले चाहिँ भन्छ कि मेरो लोग्ने मबाट कोस्नु सानो कुरा हो र अब तिमी मेरो छोराको दुधे फल पनि लिन खोज्छौ भनेर त्यसरी भन्छ। अब दिदीबहिनीहरूको बिचमा खटपट कुराहरू छ, मेरो श्रीमानलाई तिमीले लियो, मैले चाहिँ श्रीमानको माया मैले जति पाउनु पर्यो त्यति पाउन सकिनँ, मेरो श्रीमानलाई तिमीले आफ्नो मात्र बनायौ भनेर दिदीको गुनासो त्यस्तो थियो। अब दिदी बहिनीको एउटै श्रीमान भएको छ, याकुब चाहिँ एउटै श्रीमान हो, अब दुईटी श्रीमती याकुबको लिया र राहेल अर्थात् दिदी बहिनी उनीहरू र अलिकति डाहा अलिकति ईर्ष्याको कुराहरू यहाँ हामी पाउँदछौँ। अब लियाले त्यसरी राहेललाई जवाफ दिन्छ र त्यसपछि अब राहेलले चाहिँ अब के भन्छ भने यदि त्यस्तै कुरा हो भने आज चाहिँ मेरो पति चाहिँ तिमीसँग सुत्दा आउनुहुन्छ ल भनेर चाहिँ राहेलले त्यसरी लियालाई भन्छन् र गाउँको बाला चाहिँ मलाई देऊ भनेर भन्छन् त्यो दुधी गाउँको बाला र उसले त्यसरी लिन्छन् र त्यसपछि त्यो दुधै गाउँको बालामा चाहिँ त्यो ज्यालामा चाहिँ आफ्नो पतिलाई चाहिँ त्यसरी चाहिँ किनिएको हुन्छ है। रातको समयमा चाहिँ अब लियासँग उनी चाहिँ जानुपर्ने हुन्छ याकुब र त्यसरी चाहिँ अब लियासँग जाँदै गर्दाखेरि चाहिँ राति चुप्न जाँदै गर्दाखेरि चाहिँ अब लोग्ने स्वास्नीको बीचमा हुनुपर्ने कार्य त्यतिखेर भयो। त्यसपछि परमेश्वरले माथिबाट ढोका खोलिदिनु भयो र को खोलिदिएको कारणले गर्दा फेरि लियाले चाहिँ गर्भ धारण गर्छिन्। पहिला बन्द भइसकेको हुन्छ कोख, चारवटा छोराहरू जन्माएकी हुन्छन्, त्यसपछि उनको कोख बन्द हुन्छ, त्यसपछि उनले राहेलले आफ्नो दासी बिल्लाबाट सन्तानहरू खडा गरेको देखेर अलिकति लोभ र डाहा ईर्ष्या भएर उनले पनि आफ्नी दासी जिल्बालाई दिन्छन् याकुबको साथमा पत्ति हुनको लागि र पछि आफैबाट पनि फेरि त्यहाँ बच्चा जन्मिन्छ, बन्द कोखलाई फेरि परमेश्वरले खोलिदिनु हुन्छ र त्यसपछि लियाले चाहिँ गर्भवती भएर याकुबबाट चाहिँ छोरो जन्माउँछिन् इसाकार जन्माउँछिन् र त्यसपछि फेरि गर्भवती भएर चाहिँ उनले याकुबबाट चाहिँ छैटौं छोरो जन्माउँछिन् र त्यसको नाउँ चाहिँ उनले जबलुन राख्छिन् र त्यसपछि पनि फेरि लिया गर्भवती हुन्छन् र अन्तिममा चाहिँ उनको छोरी जन्मिन्छ है। छवटा छोराहरू र एउटी छोरी, लास्टको छोरी चाहिँ दिना, दिना नाउँ गरेको छोरी जन्मिन्छ र छवटा छोराहरू हुन्छन् उनको र यसरी चाहिँ लियाको कोखबाट चाहिँ जम्मा सातजना बाल बच्चाहरू जन्मिन्छन् र परमेश्वरले त्यसरी चाहिँ लियाको निन्दा चाहिँ हटाइदिनु भएको कुरा हामी पाउँदछौँ है। र उनलाई पनि अलिकति हेला भएको कारणले गर्दा परमेश्वरले यसरी काम गर्नुभएको छ तर फेरि परमप्रभुले राहेलको पनि याद गर्नुहुन्छ हामीलाई। परमेश्वरको वचनले उत्पत्ति पुस्तक 30:22 हामी भन्दछ कि तब परमेश्वरले राहेललाई याद गर्नुभयो र तिनको विधि सुनेर तिनको गर्भ खोलिदिनु भयो भन्दछ र परमेश्वरले चाहिँ राहेलको याद गर्नुभयो। परमेश्वरले अब राहेललाई पनि के भइराखेको छ, अब राहेलको तिर चाहिँ परमेश्वरको दृष्टि पर्यो, पहिला लियापट्टि परिराखेको थियो पछि अब राहेलपट्टि पर्यो। अब राहेललाई पनि परमेश्वरले सन्तान दिने इच्छा गर्नुभयो र राहेल गर्भवती भएर यिनले चाहिँ एउटा छोरो जन्माउँछन्, उनको जेठो छोरो युसुफ चाहिँ जन्मन्छन् र यसरी चाहिँ मलाई निन्दा जुन परेको थियो त्यो चाहिँ परमेश्वरले हटाइदिनु भयो भनेर राईले त्यसरी भन्छन् किनभने उनीबाट बच्चा भइराखेको थिएन तर उनको दिदी लियाबाट धेरै सातजना बाल बच्चाहरू भइसकेका थिए र उनको दासी जिल्बाबाट पनि सन्तानहरू भइराखेको थिए, त्यसरी अब बिल्लाबाट पनि सन्तान भइराखेको थियो तर आफ्नै कोखबाट चाहिँ बच्चा जन्मिराखेको थिएन र उनलाई अलिकति अवहेलना भइराखेको थियो र अरूको अगाडि अलिकति आफू अलिकति होचिनु परेको अलिकति डिस्ग्रेस फिल भइराखेको थियो उनलाई र त्यस्तो डिस्ग्रेस फिल हुँदै गर्दाखेरि परमेश्वरले उनलाई युसुफ दिनुहुन्छ, युसुफ कोखमा आउँछन् र युसुफको जन्म हुन्छ र भविष्यमा युसुफ चाहिँ एकदमै बुद्धिमान छोरा बन्छन्। हामीलाई उत्पत्तिको पुस्तकले पछि पढ्दै गर्दा त्यो कुरा बताउँछ जब राहेलले चाहिँ बच्चा जन्माउँछिन् त्यसपछि याकुबले के भन्छ भने लाबानलाई, अब चाहिँ म मेरो देश र मेरो घरमा जान्छु, मलाई बिदा दिनुहोस्। खास अब यसो हेर्नै पर्दाखेरि चाहिँ अब खासमा अब राहेलको गर्भबाट चाहिँ फल खोजिराखेको याकुबले, त्यति भए उनलाई पनि अलिकति सन्तुष्टि मिल्थ्यो र यति भए हुन्थ्यो भन्ने कुरा उनलाई मनमा परिराखेको थियो। मेरो यति अब यही ससुराकै घर चाकरी गरिराखेको छु, अब घर फर्किनुभन्दा अगाडि यति राहेलको पनि बच्चा भइदिए मलाई शान्ति हुन्थ्यो भन्ने कुरा उनको मनमा परिराखेको थियो, अनि फर्किँदाखेरि पनि मलाई अलिक खुसी हुन्थ्यो भन्ने कुरा परिराखेको थियो। अनि परमेश्वरले अब राहेललाई याद गर्नुभयो र यसो जन्मे, त्यसपछि चाहिँ अब उनलाई याकुबलाई चाहिँ अब घर फर्किने मन भयो र घर फर्किने मन भएपछि उनले आफ्नो ससुरा लाबानलाई चाहिँ म मेरो देशमा मेरो घरमा जान चाहन्छु, मलाई बिदा दिनुहोस्। तर लाबानले सजिलैसँग जान दिएन, अनि लाबानले उनलाई भन्छन् कि याकुबलाई भन्छन् कि म माथि तिम्रो निगाह भए बस, अझै बसाउनु खोजिराखेको छ र पूर्व लक्षणद्वारा मलाई थाहा भएको छ कि परमप्रभुले तिम्रो खातिर मलाई आशिष दिनुभएको छ, ज्याला कति भन्छ मलाई भन, म तिमीलाई त्यति दिउला। याकुबले तिनलाई भने, मैले तपाईँको कस्तो चाकरी गरेको छु र तपाईँका भेडा बाख्राहरू मसित कसरी सपरेका छन् सो त तपाईँ आफै जान्नुहुन्छ, किनभने म आउनुभन्दा अघि तपाईँसँग थोरै थिएँ र अहिले प्रशस्त भएको छ, मैले जहाँ हात लगाए पनि परम प्रभु परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ, तर अब म मेरो आफ्नै घरबारको निम्ति चाहिँ मैले कहिले बन्दोबस्त गर्ने भनेर त्यसरी चाहिँ प्रश्न गर्छ। तैपनि उनी त्यहाँ केही समय चाहिँ बस्छ र हामी परमेश्वरको वचन पढ्दै गर्दाखेरि चाहिँ के पाउँछ भने तिमीले र लाबानले उनलाई सोध्छ कि म तिमीहरूलाई के दिउँ त भनेर सोधिराखेको हुन्छ र याकुबले भन्छ कि तपाईँ मलाई के नदिनुहोस्, तपाईँले मेरो निम्ति यसो गर्नुहुन्छ भने म तपाईँका बगालहरू चराएर पालिराख्नेछु, आज तपाईँका सबै बगालबाट थोप्ने र पिटारे भेडा र कालो थुमा र बाख्राहरू मध्येबाट अनि थोप्ले र पेटारे जति छुट्याउँदै जानेछु, मेरो ज्याला तिनीहरूबाट हुन्, यस अनुसार तपाईँ पछि मेरो ज्यालाको निम्ति आउनु हुँदा मेरो इमान्दारी नै मेरो निम्ति जवाफ दिनेछ। बाख्राहरू मध्येका थोप्ले र पेटारे नभए जति र थुमाहरू मध्येका काला नभए जति मसँग फेला पर्यो भने मैले ती चोरेर लिएको ठहरिनेछ। तब लाबानले भने, हुन्छ तिमीले भने जस्तै होस्, तर त्यस दिन पेटारे र थोप्ले बोकाहरू औ पेटारे र थोप्ले बाख्रीहरू जति सेतो दाग थिए तिनीहरू र हरेक काला थुमा जति लाबानले छुटाएर आफ्नो छोराहरूको जिम्मा लगाइदिए। अब याकुब र उनको बीचमा पनि तीन दिनको बाटो जति फासला राखेर तिनीहरू बसे, अनि याकुबले चाहिँ बाँकी बगालहरू चलाउन लागे। त्यसरी चाहिँ थोप्ले पेटारे कालो थुमा यति चाहिँ अब मेरो होस् भनेर उनले त्यसरी मागेका थिए र त्यो अब उनले त्यसरी दिन्छन् पनि। पछि अब हामीले त्यहाँ बाटोमा हामीले हेर्दै गयो भने चाहिँ तब याकुबले काँचा जामुन कागजी बदाम र कटुसको रुखका लठी लिएर तिनमा सेता सेतो धर्का बनाउनलाई तिनका बोक्रा तासे, अनि तिनले ती लठीहरू बगालका सामान्य कुलाहरूमा अर्थात् पानी खाने डुँडमा बगालले पानी खान आउने ठाउँमा बगालको सामने गाडी दिए भन्छ, अनि तिनीहरू पानी खान आउँदा त्यही मिसिन्थे। ती बगालहरू ती लठीहरूका सामने मिसिने भएको हुनाले तिनीहरूले बच्चा पनि त्यस्तै छिर्की मिर्के पेटारे र थोक्ले बिहाए। याकुबले त्यस्ता पाठाहरू जति छुटाएर लाबानका बगालका पेटारे र सबै कालाहरूतिर पठाइदिए। आफ्नो बगाल चाहिँ लाबानको बगालसित नमिसाएर अलगै राखे। ती लठीहरू के सामरी मिसिउन् भनेर बलिया बलिया बगालहरू मिसिने बेलामा चाहिँ याकुबले डुँडमा ती बगालका आँखाकै सामने ती लठीहरू राखिदिन्थे, तर दिँदा बगालहरूका निम्ति चाहिँ तिनले ती लक्ष्यहरू राखिदिँदैन थिए। यसै कारण निर्दा जति लाबानका भए र बल्य जति चाहिँ याकुबका भए, यसरी याकुब अत्यन्तै धनी भए र तिनका ठूला ठूला बगाल नोकर चाकर उट र गधाहरू पनि भए। यसरी परमेश्वरले याकुबलाई साथ दिनुभयो र याकुबलाई चाहिँ धनी बनाउनु। खास अब लाबानले उनको ज्यालाहरू कति फेरबदल गरेको कुरा पाउँछौ, घरमै अब दुई दुईवटा अब काफी बढी नपर्ने श्रीमती पनि अब या बिहे गर्ने इच्छै नभएको व्यक्तिलाई पनि बिहे जबरजस्ती भिडाइदिएको छ लाबानले, अनि जबरजस्ती आफ्नो श्रीमती भनेर बस्नु परेको छ बिहे गराइदिएको कारणले गर्दाखेरि। अब आफूले बिहे गर्ने इच्छा त थिएन लियासँग याकुबको, तैपनि यसरी छल गरेर लिया चाहिँ दिएको छ, अब आफ्नो पति भनेर स्वीकार गर्नुपर्ने भयो। लाबानले अब याकुबलाई हेर्ने पर्दाखेरि चाहिँ कतिपटक चाहिँ अलिक दुर्व्यवहार गरेको जस्तो पाउँछौ, झ्यालहरू फेरबदल गरिराखेको कुराहरू हामी पाउँछौँ र उचित व्यवहार अलिकति नगरेको जस्तो कुराहरू पनि हामी पाउँछौँ। तर परमेश्वरले याकुबलाई आशिष दिनुहुन्छ र याकुब चाहिँ धेरै धनी बन्छन् र पछि यो कुरा लाबेलले पनि भन्छन् कि होइन, अब तिमी चाहिँ मसँगै बस्नुपर्छ किनभने मैले थाहा पाइसकेँ कि तिमीलाई परमेश्वरले धेरै आशिष दिनुभएको छ र तिम्रै कारणले गर्दा मलाई पनि आशिष दिनुहुन्छ। र यसरी अब हामी के बुझ्न सक्छौँ भने याकुब चाहिँ धेरै आशिषित व्यक्ति बनेका थिए त्यतिखेरको समयमा, र उसलाई परमेश्वरले प्रशस्त आशिष दिनुको कारणले गर्दा त्यो आशिष अरूलाई पनि सरेको छ, आफ्नै परिवार आफ्नै घरना कुल कुटुम्बको पनि त्यसरी सरेको छ। र आज म के भन्न चाहन्छु भने पिताको इच्छा तपाईँलाई आशिषित तुलाउने हो, तपाईँको आशिष चाहिँ भरिएर भरिएर पोखिन्छ र त्यसले चाहिँ अरूलाई पनि त्यो आशिषलाई भिजाउने काम गर्छ। जसरी भजन सङ्ग्रह 23 भनेको छ, तपाईँले मेरो शरीरलाई तेलले अभिषेक गर्नुभएको छ र मेरो कचरा भरिएर पोखिँदैछ। भरिएर पोखिने गरी अरूलाई पनि हुने गरी छताछुल्लो हुने गरी परमेश्वर त्यसरी चाहिँ आशिष दिनुहुन्छ। पिताको इच्छा चाहिँ यो छ। आजको बाइबलको खण्डबाट हामीले यो बुझ्न सक्छौँ कि याकुबको जीवनलाई हामीले हेर्दै गर्दाखेरि चाहिँ परमेश्वरले तपाईँलाई धेरै आशिष दिने इच्छा गर्नुभएको छ। रेडियो सुनिरहनुभएको श्रोता, तपाईँलाई परमेश्वरले आशिष दिँदै हुनुहुन्छ। याकुबको आशिष तपाईँको जीवनमा आउँदैछ, म यो अगमवाणी तपाईँको लागि गर्दछु। आज तपाईँ पनि याकुब जस्तै धनी व्यक्ति बन्नुहुनेछ। परमेश्वरले तपाईँको दुःख देख्नु भएको छ, राहेलको जस्तो दुःख देख्नु भएको छ। याकुबको पनि त्यहाँ दुःख थियो, उनले घर त्यसै फर्किन चाहेका थिएन, राहेलबाट चाहिँ एउटा बच्चा देख्न चाहेका थिए र म त्यसपछि उनी चाहिँ घर फर्किन्छु भनेर सोचेका थिए, त्यो कुरा पनि परमेश्वरले पूरा गर्नुभयो। यो सुख राकुबबाट जन्मे र परमेश्वरले यसरी याकुबको कुरा सुन्नु भएको छ। भले उनलाई त्यहाँ धेरै गाह्रो भयो, कष्ट भयो, ससुराले घरमा 20 उसले त्यहाँ बस्नु पर्यो, चाकरी गरेर कति दुर्व्यवहारहरू सहनु पर्यो आफ्नै ससुराबाट, यी सबै कुरा हुँदा हुँदै पनि परमेश्वरको शासन भएको कारणले गर्दा परमेश्वरले धेरै आशिषित व्यक्ति बनाउनु भयो र यसरी चाहिँ उनका धेरै नोकर चाकर पनि भए, उटहरू पनि भए, गधाहरू पनि भए, ठुला ठुला बगालहरू पनि भए, भेडा बाख्रा गाई बस्तु यी सबै। त्यतिखेरको समय धन सम्पत्ति भनेको यी भेडा बाख्रा गाई बस्तु नोकर चाकर जग्गा जमिन फसल अन्नहरू यस्तै नै हुन्थे। अहिले चाहिँ अब जग्गा जमिन घरहरू ब्याङ्क ब्यालेन्सहरू उद्योग कल कारखाना मेरो यति ठाउँमा यति लगानी छ, यति ठाउँबाट यति पैसा आउँछ भन्ने यताउति होइन, अब यस्तो रियल इस्टेटका कुराहरू, यस्ता यस्ता वित्तीय संस्थाका कुराहरू, यस्ता धेरै कति कुराहरू छ अहिले अहिलेको आधुनिक युगमा चाहिँ यसरी चलेको छ। तर त्यतिखेर समयमा चाहिँ धन सम्पत्तिको कुराहरूमा चाहिँ गाई बस्तु जग्गा जमिन फसल अन्न नोकर चाकर यस्तै कुराहरू नै हुन्थे। बाल बच्चाहरू है यस्तै यस्तै नै आशिष र धनी यो चाहिँ धनीले चाहिँ भने त्यसरी चिनिन्थ्यो। र यसरी चाहिँ परमेश्वरले चाहिँ तपाईँलाई पनि आशिष दिने इच्छा गर्नुभएको छ। पिताको इच्छा तपाईँलाई अरू सबैको अगाडि तपाईँको शिरलाई उच्च पार्ने हो। मैले कार्यक्रममा पहिलेदेखि भन्दै आएको कुरा यही हो, परमेश्वरले तपाईँको शिरलाई उच्च पार्नुहुन्छ, पार्नु भएको पनि छ, अझै पार्नु हुनेछ। तपाईँको पनि शिरलाई परमेश्वरले त्यसले अभिषेक गर्नुभएको छ, तपाईँको कचरा भरिएर पोखिनेछ, यसबाट अरूले पनि आशिष पाउनेछन्, आशिष बगेर जानेछ। म यो तपाईँको लागि अगमबाडी गर्दछु। तपाईँको बाल बच्चामा आशिष, तपाईँको जग्गा जमिनमा आशिष, कमाइहरूमा आशिष, उद्योग कल कारखानाहरूमा आशिष, जे काम गर्नुहुन्छ त्यसमा आशिष, परमेश्वरको आशिष म तपाईँको जीवन बोल्दछु। याकुबको आशिष, याकुबलाई परमेश्वरले धेरै आशिष दिनुभयो, कि धनाढ्य व्यक्ति भए भनेर भन्दछ, अत्यन्त धनी भए भनेर भन्दछ। उत्पत्तिको पुस्तक 30:43 यो उत्पत्ति 30:43 आशिष म तपाईँको जीवन बोल्दछु, परमेश्वरले आशिष दिनुहोस्। पिताको इच्छा आज तपाईँको जीवनमा तपाईँलाई आशिषित व्यक्ति याकुबलाई जस्तै अत्यन्त धनी बनाउने इच्छा छ, योजना छ तपाईँलाई परमेश्वरले यस्तै बनाउनु भएको छ। म घोषणा गर्छु पिता परमेश्वरलाई महिमा भएको होस्। यति जेल कार्यक्रम सुनेर उसलाई साथ दिनुभयो। हाम्रो कार्यक्रमको समय सकिसकेको छ। अर्को हप्ता पनि यसै समय कार्यक्रम पिताको छेलेर म आउने नै छु। तबसम्म पिताको इच्छालाई पवित्र धर्मशास्त्र बाइबल अध्ययन गरेर खोजी गरि नै राख्नुहोस् र पिताको इच्छालाई पालन गर्दै जानुहोस् भन्दै म बिदा हुन चाहन्छु। जय मसीह।
1: खै जन्मदाता दिनुहोस् त।
2: जन्मदाता गरेको छैन नि म्याडम।
1: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
4: जन्म र मृत्युदर्ता, परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गुड न्यूज एफएम 105.1।
6: अब प्रस्तुत छ कार्यक्रम गुड फ्रेन्ड कोरिया।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। संसारका घर र शरीर एक दिन नष्ट भएर जानेछन्, तर येशूमा विश्वास गर्नेहरूका लागि स्वर्गमा अनन्तको घर सुरक्षित छ। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ छिपद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस् एउटा सुन्दर कोरियाली गीत सुन्नेछौं।

यस संसारमा मानिसहरूले अपराध गरेमा जीवनभर सरकारी रेकर्डमा त्यो अभिलेख रहिरहन्छ। तर जब हामी यीशु ख्रीष्टलाई स्वीकार गर्छौ, परमेश्वरले हाम्रा विगत वर्तमान र भविष्यका सम्पूर्ण पापहरू पखालेर फेरि कहिले सम्झनुहुन्न। यति मात्र होइन, उहाँले हाम्रा लागि स्वर्गमा अनन्तको वासस्थान तयार पार्नु भएको छ। संसारको धन सम्पत्ति 80-90 वर्षको शारीरिक जीवन वा संसारिक सुख सुविधा नै सबै कुरा होइनन्। मृत्युपछि पनि हजारौं करोडौं वर्षको अनन्तको संसार छ। यदि हामीले संसारिक कुराहरूमा मात्रै ध्यान दिएर यीशुलाई बिर्स्यौं भने हाम्रो आत्मा अनन्तको नरकमा जानेछ। यसले हामीलाई चेतावनी दिन्छ कि यस पृथ्वीका अस्थायी घर, शरीर र समस्याहरूमा अल्झिएर निराश हुनुको साटो परमेश्वरको सन्तान बनेर स्वर्गको अनन्तको आशामा जिउनुपर्छ। यसैले आजको हाम्रो प्रतिबद्धता, हे परमेश्वर, मलाई आफ्नो सन्तान र स्वर्गको नागरिक बनाउनु भएकोमा धन्यवाद। संसारमा जतिसुकै साना ठूला समस्याहरू आए तापनि म निराश नभई स्वर्गको आनन्दको गीत गाउँदै जिउनेछु। मृत्युको क्षण आए पनि म तपाईसँग अनन्त स्वर्गमा रहनेछु भन्ने विश्वासमा दृढ रहन सकु। आमेन। यो कार्यक्रम द लभ चर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 97453045 97453045। साथै हरेक शनिबार 10 बजे सुरु हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईहरू सबैमा प्रशस्त होस्। आजको लागि यति नै। अर्को हप्ता फेरि भेटौँला। जय मसीह। साथै नमस्कार।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान।
2: टाइम चेक, यति बेला रातिको 9 बज्यो।

जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु। कोमल हृदयको व्यक्ति बन्ने अभ्यास गर्नुहोस् भन्ने शीर्षकमा केही उत्साह दिन चाहन्छु। एफएसी 4:32 पदमा लेखिएको छ, एक अर्काप्रति कोमल मनका र दयालु हौ। अत्याधिक बिक्री भएको पुस्तक अत्यन्तै सफल मानिसहरूका 7 आदतका लेखक स्टेफेन कोबेलले न्यूयोर्कको सबवे सड़क मुनिको बाटोमा आफूले भोगेको अनुभवको वर्णन गरेका छन्। एकजना मानिस र तिनका छोरा छोरीहरू ट्रेनमा चढे र बच्चाहरू यति चर्को स्वर गर्ने र अनियन्त्रित थिए, तिनीहरूले पूरै रेललाई बाधा सृजना गरिदिए। त्यो परिस्थिति बारे बेखबर त्यो मानिस कोवेको छेउमा बस्यो। अन्त्यमा कोवेले भने, महाशय, तपाईँको बच्चाहरूले धेरै मानिसहरूलाई बाधा दिइरहेका छन्। तपाईँले तिनीहरूलाई अलि बढी नियन्त्रण गर्न सक्नुहुन्थ्यो कि? त्यो मान्छे चकित देखिन्थ्यो। त्यसपछि उसले भन्यो, ओहो, तपाईँले सही भन्नुभयो। मलाई लाग्छ कि मैले यसको बारेमा केही गर्नुपर्छ। हामी भर्खरै अस्पतालबाट आएका हौं, जहाँ करिब 1 अघि उनीहरूकी आमाको मृत्यु भयो। के सोच्ने मलाई थाहा छैन र मलाई लाग्छ यसलाई कसरी सम्हाल्ने उनीहरूलाई पनि थाहा छैन। कोवेको धारणा तुरन्तै परिवर्तन भयो। यसलाई पछि फर्किएर हेर्दा उनले स्वीकार गरे कि उनले एक बहुमूल्य पाठ सिके। अरूबाट बुझिन खोज्नु अघि अरूलाई बुझ्न खोज्नुपर्छ। कहिलेकाहीँ हामीलाई रिस उठाउने र चोट पुर्याउने मानिसहरूले त्यसो गर्छन् किनभने तिनीहरू आफै पीड़ामा छन्। तिनीहरूले त्यस्तो समस्याहरूको सामना गरिरहेका छन् जसको बारेमा हामीलाई थाहा छैन, अनि तिनीहरूले प्रहार गर्नु चाहिँ व्यक्तिगत निराशाको बाँध फुट्नु मात्रै हो। यसका लागि तिनीहरूको वचन र कार्यहरूभन्दा परसम्म हेर्नु अनि तिनीहरूको हृदय हेर्न प्रयास गर्नुपर्छ र यसो गर्न कठिन हुन्छ जब तपाईँ आफ्नै बारेमा केन्द्रित हुनुहुन्छ। बाइबलले यसलाई यसरी सम्बोधन गर्छ, सबै तितोपना, क्रोध र रिस, हो हल्ला र निन्दा, सबै किसिमका डाहा समेत तिमीहरूले त्यागिदेऊ। जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। तपाईँ जोसँग बस्नुहुन्छ र काम गर्नुहुन्छ तिनीहरूप्रति तपाईँ ठुस्किने गर्नुभएको छ भने तपाईँको लागि उत्साह यही रहेको छ, कोमल हृदयको व्यक्ति बन्ने अभ्यास गर्नुहोस् भन्ने यो उत्साह सँगसँगै कार्यक्रम अन्तरबिन्तीबाट यो समय म पुनम बिदा हुन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आदम इव।
2: जय मसीह अनि नमस्ते। गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं। कार्यक्रम आदम इवको साथमा आज बिहिबार हो। हामी 12 देखि 1 बजेसम्म कार्यक्रममा आउने गर्छौं र विशेष गरी वैवाहिक सम्बन्धका कुराहरू गर्ने गर्छौं, दाम्पत्य जीवनका कुराहरू गर्ने गर्छौं। सबै कुरा परमेश्वरको आशिषमा मात्रै सम्भव हुन्छ भन्ने कुराहरू हामी सुनाउँछौं। जीवन कसरी यापन गर्ने अनि परमेश्वरको वचन अनुसार कसरी हिँड्ने पति पत्नीले, यस्तै यावत कुराहरू हामी सिक्ने गर्छौं। र प्राविधिक मित्र सन्ध्याजीलाई धन्यवाद दिन चाहन्छु। हामीसँग 1 घण्टाको अवधिमा निकै मिठा मिठा गीतहरू पनि छन्। शुरूआतमा भने एउटा निकै मिठो गीत सुनाउँछु, त्यसपछि म आउनेछु।

निकै नातापूर्ण भजन हामीले सुनेका छौँ श्रोता कार्यक्रममा आरम्भमा। यसपछि म आइसकेको छु कार्यक्रममा वैवाहिक जीवनका कुराहरू नै गर्नको लागि, र वैवाहिक जीवनमा उपयुक्त हुने धेरै वचनहरू हामीले पढ्ने गर्छौं। तीमध्ये भजन संग्रह 127 एकमा यदि परमप्रभुले घर निर्माण गर्नुहुन्न भने त्यसलाई निर्माण गर्नेहरूको परिश्रम व्यर्थ हुन्छ भनेर भनिएको छ, र सबै कुरा परमेश्वरले गर्नुहुन्छ। आज मानिसको जीवनमा पनि गरिने हरेक आशिषका कामहरू परमेश्वरको तर्फबाट हो, र परमप्रभुले घर निर्माण गर्नुहुन्छ, हाम्रो दाम्पत्य जीवनलाई निर्माण गर्नुहुन्छ, हामीलाई आनन्द दिनुहुन्छ, शान्ति दिनुहुन्छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउँछौं। र अस्ति गएको हप्तामा हामीले मण्डली चाहिँ ख्रिष्टको दुलै हो भनेर भनेका थियौं। भजन संग्रह माफ गर्नु होला, प्रकाशको पुस्तक 19 अध्याय पनि थुमाको विवाहका कुराहरू हामीले गरेका थियौं, र आज साँच्चै नै एउटा पतिको पत्नी दुलै भए जस्तो अब ख्रिष्टको चाहिँ दुलही मण्डलीहरू हो भनेर हामी एकैछिनमा त्यो पनि हेर्नेछौँ। र भजन संग्रह 128:1-4 भनिएको छ, धन्य हो त्यो मानिस जो परमप्रभुको भय मान्छ र उसका मार्गहरूमा हिँड्छ, तिम्री पत्नी फलवन्त दागको बोट झैं हुनेछ भनेर यहाँ पत्नीका कुरा गरिएको छ। जो व्यक्ति चाहिँ परमेश्वरको मार्गमा हिँड्छ र आज्ञाकारी भएर हिँड्छ भने त्यो व्यक्तिको परिवार, त्यो व्यक्तिको पत्नी फलवन्त बोट झैं हुनेछ भनेर भनिएको छ। कति राम्रो कुरा यहाँ गरिएको छ होइन श्रोता मित्र। त्यसैले आज असल हुने कुरा हामीले रोज्नुपर्छ। हामीलाई परमेश्वरले खराब हुन्छ भन्नुभएको छैन। तिम्रो पत्नी फलवन्त हुनेछ भनेपछि कसलाई मन पर्दैन? विकास हुनु, अगाडि बढ्नु, आशिषित हुनु सबैलाई मनपर्छ। त्यसैले गर्दाखेरि आज पति पत्नीले परमेश्वरको आशिष पाएन भने हामी कसरी हिँड्न सक्छौं? त्यसैले आज्ञाकारी एकजना बन्यो भने अर्कोलाई आशिष हुने कुराहरू पनि हामीले थाहा पायौं। त्यस्तै गरी हितोपदेश 3:3-4 भनिएको छ, प्रेम र विश्वास योग्यता तिमीलाई प्रेम र विश्वास योग्यताले तिमीलाई नछोडुन्, तब तिमीले परमेश्वर र मानिसको दृष्टिमा अनुग्रह पाउनेछौ भनेर चाहिँ पति पत्नी दुवैलाई नै भनिएको छ। प्रेम र विश्वास योग्यता तिमीलाई तिमीले नछोड्नु, प्रेममा बसिरहनु, विश्वास योग्यतामा बसिरहनु, तब तिमीले परमेश्वर र मानिसको दृष्टिमा अनुग्रह पाउनेछौ। अनि परमेश्वरले मात्रै अनुग्रह गर्ने होइन, मानिसले पनि हामीलाई मन पराउँछन्। मानिसले पनि हाम्रो कामहरू देखेर हामीलाई मन पराउँछन्। मन पराउनु भन्दैमा हामीलाई एउटा ठूलो लेभलमा राख्नको निम्ति हामी चाहिँ ठूला व्यक्ति भयौं भनेर त्यो नाम राख्नको लागि होइन, तर हामीले गरेका असल कुराहरूलाई देखेर उनीहरूले प्रशंसा गर्ने कुराहरू हुन्छ, र मानिसले पनि प्रशंसा गर्नु कति राम्रो कुरो होइन। फलानाको दाम्पत्य जीवन कति राम्रो छ, श्रीमान श्रीमती प्रेममा हिँडिरहनु भएको छ, कहिले पनि छुट्नुहुन्न, सँगसँगै हिँड्नुहुन्छ भन्ने कुराहरू गर्दा कति मजा आउँछ होइन त। त्यस्तै हितोपदेश 18:22 भन्दछ, जसले पत्नी पाउँछ उसले असल कुरा पाउँछ र परमप्रभुबाट कृपा प्राप्त गर्छ। हामीले सधैँ पढ़िरहेको वचन हो, तर पनि आज मैले पढ़िरहेको छु परमेश्वरको वचन कहिले पनि पुरानो हुँदैन अथवा सधैँ नयाँ नै हुन्छ। विलापको पुस्तकले भने झैं नयाँ बिहानी, नयाँ सुन्दर बिहानी परमेश्वरले दिनुहुन्छ। त्यसैले गर्दा आज यो वचन आजको लागि पनि हो, र जसले पत्नी पाउँछ उसले असल कुरा पाउँछ। र आज तपाईँले वैवाहिक जीवनमा बाँधिनु भएको छ भने कहिले पनि बोझ भनेर नमान्नुहोस्, किनभने पत्नी पाउनेले असल कुरा पाउँछ भनिएको छ। असल कुरा रहेछन् पत्नी पति पाउनु भनेको चाहिँ असल कुरा हो, यो चाहिँ परमप्रभुको कृपाबाट प्राप्त हुन्छ भनिएको छ, कुनै मानिसको योजनामा नहुने रहेछ। हामीले बनाउँछौ योजना होइन, कोसँग विवाह गर्न मन लाग्छ, कहाँको व्यक्तिलाई ल्याउन मन लाग्छ, अनि कुन घरानासँग हामीलाई सम्बन्ध गाँस्न मन लाग्छ, त्यो हाम्रो इच्छाले हुँदैन। मानिसले त अनेक किसिमका योजनाहरू बनाउँछौ, तर सफल गर्ने चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउनुपर्छ। र हितोपदेश 31:10 पनि भन्दछ, सद्गुणी पत्नी कसले पाउन सक्छ, उनको मूल्य मोती भन्दा पनि धेरै हुन्छ भनेको छ। यहाँ चाहिँ पत्नीको प्रशंसा गरिएको छ, एउटा असल पत्नीको होइन। सद्गुणी भनेको चाहिँ अब संसारमा भनिन्छ नि 32 लक्षणले युक्त भनेर भनिन्छ नि, सबै लक्षण नै प्रायः राम्रो भएको कि, सबै कुरा नै राम्रो भएको, मेहनती, माया गर्ने, प्रेम गर्ने, परमेश्वरको आज्ञाकारी हुने, सबै कुरामा सद्गुणी पत्नी चाहिँ कसले पाउन सक्छ हो नि। आज आज्ञाकारी पति पत्नी नभेटेर त विवाहमा आशिष भइरहेको हुँदैन सोता। आज मेरो पत्नी एकदमै धेरै परमेश्वरमा आज्ञाकारी भयो भने केही चाहिँदैन, त्यहीँबाट नै परमेश्वरले आशिष दिनुहुन्छ हाम्रो परिवारलाई। म चाहिँ मेरो श्रीमतीको लागि होइन, परमेश्वरको आज्ञाकारी भएर हिँडे भने मेरो परिवारलाई आशिष दिने चाहिँ परमेश्वर हुन्छ। त्यसैले कसले पाउन सक्छ असल पत्नी, सजिलो छैन। आज धेरैजना विवाह गर्नलाई खोजिरहनु भएको होला, विवाह गर्ने तयारीमा हुनुहुन्छ होला, तर
कस्तो पत्नी पर्नुहुन्छ, कस्तो पति पर्नुहुन्छ, होइन हामीलाई थाहा छैन, डर लाग्छ कता कता, होइन अब संसारमा छौँ, हामीलाई संसारमा बाँचुन्जेल चाहिँ दुई जिउको मेल भइसकेपछि हामीलाई सजिलो हुन्न, हतपत्त छुटिनु पनि, किनभने परमेश्वरले नै भन्नुभएको छ, परमेश्वरले जोड्नु भएको जोडी चाहिँ कसैले पनि नछुट्याओस्। र यसरी सद्गुण पत्नी प्राय परमेश्वरले दिनु नै हुन्छ, र धेरैको पति पत्नी यसरी परमेश्वरमा अगाडि बढेको हामी देख्दाखेरि सद्गुणी पत्नी देख्छौं कति अवस्थामा, होइन, र उनको मूल्य चाहिँ मोती भन्दा धेरै नै हुन्छ। त्यसैले आज विवाह गर्न चाहिरहनु भएको होला, तर हामी प्रार्थना गर्छौं, हामी शुभकामना दिन्छौं सद्गुणी पत्नी परमेश्वरलाई मन पराउने अथवा परमेश्वरले पनि मन पराउने व्यक्ति तपाईँले पाउनुभएको होस् भनेर भन्न चाहन्छौ। र फिलिपीको पुस्तक 2:2 भन्दछ, एउटै मन एउटै प्रेम र एउटै उद्देश्यका साथ एकतामा रहो भनेर भनिएको छ। र एकतामा रहने कुराहरू छ, अनि यो एकता भएन भनेदेखि पति पत्नी एउटै हुन सकिँदैन। एउटै मन एउटै प्रेम र एउटै उद्देश्य हुन चाहिँ सजिलो छैन। कहिलेकाहीँ मैले भनेको कुरो पत्नीलाई मन पर्दैन, पत्नीले भनेका कुरो मलाई मन पर्दैन, अनि त्यो चाहिँ हामी दुईजनामा फुट हुन सक्छ। तर एकले अर्कालाई बलिदान दिएर, होइन, उसले भनेकै मानिदिन्छु म, असलै कुरा त हो नि भनेर हामीले एउटै मन गर्यौँ भने चाहिँ त्यहाँ आशिष आउँछ। एउटै प्रेम, होइन, हामी दुवैजनाले एउटै प्रेम गर्नु पर्यो, एउटै उद्देश्यका साथ एकतामा रहो। उद्देश्य के हुनु पर्यो? पतिको उद्देश्य आफ्नै किसिमको, पत्नीको उद्देश्य आफ्नै किसिमको होइन। सरसल्लाह गरेर प्रार्थनामा तपाईँहरूले परमेश्वरको राज्यको लागि कसरी हामीले काम गर्न सक्छौ, हाम्रो परिवार मिलेर कसरी परमेश्वरको महिमा गर्छौ भन्ने कुरा चाहिँ एउटा सरसल्लाह पनि हुनुपर्छ, एउटा उद्देश्य हुनुपर्छ। र उद्देश्य चाहिँ हामीलाई संसारमा परमेश्वरले पठाउनु भयो, तिमीहरू वैवाहिक जीवन जोड, अनि बच्चाहरू जन्माऊ, अनि आनन्द गर, त्यति मात्रैको लागि परमेश्वरले हाम्रो जीवन दिनुभएको होइन। हामीलाई विवाहमा किन परमेश्वरले जोड्नुभयो भन्दाखेरि, अन्तत समग्रमा भन्नुपर्दा परमेश्वरको राज्यको प्रचार गर्नको निम्ति हामी एक्लो थियौं, दुईजना तीनजना चारजना बनाउनु भयो, र मेरो परिवारले अझ धेरै प्रशंसा र महिमा परमेश्वरलाई दिन सक्छ भन्ने तरिकाले परमेश्वरले दिनुभएको। र उद्देश्य चाहिँ श्रीमानको पनि प्रभुको राज्यको लागि र श्रीमतीको पनि प्रभुको राज्यको लागि हुनुपर्नेछ। हजुर, यतिखेर कार्यक्रममा एउटा गीत सुनाउँछु, गीतपछि फेरि पनि म आउनेछु।

दिनको पर्खाइ निकै नै अर्थपूर्ण भजन फेरि पनि सुनेका छौं। गुड न्यूज एफएमको प्रसारण कार्यक्रम आरम्भी भयो। कार्यक्रम आरम्भीमा वैवाहिक सम्बन्धका कुराहरू हामी गरिरहेका छौं र तपाईँको दाम्पत्य जीवन सुखमय होस् भन्ने शुभकामना सहित हामीले यो कार्यक्रममा आउने गर्छौं र हामीले वचनहरू पढ़िरहेका थियौं, जस्तै एउटै मनको एउटै उद्देश्यको हुनुको लागि फिलिपी 2:2 भनेको छ हामीलाई, र फिलिपी 2:3-4 भनेको छ, स्वार्थ वा अहंकारले केही नगर तर नम्रताका साथ एकअर्कालाई आफूभन्दा श्रेष्ठ ठान भनेर भनेको छ। यो पनि तपाईँले बुझिसक्नु भएको छ, स्वार्थ वा अहंकारले हामीले केही पनि गर्नु हुँदैन, किनभने परमेश्वरको अगाडि हामी नम्र बन्नुपर्छ, संसारकै अगाडि पनि हामी नम्र बन्नुपर्छ। हामीलाई परमेश्वरले अगाडि बस्नको निम्ति ठूलो मानिस बन्नको लागि पठाउनु भएको होइन, असल मानिस बनाउन खोज्नु भएको परमेश्वरले, स्वर्गको योग्य होइन, उहाँको राज्यको योग्य मानिस बनाउन खोज्नु भएको हुनाले त्यो योग्य व्यक्ति कस्तो हुनुपर्छ भन्दा पवित्र आत्माको फलले भरिपूर्ण, सबैको अगाडि झुक्ने, नम्रता, सबैलाई मेलमिलापमा प्रेम गर्न सक्ने हुनुपर्छ। त्यसरी यहाँ पति पत्नीको बीचमा पनि स्वार्थ वा अहंकारले केही नगर भनेको छ। जुन व्यक्तिले स्वार्थ साथ केही प्रेमहरू गर्छ, अहंकार गर्ने गर्छ, त्यो स्थानमा चाहिँ त्यहाँका माहौलहरू राम्रो हुँदैन र उनीहरूले गरेको उद्देश्य पनि ठिक हुँदैन र त्यो कामको प्रतिफल पनि राम्रो आउँदैन। तर नम्रतामा एकअर्कालाई आफूभन्दा श्रेष्ठ ठान भनिएको छ। र तपाईँले अरूलाई कतिको श्रेष्ठ ठान्नुहुन्छ श्रोता? हामीले विचार गर्नुपर्छ कि म भन्दा अर्कै श्रेष्ठ हो भनेर, आफूलाई चाहिँ अलिकति सानो दर्जामा राख्नु नै उचित होला, किनभने परमेश्वरको वचनले अगाडि हुने पछि पर्नेछन्, पछि हुने चाहिँ अगाडि हुनेछन् भनेर भनिएको छ। र यहाँ पहिलो योहन्ना 4:7-8 हामीले पढ्यौं भने, प्रिय हो हामी एक अर्कालाई प्रेम गरौं किनकि प्रेम परमेश्वरबाट हो भनेर भनिएको छ। यो प्रेम पहिलो कोरिन्थीको पुस्तक 13 पनि प्रशस्तै गरी भनिएको छ प्रेमको विषयमा। किन प्रेमलाई यसरी जोड़ दिएको छ भन्दाखेरि, हामीले नयाँ नियममा हेर्छौं भन्दाखेरि प्रेम चाहिँ व्यवस्था भन्दा पनि ठूलो हो। प्रेम गर्नु नै व्यवस्था मान्नु हो, प्रेम गर्नेले चाहिँ व्यवस्थामा नमाने पनि उसले सबै कुराहरू त्यहाँ पर्छ भनेर भनिएको छ। किन चाहिँ प्रेम गर्नेले व्यवस्था मान्नु पर्दैन भन्दाखेरि चाहिँ व्यवस्थाका सबै आज्ञाकारीहरू असल कुराहरू उसले मानिसकेको हुन्छ। जब त्यो मानिसमा प्रेम हुन्छ, त्यो प्रेमले गर्दाखेरि उसले आज्ञाकारी बन्ने कुराहरूमा सबैभन्दा अगाडि हुन्छ, आज्ञाकारिताका कुराहरू उसले सिकिसकेको हुन्छ। त्यसैले प्रेम गर्ने बित्तिकै सबै कुराहरू त्यहाँ आउने भएको हुनाले प्रेम चाहिँ गर्नुपर्छ भन्ने कुराहरू छ। हामीले प्रेम गर्छौं किनकि उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो। पहिलो योहन्ना 4:19 पनि भन्दछ, हामी अरूलाई पनि प्रेम गर्छौं अनि परमेश्वरलाई प्रेम गर्छौं किनकि उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो, हामीले भन्दा पनि पहिले परमेश्वरले प्रेम गर्नुभयो। हिब्रू 13:4 भन्दछ, विवाह सबैका बीचमा आदरणीय होस् र वैवाहिक सम्बन्ध पवित्र राखियोस्। मैले अघि नै यो पद पढ्न खोजिरहेको थिएँ श्रोता, यहाँ विवाह सबैका बीचमा आदरणीय होस् भनेर भनिएको छ। आज विवाह आदरणीय नहुँदाखेरि चाहिँ खल्लो हुने होइन, आशिषित नहुने, अनि जसको विवाह चाहिँ आदरणीय छैन त्यो व्यक्तिको छेउमा बस्दाखेरि हामीले आशिष नपाउने होइन, कस्तो त्यो माहौलै बिग्रने, अन्धकारमा हिँडे जस्तो हुने। त्यसैले गर्दाखेरि आज सम्बन्ध मात्रै गाँसेर हुँदैन श्रोता, हामी कसरी चाहिँ अगाडि बढ्नुपर्छ भन्ने कुरा हिब्रू 13:4 भन्दछ। सबैका निम्ति आदरणीय बनेर होइन, आदरणीय बनेर अनि आफ्नो पत्नीसँग मात्रै रहेर हरेक कुरामा सम्बन्ध राख्ने कुराहरू त्यहाँ भनिएको छ, र वैवाहिक सम्बन्ध पवित्र राखियोस् भनेको छ। पवित्र भन्नाले अपवित्रतामा नहिँड्ने र व्यभिचारमा नहिँड्ने, र आज धेरै व्यक्तिहरू व्यभिचारको कारणले पतन भएको हामीले देख्छौं, र व्यभिचार चाहिँ यस्तो कुरो हो परमेश्वरले अत्यन्तै नराम्रो गरी घृणा गर्नुहुन्छ। सबैभन्दा पहिले घृणा गर्ने नै उहाँले चाहिँ व्यभिचार होला सायद, किनभने व्यभिचार गर्नु भनेको चाहिँ परमेश्वरको नजरमा एकदमै नराम्रो एउटा दण्डनीय अपराध हो, किनभने दाउदको विषयमा पनि हामीले हेरिसकेका छौं। दाउदले जब व्यभिचार गरे अनि उसलाई परमेश्वरले कस्तो किसिमको दण्डहरू दिनुभयो, कस्तो किसिमको अप्ठ्यारो परिस्थितिहरू उसले भोग्नु पर्यो होइन। त्यसैले गर्दा हाम्रो विवाह चाहिँ आदरणीय हुनुपर्छ र वैवाहिक सम्बन्ध पवित्र हुनुपर्छ। एक अर्कालाई उत्साह देऊ र एक अर्कालाई बलियो बनाऊ भनेर भनेको छ। एक अर्कालाई उत्साह दिने, पहिलो थिस्सलुनीकी 5:11 हेर्नुभयो भने, एकले अर्कालाई उत्साह दिने,
श्रीमान श्रीमती मिलेर एकअर्कामा उत्साह दिने काम पनि गर्नुपर्छ। त्यसो गर्दाखेरि चाहिँ हामी एकअर्कालाई बलियो बनाउन सक्छौं। अरे मैले यति धेरै कुराहरू जान्दछु भने मेरो श्रीमतीले नजानेको हुन सक्छिन् र उसलाई चाहिँ मैले सम्झाउनु पर्यो, होइन मैले यो कुराहरू बोल्छु, यो कुरा त हाम्रो जीवनमा पनि हुनुपर्ने रहेछ, नत्र भनेदेखि त हामी पनि फेलर हुन सक्छौं, हामी अन्यत्र बाटोतिर लाग्न सक्छौं, त्यसैले परमेश्वरको आज्ञामा यो पर्दछ भनेर नजानेका मानिसलाई जान्ने मानिसले सिकाउनु पर्दछ। त्यस्तै श्रीमतीले जान्दछन् भने श्रीमानलाई सिकाउनु पर्छ। अनि ज्ञानमा ठूलो सानो पति पत्नी कोही पनि हुँदैन, जसले राम्ररी अध्ययन गरेको हुन्छ परमेश्वरको वचन, अनि त्यो वचनले चाहिँ उसलाई जब छुन्छ अनि उसले त्यो वचनद्वारा चाहिँ अरूलाई पनि सम्झाउन बुझाउन सक्छ। त्यसैले गर्दा पति पत्नी जो भए पनि परमेश्वरको वचनमा चाहिँ हामी अगाडि हुनु पर्यो, अनि आज्ञाकारितामा पनि अगाडि, प्रेम गर्ने कुराहरूमा पनि अगाडि। आज हामीले यस्तै प्रेमका कुराहरू गरिरहेका छौँ। केही समय पछाडि हामी चाहिँ ख्रिष्टका दुलै हौ भनेर पनि केही कुराहरू म ल्याउनेछु। अहिले भने एउटा गीत राख्छु।

स्वतः गीतपछि फेरि पनि म आइसकेको छु र साँच्चै नै हामीले व्यवस्थाका कुराहरू पनि अघि गऱ्यौं, प्रेमका कुराहरू गरिरहेका थियौं। प्रेमले छिमेकीका खराबी गर्दैन, यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो भनेर रोमीको पुस्तक 13 अध्यायको 10 पदले भनेको रहेछ। र प्रेम यति ठूलो कुरो रहेछ, व्यवस्था पूरा गर्नु जस्तै रहेछ, प्रेम गर्ने व्यक्तिले चाहिँ व्यवस्था पनि पूरा गरेको हुन्छ भनेर भनिएको छ, परमेश्वरले भन्नुभएको छ। र मैले अघि पनि भन्दै थिएँ, हामी ख्रिस्टका दुलहीहरू हौं र हामी ख्रिस्टसँग वैवाहिक जीवन बिताउनको लागि अब केही समय बाँकी छ भन्न हामी सक्छौं, किनभने थुमाको विवाह हुँदैछ भन्नाले यो भौतिकी विवाह हामी साँच्चै नै पति पत्नी हुने विवाह होइन, तर परमेश्वरले संसारमा भएका सम्पूर्ण मण्डलीलाई आफ्नो दुलहीको रूपमा स्वीकार्नु भएको छ अनि दुलहीलाई तयार पर्नको निम्ति उहाँले आज्ञा दिनुभएको छ, पवित्रतामा रहनको निम्ति, पवित्र पोशाक लाउनको निम्ति। यसरी नै हामी बुझ्छौं त्यो सबै कुरा चाहिँ हामीले के कसरी बुझ्छौं भन्दाखेरि अब जब अन्तको समयमा प्रभु येशूको आगमन हुन्छ अनि उहाँको थुमाको विवाहमा हामी सँगै हुनेछौं, त्यतिखेर चाहिँ हाम्रो सम्बन्ध प्रभुसँगको अझ नजिकबाट प्रभुलाई हामीले देख्न सक्छौं। र मण्डली अनि चाहिँ तयार भएर बस्नुपर्छ ख्रिस्टको आगमन भन्दा अगाडि भनेर भन्ने गर्छौं, तर त्यो मण्डली तयार हुनको लागि धेरै एफर्ट लाग्छ, धेरै कोशिशहरू गर्नुपर्ने हुन्छ, सजिलो भने पक्कै छैन। मण्डली चलाउने व्यक्तिलाई, चर्च चलाउने व्यक्तिलाई चाहिँ सजिलो छैन, हरेक किसिमका बाधा विघ्नहरू आउँछन्, तर पनि सहेर नम्रतामा इमान्दारीतामा सबै काम गर्नुपर्ने हुन्छ। र हामीले मण्डलीलाई अगाडि बढाउनु छ भनेदेखि चाहिँ अर्थव्यवस्थापन, आराधनाका सेवाहरू, पास्टरीय कार्यहरूमा चाहिँ एकदम पारदर्शिता अनि सबै कुरामा चाहिँ पवित्रता भएको, इमान्दारीता भएको हुनुपर्छ। परमेश्वरले अर्थव्यवस्थामा पनि हामीलाई तिमीहरू राम्रो हुनुपर्छ भनेर भनिएको छ, किनभनेदेखि तिमीहरू जेसुकै गर भनेर कहिले पनि भन्नुभएको छैन। हामीले मलाकी 3:8-12 हेर्यौं भने यहाँ कस्तो अचम्मको कुरा देख्छौं भने कि कुनै मानिसले परमेश्वरलाई लुट्छ र तापनि तिमीहरू मलाई लुट्दछौ, तर तिमीहरू सोध्छौ कसरी हामीले तपाईलाई लुट्यौं र। हामीले 12 पदसम्म हेर्यौं भनेदेखि सबै कुराहरू पाउँछौं, तर पनि परमेश्वरलाई ढाट्नु अथवा लुट्नु जस्तै नै हो होइन। त्यसैले गर्दाखेरि चाहिँ अर्थव्यवस्थापन हुनुपर्छ मण्डलीमा, सबै कुरा पारदर्शिता अनि सबैको चित्त बुझ्ने गरी, सबै कुरा अर्थव्यवस्थापन राम्रो हुनुपर्छ जसले चाहिँ इमान्दारीता सिकाउँछ हामीलाई होइन। सानो कुरामा पनि इमान्दारी भयो भने ठूल्ठूला कुराहरूमा पनि इमान्दारी हामी हुन सक्छौं। आज कति मण्डलीहरू चाहिँ इमान्दारीता नभएको कारणले गर्दाखेरि फुटिरहेका छन्, पैसाको कारणले फुटिरहेका छन्, किनभने फलानाले यो गर्यो, ढिस्कनाले यो गर्यो, तर जब पारदर्शिता हुन्छ, जब हामीले पैसाहरूको व्यवस्थापन गर्छौं राम्रो गरी, सबैलाई चित्त बुझाउँछौं भने सबै कुराहरू असल हुँदै जान्छ। यो हामीले नै गर्दाखेरि हुन्छ, किनभनेदेखि हामीले प्रेरितको समयमा देख्छौं मण्डली कसरी चलिरहेको थियो होइन। र आराधनाको सेवा पनि मण्डलीमा एकदम महत्वपूर्ण, सबैभन्दा महत्वपूर्ण चाहिँ आराधनाको सेवा, जस्तै भजन संग्रह 29:2 भन्दछ, परमप्रभुको नाउँलाई सुहाउँदो महिमाको श्रेय उहाँलाई देऊ, उहाँको पवित्रताले सुशोभित भएर परमप्रभुको आराधना गर भनेर भनेको छ। र कसरी आराधना गर्ने परमेश्वरलाई भन्दा पवित्रतामा सुशोभित भएर, यो चाहिँ मण्डलीमा हुनुपर्ने कुरा, आराधना चाहिँ मुख्य पाठ। र यहाँ पास्टरीय कार्यको लागि पनि परमेश्वरले भन्नुभएको छ, 1 पत्रुस 5:1-4 पास्टरीय कार्य पनि इमान्दारीतामा हुनुपर्छ भनेर भनिएको छ। जस्तै 1 पत्रुस 5:1 हामीले हेर्यौं भने ख्रिष्टका कष्टहरूको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक संघी एल्डरको हैसियतले तिमीहरू मध्येका एल्डरहरूलाई म आग्रह गर्दछु, अनि पत्रुसले लेख्दैछ नि कुराहरू, र तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर, करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साह साथ भनेको छ। र परमेश्वरले जिम्मा लगाइदिनु भएको काम चाहिँ हामीले इमान्दारीपूर्वक गर्नुपर्छ। श्रोता, आज इमान्दारी त हाम्रो जीवनमा गुमेको छ भने पनि आज यसै समयदेखि हामीले फेरि पनि इमान्दारीतामा अगाडि बढ्न सक्छौ, र यसरी मात्रै हामी ख्रिस्टको दुलही बन्न सक्छौ। ख्रिस्टको दुलही बन्नको लागि चाहिँ यी सबै कुराहरू हामीमा हुनुपर्छ, यो योग्यताहरू, अर्थव्यवस्थापन मैले भने, आराधना सेवा कसरी गर्ने, पास्टरीय कार्यहरू र हामीलाई दिएको जिम्मा कसरी गर्ने, सबै पारदर्शी छन्, इमान्दारीतामा छ भने मात्रै हामी ख्रिस्टको पर्खिरहेको दुलही हौ म भन्न सक्छौ। हामी पुरानो समयमा मण्डलीहरू कसरी चल्थे ती कुराहरू पनि हामीले गरौं, किनभनेदेखि परमेश्वरको उपस्थिति
मत्ती 18:20 अनुसार अहिले हामी जब प्रार्थना गर्छौं प्रभुको उपस्थितिको महसुस हामीले गर्छौं र त्यो समयमा जसरी परमेश्वरलाई महिमा दिन्थे यरूशलेमका शुरूका विश्वासीहरू मन्दिरको दलानमा दिनहुँ भेट्थे भनेर प्रेरित 3:1-11 भन्दछ र उनीहरू मन्दिरको दलानमा दिनहुँ भेट्थे उनीहरूको लागि एउटा साँच्ची नै निश्चित एरिया थिएन निश्चित भवन थिएन होइन अहिले ठूल्ठूला मण्डलीहरू हामी बनाउँछौँ आफ्नो गच्छे अनुसारको आफ्नो अनुकूल अनुसारको होइन तर त्यतिखेर थिएन र बाइबलका अरू खण्डहरू अध्ययन गर्दा एक्लेसिया विभिन्न स्थानहरूमा जस्तै घरहरू हलहरू आकाशमुनि जम्मा भएको पाउँछौं हामीले र यस प्रकारको अनुभव पार गर्दै जाँदा मानिसहरूले भेटघाटका निम्ति भवनहरू निर्माण गर्न थाले यस्तो आराधना गर्ने घरलाई ग्रीकमा कोरिया कोन अर्थात परमेश्वरको घर जसबाट चर्च शब्द शुरू भएको हो आज धेरै व्यक्तिले चर्च भनेको भवन चर्चको सेवा चर्चका पदहरू कार्यशैली आदिलाई ठान्दछन् तर नयाँ र पुरानो करारको वास्तविक शब्द एक्लिसिया हो जसले परमेश्वरद्वारा बोलाइएका समूहलाई जनाउँछ र त्यसैले गर्दा तपाईँले के सोच्नु पर्यो भने म आज एक्लिसियामा छु प्रभुलाई पर्खिरहेको छु प्रभुको दुलही बन्नुपर्छ मैले पवित्रतामा हिँड्नुपर्छ र मलाई चाहिँ कि मैले चाहिँ के आशामा बस्नुपर्छ भन्दाखेरि परमेश्वरद्वारा बोलाइएको समूहमा पर्ने व्यक्ति हुँ म भनेर हामीले त्यसरी थाहा पाउनुपर्छ वास्तवमा परमेश्वरले पुरानो करारमा अब्राहम र मूसासँग गर्नुभएको करार एउटा पूर्णता चर्च पनि हो परमेश्वरले इजरायलीहरूसँग प्रतिज्ञा गर्नुभएको थियो कि पछिका दिनहरूमा उहाँका निजी प्रजाहरूले प्रतिज्ञाहरू आफ्नो बनाउनेछन् जस्तै उहाँका निजी प्रजा पुजारीहरूको राज्य पवित्र जाति ज्योतिका सन्तान आदि प्रस्थान 19:5-6 हामीले यसरी पाउँछौ त्यसले गर्दा श्रोतामित्र जसरी हामीले परमेश्वरलाई पुजे पनि हाम्रो आत्मतयारीका साथ परमेश्वरलाई महिमा दिउँ भने चाहिँ सबैभन्दा असल कुरो त्यही नै हुन्छ र चर्च अथवा प्रार्थनाको घर भनेर पनि हामीले हाम्रो मण्डलीलाई भन्छौं जहाँ चाहिँ हामी बोलावट भएका व्यक्तिहरू हुनेछौं यसैले तिनीहरूलाई भन्नुभयो यो लेखिएको छ मेरो घर प्रार्थनाको घर कहलाइनेछ तर तिमीहरूले यसलाई डाकुहरूको अड्डा बनाएका छौ हामीले मत्ती 21:13 पढ्छौं येशु ख्रीष्टले जसरी भन्नुभयो यो हामीलाई थाहा छ र त्यसैले गर्दाखेरि मेरो घर चाहिँ प्रार्थनाको घर कहलाइनेछ भनेर भनिएको छ र मण्डलीमा प्रार्थनाको कुराहरू मात्रै गर्नु हुनुपर्छ आराधनाका कुराहरू मात्रै हुनुपर्छ त्यहाँ कुनै कार्य गर्नु हुँदैन त्यहाँ कुनै बेचबिखानका कुराहरू गर्नु हुँदैन त्यहाँ बिजनेसका कुराहरू हुनुहुँदैन त्यहाँ चाहिँ परमेश्वरको महिमाको कुरा मात्रै हुनुपर्छ मैले किन आज चर्चको कुरा गरिरहेको छु भन्दाखेरि हामी चर्च नै त हामी मण्डली नै त प्रभुका दुलहीहरू हौ दुलही तयार हुनको लागि चाहिँ हामी ठिक हुनुपर्छ हाम्रो मण्डली ठिक हुनुपर्छ र हाम्रो मण्डलीलाई चाहिँ परमेश्वरले मन पराउनु भएको होस् र हामीले सायद हाम्रो मण्डलीलाई कस्तो बनाउँदैछौँ डाकुहरूको ओडार बनायौँ भनेदेखि त चुनिएको हामी त विवाहमा जान सक्दैनौँ र चर्च चाहिँ एउटा मण्डली चाहिँ एउटा पवित्र भवन हो उहाँमा पुरै घर ठिकसँग जोडिएर एकैसाथ प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दै हामी जान्छौँ अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई हामी तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदै जान्छौ भनेर FEC 2:21-22 पनि भनिएको छ अनि मण्डली एउटा पवित्र भवनको रूपमा बढ्दै जान्छ जसरी कालीगरले वा ढुङ्गाहरू थप्दै वा घर निर्माण गर्छ त्यसरी नै ख्रिस्टले मण्डलीमा मानिसहरू थप्दै त्यसलाई बढाउनुहुन्छ तर यो भवन मानिसहरूबाट बन्दै जाने भवन हो र जसरी इँटाहरू थपिन्छन् त्यसरी नै नयाँ विश्वासीहरू नयाँ परमेश्वरका जनहरू पनि परमेश्वरले ल्याउनुहुन्छ र यसरी नै हामी वृद्धि हुँदै जान्छौं भनेर पनि भनिएको छ एकदम चित्त बुझ्दो कुरो छ त्यसैले गर्दा मण्डली तयार हुनुपर्छ मण्डली चाहिँ ख्रिस्टको दुलही हो भने दुलही जस्तो भएर सिँगारिएको पक्कै हुनुपर्छ अब यतिखेर हामी गीत नै सुन्छौ एउटा निकै मिठो गीत सुनाउँछु त्यसपछि म आउनेछु

श्रोता गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम आगामी सुन्दै हुनुहुन्छ। वैवाहिक सम्बन्धका कुराहरू गर्ने कार्यक्रम भनेर मैले अघि नै भनिसकेको छु र एफसी पाँचको 25-27 पढ्न चाहन्छु। हे पति हो, ख्रिस्टले मण्डलीलाई प्रेम गर्नुभए चाहिँ आफ्नी पत्नीलाई प्रेम गर। उहाँले मण्डलीलाई पवित्र र निष्कलङ्क बनाउन आफैलाई त्यसका लागि सुम्पनुभयो। एफिसी पाँचको 31-32 यसो भनिएको छ, दुईजना एउटै शरीर हुनेछन्, यो रहस्य महान छ, तर म ख्रिस्ट र मण्डलीको विषयमा बोल्दैछु। प्रकाशको पुस्तक 19:7-9 हामी पढौं। यहाँ लेखिएको छ, हामी आनन्दित हौ किनकि थुमाको विवाहको समय आएको छ र उहाँकी दुलही आफूलाई तयार पारेकी छ। आफ्नो उहाँकी दुलही तयार हुँदैछिन् र यो के हो त भन्दाखेरि आज मण्डलीहरू तयार भइरहेको। त्यसैले स्वतः बडो होसियारका साथ मण्डली निर्माण गर्नुपर्छ। मण्डलीमा भएका हामी विश्वासी, हामी एक एकले बनाएको आचरण नै परमेश्वरकोमा आशिषित बन्न सक्छ। हामी एकजना मात्रै गल्ती गर्छौं, एकजनाले मात्रै परमेश्वरको विरूद्धमा हिँड्छौं भने पनि सारा मण्डलीलाई त्यहाँ असर गर्न सक्छ। त्यसैले हामी सबैजना आशिषित बन्नको लागि चाहिँ, थुमाको विवाहको समयको लागि, पर्खिनको लागि चाहिँ आफूले आफूलाई तयार गर्नुपर्छ। दिनदिनै वचनहरू पढ्ने अनि आफ्नो आत्मिकी दियो बालिरहने कुराहरू हामीले गर्नुपर्छ। अनि प्रकाश 21:2 पनि भन्दछ, मैले पवित्र शहर नयाँ यरुसलेमलाई स्वर्गबाट परमेश्वर कहाँबाट झर्दै गरेको देखेँ, जो आफ्ना पतिको लागि सिंगारिएकी दुलही झैं तयार पारिएकी थिए भनेर यहाँ भनिएको छ। र एकदम राम्रो कुराहरू हामीले पढिरहेका छौं। प्रकाशको पुस्तक 21:9 पनि भन्छ, आऊ म तिमीलाई थुमाकी पत्नी अर्थात दुलही देखाउनेछु। र त्यसैले गर्दाखेरि जब थुमाको विवाह हुन्छ, जब यीशु ख्रिष्ट आउनुहुन्छ, त्यतिखेर थुमाको पत्नी देखाउनेछु भनेर परमेश्वरले भन्नुभएको छ। र दुलही चाहिँ मण्डलीहरू हुन्, मण्डलीहरू पवित्र हुनुपर्छ, निष्खोट हुनुपर्छ भनेर परमेश्वरले भन्नुभएको छ। र दोस्रो कुरिन्थी 11:2 पनि भन्छ, मैले तिमीहरूलाई एउटै पति अर्थात ख्रिस्टसँग विवाह गरिदिएको छु। यहाँ कस्तो अचम्मले भन्नुभएको छ परमेश्वरले। दाजु पाउल लेख्नुहुन्छ, मैले तिमीहरूलाई एउटै पति अर्थात ख्रिस्टसँग विवाह गरिदिएको छु ताकि तिमीहरूलाई उहाँ सामु शुद्ध कुमारीका रूपमा प्रस्तुत गर्न सकौं। यहाँ पनि त्यही भनिएको छ, शुद्ध कुमारी होइन। मलाई मरियमको याद आउँछ, जब प्रभु येशूलाई गर्भधारण गर्नुभन्दा अगाडि मरियम जस्तो किसिमको पवित्र स्त्री थिइन् अनि परमेश्वरले उहाँलाई चुन्नुभयो र पवित्र कुराहरू चाहिँ परमेश्वरले चुन्नुहुन्छ। र त्यस्तै आज यहाँ के भनिएको छ भन्दाखेरि, एउटा कुमारी पवित्र जस्तो भएर चाहिँ पर्खिनु पर्छ भनेर भनिएको छ। कसैको वास्ता नगरी ख्रिस्टको मात्रै वास्ता गर्ने। र मैले तिमीहरूलाई, फेरि पनि पढ्छु, मैले तिमीहरूलाई एउटै पति अर्थात ख्रिस्टसँग विवाह गरिदिएको छु ताकि तिमीहरूलाई उहाँ सामु शुद्ध कुमारीका रूपमा प्रस्तुत गर्न सकौं भनेर भनिएको छ। र योहन्ना 3:29 पनि भन्दछ, जससँग दुलही छ उही दुलहा हो र दुलहाको मित्र भने दुलहाको आवाज सुनेर आनन्दित हुन्छ भनेर भनिएको छ। धेरै दुलहा र दुलहीको बारेमा किन चाहिँ यसरी परमेश्वरले लेख्नुभयो, दाजु पावलले पनि लेख्नुभयो अनि योहन्नाले पनि प्रकाशमा ती कुराहरू पाए भनेपछि, साँच्चै नै प्रकाशको पुस्तक 19:1 भनेको जस्तो विवाहको लागि दुलहा तयार भएर आउँछिन्, हामी दुलही पनि तयार हुनुपर्छ भन्ने कुरा चाहिँ महत्वपूर्ण रहेछ भन्ने कुरा हामीले थाहा पाउँछौं। र तयार हुनको लागि चाहिँ हामी कुनै ठाउँ जानको लागि हामीले धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ। जस्तै कुनै ठाउँमा अथवा विवाह भोजमा अथवा कुनै काम विशेषमा जानु पर्यो भने हामीले लगाउने लुगा होइन, हामीले खाने हिँड्ने कुराहरू अनि हामीलाई कति खर्च चाहिन्छ, इस्टिमेटका कुराहरू, सबै कुराहरू चाहिँ हामीले तयार गरेर योजना बनाएर हिँड्नुपर्ने हुन्छ। त्यस्तै ख्रिस्टको दुलही हुनको लागि चाहिँ अब के योग्यता र क्षमता हामीमा हुनुपर्छ भन्ने कुरा चाहिँ बाइबलले हामीलाई सिकाएको छ। त्यसैले गर्दाखेरि

श्रीमान होस् अथवा श्रीमती होस् मण्डलीका खामाहरू हौ, मण्डलीलाई चाहिँ अगाडि बढ़ाउनको निम्ति हामी पवित्र बन्नुपर्छ र हाम्रो परिवार पवित्र बन्यो भने मात्रै अरूलाई पनि पवित्र बनाउन सक्छौं। आज एक थुकी सुकी सय थुकी नदी भनेको जस्तो एकजनाले गरेको गल्तीले धेरै कुराहरू हुन सक्छ। त्यसैले गर्दाखेरि हामीले मण्डलीमा भएका जति विश्वासीहरू छौं सबै पवित्रतामा रह्यौं भनेदेखि चाहिँ त्यहाँ ठूलो आशिषको कुराहरू हुन्छ, ठूलो चाहिँ परिवर्तनका कुराहरू, स्वर्गीय कुराहरू त्यहाँ हामीले देख्न सक्छौं, किनभने इमान्दारिताले चाहिँ परमेश्वरलाई देख्न सक्दछ। त्यसैले गर्दा हामीले मत्तीको पुस्तक 5 अध्याय पढ्यौं भने पनि धन्य त्यो मानिस भनेर भनिएको छ, धन्य भनेर हामीलाई भनिएको छ जसले परमेश्वरको राज्यलाई देख्नेछ भनेर भनिएको छ। कस्तो असल कुराहरू परमेश्वरको वचनबाट हामीले पाउँदछौ। हुन्छ, स्वतः यतिखेर फेरि पनि गीत सुनाउँछु कार्यक्रम आधुनिकमा, त्यसपछि म फेरि आउँछु।

श्रोता यति जेल सुन्दै हुन्थ्यो कार्यक्रममा आउँदै सधैँको लगभग अन्ततिर भएको हुनाले म छुटिन चाहन्छु। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै म विदा हुन्छु। धन्यवाद, जय मसीह।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौ। हवस् त, जय मसीह।